0: FM चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ट येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झै एउटा नयाँ विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ वचनमा ध्यान दिँदा। पवित्र बाइबलको यहोशूको पुस्तक एक अध्यायको आठ पदमा यसरी परमप्रभु परमेश्वरले मसालाई भन्नुभएको छ, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुराहरू होसियार साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो भनाई सृष्टिकर्ता परमेश्वरले मसालाई डाइरेक्ट गर्नुभएको हो। उहाँको वचनमा रात दिन हामीले ध्यान दिनु भनेर चाहिँ त्यो गरिएको छ, होसियारपूर्वक पालन गरियो। वचनमा ध्यान दिएको खण्डमा हामी हरेकै मार्गहरूमा उन्नति गर्नेछौ र सफल हुनेछौ भनिकन परमेश्वरको वचनमा यो भनिएको छ। र वचनमा ध्यान दिँदाखेरि के हुन्छ भन्ने रिजल्टहरू सम्बन्धी त हामीले अहिले यहाँ हेरिसकेका छौँ कि हामी हरेक मार्गमा हामीले उन्नति गर्दछौ भने अर्को कुरा चाहिँ हामी सबै कुराहरूमा सफल हुँदछौ। र सबै मानिसहरू उन्नति प्रगति गर्न मन पराउँदछन्, त्यो राम्रो कुरा हो। सफल हुन पनि हाम्रो इच्छा हुन्छ, त्यो पनि राम्रो कुरा हो। तर सफलता, उन्नति, प्रगति आउनको लागि चाहिँ पछाडि लुकिएको कुराहरू चाहिँ हामीले वचनमा ध्यान दिनपर्छ भन्ने चाहिँ बताइएको छ। प्रश्न उठ्न सक्छ, वचनमा कसरी ध्यान दिने भन्ने प्रश्न उठ्दाखेरि हामीले जब वचन पढ्दछौँ भनिन्छ वचन चाहिँ पढ्ने होइन, वचन चाहिँ अध्ययन गर्नपर्छ भन्ने चाहिँ बताइएको छ। र कुनै पनि हामीले वचन पढ्दैछौँ भने त्यो वचनमा प्रभुले के भन्न चाहनु भएको छ त्यो कुरा सम्बन्धी हामीले ध्यान दिनपर्छ र मनमा गुन्नपर्छ भनेर चाहिँ त्यसरी बताइएको हो। जसरी अहिले हामीले पढेको यहोशूको पुस्तक एक अध्यायको आठ पदमा, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् भने चाहिँ परमप्रभु परमेश्वरले यो जो वचन दिनुभयो यो वचनमा उहाँको व्यवस्थाको पुस्तक भन्नाले उहाँको वचन चाहिँ ओठबाट नहटोस् भन्नुको अर्थ के होला भन्ने चाहिँ हामीले सोच्न पर्यो, यसमा हामीले मनन गर्न पर्यो र हाम्रो ओठबाटै कसरी नहटाउने भन्ने कुराहरू सम्बन्धी चाहिँ हामीले मुखस्थ गर्ने हो कि अब यस कुराहरू सम्बन्धी चाहिँ हामीले गहिरो रूपमा यसलाई शब्द शब्दमा केलाएर त्यसरी हामीले लाने हो कि भन्ने प्रकारले हामीले त्यसरी हेर्न पर्दछ। एकपटकको कुरा हो, मैले मोबाइलबाट वचन सुनिराखेको थिएँ, सुन्ने गर्थे र मोबाइलबाट वचन सुन्ने र त्यही प्रकारले बाइबल अध्ययन गराइराखेको बेला मेरो जेठा छोरा अभिषेक बाबुले मलाई के भन्नु भने त्यसरी पनि हुन्छ ड्याडी, वचन त बकाइदा बसेर पढ्नुपर्छ भने चाहिँ उसले मलाई त्यो भन्दै गर्दाखेरि मलाई आशिष भयो। मेरो छोराले मलाई एउटा सत्य कुराहरू सम्बन्धी सम्झाउँदैछ भन्ने जस्तो लाग्यो। हो, वचन चाहिँ हामीले सुन्न पनि सक्छौँ तर वचन जो पढ्दछौँ पढ्दाखेरि चाहिँ सुन्दाखेरि त अब त्यो शब्द चिप्लेर गइ नै हाल्छ, तर जब हामी वचन पढ्दछौँ हामी एउटा एउटा शब्दहरूलाई त्यहाँ प्रभुको इच्छा, प्रभुको मन के हो त्यो वचन सम्बन्धी भने चाहिँ हामी मनन वचनमा गर्न सक्दछौँ। र यहाँ त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुराहरू होसियार साथ पालन गर्नु, हामीले यो वचनलाई चाहिँ राम्रोसँगले हामीले मनन गर्ने हो भने दिन रात ध्यान गर्नु भन्नुभएको छ। त्यसको अर्थ हरेक समय त्यो वचनलाई चाहिँ हामीले सम्झिनु, त्यो वचन सम्बन्धी चाहिँ हामीले मनन गर्नु अनि मनन गरेर वचन राखेर मात्रै हुँदैन वचनलाई पालन पनि गर्नु भनेर चाहिँ यहाँ भनिएको रहेछ भन्ने कुरा हामीले गहिरो रूपमा अर्थात् मनन गरेर राम्रोसँगले सोचेर बसेर अनि ध्यान दिएर जब वचन हामीले यसरी अध्ययन गर्दछौँ त्यो पछि हामीले वचन यसरी बुझ्न सुरु गर्दछौँ। नभए वचन अब सुन्दै गर्दाखेरि यहोशूको पुस्तक 1:8 लेखिएको छ, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् तर त्यसमाथि तैँले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुराहरू होसियार साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् सफल पाउनेछस् भनेर चाहिँ सुन्यो मात्रै र त्यसमा ध्यान गरिएन, त्यस वचन सम्बन्धी चाहिँ मनन गरिएन भने त्यस अवस्थामा चाहिँ वचनलाई हामीले नबुझ्न पनि सक्छौँ। मैले यति अध्याय त पढिहालेँ, यति पदहरू त पढिहालेँ, मेरो आजको बिहानको ड्युटी मैले पुरा गरिहालेँ भन्नेतिर मात्रै हामी त्यसरी जाँदछौँ। तर वचन जो ध्यान गर्ने, वचन जो पुरा गर्ने कुराहरू, त्यो प्रकारका कुराहरू हुँदैन प्रियहरू। त्यसले गर्दाखेरि हामीले वचन कस प्रकारले ध्यान गर्ने भन्ने कुराहरू सम्बन्धी चाहिँ हामीले समय लिएर अनि बिस्तारै बिस्तारै त्यो हरेक शब्दमा प्रभु के भन्न चाहनुहुन्छ भन्ने कुराहरू त्यस प्रकारले बुझेर जानुपर्छ भन्ने चाहिँ यहाँ भनिएको छ। भने अर्को कुरा दोस्रो खण्डमा चाहिँ हामीले वचनलाई सम्झना गर्ने, वचनलाई घोक्ने भन्ने पनि कुराहरू छ। जब हामी वचनलाई घोक्दछौँ, वचनलाई हृदयमा हामी राख्दछौँ, वचनलाई घोक्यौँ, वचनलाई हृदयमा राख्यौँ अनि वचन सम्बन्धी नै जब हामी मनन गर्यौँ, त्यो अवस्थामा हामी भित्र एक प्रकारको नक्सा हाम्रो दिमागमा बन्दै जान्छ। जब हाम्रो नक्सा दिमागमा बन्दै जान्छ अनि त्यो अवस्थामा हामीले यो वचनले त मलाई यसो भनेको छ भनेर चाहिँ हामीले जब सोच्न सुरु गर्छौँ, वचन हामी भित्र रहन सुरु गर्न हुन्छ, त्यो अवस्थामा हामीलाई जब जब दुष्ट आत्माले परीक्षा ल्याउँदछ त्यो समयमा हामी वचन निकालेर भन्न पनि सक्छौँ। उदाहरणको लागि तपाईँ कुनै ठाउँमा जानुभएको छ, एकदम मिल्ने साथीले तपाईँलाई पिकनिक लिएर जानुभयो, उहाँहरूसँग मिलेर जानुभयो, पिकनिक जानु नराम्रो कुरा होइन, तर त्यहाँ सबै साथीहरूसँग जो अफिसबाट जानुभयो, स्कुल कलेजबाट जानुभयो, यानि आफ्नै साथी सर्कलहरू मिलाएर जानुभयो, त्यो अवस्थामा पिकनिक खाइरहेको समयमा कुनै साथीले, एकदमै मिल्ने साथीले, होइन आज यति ड्रिङ्क्स गरिहाल्नु नि भनेर चाहिँ त्यसरी कर लगाउनुभयो, यानि सिगरेटको पकेटबाट सिगरेट निकालेर दुईचोटि खाने त हो भनेर चाहिँ त्यसरी ए मिलन यार भनेर चाहिँ त्यो भनिएको खण्डमा तपाईँभित्र परमेश्वरको वचन छ भने तपाईँले आफूभित्र भएको वचनलाई बाहिर निकाल्नु भएर, मेरो शरीर पवित्र आत्माको मन्दिर हो, किनकि पहिलो कोरिन्थीको पुस्तक 6:19 पहिलो कोरिन्थीको पुस्तक 3 कि हाम्रो शरीरलाई पवित्र आत्माको मन्दिर भनिएको छ, म कुनै हालतमा पनि म यो शरीर नाश गर्ने कुराहरू लिन सक्दिनँ, तपाईँले यसमा चाहिँ माइन्ड नगर्नुहोस् र तपाईँले पनि हुनसक्छ भने रक्सी नपिउनुहोस्, यानि चुरोट नखानुहोस्, यानि खैनी नखानुहोस् भनिकन तपाईँले आफ्नो साथीहरूलाई पनि वचनबाट बाहिर निकाल्नु भएर त्यसरी उहाँहरूलाई पनि सल्लाह दिन सक्नुहुन्छ। र वचन जब तपाईँ जिब्रोबाट बोल्नुहुन्छ यो चाहिँ दुई धारे तरवार हो भनिकन हिब्रूको पुस्तक 4:12 त्यो भनिएको छ, यतापट्टि एफिसीको पुस्तक 6 त्यो भनिएको छ। जब तपाईँले वचन बोल्नुहुन्छ साथीको हृदयमा, साथीको मगजमा वचनले कुनै न कुनै प्रकारले काम गर्न सुरु गर्छ, किनकि वचन नै परमेश्वर हुनुहुन्छ। योनाको पुस्तक 1:1 सुरुमा वचन थियो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर चाहिँ त्यहाँ लेखिएको छ। र जब तपाईँले वचन आफूभित्र जम्मा गरेर राख्नु भएको हुन्छ र जब जब कुनै पनि प्रकारको परीक्षाहरूमा भएर तपाईँ जानुहुँदा साथी मित्रले भनेको, आफूभन्दा ठुलो मान्छेले भनेको कुरै नमान्नु नमिल्ने खालको अवस्थामा भएर जानुहुँदाखेरि पनि तपाईँभित्र वचन छ भने तपाईँले त्यो वचन निकालेर जब बोल्नुहुन्छ त्यहाँ परमेश्वरको आत्माले काम गर्नुहुन्छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, वचन चाहिँ हामीले यसरी ध्यानसँग पढ्नुपर्छ, मनन गर्नुपर्छ, पढ्ने मनन गर्ने मात्रै होइन हामीले कण्ठ पनि गर्नुपर्छ भनेर चाहिँ भनिन्छ, अनि हामीले सुन्ने गरी बोल्नु पनि पर्छ। जब जब हामीलाई दुष्ट आत्माले परीक्षामा भएर लिएर जाँदछ त्यो समय वचनबाट तपाईँले उत्तर दिनु भएन भने त्यो परीक्षामा तपाईँले जित्न सक्नुहुन्न। उदाहरणको लागि मत्तीको पुस्तक 4 अध्यायमा, लुकाको पुस्तक 4 अध्यायमा जब सैतानले प्रभु येशूलाई परीक्षा गर्यो, परीक्षा गर्दाखेरि उहाँले वचन निकालेर प्रतिउत्तर दिनुभयो। उहाँले भन्नुभयो कि यस्तो लेखिएको छ भने चाहिँ उहाँले त्यो भन्नुभयो। त्यसले गर्दाखेरि आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले हामीभित्र जब हामी ध्यानसित वचन सुन्छौँ पढ्छौँ र हामीभित्र वचनले जुन ठाउँहरू पाउँदछ त्यो अवस्थामा हामीले जो साँचेर राखेको वचनले हाम्रो जिन्दगीको लागि, हाम्रो बुढाको लागि एउटा दीप जस्तो, उज्यालो ज्योति जस्तो बनाएर हामीलाई बाटोमा हिँड्दाखेरि दुष्ट आत्माले परीक्षामा पार्न सक्दैन। र वचनबाट हामी जब उत्तर दिँदछौँ दुष्ट आत्मा हारेर भागेकै हुँदछ। र वचन चाहिँ हामीले कण्ठ गर्नु पनि राम्रो हुन्छ र निकालेर यसरी समय समयमा बोल्नु पनि राम्रो हुन्छ। र वचनले के भनेको भन्ने चाहिँ मनमै मनन गरेर, यहाँ एक प्रकारको भिजुलाइज, एक प्रकारको त्यो नक्सा कोरे जस्तो नै यो वचनले के भनेको भनेर चाहिँ त्यो प्रकारले पनि हामी जान सक्छौँ। र वचनले हामीलाई पापबाट सुरक्षा दिँदछ, परीक्षाबाट वचनले हामीलाई बचाउँदछ। अघि भर्खरै मैले भनिसकेको छु, प्रभु येशूलाई परीक्षा गर्दाखेरि प्रभु येशूले यस्तो लेखिएको छ, त्यो ढुङ्गालाई रोटी बनाएर खानु भनेर चाहिँ दुष्ट आत्माले त्यसरी परीक्षा गर्दाखेरि प्रभु येशूले भन्नुभयो, तर यस्तो लेखिएको छ भनेर चाहिँ उहाँले त्यसरी भन्नुभयो। र त्यो यसरी लेखिएको छ, यसरी लेखिएको छ, यसरी लेखिएको छ भन्ने कुरा चाहिँ प्रभु येशूले वचनबाट नै उत्तर दिनुभएको। र ढुङ्गालाई रोटी बनाएर खानु भनेर चाहिँ दुष्ट आत्माले परीक्षा गर्दाखेरि प्रभु येशूले व्यवस्थाको पुस्तक 8 अध्यायबाट, मानिस रोटीले मात्र जीवित रहँदैन र हरेक परमेश्वरको मुखबाट निस्किएको वचनले मानिस आत्मामा जीवित रहन्छ भनिकन उहाँले त्यसरी उत्तर दिनुभएको थियो। त्यसले गर्दाखेरि वचन चाहिँ दुईधारे तरवार हो र वचन जब हामी बोल्दछौँ हामीलाई दुष्ट आत्माले परीक्षा गर्न सक्दैन र हामी सुरक्षित रहन्छौँ। र अर्को कुरा चाहिँ वचन जब हामी हृदयमा जम्मा गर्छौँ, यो अवस्थामा जब दुष्ट आत्माको कालो बादल जस्तो सुर्ता र फिक्रीले हाम्रो हृदयमा घेर्न सुरु गर्दछ, यो समयमा जब हामी वचन बोल्दछौँ त्यस समयमा हामीलाई वचनको शान्ति, यानि परमेश्वरको आत्माको शान्तिले हाम्रो शरीर मन मस्तिष्कलाई त्यसरी ढाक्दछ। र वचन चाहिँ ध्यानसित पढ्नुहोस्, वचन पढ्ने होइन, वचनलाई चाहिँ अध्ययन गर्नुपर्छ भनेर चाहिँ भनिन्छ। यति भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। मेरो नाम चाहिँ शर्मिला केसी, म चाहिँ यो समयमा मेरो जीवन गवाही भन्न गइरहेको छु र हाल मेरो बसाई चाहिँ भक्तपुर जिल्लामा छ अनि मेरो माइती घर चाहिँ कपिलवस्तु जिल्लामा हो। विशेष गरी मेरो गवाही भन्नु पर्दा म सानैदेखि नै विश्वासी हो। अनि मैले कसरी विश्वास गरेँ भन्दाखेरि चाहिँ म त सानै थिएँ, मेरो केही पनि थाहा थिएन है। अनि तर हाम्रो चाहिँ मम्मी बाबाहरू हुनुहुन्थ्यो अनि उहाँहरू चाहिँ सानो अब काम गर्दै बस्दै गरिराख्नु भएको थियो। त्यही सिलसिलामा चाहिँ हाम्रो गाउँमा अनि हाम्रो मेरो पास्टर बुवा मोहन मसिया हुनुहुन्छ, उहाँ चाहिँ विश्वास गर्नु भएको थियो र उहाँले चाहिँ सुसमाचार सुनाउँदै आउनुभयो हामीलाई। अनि सुनाउँदै आउँदै गर्दाखेरि चाहिँ हामीलाई थाहा थिएन के हो भन्ने भएको थियो। अनि तर हाम्रो बाबाले चाहिँ जाउन त के रहेछ भनेर चाहिँ बाबा चर्चमा जान थाल्नु भयो पास्टर बुवासँगै। अनि जाँदै आउँदै गर्दा गर्दा अनि अहिले चाहिँ अनि त्यसपछि पनि हामी पनि जान थाल्यौँ। हामी जुन जाँदा गर्दाखेरि अनि हामी पनि परमेश्वरको वचनहरू सुन्यौँ अनि पास्टर बुवाले सुनाउनुहुन्थ्यो। मलाई सानैदेखि के विश्वास थियो भन्दाखेरि अब मैले एकदमै भगवान्को पनि पूजा गर्थेँ क्या, मैले एकदम मूर्तिहरू बनाउने गर्थेँ। अनि तर बाबा गइसक्नु भएपछि चाहिँ त्यहाँनिरको कुराहरू चाहिँ हामीलाई बाबाले भन्नुहुन्थ्यो क्या, त्यहाँ त परमेश्वर हुनुहुन्छ, परमेश्वरको स्वर्गमा बस्ने ठुलो घर छ अरे, त्यहाँनिर सबैजना एकदिन जान्छ अनि त्यहाँनिर सबै मान्छेहरू चाहिँ अटाउँछन् भनेर चाहिँ भन्नुहुन्थ्यो क्या। अनि त्यसपछि सन्तान भएको सबै मानिसहरू अटाउने कस्तो ठाउँ होला स्वर्ग भन्ने सोच्न पुगेको थिएँ म। अनि त्यसपछि त सोच्दा सोच्दै अनि ओहो कति राम्रो ठाउँ होला है भन्ने कुरा भयो। अनि अहिले हामीले मान्दै आएको भगवान भन्दा त परमेश्वर पो सत्य होइछ नि भन्ने कुरा चाहिँ बाबाले भन्नुहुँदै गर्दाखेरि मलाई त्यो कुरामा विश्वास गयो अनि साँच्चै उहाँ सत्य हुनुहुन्छ र भन्ने कुरा भयो। अनि हामी चर्चमा जाँदै गर्दै जाँदै आउँदै गऱ्यौँ। अनि सानैमा मलाई थाहा थिएन, अनि प्रार्थनामा बस्थेँ अनि सबैजनाले प्रार्थना गर्दै गर्दाखेरि बस्नु हुँदाखेरि म हाँसिरहन्थेँ क्या, चिम्मा गर्दै अनि हाँसिरहन्थेँ अनि के होला भन्ने हुन्थ्यो। अनि मलाई गुरुबाले एउटा गीत सिकाउनु भएको थियो अनि धन्यवाद यसो भन्ने, अनि खुसी खुसी मनाऊ भन्ने गीत पनि सिकाइरहनु भएको थियो। अनि म सानैदेखि हुर्कँदै बढ्दै आएँ। म चाहिँ सानोमा प्रार्थना गरिरहेको थिएँ अनि म चाहिँ खेल्दै गर्दाखेरि चाहिँ एक्चुली मेरो हातमा चोट लाग्यो यसरी, अनि मेरो हात त्यत्रो सुन्यो क्या, अनि सुनिले गर्दाखेरि चाहिँ अब के अरे मम्मीले गाली गर्नुहुन्छ भन्ने डर लाग्यो है, मम्मीले अब कहाँ गएर चकचक गरिस् भनेर अब मलाई कुट्नुहुन्छ भनेको एकदम डर लागिरहेको थियो। अनि मेरो हात त्यत्रो फुलिरहेको थियो अनि मम्मीलाई मैले लुकाउँदै त्यो हात राखिरहेको थिएँ, यो बुढी हामीलाई म डोराएर बसिरहेको थिएँ अनि म राति सुतिरहेको थिएँ, राति पनि लुकाएर राखिरहेको थिएँ। अनि त्यसपछि राति सम्झिँदाखेरि कसरी हुन्छ होला यो निको भनेर ठ्याक्कै एउटा उपाय खोजिरहेको थिएँ कि मैले, अनि ठ्याक्कै यसरी पनि निको पर्छ नि त यस्तो कुरा त, यसो त सबैभन्दा शक्तिशाली हुनुहुन्छ उहाँले नै मेरो एउटा उपाय हो भनेर जब मैले त्यो हात सम्झँदै उहाँलाई सम्झेको मात्र के थिएँ क्या, मैले प्रार्थना नै यसरी निको पारिदिनुहोस् भनेको थिएन, त्यो सम्झिँदै गर्दाखेरि मेरो हात स्वाट घटेको मलाई थाहा छ कि, यो चाहिँ एकदमै अचम्मको त्यो चमत्कार भनौँ न, चमत्कार भयो सट्टै घट्यो। अनि त्यसपछि घट्दाखेरि मलाई त अचम्मै लाग्यो अनि त म निको भयो, अनि त्यसबाट पनि मलाई एकदम विश्वास बढ्दै गयो कि, विश्वास बढ्दै जाँदाखेरि अनि घरमा अलिकति बाबा मम्मीको अलिकति झगडा पनि हुन्थ्यो पहिला अनि उहाँहरूको एकदमै मेलमिलाप हुन्थेन बेला बेलामा, अनि त्यस्तो देख्दाखेरि म सानोदेखि नै एकदमै दुखी हुन्थेँ अनि किन पढ्न गयो भने पनि मम्मी बाबा झगडा गरे कि भनेर मैले स्कुलबाट घर आउनु पर्थ्यो, त्यस्तो अवस्था थियो। अनि मैले बाबाको लागि पनि एकदम मेरो प्रार्थना गरेँ त्यो समयमा, अनि सानैदेखि नै म विश्वासमा पक्का हुन थालेँ अनि साँच्चै नै उहाँ चाहिँ सत्य हुनुहुन्छ, उहाँले चाहिँ हाम्रो पाप उठाएर लैजानु भयो, यस्तो यस्तो कुराहरू चाहिँ सुन्दै जाँदाखेरि अनि म जब यो सुनेर हुर्किँदै गरेँ अनि त्यसपछि म पढ्दै जाँदाखेरि चाहिँ मेरो एउटा जीवनमा चाहिँ कस्तो थियो भन्दाखेरि म प्रभुलाई विश्वास पनि गर्थेँ, उहाँलाई प्रेम पनि गर्थेँ, साथीहरूलाई पनि सुनाउँथेँ यसो कृष्णको बारेमा, तर मेरो आफ्नो जीवनमा एउटा परिवर्तन भइरहेको थिएन के भन्दाखेरि चाहिँ ममा चाहिँ असभ्य बोलीहरू चाहिँ भइरहेको थियो, अनि साथीहरूसँग बोल्दाखेरि पनि मैले नराम्रो शब्दले उहाँहरूलाई गाली गर्ने झगडा गर्ने गर्थेँ, अनि त्यसपछि कति कुरामा म आशिष पनि पाइरहन्थेँ अनि आशिष चाहिँ चर्चमा आएर सुनाइरहेको थिएँ। अनि सुनाउँदाखेरि चाहिँ अनि मेरो एउटा साथीले के भन्यो भन्दाखेरि तैँले आशिष त कति राम्रो सुनाउँथ्यो है अगाडि गएर प्रभुको भवन अगाडि गएर, तर तँमा एउटा परिवर्तन छैन, तँ चाहिँ यस्तो शब्दहरू बोलेर गाली गर्छस् कस्तो होला त भनेर चाहिँ भन्यो है त्यो साथीले। त्यसपछि मेरो हृदयमा एकदमै त्यो कुराहरूले चाहिँ छोयो, अनि त्यसपछि साँच्चै म कस्तो प्रभुलाई विश्वास गरेर पनि मेरो जीवन परिवर्तन छैन भने म विश्वास गरेको के फाइदा भएर भन्ने जस्तो लाग्यो। अनि मेरो बोलीको कारणले गर्दा मैले परमेश्वरलाई अपवित्र तुलाइरहेको रहेछु, परमेश्वरको विरुद्धमा बोलिरहेको रहेछु भनेर मैले पश्चाताप गरेँ। त्यसरी म प्रार्थना गर्न थालेँ, प्रभु मेरो जीवनमा यो सबै कुरा हटिजाओस् चाहिँ प्रार्थना गरेँ, र मैले पनि कोसिस गरेँ। त्यसपछि मेरो जीवनमा त्यो सबै शब्दहरू चाहिँ हटि गयो र मेरो जीवनमा चाहिँ असल कुरा आयो। अहिलेसम्म नै मेरो बोली वचन त्यस्तै नै छ, असल प्रकारले म अरूसँग बोल्ने गर्छु। अनि म विश्वास गर्दै जाँदै गर्दाखेरि चाहिँ म अब पढ्दै पनि गएँ, अनि त्यसपछि मेरो क्लासहरू बढ्दै पनि गयो, साथीसँग एकजना घुलमिल भयो, अनि म कतिपल्ट अनि क्रिस्चियन तालिमहरूमा पनि म गइरहेको थिएँ है अनि त्यति बेला पनि। अनि मलाई कस्तो हुन्थ्यो भन्दा साथीहरू जति पनि बसेको व्यक्तिहरू हुनुहुन्थ्यो साथीहरू, अनि उहाँहरूको व्यवहार देखेर रिस उठ्ने हुन्थ्यो क्या मलाई, अनि त्यसपछि किन यस्तो रिस उठेको होला मलाई, उनीहरू पनि विश्वासी नै हो भन्दाखेरि, अनि किन यस्तो उनीहरू जस्तो छन् त्यस्तो रिसाउन मन लाग्थ्यो क्या मलाई। अनि तर मलाई चाहिँ एक दिन चाहिँ यो कुरामा किन हुन्छ भनेर मलाई एकदमै हृदयदेखि नै मलाई गाह्रो भइरहेको थियो, मैले तिनीहरू जस्तो त्यस्तै किन हुन्छु म भनेर सोचिरहेको थिएँ। अन्त तर एकदिन एउटा दाइलाई म सोध्न गइरहेको थिएँ कि, अनि सोध्न जाँदै गर्दाखेरि चाहिँ ठ्याक्क पवित्र आत्माले भन्नुभयो कि मलाई, म एक स्टेप बढ्दै पवित्र आत्मा मेरो हृदयमा बोल्नुभयो, तँ आफै पहिला नम्र भई त्यसपछि अरू जस्तो नभई भनेर भन्नुभयो कि, पहिला हामी नम्र भएपछि हामीले पनि त्यो कुरा सहन थालेपछि चाहिँ अरू जे भने पनि मलाई असर गर्दैन रहेछ कि। अनि त्यो कुरालाई मलाई हृदयमा आयो अनि मैले त्यो कुरालाई साँच्चै नै महसुस गरेँ, अनि म नम्रता हुँदै गएँ, अनि कसैको कुरा पनि जोरसे जे भने पनि मलाई उहाँको कुरामा राम्रै नै सोच्न थाले। सोच्दै जाँदाखेरि चाहिँ जे होस् मेरो हृदयमा अरू व्यक्तिहरूप्रति कुनै पनि ईर्ष्या लोप भएन क्या भनेर रिस भएन, अनि त्यस्तो भयो, त्यसबाट मैले छुटकारा पाएँ होइन। अनि उहाँसँग विश्वास साथ हामी जब प्रार्थना गर्न जान्छौँ, पश्चातापसहित प्रार्थना गर्न जान्छौँ भने हाम्रो प्रार्थना अवश्य नै प्रभुले सुन्नुहुन्छ। त्यसरी नै प्रभुले आज मेरो प्रार्थना सुन्नुभएको छ र मलाई यहाँसम्म ल्याउनु भएको छ। मलाई हरेक क्षेत्रमा प्रभुले उच्चमा पार्दै अनि प्रभुले यहाँसम्म ल्याउनु भएको छ। परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। हुन्छ, मैले मेरो गवाही यहीसँग राख्न चाहन्छु। सबैलाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 9749588699, 9749588699।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
3: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक

0: अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्यात पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
5: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाई को हो भन्ने कुरा तपाईले थाहा पाउनुपर्छ। जयमसी आज मंगलबार जुलाई 28 तारीक साउन 12 गते। आजको बाइबल खण्ड एफिसीको पुस्तक 2 अध्यायको 10 पदबाट रहेको छ र यसरी लेखेको छ, हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका वहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। एकजना किसानले एकपटक जंगलमा एउटा सानो चिल समात्यो, त्यसलाई घर ल्यायो अनि आफ्ना कुखुरा र टर्कीहरूका बीचमा हुर्कायो। 5 वर्षपछि एकजना प्रकृतिविद उसलाई भेट्न आयो र त्यो चरालाई देखेर भन्यो, त्यो चिल हो, कुखुरा होइन। किसानले भन्यो, हो तर मैले यसलाई कुखुरा बन्नका लागि हुर्काएको छु। त्यो प्रकृतिविदले भन्यो, यसको पखेटाको चौडाई 15 फिट छ, यो चिल नै हो। किसानले भन्यो, तर यो कहिले उड्ने छैन। त्यो प्रकृतिविदले असहमति जनायो, यसकारण तिनीहरूले आआफ्नो तर्क परीक्षण गर्ने निर्णय गरे। पहिले त्यो प्रकृतिविदले चिललाई उठायो र भन्यो, त चिल होस्, त आकाशमा उड्नका लागि बनेको होस्, यस पृथ्वीको होइनस्, आफ्नो पखेटा फैलाएर उड। त्यो चिलले कुखुराहरू देख्यो र तलतिर हाम फाल्यो। भोलिपल्ट त्यो प्रकृतिविदले चिललाई घरको टुप्पोमा लग्यो, फेरि त्यही कुरा भन्यो र चिललाई जान दियो। फेरि त्यसले तल कुखुराहरू देख्यो र तिनीहरूसँगै चारा खान तल झर्यो। अर्को एकपटक प्रयास गरौं, त्यो प्रकृतिविदले भन्यो। अब उसले चिललाई पहाड़मा लग्यो, डरले काँप्दै त्यो चराले वरिपरि हेर्यो अनि त्यो मानिसले त्यसलाई सूर्यतर्फ हेर्न लगायो। जब उसले पहिले झैं त्यसको वास्तविक पहिचान बारे बोल्दै थियो, त्यो चिलले अचानक आफ्नो पखेटा फैलायो, ठूलो स्वरले करायो अनि कहिले नफर्किने गरी उडेर गयो। परमेश्वरले तपाईलाई को बन्न सृष्टि गर्नुभयो र बोलाउनु भयो भन्ने कुरा तपाईले जान्नुपर्छ अनि त्यो काम सही वातावरणमा, सही संगतमा र सही जानकारीमा मात्रै हुन्छ। परमेश्वरले तपाईँको बारेमा के भन्नुभएको छ भन्ने जान्नुमा हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका वहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। यसकारण आफूले के गर्नुपर्ने हो भन्ने जान्नका लागि आफू को हो भन्ने कुरा तपाईँले थाहा पाउनुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
3: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा। तपाईँको निम्ति भनेर केही उत्साहका शब्दहरू लिएर प्राविधिक मित्र सुजनजीसँगै यस बिहानी म आइजेक राई उपस्थित भइसकेको छु। आशा गर्छु तपाईँ अहिले शान्तिमा हुनुहुन्छ र आनन्दित हुनुहुन्छ र पवित्र आत्माको अगुवाईमा हुनुहुन्छ। मित्र, आज यस बिहानी म तपाईँलाई उत्साहका लागि पवित्र आत्माको अगुवाई सम्बन्धित केही कुराहरू भन्नेछु र यस बिहानी परमेश्वरप्रति धन्यवादी हुनको लागि तपाईँको जीवनमा ऊर्जा थप्नको लागि कोसिस गर्नेछु। पवित्र आत्माको अगुवाईमा हामी क्रिस्चियनहरूले संसारका मानिसहरूलाई प्रभुमा ल्याउनको लागि सेवा गर्नुपर्दछ। मित्र, युद्ध जित्नका लागि सिपाहीहरू जथाभावी वा आफू खुसी लडाई गर्दैनन्। उनीहरू आफूभन्दा माथिको अधिकारीको अधीनमा रही उनको सिपालु निर्देशनलाई पछ्याएर युद्ध लड्दछन् र युद्ध जित्दछन् पनि। फिलिपको प्रचार, प्रिय मित्र, प्रेरित 8:26-40 हेर्ने हो भने हामी पाउँदछौ कि फिलिपको प्रचार र सेवकाईद्वारा सामरियामा ठूलो जागृति आएको थियो। मानिसहरू निको भइरहेका थिए, उनीहरूले येशूलाई विश्वास गरिरहेका थिए। फिलिप व्यस्त थिए र आनन्दित पनि। त्यही बेला उनी अनाकानी नगरिकन प्रभुका दूतले भन्नुभए बमोजिम दक्षिणतिर यरुसलेमबाट गाजातर्फ जाने बाटोमा गए। त्यहाँ उनले इथियोपियाली नपुंसकलाई भेटे। पवित्र आत्माले फिलिपलाई तिनको रथको साथ लाग्न भन्नुभयो। उहाँले फिलिपलाई परमेश्वरको वचनको खण्ड बुझाउन र तिनलाई प्रभु येशूको सुसमाचार सुनाउन सहायता गर्नुभयो। उक्त नपुंसकले बप्तिस्मा लिइसकेपछि प्रभुका आत्माले फिलिपलाई अस्तोद लानुभयो। मित्र, पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ। फिलिपलाई निर्देशन गर्नुभए झैं उहाँले उहाँमाथि भरोसा गर्नेहरूलाई आज पनि निर्देशन दिनुहुन्छ। आज तपाईँ र मलाई पनि निर्देशन दिनुहुन्छ। उहाँले ढोका खोल्नुहुन्छ। कलसी अध्याय 4 हामी पढ्न सक्छौ, 2 पढ्यौं भने हामी त्यहाँ यसरी पढ्न सक्छौ, सतर्क भएर धन्यवाद सहित स्थिर भई प्रार्थनामा लागिरह, हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रिस्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन्, जसको निम्ति म थुनामा परेको छु र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकु। समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर। कलसी 4:2-5। प्रिय मित्र, परमेश्वरले ढोका खोलिदिनुहुन्छ। कलसी 4:3। र फिलिपले त्यो नपुंसकलाई भेट्टाए। उहाँले तपाईँलाई पनि वचन बुझाउन सहायता गर्नुहुन्छ। यहुन्ना 14:26 यही भन्दछ, उहाँले सुसमाचार सुन्न मानिसको हृदय खोलिदिनुहुन्छ। वास्तवमा नै उहाँले जे पनि गर्न सक्नुहुन्छ। उहाँले स्वर्गदूतद्वारा तपाईँलाई वचन पठाइदिन सक्नुहुन्छ। उहाँले स्वर्गदूतद्वारा प्रचार गर्नुहुन्न, तर प्रचार गर्नको लागि उहाँले मानिसहरूलाई चुन्नु भएको छ। यो हाम्रो लागि ठूलो अवसर हो। प्रिय मित्र, पवित्र आत्माको अगुवाईमा हामीले उहाँको सेवकाई गर्नुपर्छ। मित्र, म आशा गर्छु यस बिहानी अहिले भर्खर गरिएको कुराकानीबाट तपाईँ परमेश्वरप्रति धन्यवादी हुनको लागि, उहाँलाई धन्यवाद दिँदै प्रार्थनामा लागिरहनको लागि र पवित्र आत्मा परमेश्वरको अगुवाईमा हिँड्नको लागि केही उत्साह प्राप्त गर्नुभएको छ। र मित्र, आजको लागि यिनै उत्साहका शब्दहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।

गुर्मी एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा कार्यक्रम प्रस्तोता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुदन घिमरेज्यूको साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तोता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईँको बीचमा कुराकानी गर्ने गर्दछौ। प्रेसरता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई नियमित प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु र साथसाथै तपाईसँग प्रार्थनामा सहकार्य गर्नु र तपाईँले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्नु हाम्रो कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। तादनी श्रोता, आज पनि त्यही उद्देश्य अनुरूप तपाईसँग अबको करिब करिब आधी घण्टा आजको यो बिहानलाई प्रार्थनामा सहयात्रा गर्दै पियोस बिहानलाई प्रार्थनामय बनाउनको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा हामी आइपुगिसकेका छौं। तादनी श्रोता, आउनुहोस् अब भने हामी सँगै मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरेको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका चाहिँ जुन अनुरोधहरू छ त्यो अनुरोधहरूलाई टिप्नको लागि हामी हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798-023-4646। हजुर, 97798-023-4646 हाम्रो वाट्सएप नम्बर रहेको छैन। हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँको आफ्नो प्रार्थनाको अनुरोध हामीसँग राख्दै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुन्छ। तादनी श्रोता, भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र हामीलाई तपाईँको प्रार्थनाको अनुरोध बाँड्दै रहनुहोस् र म पनि प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थनाका विषयमा हामीले कुराकानी गरिरहेका छौं र यही क्रममा हामी आज पनि प्रार्थना र त्यसको शक्तिको बारेमा हामी तपाईसँग बातचित गर्न गइरहेका छौं। श्रोता, यदि तपाईँको अगाडि सृष्टिकर्ता परमेश्वर प्रकट हुनुभयो र तपाईँले उहाँलाई देख्नुभयो र अनि उहाँले तपाईँलाई भन्दै हुनुहुन्छ, आजको दिन तिम्रो लागि असल र स्मरण योग्य हुनेछ र आज किनभने तिमीले आज मसँग जे माग्छौ त्यो तिमीलाई म दिनेछु भनेर उहाँले भन्नुभयो भने तपाईँको परमेश्वरसँगको माग के हुन्छ होला? आदरणीय श्रोता, यो आज कार्यक्रमको शुरूआती चरणमा नै प्रश्न चाहिँ तपाईँको अगाडि मैले राखिदिएँ हो। सृष्टिकर्ता परमेश्वर दिनहुने परमेश्वर हुनुहुन्छ। हाम्रा हरेक ठूलो भन्दा ठूलो र असम्भव भन्दा असम्भव देखिने सबै इच्छाहरूलाई पूरा गर्नुहुने परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ। अब तपाईँले त्यो मौका पाउनुभयो भने तपाईँ के माग्नुहुन्छ? आदरणीय श्रोता, यहाँ हामीले प्रस्थानको पुस्तक 33 र 34 अध्यायमा एउटा अद्भुत
प्रकारको दृश्य चित्र पाउँदछौ। प्रिय श्रोता, हामीले 33 अध्यायमा हेर्नु भने मोसा फेरि परमप्रभुको उपस्थितिमा गएका छन् र उनले त्यहाँ प्रार्थना गर्न थालेका छन्, परमेश्वरसँग बातचित गर्न थालेका छन् र परमप्रभुको उपस्थितिबाट परमेश्वरले भन्नुहुन्छ, म तलाई मेरो सारा वैभव देखाउनेछु, तैले मेरो दृष्टिमा निगाह पाएको छस् र म तलाई तेरो नामैले चिन्दछु भनेर जब परमेश्वरले मोसालाई एकदमै घनिष्ठताको रूपमा अगाडि सार्नुहुन्छ, मोसाले यसो भन्छन्, मैले तपाईँको दृष्टिमा निगाह पाएको छु भने मलाई तपाईँको महिमा देखाउनुहोस्, मलाई तपाईँको मुहार देखाउनुहोस्। आदरणीय श्रोता, अझ उनले पहिला के पनि भन्दै थियो भने, मैले तपाईँको दृष्टिमा निगाह पाएको छु भने मैले कसरी थाहा पाउने, तपाईँले अझसम्म मलाई केही दिनुभएको छैन भन्ने यस्तो तरिकाको कुरा मोसाले परमेश्वरसँग गर्दै थिए। र पछि जब परमेश्वर बोल्दै जानुभयो त्यही क्रममा, म तलाई मेरो महिमा देखाउनेछु। आदरणीय श्रोता, अनि यस क्रमको निरन्तरता हामी 34 अध्यायमा पाउँदछौ। परमेश्वरले भन्नुहुन्छ, पहिले जस्तै ढुङ्गाको दुईवटा पाटी काटेर मकान लिए, म ती पाटीमा त्यही कुरा लेख्नेछु जो तैले फुटाएको पहिलेका पाटीहरूमा लेखिएका थिए। त्यसपछि हामी देख्छौ दुई पददेखि, तब भोलिपल्ट बिहानै मोसा तयार भएर सिनै पर्वतको टाकुरामा उक्लेर गए र परमेश्वरले अझै आज्ञा दिनुहुन्छ, बिहानै तयार भएर सिनै पर्वतको टाकुरमा उक्लेर त मेरो सामु हाजिर हो, कोही मानिस तसँग नआओस् न त पर्वतको कुनै भागमा देखा परोस्, कुनै भेडा बाख्रा वा गाईवस्तु त्यस पर्वतको अगाडि नचरोस्। तब मोसाले पहिलेकै जस्तो दुईवटा ढुङ्गाको पाटी काटेर परमप्रभुले आज्ञा गर्नुभए झैं बिहानै उठेर सिनै पर्वतमा उक्ले र तिनले आफ्ना हातमा ती दुईवटा पाटी पनि लगे। तब परमप्रभु बादलमा उर्लनुभयो र तिनीसँग त्यहाँ खड़ा भएर उहाँले आफ्नो नाउँ परमप्रभु भनी घोषणा गर्नुभयो। त्यसपछि परमप्रभु तिनको सामनेबाट गएर यसो भनी घोषणा गर्नुभयो, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर जो क्रोध गर्नमा ढिलो र प्रेम गर्न विश्वस्तमा प्रशस्त हुनुहुन्छ, उहाँले हजारौं हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ, तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ, पिता पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोराछोरी नाता नातिनी र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। तब मोसाले हत्तपत्त भुइँतिर आफ्नो शिर निहुराएर आराधना गरे, तिनले भने, यदि मैले तपाईँको दृष्टिमा निगाह पाएको छु भने हे परमप्रभु, विन्ती छ परमप्रभु नै हाम्रो साथमा हिँड्नुहोला, यिनीहरू हटी मानिस भए तापनि हाम्रा दुष्टता र पाप क्षमा गरेर हामीलाई आफ्नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस्। 10 तब परमप्रभुले भन्नुभयो, हेर, तसँग म एउटा करार बाँध्छु, तेरा सारा मानिसहरूकै सामु म यस्ता आश्चर्य कामहरू गर्नेछु जो सारा पृथ्वीमा कुनै जातिमा कहिल्यै गरिएका छैनन्। यी मानिसहरू जसका बीचमा त छस् तिनीहरूले देख्नेछन् कि म परमप्रभु तेरो लागि एउटा आश्चर्य कर्म गर्नेछु।
प्रिय श्रोता, मैले प्रस्थान 34 अध्यायको 1 पददेखि 10 पदसम्म पढे र यो खण्डबाट हामीले के थाहा गर्न सक्छौ भने, पहिलो कुरा, तपाईँ हामी जतिसुकै पाप र अधर्ममा फसे तापनि वा भनौं सारा मानिसहरू पाप र अधर्ममा फसे तापनि परमप्रभु परमेश्वरले जे गर्न चाहनु भएको छ, अझ भनौ उहाँले जुन विधान हामीहरूको बीचमा उहाँले राख्नु भएको छ, त्यो विधान कहिले पनि टालेर टाल्न सकिँदैन। हो श्रोता, कहिलेकाहीँ हामीले परमेश्वरको विधान तोड्यौं, परमेश्वर हार्नुभयो, हामी जित्यौं भनेर मानिसहरूले ठान्दछन्। तर वास्तवमा सृष्टिकर्ता परमेश्वरको विधान कहिल्यै पनि रद्द भएर जाँदैन। हामी देख्छौं एक पदमा सृष्टिकर्ता परमेश्वरले मोसासँग त्यही दुईवटा ढुङ्गाको पाटी लिएर आइजा भन्नुभयो, र त्यो एउटै उद्देश्यको लागि, जो पहिले उहाँले 10 आज्ञा लेख्नुभएको थियो पहिलेको पाटीमा, र इसरायलीहरूले बाछाको मूर्ति पूजा गरेको कारण रिसाएर परमेश्वरको त्यो सिद्ध पवित्र व्यवस्थालाई छाउनमै नल्याई उनले माथिबाट फ्याँकेर त्यो फुटाइदिएका थिए। अनि सायद मूसा आफैले नि ठानेका थिए होलान्, अब परमेश्वरको 10 आज्ञा जो थियो त्यो त मैले ढुङ्गाको पाटीमा लेखेको फुटाइदिएँ, अब परमेश्वरको 10 आज्ञा फेरि हाम्रो बीचमा अब आउनेवाला छैन, परमेश्वरको हातको काम पुनः आउनेवाला छैन भन्ने उनले ठानेका थिए। सायद इसरायलीहरू पनि त्यही ठानेका थिए होलान्, किनभने मोसाले त्यो पाटीमा के लेखेर ल्याएका थिए, परमेश्वरले के लेखिदिनु भएको थियो भन्ने कुरा हेर्न पनि पाएका थिएन। त्यसकारणले गर्दा उनीहरूले ठाने अब परमेश्वरको विधान हाम्रो बीचमा छैन, तर परमप्रभु परमेश्वरले आफ्नो विधानलाई पुनः उहाँले ढुङ्गाको पाटीमा लेखेर दिनुभएको हामी पाउँदछौ। यसबाट थाहा हुन्छ कि हाम्रो परमेश्वर प्रतिको विद्रोह र अविश्वासले उहाँको विधान र उहाँको योजनालाई कुनै पनि फरक पर्दैन भन्ने कुरा हामी थाहा गर्न सक्छौ। उहाँले जुन योजना गर्नुभएको छ, जे काम गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले अवश्य पनि गर्नुहुनेछ, चाहे जतिसुकै विरोध होस् वा जेसुकै होस्, किनभने उहाँ चाहिँ सर्वशक्तिमान सार्वभौम परमेश्वर हुनुहुन्छ। अनि दोस्रो कुरा हामी के देख्न सक्छौ भने, जब मूसा परमप्रभुको उपस्थितिमा गए र परमेश्वरसँग उनले पूर्ण रूपले घनिष्ठतालाई कायम राख्न सके, तब उनले सृष्टिकर्ता परमेश्वरको मुहारलाई देखे र उनले सृष्टिकर्ता परमेश्वरलाई नजिकबाट निहाल्ने मौका पाए, तब उनले सृष्टिकर्ता परमेश्वरलाई यसरी देख्दा उनले आराधना गरे र उनीसँग र उनको समुदायसँग सृष्टिकर्ता परमेश्वरको त्यो साथ सदैव रहिरहोस् र सृष्टिकर्ता परमेश्वर उजाड स्थानभरि उनीहरूसँगै यात्रा गर्नुभएको होस् भन्ने इच्छा प्रकट गरेको हामी पाउँदछौ। आदरणीय श्रोता, यो खण्ड हामी 34 अध्यायको 4 देखि 9 पदमा हामी प्राप्त गर्न सक्छौ।

प्रिय श्रोता, यसबाट हामीले अघि मैले सोधेको प्रश्नको जवाब सायद तपाईँले थाहा पाइसक्नु होला। हामीले यदि सृष्टिकर्ता परमेश्वरले माग भनेर भन्नु भने हामी के माग्छौं होला भनेर मैले तपाईँलाई प्रश्न सोधेको थिएँ। अब यहाँ मोसाले के माग्दैछन्? मोसाले यही कुरा माग्दैछन् कि परमेश्वर तपाईँको साथ र तपाईँको उपस्थिति हामीसँग जाओस् र तपाईँले हामीलाई हामी जस्तो सुकै अठी भए तापनि आफ्नो निज प्रजा हुनबाट हामीलाई इन्कार नगर्नुहोस् भनेर उनले माग्दैछन्। सायद यो पल मोसाको जीवनमा अविस्मरणीय पल हो र उनले जुन प्रकारको सन्तुष्टि, जुन प्रकारको आनन्द सिनाई पर्वतको टाकुरामा परमेश्वरको प्रत्यक्ष उपस्थितिमा पाएका थिए र उनले त्यो उपस्थितिमा उनको अगाडि संसारका सबै वैभवहरू तुच्छ झै लाग्थ्यो। यहाँसम्म कि दूध र मह बक्ने प्रतिज्ञाको देश पनि उनको लागि केही होइन जस्तो लाग्थ्यो र उनको लागि श्री सम्पत्ति जस्ता कुराहरू, ऐश आराम जस्ता कुराहरू, जे जति कुराहरू यस पृथ्वीमा उनले एउटा अगुवा भएको हैसियतले भोग गर्न पाउँथे, ती सब कुराहरू उनले परमेश्वरको उपस्थितिमा गौण देखे। उनलाई त्यसको कुनै महत्व लागेन र उनले एउटै कुरा मागेको हामी पाउँछौं, हामीलाई तपाईँको उपस्थिति दिनुहोस्। आदरणीय श्रोता, हामीलाई तपाईँको उपस्थिति दिनुहोस् र हामीसँग करार बाँध्नुहोस्, यो उनको माग हो र उनको चाहना हो। प्रिय श्रोता, यदि तपाईँ हामी पनि सृष्टिकर्ता परमेश्वरसँग असल सम्बन्ध कायम राख्छौं भने उहाँसँग उहाँले हामीलाई जब आफ्नो सामिप्यता दिनुहुन्छ त्यसपछि तपाईँ हामीले माग्नुपर्ने कुरा, खोज्नुपर्ने कुरा यही नै हो। यसैलाई ईश्वरको राज्य र धार्मिकता भनेर भनिन्छ। श्रोता, जसले उहाँलाई प्रिय ठान्छ परमेश्वरले उहाँलाई पनि प्रिय ठान्नुहुन्छ र उसँग अनन्तको करार बाँध्नुहुन्छ। दश पदमा मोसासँग परमेश्वरले करार बाँध्नुभयो। आदरणीय श्रोता, यो करार अब्राहम, इसाक र याकुबसँग बाँधेको भन्दा फरक करार थियो। यो करार सृष्टिकर्ता

परमेश्वरले बाँध्नुभएको करार नितान्त व्यक्तिगत मोसासँग मात्रै बाँधिएको थियो। आदरणीय श्रोता, यसबाट हामीले थाहा गर्न सक्छौ ख्रिष्ट येशूद्वारा सम्पूर्ण मानिसहरूसँग बाँधिएको करार उहाँको मण्डलीसँग बाँधिएको करार अलग छ र तपाईसँग नितान्त व्यक्तिगत रूपले बाँध्ने करार अलग हुन सक्छ। प्रिय श्रोता, अब यस्तो तरिकाको आशिष चाहिँ कसले प्राप्त गर्न सक्छ? त्यही व्यक्तिले जसले उहाँसँग घनिष्ठ सम्बन्ध बिताउँछ, जसले उहाँसँग आफ्नो समय बिताउँछ र प्रार्थनामा आफ्नो जीवन जिउँछ, उहाँको आज्ञाकारितामा हेर्छ र उहाँसँग नजिक हुन्छ। श्रोता, कि तपाई पनि सृष्टिकर्ता परमेश्वरले तपाईसँग व्यक्तिगत रूपमा करार मोसासँग झैं बाँधेको चाहनुहुन्छ? त्यसो भए तपाई र मैले के गर्नुपर्छ? हामीले त्यही गर्नुपर्छ जे मोसाले गरे। प्रेस्रोता, चौथो कुरा, जब परमेश्वरको सँगको घनिष्ठता प्रार्थनाले चाहिँ मोसाको जीवनमा परमेश्वरको महिमा सर्दै आइरहेको थियो, इम्पार्ट हुँदै आइरहेको थियो। अर्थात जब मोसा परमेश्वरसँग प्रार्थनामा र उहाँसँगको संगतिमा बसे, परमेश्वरको ज्योति उनको मुहारमा आउँदै थियो। हामीले यो खण्ड 29 र 30 पदमा हामीले हेर्यौं भने हामी पाउँदछौं कि उनको मुहार चाहिँ चम्किँदै गरेको कुरा उनलाई थाहा थिएन, तर इसरायलीहरूले चाहिँ जो उनीसँग बातचित गर्दै थिए तिनको अनुहार चाहिँ उज्जवल भएर चम्किरहेको देखे भनेर उल्लेख गरिएको छ। अनि 30 पदमा, जब हारून र सारा इसरायलीहरूले मोसालाई देखे तब तिनको अनुहार चम्किएको तिनीहरूले देखे र तिनको नजिक आउन तिनीहरू डराए भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामीले दोस्रो कोरिन्थी 3 अध्यायको 13 पदमा हेर्ने हो भने त्यहाँ पावलले कोरिन्थको मण्डलीले लेख्छन्, मोसाको अनुहार जो चम्किएको थियो त्यो महिमा चाहिँ हराउँदै गइरहेको थियो भनेर उल्लेख गरिएको छ। अर्थात मोसाले जो परमेश्वरसँग संगति गरेर त्यो महिमा पाएका थिए, त्यो महिमा चाहिँ दिन प्रतिदिन धमिलो धमिलो धमिलो हुँदै गइरहेको थियो। तर अब यहाँ हामीले नयाँ करारमा जुन महिमा पाएका छौं, अब त्यो महिमा चाहिँ धमिलो होइन, दिन प्रतिदिन चकिलो चकिलो हुँदै गइरहेको हामी देख्न सक्दछौं। प्रेस्रोता, अब हामीले प्राप्त गर्ने महिमा चाहिँ फरक महिमा हो र मोसाले प्राप्त गरेको महिमा चाहिँ फरक महिमा हो। हामीले यो खण्डलाई हामीले दोस्रो कोरिन्थी 3 अध्यायको हामीले 9 पददेखि अथवा 10 पददेखि हेर्यौं भने यहाँ यसरी लेखिएको छ, किनभने जो एकपल्ट महिमामय थियो अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन, किनकि जो बितेर गयो त्यो महिमा साथ आएको थियो भने स्थायी रहने चाहिँ अझ बढी महत्वपूर्ण महिमापूर्ण हुनुपर्छ। यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौं। हामी मोसा जस्तो होइन जसले उनको धमिलिँदै गएको महिमाको अन्तिम झलक इसरायलीहरूले नदेख्युन् भनेर आफ्नो अनुहार मा घुम्टो हाल्ने गर्दथे भनेर लेखिएको छ। प्रेस्रोता, त्यसकारणले गर्दा हामीले प्राप्त गर्ने महिमा त्यो अनन्तको महिमा हो र त्यसलाई प्राप्त गर्नको लागि हामीले मोसाले भन्दा बढी केही काम गर्नु पर्दैन। उनले जे गरे हामीले त्यति नै गरे पुग्छ, अर्थात् परमेश्वरसँगको सामिप्यता, प्रार्थना र उहाँप्रतिको आज्ञाकारिता। आदरणीय श्रोता, यति भन्दा पनि कार्यक्रममा एउटा मिठो गीतको 7 दिन बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जनाथन गिरी भनी प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमरेज्यू र अब पनि कार्यक्रममा फेरि पनि अघिको कुराकानीलाई अलिकति जोड्न चाहे हामीले दोस्रो कोरन्थी तीन अध्यायको 17 र 18 पदमा हेर्छौं भने यसरी लेखिएको छ अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्छौं अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लाउँदै उहाँको रूपमा बदलिँदै जान्छौं परमप्रभुबाट यो हुन आउँछ जो आत्मा हुनुहुन्छ भनेर उल्लेख गरिएको छ श्रोता जब हामी परमेश्वरको आत्माको खोजी गर्छौं जब हामी परमेश्वरसँग घनिष्ठताको रूपमा संगति गर्ने इच्छा गर्छौं तब परमेश्वरको दिन प्रतिदिन बढ्दै जाने महिमा हामीमा सर्दै आउँछ र जब हामी यसरी उहाँको महिमामा बदलिँदै जान्छौं अनि त्यसपछि परमेश्वरको महिमा तपाईँ हाम्रो जीवनबाट बाहिरी संसारमा प्रकट हुन थाल्दछ आदरणीय श्रोता जुन चाहिँ हुनु सृष्टिकर्ता परमेश्वरको एकमात्रै चाहना हो तपाईँ हाम्रो जीवनबाट यो कुराहरू पूरा गर्न चाहनुहुन्छ र जहाँ परमेश्वरको आराधना महिमा र प्रार्थना हुन्छ त्यहाँ पवित्र आत्माको अथवा परमेश्वरको विशेष उपस्थिति हुन्छ श्रोता परमेश्वरको उपस्थितिलाई पवित्र आत्माको विशेष उपस्थितिलाई हामी दुई तरिकाले हेर्न सक्छौं सामान्य उपस्थिति र विशेष उपस्थिति सामान्य उपस्थिति हरदम हरपल सबै ख्रिस्टिय जनहरूसँग उहाँ रहनुहुन्छ तर विशेष उपस्थिति जहाँ यो चाहिँ ती ठाउँहरूमा मात्रै हुन्छ जहाँ उहाँको आराधना महिमा र प्रशंसा र प्रार्थना हुन्छ श्रोता अहिले जब यहाँ लेखिएको छ उहाँको आत्मा हुनुहुन्छ अर्थात प्रभुको आत्मा जहाँ हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ अर्थात परमेश्वरको विशेष उपस्थिति भएको ठाउँमा चंगाई छुटकारा आश्चर्य कर्म शान्ति आनन्द मेलमिलाप जस्ता कुराहरू बग्न थाल्दछ आदरणीय श्रोता के तपाई यी कुराहरू चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आजदेखि नै तपाई सृष्टिकर्ता परमेश्वरको उपस्थितिलाई खोज्ने व्यक्ति बन्नुहोस् प्रार्थना गर्ने व्यक्ति बन्नुहोस् र तपाईँको घर मण्डलीमा उहाँको विशेष उपस्थितिको निम्ति लालसा गर्नुहोस् जसरी मोसाले उहाँको विशेष उपस्थिति सदाको लागि लालसा गरेथे यति भन्दै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म हामीले सुनेर साथ दिनुभएकोमा हामी यहाँलाई धन्यवाद दिँदै प्रविधिमा सुजन घिमिरेज्यूका साथ प्रस्तुता जनाथन गिरी अर्को कार्यक्रमसम्मको लागि विदा हुन चाहन्छौ तबसम्म निरन्तर रूपले प्रार्थना गर्दै रहनुहोस् र हामीलाई सुन्दै रहनुहोस् अनि वचन पढ्दै रहनुहोस् तपाईँको आजको दिन आशिषमय होस् अवस्था जय मसीह।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जयमसी नै गएको दिनमा हामीले सुसमाचारको पुस्तक युहन्नाबाट हेरेका थियौं र आज फेरि पनि तपाईहरूको बीचमा म सुसमाचारको पुस्तक युहन्नाबाट केही कुराहरू तपाईसँग गर्न गइरहेको छु। गएको दिनमा हामीले तीन अध्याय सिद्धिआएका थियौं जहाँ हामीले माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ भन्ने विषयमा गएको दिनमा हामीले हेरेका थियौं। पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीको कुरा बोल्छ भन्ने विषयमा गएको दिनमा हामीले हेरेका थियौं। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ भन्ने विषयमा हामीले हेरेको थियौं। अनि उहाँले पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूलाई दिनुहुन्छ भनेर भन्दछ। जसले पुत्रमाथि विश्वास छ त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। अनि गएको दिनमा हामीले हेरेका कुराहरू यी प्रकारका थिए जुन तीन अध्यायको 31 लिएर 36 थिए। आज म तपाईँहरूको बीचमा चार अध्यायबाट केही कुराहरू गर्न गइरहेको छु। आजको वचनको शीर्षक छ एउटा जीवित पानीले जो हाम्रो प्राणलाई तृप्त बनाउँछन् भन्ने विषयमा म बोल्न गइरहेको छु। हरेक मानिसहरू उनीहरू तृषित छन् अनि संसारका कुनै कुराले पनि उनीहरूलाई तृप्त बनाउन सक्दैनन्। प्रिय मानिसहरूले आफ्नो तृष्णा रूपैयाँ पैसाबाट, सम्बन्धबाट, सफलताबाट, आनन्दका कुराहरूबाट र धार्मिक कुराहरूबाट, विभिन्न सम्पत्तिहरूबाट उनीहरूले पूर्ति गर्न चाहन्छन् तर उनीहरू हृदय महसुस हुन्छन्। प्रिय हाम्रो हृदय जो एउटा अस्थिर छन् अनि उनीहरूले ख्रिस्टमा मात्रै उनीहरूले विश्राम पाउँछन्। प्रिय जुन कुरा हामी योन्ना चार अध्यायले बताउन गइरहेको छ, योन्ना चार अध्याय यो चाहिँ एउटा सामरी स्त्रीको कथा मात्र नभएर यो हरेक पापीहरूको कथा हो जसले येशु ख्रिस्टलाई भेट्दछन्। येशु ख्रिस्टको उद्देश्य चाहिँ सामरियामा यात्रा गर्नु होइन तर एउटा स्त्रीलाई भेट्नु हो जुन स्त्री ऊ बचाइन आवश्यक। अनि योन्ना चारको 14 भन्दछन् अनि यो आजको पाठको मुख्य विषयवस्तु यहीसँग सम्बन्धित छ। जतिजनाले उहाँले दिएको पानी पिउँदछन् ऊ कहिले फेरि तिर्खाउँदैनन् तर जुन पानीले उसलाई तृप्त बनाउँछन् अनि उसको जीवनबाट चाहिँ एउटा उम्लिएको पानी निक्लन्छन् त्यो अनन्तसम्म भन्ने विषयमा आज म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। पहिलो बुधामा हामी हेर्यौं प्रभु येशूले एउटा हराइरहेको मानिसलाई एउटा अद्वितीय प्रेमको कुराहरू प्रदान गर्नुहुन्छ। यहाँ हामी हेर्न सक्छौ जुन 4:1-9 हामी हेर्न सक्छौ योन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्छ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भन्ने फरिसीहरूले सुने। वास्तवमा येशू आफैलाई त होइन तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे। जब येशूले यो थाहा पाउनुभयो उहाँ यहुदिया छोडेर फेरि गालिलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानु पर्थ्यो र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिक पर्दथ्यो। त्यहाँ याकुबको इनार थियो। येशु यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशुले त्यसलाई भन्नुभयो मलाई पानी पिउन देऊ। उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ। यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनथे। मैले भर्खरै पढिदिएको खण्ड 4:1-9 हो। प्रिय यहाँ तपाईँले के देख्न सक्नुहुन्छ, प्रभु येशु सामरियै भएर जानु पर्थ्यो भनेर भन्दछ। प्रभु येशूले एउटा अद्वितीय आवश्यकता देख्नुभयो, त्यो भूमिलाई देख्नु भएन। साधारण रूपमा यहुदीहरू सामरीको बाटो जाँदैनथे भन्ने कुरा बुझ्न सक्छौ। प्रिय उनीहरूले है बरु यर्दन नदी तरेर सामरीको छेउछेउ भएर उनीहरू पार गर्ने गर्दथे। त्यो एरियाभित्र त्यो क्षेत्रभित्र प्रवेश गर्न चाहँदैनथे किनभने उनीहरूले सामरीहरूलाई एकदम घृणा गर्दथे। यहाँ हामी हेर्न सक्छौ यो प्रकारको घृणा
भन्ने कुरा 700 वर्षदेखि चलिआएको थियो। सामरीहरूलाई उनीहरूले के भन्दथे भने उनीहरू अर्ध यहुदीहरू हुन्, उनीहरूले धर्मको कुरालाई लिएर सम्झौता गरेका छन्, उनीहरू समाजबाट बहिष्कृत जाति भनेर उनीहरूलाई सम्बोधित गर्दथ्यो। तर पनि यीशु हामी हेर्ने हो भने त्यही बाटो भएर जान चाहनुहुन्छ। किन भन्दाखेरि, किनभने एउटा स्त्री थियो जो हराएको थियो, पर्खिरहेको थियो भनेर बुझ्न सक्छ प्रिय। यीशु उहाँले हामीले हेर्ने हो भने छोटो बाटो अप्नाउनु भएको होइन, तर प्रभु येशुले चाहिँ परमेश्वर पिताको इच्छाको कुराहरूलाई पछ्याएको कुरा यो खण्डमा हामी देख्न सक्छौ। जसरी प्रभु येशुले परमेश्वरलाई खोज्नुभयो, त्यसरी जकरियाले पनि परमेश्वरलाई खोजेको देख्छौ, मत्तीले पनि देख्छौ, पत्रुसले पनि देख्छौ, मरियम मग्दलीले पनि देख्दछौ। अब प्रभु येशुले चाहिँ एउटा स्त्रीलाई, एउटा तोडिएको स्त्रीलाई हेर्दै हुनुहुन्छ, खोज्दै हुनुहुन्छ। लुका 19:10 भन्दछन्, मानिसको पुत्र चाहिँ हराएकाहरूलाई र बचाउनका निम्ति उहाँले खोज्दै हुनुहुन्छ र बचाउन चाहनुहुन्छ। प्रभु येशु ख्रीष्टले मानिसहरूलाई उनीहरूकै अवस्थामा भेटेको कुरा हामी हेर्न सक्छौ। जुन 6 भन्दछ, येशु ख्रीष्ट त्यस पश्चात उहाँ थाक्नुभयो त्यो यात्राहरूको कारणले गर्दा भनेर भन्दछ। उहाँ यो कुराले स्पष्ट के देखाउँदछन् भन्दाखेरि, प्रभु येशु चाहिँ यस पृथ्वीमा हुँदा उहाँ 100% मानिस अनि 100% उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा देखाउँदछ। जसरी कति खण्डमा प्रभु येशु थाक्नु भएको, त्रिषित हुनुभएको, भोकाउनु भएको कुरा हामी हेर्न सक्छौ। हिब्रू 4:12 भन्दछ, उहाँले दुःख व्यक्त गर्नुभयो, अनि हामी हेर्न सक्छौ अरूहरूको कमजोरीको कुरालाई लिएर। उहाँ याकुबको इनारमा बसिरहनु भएको थियो। विचार गर्नुहोस्, यहाँ स्त्री चाहिँ येशुलाई खोज्दै आएको होइन, तर येशुले चाहिँ त्यो स्त्रीलाई पर्खिरहनु भएको छ। धेरै मानिसहरूले के सोच्न गर्छन् भने, ओ मैले येशुलाई प्राप्त गरे, तर भन्नुपर्दा येशु ख्रीष्टले चाहिँ हामीलाई सुरुमा प्राप्त गरेका हुन्। येशु ख्रीष्टले धेरै त्यहाँ भएका अवरोधहरूलाई, बाधाहरूलाई तोड्नु भएको छ। त्यहाँ 3-4 प्रकारका बाधाका कुराहरू हामी हेर्न सक्छौ यो खण्डमा। उहाँले त्यहाँनिर भएका एउटा जातीय भेदलाई, भेदभावका कुरालाई त्याग्नु भएको छ, तोड्नु भएको छ। प्रभु येशु यहुदी हुनुहुन्थ्यो, उहाँले सामरी स्त्रीसँग भेट्दै हुनुहुन्छ। एउटा लैंगिक कुराहरूलाई पनि तोड्नु भएको छ। यहुदी गुरुहरूले विरलै गरेर सार्वजनिक ठाउँमा स्त्रीसँग बोल्ने गर्दथे। अनि अर्को नैतिकताको कुराहरूलाई पनि तोड्नु भएको छ। त्यो स्त्रीको इज्जत थिएन त्यो समाजमा, उसलाई पापी भनेर चिनिन्थ्यो। त्यो प्रकारको व्यक्तित्वको कुराहरूलाई पनि, त्यो प्रकारको विभेदको कुरालाई पनि तोड्नु भएको छ। अनि धार्मिक कुराको विषयमा हामीले हेर्दा प्रभु येशूले धार्मिक विभेदको कुरा पनि तोड्नु भएको छ। ऊ एउटा झुटा धर्मको प्रणाली अन्तर्गत पर्दथे है। जेसुकै होस्, प्रभु येशूले यी सम्पूर्ण होइन त्यो बार लागेको थियो, पर्खाल लागेको थियो, हरेक पर्खालहरू तोडेर यी कार्य गर्दै हुनुहुन्छ। स्त्रीलाई भेट्नु भएको हामी हेर्न सक्छौ। प्रभु येशूको अनुग्रहले हामीले हेर्ने हो भने हरेक त्यस्ता प्रकारका बारहरू, पर्खालहरू तोड्ने काम गरेको तपाईँले देख्न सक्नुहुन्छ। आज हाम्रो मण्डलीले पनि कहिले पनि होइन जातीय कुरा गर्नु हुँदैन, विभिन्न हामी जातभातको कुरा गर्नुपर्ने पनि हुँदैन, विभिन्न राष्ट्रियताको कुरा पनि गर्नु हुँदैन प्रिय। विभिन्न प्रकारका हामीले चाहिँ सामाजिक होइन स्तरको कुरा पनि गर्नु हुँदैन, शिक्षाको कुरा पनि गर्नु हुँदैन, हाम्रो पृष्ठभूमिको पनि कुरा गर्दैन। आज ख्रीष्टमा हामी सबै एक समान छ भन्ने कुरा बिर्सनु हुँदैन प्रिय। अनि यी सम्पूर्ण कुराहरू है मानिसहरूले हामीले हेर्ने हो भने यो कुराहरूलाई हटाउनु पर्ने हुन्छन्। अनि यो कुराले गर्दा कतिचोटि सुसमाचारको लागि बाधा पनि हुने गर्दछ। त्यही भएर होसियार प्रिय है। अब यहाँ अर्को कुरा, प्रभु येशु ख्रीष्टले, परमेश्वरले चाहिँ प्राणलाई हेर्नुहुन्छ, मानिसको आत्मालाई हेर्नुहुन्छ, उनीहरू को हो भन्ने कुरा चाहिँ हेर्नुहुन्न भन्ने कुरा बुझ्न सक्छौ। अब म तपाईँलाई दोस्रो बुदातिर लान चाहन्छु। येशु ख्रीष्टले
त्यो रितो हृदय है उसको देखाइदिनुहुन्छ त्यो स्त्रीको, अनि जिउँदो पानी प्रदान गर्ने काम गर्नुहुन्छ, जुन चाहिँ दस पददेखि अठार पदसम्म तपाईँले देख्न सक्नुहुन्छ। यीशुले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिने कि भए तिमीले उसलाई माग्ने थियो र उसले तिमीलाई जिउँदो पानी दिने थियो। त्यस स्त्रीले उहाँलाई भने, हजुर, तपाईँसित उगाउने भाँडो लान चाहन्छु। येशु ख्रिस्टले त्यो रितो हृदय है उसको देखाइदिनुहुन्छ त्यो स्त्रीको, अनि जिउँदो पानी प्रदान गर्ने काम गर्नुहुन्छ, जुन चाहिँ

संसार पनि गहिरो छ तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के त्यो हाम्रा पुर्खा याकुब भन्दा ठूलो हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाई वस्तुले यही इनारको पानी पिए। येशूले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तीर्थ आउनेछ, तर जस जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तीर्थ आउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल भन्नेछ। त्यस स्त्रीले उहाँलाई भनी, हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन। येशूले त्यसलाई भन्नुभयो, जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ। त्यस स्त्रीले भनी, मेरो पति छैन। येशूले तिनलाई भन्नुभयो, तिम्रो पति छैन भने तिमीले ठिकै भन्यौ, किनभने तिम्रा पाँचजना पति भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ। मैले भर्खरै पढिदिएको खण्ड 10-18 पद हुन्। येशु ख्रिस्टले यो पानीको विषयमा बात गर्न शुरू गर्नुभएको छ। यो स्त्रीले चाहिँ एउटा भौतिक पानीको विषयमा सोच्ने गर्छन्, तर प्रभु येशूले आत्मिक पानीको विषयमा कुरा गर्नुहुँदैछ। यो युन्नाको सुसमाचारमा यस्तै प्रकारका कुराहरू दोहोरिरहेको तपाईँले देख्न सक्नुहुन्छ। निकोदमसले पनि एउटा शारीरिक जन्मको विषयमा कुरा गर्छन्, तर प्रभु येशूले चाहिँ आत्मिक जन्म जुनको विषयमा कुरा गर्छन्। अनि यहाँ यो स्त्री पनि विचार गर्छ, आत्मिक शारीरिक पानीको विषयमा कुरा गरेको हामी हेर्न सक्छौँ। हरेक मानिसहरू आत्मिक तृष्णामा रहेको छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। प्रिय येशू ख्रिस्टले भन्नुहुन्छ, यदि तिमीले परमेश्वरको वरदान भएको भए, अनि यहाँ भन्छन् यदि तिमीसँग परमेश्वरको वरदान भएको भए, अनि हामी हेर्न सक्छौ त्यो स्त्री कोसँग बोलिरहेको छ भन्ने कुरा उसलाई थाहा छैन, जुन कुरा यहाँ हामी हेर्न सक्छौ है। अनि मानिसहरू आज प्रभु येशूको विषयमा जान्दछ, तर व्यक्तिगत रूपमा येशूलाई चिन्दैनन्। प्रिय, हाम्रो सबैभन्दा गहिरो तृष्णा आत्मिक तृष्णा हो। प्रिय, उपदेशकको पुस्तकले भन्दछ 3:11 मानिसहरूको हृदयमा अनन्तको कुरा राखिदिएको छ भनेर भन्दछ। जुन अनन्तको कुराको कुरा तृप्त गर्नलाई परमेश्वरले मात्र त्यो तृप्त बनाउन सक्छन्। अनि हामी कुनै पनि संसारमा भएका कुराहरूले हाम्रो अनन्तको प्राणलाई तृप्त पार्न सक्दैनन्। प्रिय, उदाहरणको लागि रुपैयाँ पैसा, हाम्रो प्रतिष्ठा, धेरै रमाइलो कुराहरू, मनोरञ्जनका कुराहरू, सम्बन्धको कुराहरूले, यो चाहिँ क्षणिक मात्रै हुन् भन्ने कुरा हामी बुझ्न सक्छौ। येशू ख्रिस्टले मात्रै हाम्रो अनन्तको कुराहरूलाई सन्तुष्ट तृप्त बनाउन सक्छन्। जीवित पानीको विषयमा हामी हेर्न सक्छौ, जुन जीवित पानी चाहिँ पवित्र आत्मा हुन्, जुन चाहिँ परमेश्वरले अनन्त जीवनसँग सम्बन्धित छ, उहाँले हामीलाई प्रदान गर्छु भनेर भन्नुहुन्छ। जिउँदो पानीको अर्थ चाहिँ परमेश्वरले हाम्रो जीवनमा परमेश्वर हाम्रो जीवनमा बहनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। प्रभु येशूले यसको विषयमा पछि गएर स्पष्ट भन्नुभएको छ। योन्नाको सुसमाचारको पुस्तक 7:37-39 जहाँ यसरी भन्दछन्, त्यो जिउँदो पानी चाहिँ पवित्र आत्मा हो जो विश्वास गर्नेहरूलाई दिइन्छ भनेर भन्दछ। विचार गर्नुहोस् प्रिय, संसारको पानीले फेरि हामीलाई तृषित बनाउँछ अनि फेरि पिउनुपर्छ, तर जिउँदो पानी जो हामीहरूको निम्ति चाहिँ एउटा मुहान जस्तै हो, त्यो मुहान जस्तै हो अनि मुहान सुक्दैनन्। प्रिय, इसाई जगत चाहिँ अथवा इसाई यो चाहिँ एउटा हामीले हेर्ने हो भने पर्याप्त रूपमा प्राप्त गर्नु मात्र होइन अनुग्रहको कुराहरू जिउनको लागि मात्रै होइन, तर हामी भित्रबाट अनुग्रहको कुराहरू बही निस्कन आवश्यक छ। जसरी भजन संग्रह 23 भन्दछ, मेरो कचौरा भरिएर पोखिन्छ भनेर भन्दछ। येशू ख्रीष्ट उहाँ प्रेमिलो हुनुहुन्छ जसले हाम्रो पापहरू कतिचोटि देखाइदिने काम गर्नुहुन्छ। येशू ख्रीष्टले त्यस स्त्रीलाई भन्दछन्, गएर तिम्रो श्रीमानलाई बोलाऊ भनेर भन्दछ। यहाँ अचानक रूपमा उनीहरूको वार्तालापको कुराहरू बदलिएका छन्। किन होला त? किनभने मुक्ति को कुराहरू एकदम आवश्यक थियो अनि मुक्तिको कुराहरू दिनभन्दा अगाडि, कुरा गर्नभन्दा अगाडि पापको विषयमा
बात गर्न

पनि आवश्यक थियो। येशु ख्रिस्ट जान्नुहुन्थ्यो उसँग पाँचवटा पुरूषहरू विवाहहरू गरिसकेका थिए भनेर। अनि हामीले हेर्ने भने अहिले पनि त्यो स्त्री चाहिँ अर्कै पुरूषसँग बसिरहेका छन्। विचार गर्नुहोस्, प्रभु येशु त्यस स्त्रीप्रति दयालु हुनुभएको छ। उहाँले त्यो स्त्रीलाई सार्वजनिक रूपमा लाजमा पार्नु भएको छैन। उहाँले त्यो एउटा सत्य कुराहरू प्रेमिलो तरिकाले बताउनु भएको हामी हेर्न सक्छौ। जसरी एफिसीको पुस्तक 4:15 भन्दछ है, हामीले जहिले पनि सत्यताका कुराहरू प्रेम साथ बोल्नुपर्छ भनेर भन्दछ। यहाँ हामी हेर्ने हो भने त्यो स्त्रीको साँचो समस्या चाहिँ विवाह होइन भन्ने कुरा बुझ्न सक्छौ। त्यो स्त्रीले बारम्बार है आफ्नो सन्तुष्टिको लागि आफ्नो तृष्णा मेटाउने कुराहरूको चिजहरू खोजिरहेको थियो भने बुझ्न सक्छौ। एउटा सम्बन्धबाट अर्को सम्बन्धमा उसले आफ्नो जीवन बिताइरहेको थिए। पाँचवटा पुरूषले उसको रित्तोपनालाई पूर्ण गरेको थिएनन् भन्ने कुरा हामी बुझ्न सक्छौ। अनि यो छैटौं मानिसले पनि पूरा गरेको थिएन। आज धेरै मानिसहरू पनि यस्तै प्रकारको ढाँचामा जिउने गर्दछन्। यदि मसँग यो कुरा भयो भने ओ अर्को मेरो जागिर भयो भने सायद म सन्तुष्ट हुन्छु भनेर भन्ने गर्छन्। सायद मसँग अर्को सम्बन्ध भयो भने राम्रो हुन्थ्यो, सायद मेरो अर्को घर भइदिएको भए राम्रो हुन्थ्यो, म तृप्त हुन्थे, म मेरो सायद अझै मेरो बढोत्तरी भएको भए राम्रो हुन्थ्यो, मेरो अझै सम्पत्ति भएको भए राम्रो हुन्थ्यो। अनि पापले यस्तै सन्तुष्ट दिने कुराहरू प्रतिज्ञा गर्छन्। तर प्रभु येशूले रूपान्तरणको कुराहरू हाम्रो जीवनलाई अर्पण गर्छन्। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, येशूले मात्रै मानव जातिको हृदयको रित्तोपना पूरा गर्नुहुन्छ, भर्ने काम गर्नुहुन्छ। अब म तपाईँलाई तेस्रो बुदातिर लाँदैछु जहाँ प्रभु येशूले साँचो आराधना र साँचो मसीहा को हुनुहुन्छ भनेर प्रकट गर्नुभएको छ। यहाँ भन्छन्, त्यस स्त्रीले उहाँलाई भनी, हजुर तपाईँ अगमवक्ता हुनुहुन्छ भने म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे, तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरुसलेम हो। येशूले तिमीलाई भन्नुभयो, ए नारी मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुसलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्छौ सो जान्दैनौ, हामी जे आराधना गर्छौ सो जान्दछौ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ, तर बेला आइरहेछ, त्यो बेला अहिलै हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। त्यो स्त्रीले उहाँलाई भने, म जान्दछु कि मसीहा आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। येशूले तिमीलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। भर्खर पढिदिएको खण्ड 19-26 थियो जहाँ यहाँ हामी हेर्न सक्छौ है, यो स्त्रीले है अचानक फेरि आराधनाको विषयमा प्रश्न गर्छन्। धेरै मानिसहरूले भन्छन् सायद यो स्त्रीले यो विषय बदलिएको हो, तर भन्नु पर्दाखेरि उसले अनुभूति गर्छन्, ओ मैले एउटा अगमवक्तासँग बात गर्दैछु। अब ऊ त्यो स्त्री हामी हेर्न सक्छौ, ओ ज म चाहिँ साँच्चै परमेश्वरको नजिक जान सक्छु साँचो रूपले भनेर उसले बुझ्दछन्। धर्मका कुराहरूले आज सम्बन्धका कुराहरूलाई साट्न सक्दैनन् प्रिय। कतिजना मानिसहरू विवाद गर्छन् यसको विषयमा है, हामी हेर्न हो भने यहाँ गेरिजिम डाँडाको विषयमा, यरुसलेमको डाँडाको विषयमा, तर प्रभु येशूले उत्तर यसरी दिनुहुन्छ, न त यो डाँडामा न त त्यो डाँडामा। साँचो आराधना चाहिँ अब हामीले हेर्ने हो भने कुनै पनि एउटा भूमिसँग, स्थानसँग, ठाउँसँग सम्बन्धित छैन। यो चाहिँ हाम्रो हृदयसँग सम्बन्धित छ है, अनि यो चाहिँ एउटा ठूलो जागरणका कुरा हो। आज मानिसहरूले प्रश्न गर्ने गर्छन्, तपाईँ कुन चाहिँ सम्प्रदायबाट हो, कुन चाहिँ मण्डलीबाट हो, कुन चाहिँ भवनबाट हो। तर प्रभु येशूले भन्नुहुन्छ, पिताले चाहिँ साँचो आराधकहरू खोजिरहनु भएको छ है। अनि आराधना चाहिँ यो चाहिँ आत्मा र सत्यतामा गरिनुपर्छ भन्ने कुरा जुन 23 पदले बताउँछ,
अनि यो चाहिँ एउटा महान शिक्षा हो आराधनाको विषयमा प्रिय, जुन चाहिँ आत्मामा यसको अर्थ चाहिँ हाम्रो हृदयबाट गर्नुपर्छ अनि चाहिँ पवित्र आत्माको अगुवाईबाट गर्नुपर्छ। तर यो चाहिँ खोक्रो प्रकारको रीतिरिवाजबाट नभएको होस्। सत्य यसको अर्थ चाहिँ के हो भने परमेश्वरको वचन अनुसार भनेर भन्दछ, ख्रिस्ट केन्द्रित भएर गर्नुपर्छ भनेर भन्दछ, होइन? अनि साँचो आराधना चाहिँ साँचो आराधना यो दुवै है एकदम महत्वपूर्ण छन् प्रिय। आत्मा होइन सत्यता बिनाको आत्मा चाहिँ हामीले हेर्ने हो भने भावनात्मक मात्रै हुन्छन् र आत्मा बिनाको सत्यता चाहिँ फेरि यो चाहिँ एउटा मृत धर्म जस्तै हुन्छन्। परमेश्वरले दुवै कुरा माग गर्नुहुन्छ। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा आराधना चाहिँ हामीले हेर्ने हो भने गाउनुभन्दा पनि धेरै ठूलो कुरा हो। रोमी 12:1 भन्दछ, त्यो आफ्नो शरीरलाई जिउँदो बलिदान स्वरूप अर्पण गर। हाम्रो दैनिक जीवन चाहिँ आराधनाको रूपमा होइन जिउन आवश्यक छ प्रिय। प्रभु येशूले स्पष्ट भन्नुहुन्छ, घोषणा गर्छ, उहाँ चाहिँ मसीहा हुनुहुन्छ, जुन 26 भन्छ, म तिमी जोसँग बोल्दैछौ म उही हुँ। यहाँ हामीले हेर्ने हो भने प्रभु येशूले स्पष्ट रूपमा आफ्नो पहिचान बताउनुहुन्छ। अनि रोचक कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने प्रभु येशूले खुल्लम खुल्ला सामरी स्त्रीसँग यो कुरा बताउनु भएको छ, तर उहाँले धार्मिक गुरुलाई यो कुरा बताउनु भएको थिएन। किन भन्दा नम्र हृदयलाई परमेश्वर आफै प्रकाश हुन चाहनुहुन्छ, तर घमण्डी हृदयलाई उहाँले इन्कार गर्नुहुन्छ। याकुब 4:6 पनि भन्छन् परमेश्वरले है घमण्डीहरूलाई इन्कार गर्नुहुन्छ र नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। येशू ख्रीष्ट अझै पनि त्यो हराइरहेका मानिसहरूलाई खोजिरहनु भएको छ। ध्यानले हेर्ने भने उहाँ सबै कहाँ पुग्न सक्नुहुन्छ, हरेक धार्मिक मानिस कहाँ, हरेक अनैतिक मानिसहरू कहाँ, हरेकले इन्कार गर्ने व्यक्तिहरूलाई, तोडिएकोहरू, प्रभु येशू हरेक पापीहरू कहाँ आउन चाहनुहुन्छ। ख्रीष्ट येशूले हरेक मानिसहरूको गहिरो तृष्णा जुन प्राणमा हुन्छ त्यो मानिसको आत्मामा हुन्छ, त्यसलाई पूरा सन्तुष्ट पार्न चाहनुहुन्छ। अनि हामीले हेर्ने हो भने हरेक मानिसहरू त्रिषित छन्। प्रभु येशूले मात्रै त्यो अनन्त जीवन दिएर अनन्त शान्ति दिएर हामीलाई त्यो सन्तुष्ट तृष्णा मेटाउन सक्नुहुन्छ। प्रभु येशूको इच्छा चाहिँ त्यो आराधकहरूलाई खोज्नु हो। अनि उहाँले चाहिँ खालि त्यो उहाँ मण्डली जाँदैमा हामीले राम्रो आराधक हुन्छ भन्ने छैन। साँचो आराधना चाहिँ हाम्रो हृदयबाट आउनुपर्छन्, रूपान्तरित भएर आउनुपर्छ, अनि यो पवित्र आत्माबाट हुन्छन्। अनि प्रभु येशूको वचनमा को गहिराईमा जरा गाडिएर यो हुने गर्छन्। अनि निष्कर्षमा भन्नुपर्दा सामरी स्त्री ऊ एउटा रित्तो है एउटा सामान्य पानी दिन आएको थियो, तर उसले जिउँदो पानी दिएर गए। यो सामरी स्त्री रित्तो गाग्री लिएर आएको थिए, तर उसले हृदयभरि परमेश्वरको कुरा जानेर गए। यो सामरी स्त्री चाहिँ एउटा लाजमा जिएको थिए, अब ऊ चाहिँ क्षमा पाएका व्यक्ति हुन्। यो सामरी स्त्री अब उसलाई बहिष्कृत एउटा स्त्री थिए, तर तपाईँले देख्न सक्नुहुन्छ पहिलो सुसमाचार गर्ने स्त्री भएकी छिन्। प्रभु येशूले हाम्रो जीवनलाई यस्तै प्रकारले रूपान्तरित गर्न सक्नुहुन्छ। यसको मतलब प्रभु येशू अझै पनि त्यस्ता मानिसहरू खोजिरहनु भएको छ। उहाँले मानिसहरूलाई पूरा प्रेम साथ उनीहरूको पापहरू देखाइदिन सक्नुहुन्छ। उहाँले अनि जिउँदो पानी जो अनन्त जीवनको लागि हो त्यो कुरा प्रदान गर्नुहुन्छ। र साँचो आराधनामा हाम्रो जीवनबाट निक्लेको होस् भनेर उहाँले बोलावट गर्नुहुन्छ। आज तपाईँ र मैले प्रश्न गर्नुपर्ने हुन्छ प्रिय है, आज के मैले साँच्चै नै जिउँदो पानी प्राप्त गरेको छु? के अझै पनि मैले बाहिरी कुराहरूबाट आफ्नो प्राण सन्तुष्ट बनाउन खोजिरहेको छु? के येशूलाई आज इमान्दारपूर्वक हाम्रो पापहरू देखाइरहेका छौ? के साँच्चै नै हाम्रो आराधनाहरू चाहिँ पवित्र आत्मा र सत्यतामा जरा गाडिएको छ? अनि आज तपाईँ त्रिषित हुनुहुन्छ भने, आत्मिक रूपमा फिक्री गर्नुहुन्छ भने, पापको बोझमा हुनुहुन्छ भने, अनि आज तपाईँले त्यो सन्तुष्टको कुराहरू खोजिरहनु भएको छ भने येशू कहाँ आउनुहोस्। उहाँको निम्तो अझै पनि खुला छ। जतिजनाले उहाँको पानी पिउँछन् उनीहरू फेरि कहिले पनि तिर्खाउँदैनन्। अनि यो वचनबाट प्रभुले तपाईँलाई तृप्त बनाउनु भएको छ भन्ने म आशा गर्छु।
प्रार्थना गरौं, प्रभु धन्यवाद यो वचनलाई, प्रभु हाम्रो जीवनमा आशीर्वाद गर्नुहोस् येशूको नाउँमा, आमेन। र हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर 98421 34370, फेरि पनि भन्न चाहन्छु 98421 34370। हस्त धन्यवाद, फेरि भेटौला, जय मसीह।

आदरणीय श्रोता जयमसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रा लिएर म डाक्टर तेज रोका यहाँहरूको रेडियो सेटमा आइसकेको छु। श्रोता, म विश्वास गर्छु यहाँहरू असलै हुनुहुन्छ, कुशलै हुनुहुन्छ। आज पनि हामी सदाझै प्रार्थनामा सहभागी हुनेछौ, साथसाथै हामी आत्मिक भजन सुन्नेछौ र आनन्दित हुनेछौ र धर्मशास्त्र बाइबलबाट जीवित परमेश्वरको सन्देश हामी सुन्नेछौ। यो हाम्रो लागि आशिषको कुरा हो। परमेश्वरले हामीलाई अनुग्रह गरेर यो समय दिनुभएको छ, त्यसैले हामी प्रार्थना गरेर आजको यो कार्यक्रमलाई शुरू गर्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै प्रार्थनामा सहभागी हुनुहोस्। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, प्रेमिलो छ, दयालु छ। प्रभु, आजको यो दिनमा हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौ। प्रभु, म प्रार्थना गर्छु यस सफल यात्रा कार्यक्रमलाई आशिष दिनुहोस्। शुरूदेखि आखिरसम्म तपाईँले अगुवाई दिनुहोस्। म प्रस्तुतता र हाम्रा सबै श्रोताहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्, तपाईँको शान्ति दिनुहोस्, तपाईँले महिमा लिनुहोस्। ओ प्रभु, तपाईँलाई धन्यवाद, अनुग्रह दिनुहोस्, सहायता गर्नुहोस्, दया गर्नुहोस्। प्रभु, धन्यवाद। सबै आदर, भक्ति, महिमा तपाईँलाई दिँदै बिन्ती प्रार्थना चढाउँछु प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, अब यति बेला पालो भएको छ एउटा ख्रिष्टे सुमधुर धुनका साथमा ख्रिष्टे भजन सुन्ने, र यो ख्रिष्टे भजन श्रोताको लागि

प्रिय श्रोता, यो मिठो ख्रिष्टीय भजन पछि यहाँलाई कार्यक्रम सफल यात्रामा पुनः हार्दिक स्वागत गर्दछु। श्रोता, अब ढिलो नगरिकन हामी परमेश्वरको सन्देश सुन्नेछौ। राजाको लागि परमेश्वरको सन्देश, दोस्रो थिस्लुनीकीको पत्र एक अध्यायको एकदेखि बाह्रको खण्डबाट लिएको छ। र श्रोता, यो धर्मशास्त्रको खण्ड म यहाँहरू सबैको लागि विस्तारै सरसर्ती पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, पाउल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रीष्टमा थिस्लुनीकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु यीशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति मिलोस्। धन्यवाद र प्रार्थना। भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ र एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौ। परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ। परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ जब प्रभु यीशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ। यस हेतुले हामी तिमीहरू सबैका निम्ति निरन्तर प्रार्थना पनि गर्छौ कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य बनाउन् र हरेक असल उद्देश्य र विश्वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदिउन्, ताकि हाम्रा परमेश्वर र प्रभु यीशु ख्रीष्टको अनुग्रह अनुसार हाम्रा प्रभु यीशुको नाउँ तिमीहरूमा महिमित होस् र तिमीहरू उहाँमा। आमेन। परमेश्वरले यो वचन पढाई र सुनाईमा हामी सबैजनालाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, तपाईलाई थाहा छ हाम्रो देशमा न्यायालय छ, जिल्ला अदालत छ, सर्वोच्च अदालत छ, पुनरावेदन अदालत छ। त्यो न्यायालयहरूले न्याय गर्दछन्, त्यहाँ अधिवक्ताहरू हुन्छन्, न्यायाधीशहरू हुन्छन्, प्रधान न्यायाधीश हुन्छन् र उनीहरूले मानिसहरूको समस्याहरू, कानुनी बिमारीहरू जो छ त्यो कानुनी बिमारीहरूलाई उपचार गर्ने काम गर्दछन्। सायद तपाईँ कतिजना पनि अदालतको प्रक्रियामा जानुभएको हुनसक्छ अनि तपाईँलाई अनुभव हुनसक्छ, तर कतिचोटि चाहिँ यो संसारको न्यायालयहरूमा चाहिँ मान्छेहरू सन्तुष्ट हुँदैनन्, उनीहरूले दिएको इन्साफमा उनीहरू सन्तुष्ट हुँदैनन्। तर त्यहाँनेरि जो एकजना हुनुहुन्छ, जो सर्वोच्च हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, उहाँ सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ, सबै कुराको स्रोत हुनुहुन्छ, उहाँ न्यायी पनि हुनुहुन्छ। उहाँको गुणहरू जुन छ, विशेषताहरू जुन छ, त्यो मध्येको एउटा गुण हो न्याय गर्ने, इन्साफ गर्ने। उहाँले पक्षपात गर्नुहुन्न, उहाँले निष्पक्ष रूपमा सबैको, सबै कुराको इन्साफ गर्नुहुन्छ। परमेश्वरको इन्साफ चाहिँ धार्मिक हुन्छ, त्यहाँ कुनै प्रकारको भनसुन, घुसपेट अथवा लेनदेन, नाता के पनि हुँदैन। परमेश्वरको इन्साफ चाहिँ धार्मिक हुन्छ, हो हो, होइन होइन, ठिक ठिक, बेठिक बेठिक नै हुन्छ। परमेश्वरले धर्मी र अधर्मी दुवैको न्याय गर्नुहुन्छ, किनभने उहाँ चाहिँ
धार्मिक न्यायाधीश पनि हुनुहुन्छ। यो दोस्रो थिस्लिनीको पत्रमा जुन कुराहरू लेखिएको छ, यो चाहिँ परमेश्वरका जन प्रेरित पावलले त्यहाँ थिस्लोनिकेमा भएका विश्वासीहरू कतिजनाहरू चाहिँ येशु ख्रिस्टको आगमनको बारेमा अलि फरक प्रकारले उनीहरूको बुझाइ भएको थियो। येशु तुरुन्तै आउनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेर अनि उनीहरूले के गरे भने आफ्ना सबै काम व्यवसाय सबै कुराहरू छोडेर उनीहरू चाहिँ पर्खेर बस्न थाले, काम गर्न छोडे उनीहरूले। अब येशु आइहाल्नुहुन्छ, हामीले किन काम गर्ने भनेर उनीहरू सबै प्रकारले छोडे। तर त्यो चाहिँ गलत बुझाइ हो भनेर बुझाउनको निम्ति र हामीले आफ्नो कर्तव्य निरन्तर गरिराख्नुपर्छ, हामीले अल्छे गर्नु हुँदैन, हामीले काम गर्नुपर्छ, हाम्रो जिम्मेवारीहरू पूरा गरिराख्नुपर्छ भन्ने कुरा बुझाउनका लागि चाहिँ पौलले यो दोस्रो थिस्लोनिकेको पत्र लेख्नु भएको हो। यहाँनिर हामी थुप्रै कुराहरू देख्छौ। यहाँनिर पौलले यो पत्र लेख्दै गर्दा उनीहरूलाई स्पष्ट भन्छन्, उठ काम गर अल्छी नगर भनेर उहाँले भन्नुहुन्छ। यो अध्यायमा पौलले थिस्लोनिकेका विश्वासीहरूको तारिफ गर्छन्, शुरूमा प्रशंसा गर्छन्, उनीहरूको काम, उनीहरूको विश्वास, उनीहरूको प्रार्थना, उनीहरूको प्रेमको बारेमा तारिफ गर्दछन्। यहाँ एक अध्यायको 3-4 पद अनि 10 पदमा लेखिएको छ, म फेरि एकपटक सबैको लागि पढ्नेछु। भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ र एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासका निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौ। अनि 10 लेखिएको छ, जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ। आमेन। यहाँनिर पौलले थिस्लोनिकका विश्वासीहरूलाई उनीहरूको विश्वासको दृढता, उनीहरूको विश्वासको स्थिरता, निरन्तरता र उनीहरूले एकअर्काप्रति गरेको प्रेम जो प्रशंसा गर्न लायक थियो त्यसको उहाँले सम्झना गर्नुहुन्छ र प्रशंसा गर्नुहुन्छ। त्यो चाहिँ सतावटको बीचमा थियो, दुःख कष्टको बीचमा थियो। त्यसैले यहाँनिर पौलले भन्नुहुन्छ, यहाँनिर अलिकति हामी हेरौं, पौलले उनीहरूको तारिफ केमा गरे त भन्दाखेरि पहिलो कुरा चाहिँ उनीहरूको विश्वास प्रशस्त मात्रामा वृद्धि भएकोमा, त्यहाँका विश्वासीहरूको विश्वास चाहिँ दिनानुदिन बढ़िरहेको थियो, उनीहरू अझ प्रभुमा मजबूत हुँदै थिए। अनि आज निराशै निराशा भएको, दुःख कष्ट अन्यलता भएको अवस्थामा तपाई र म जो यो धरतीमा छौं, हामीले हामीलाई चिन्नुहुने, हामीलाई वास्ता गर्नुहुने, हामीलाई प्रेम गर्नुहुने परमेश्वरमा नै विश्वास राख्नुपर्छ र त्यो विश्वास चाहिँ कमजोर हुनु हुँदैन, बढेर जानुपर्छ। जब हामी प्रभुमा विश्वासमा वृद्धि हुन्छौं अनि त्यहाँनिर हामीले सबै कुराहरूलाई चिर्न सक्छौ, जित्न सक्छौ भन्ने कुरा हामी देख्दछौ। अर्को कुरा चाहिँ यहाँनिर उनीहरू एक अर्काप्रतिको प्रेममा बढेकोमा चाहिँ पौलले तारिफ गरे। आज मानिसहरू समाजमा शान्ति चाहन्छन्, चैन ढुक्कपन चाहन्छन्, सुरक्षा चाहन्छन्, सम्मान चाहन्छन्, त्यो एकता चाहन्छन्। त्यो सबै कुरा कतिखेर हुन्छ भन्दा जब त्यहाँ एउटाले अर्कोलाई प्रेम गर्छन्, माया गर्छन्, वास्ता गर्छन्, ऊ पनि म जस्तै हो, उसलाई पनि मलाई जस्तै हुन्छ भनेर जब उनीहरूले माया गर्छन्, त्यसपछि त्यहाँनिर शान्ति हुन्छ, त्यहाँनिर एकता हुन्छ, त्यहाँनिर आशिष हुन्छ, वृद्धि हुन्छ। अनि यहाँनिर थिस्लोनिकेका विश्वासीहरू चाहिँ एकअर्काको प्रेममा चाहिँ एकदमै बढ़िरहेका थिए। साना केटाकेटी होस्, युवा होस्, कमजोर होस् या बलियो होस्, सबै समाजमा भएका, मण्डलीमा भएका विश्वासीहरूप्रति उनीहरूको प्रेम बढ़ेको थियो। अनि त्यसको उहाँले प्रशंसा गर्नुहुन्छ। उनीहरूले पाएको सतावट कष्टहरू सहेकोमा चाहिँ पौलले तारिफ गर्नुहुन्छ। उनीहरूको विश्वासको कारण, उनीहरूले प्रभुको भजन गाएको कारण, उनीहरूले प्रभुको बारेमा
कुरा गरेको कारण उनीले दुःख भोग्नु परेको थियो, कष्ट भोग्नु परेको थियो। विरोधीहरूले उनीहरूलाई सताइरहेका थिए, पीड़ा दिइरहेका थिए, तर त्यस्तो बेलामा उनीहरूले सहे, त्यसको उनीहरूले प्रतिवाद गरेनन्। उनीहरूले प्रभुमा रहेर, प्रेममा रहेर उनीहरूले सहेको कुरालाई पौलले प्रशंसा गर्छन्, तारिफ गर्छन्। त्यो चाहिँ तारिफ गर्न लायकको थियो। उनीहरूले सन्तहरूले दिएको साक्षीमा विश्वास गरे। ती थिस्लोनिकेका विश्वासीहरूले चाहिँ सन्तहरू अथवा प्रभुका चेलाहरू, प्रभुका प्रेरितहरू, जसले प्रभु यीशुको सुसमाचार लिएर आए, उनीहरूले दिएको शिक्षालाई उनीहरूले विश्वास गरे। अनि त्यसको चाहिँ यहाँनिर प्रेरित पौलले तारिफ खुलेर गर्नुहुन्छ। अब तपाईँ र म हाम्रो जीवनमा के गर्दैछौ? के तपाईँ र मैले गरेको विश्वास, तपाईँ र मेरो व्यवहार, तपाईँ र मैले भोगिरहेको कष्टप्रतिको हाम्रो धारणा, दृष्टिकोण, हामीले विश्वास गरेको शिक्षा तारिफ गर्न योग्यको छ? तपाईँ र म जहाँ छौ, सायद हामी काम गरिरहेका होलौं, व्यवसाय गरिराखेका होलौं, यात्रामा होला, खेती किसान गरिरहेका होलौं, अब जागिर खाइरहेका होलौं अथवा पढिरहेका होलौं, जेसुकै गरिरहेको भए पनि तपाईँ र मैले प्रभुको सुसमाचारलाई विश्वास गरेका छौं, स्वीकार गरेका छौं भनेदेखि चाहिँ हाम्रो विश्वास घट्नुहुन्न, कमजोर हुनुहुन्न, विश्वास बढेको हुनुपर्छ, प्रशस्त हुनुपर्छ। हामीहरू हरेक कुरामा परमेश्वरमाथि भरोसा राख्ने व्यक्ति हुनपर्छ र हामी एकअर्काको प्रेममा पनि वृद्धि हुनपर्छ। भाइचारा जसले समाजमा शान्ति ल्याउँछ, मिलाप ल्याउँछ, एकता ल्याउँछ, अनि सबै सबैको लागि महत्वपूर्ण हुन्छन्। सअस्तित्व र सम्मान सबैले महसुस गर्छन् र सत्यताको निम्ति, मुक्तिको सुसमाचारको निम्ति सतावट र दुःख कष्टहरू आउँदा हामीहरूले धैर्य गर्नुपर्ने, सहनु पर्ने छ। अनि प्रभुको वचनको सही शिक्षा हामीले पायौं भने हामीहरू सबै प्रकारका खराबीहरूबाट टाढा रहन सक्छौ। तपाईँ पनि यस्तै तारिफ गर्न योग्य विश्वासी बन्नुहोस्। पौलले यही कुरा यहाँनिर दिनुहुन्छ। अर्को कुरा चाहिँ यस अध्यायमा क्रिस्चियनहरूलाई सताउने मानिसहरूलाई परमेश्वरको इन्साफ के हुन्छ भनेर लेखिएको छ। म यहाँनिर पढ्नेछु 5-9। परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ। परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ जब प्रभु यीशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। परमेश्वरको वचनले स्पष्ट भन्दछ, परमेश्वर न्यायी पनि हुनुहुन्छ, इन्साफ गर्नुहुन्छ, उहाँ सर्वोच्च न्यायाधीश पनि हुनुहुन्छ, धार्मिक न्यायाधीश पनि हुनुहुन्छ, उहाँले इन्साफ गर्नुहुन्छ। जसले विश्वासीहरूलाई दुःख दिन्छ, परमेश्वरले त्यसलाई पनि दुःख दिनुहुन्छ अथवा दण्ड दिनुहुन्छ भनेर भनिएको छ। जसले विश्वासीहरूलाई दुःख दिन्छ, परमेश्वरले त्यसलाई पनि दुःख दिनुहुन्छ। अर्को कुरा चाहिँ परमेश्वरलाई नचिन्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। अब त्यो दण्ड कस्तो हुन्छ हामी पछि हेर्नेछौ। त्यो दण्ड मान्छेले कल्पना नगरेको, नसोचेको दण्ड उसले प्राप्त गर्नेछ। प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई दण्ड दिनुहुन्छ परमेश्वरले। सुसमाचार मान्छेको लागि उद्धार र मुक्ति ल्याउने कुरा हो, मानिसलाई अनन्त जीवनमा प्रवेश गराउने कुरा हो, सृष्टिकर्ता परमेश्वरको नजिकमा बस्ने अवसर जुटाउने कुरा हो। अनि जसले त्यो सुसमाचारलाई इन्कार गर्दछ, त्यसलाई परमेश्वरले दण्ड दिनुहुन्छ। किनभने मानिसको लागि परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा बलिदान हुनको निम्ति पठाउनुभयो। प्रभु यीशु ख्रीष्टले कलवरीको क्रुसमा जो बलिदान दिनुभयो आफूलाई र रगत बगाउनुभयो, त्यो रगत सबै मानिस जातिको पाप धुनको लागि योग्य छ। अर्को कुनै रगत अब जरुरी छैन र त्यस्तो योग्य छँदा पनि छैन। त्यसैले त्यो प्रभु यीशुको बलिदानलाई जसले इन्कार गर्दछ उसले दण्ड पाउँदछ।
प्रभुले त्यसलाई दण्ड दिनुहुन्छ। अर्को चाहिँ ख्रीष्ट विरोधीहरूले अनन्तको विनाश भोग्नेछन्। जसले ख्रीष्टको विरोध गर्छ अथवा मुक्तिदाताको विरोध गर्छ, मसीहाको विरोध गर्छ, तिनीहरूले विनाश भोग्नेछन्। तिनीहरू प्रभुको उपस्थिति र परमेश्वरको शक्तिको महिमाबाट अलग हुन्छन्। भजन संग्रह 37:1-3 पनि त्यो कुरा लेखिएको छ। आज परमेश्वरको उपस्थितिबाट टाढा हुनु, परमेश्वरको शक्तिविहीन हुनु मानिसको लागि शर्मको कुरा हो, लाजको कुरा हो, अप्ठ्यारो कुरा हो, ऊ पराजित हुने कुरा हो। त्यसैले गर्दा आज मानिसको लागि उसको जीवनमा सफलता ल्याउनका लागि, सफल हुनका लागि परमेश्वरको उपस्थिति आवश्यक छ, परमेश्वरको शक्तिको आवश्यकता छ, उसको जीवनमा परमेश्वरको महिमा हुन पर्दछ। त्यही कुरा हामी यहाँनिर देख्दछौ। भजन संग्रह 37:1-3 म एकचोटि पढ्नेछु सबैको लागि। यसरी लेखिएको छ, दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहौ, किनकि तिनीहरू चाँडै घाँस चाहिँ सुकी जानेछन् र हरिया बिरुवा जस्तै ओइली जानेछन्। परमप्रभुमा भरोसा राख र भलाई गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। यहाँनिर प्रभुको वचनले यो कुरा भन्दछ, हामीलाई परमेश्वरका जनहरूलाई, सन्त गणहरूलाई, ख्रीष्टको बाटोमा हिँड्नेहरूलाई दुःख दिने, सताउने दुष्टताहरू धेरै छन्। तर त्यो दुष्टताहरूसँग झर्को नमान भनेर भनिएको छ, किनभने तिनीहरू केही क्षणको लागि आउँछन् तर केही क्षणपछि तिनीहरू घाँस जस्तै ओइली जानेछन्। त्यसैले हामीले चाहिँ परमप्रभुमा नै भरोसा राख्ने र हामीले भलाइ नै गर्ने गर्नुपर्छ, किनभने परमेश्वरबाटै हाम्रो सुरक्षा आउँछ, परमेश्वर मात्रै हाम्रो सबै थोक हुनुहुन्छ। अर्को तेस्रो कुरा चाहिँ यस अध्यायमा विश्वासीहरूको आशा के छ भन्दाखेरि, एउटा चाहिँ प्रभु यीशुको आगमन हुन्छ भन्ने कुरा यो अध्यायले बताउँदछ। प्रभुको आगमन, प्रभु यीशु ख्रीष्ट पहिला आउनुभयो र उहाँ मानिस जातिको लागि मुक्तिको बाटो तयार गर्नलाई बलिदान हुनुभयो। अब चाहिँ उहाँ हाम्रो निम्ति इन्साफ गर्नलाई आउनुहुन्छ, इनाम दिनलाई आउनुहुन्छ, अनि उहाँले तयार पार्नुभएको स्वर्गको त्यो ठाउँमा हामीलाई लानका निम्ति आउनुहुन्छ। त्यसैले प्रभु यीशुको आगमनको बारेमा हामी प्रकाशको पुस्तकमा नि पाउँछौं, अरू थुप्रै ठाउँहरूमा बताइएको छ कि प्रभु यीशु फेरि आउनुहुन्छ। त्यो चाहिँ आज विश्वासीको लागि आशा हो। त्यसैले जतिसुकै दुःख, कष्ट, घृणा, निन्दा भए तापनि विश्वासीहरू प्रभु यीशुको विश्वासमा निरन्तर निरन्तर लागिरहन्छन्, किन उनीहरूलाई थाहा छ यो सबै कुराको एक दिन अन्त्य हुन्छ जब प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ। अनि प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ किनभने उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ। अर्को चाहिँ ख्रीष्टको खातिर कष्ट भोग्ने विश्वासीहरूले सन्तहरूसँगै आराम पाउँछन्, विश्राम पाउँछन्। उनीहरूले अहिले जति पनि यहाँ कष्ट भोगेको छ उनीहरूले त्योबाट मुक्ति पाउँछन्, उनीहरू आराम पाउँछन्। त्यसैले प्रिय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सफल यात्रा। तपाईँको आत्मिक यात्रामा तपाईँले ख्रीष्टको खातिर कष्ट भोग्नुभएको छ भने चिन्तित नहुनुहोस्, निराश नहुनुहोस्। तपाईँलाई सन्तहरूसँगै परमेश्वरले आराम दिनुहुन्छ। सन्तगणहरूले विश्वासीहरूको निम्ति प्रार्थना गर्छन्। जो सन्तगणहरू प्रभुमा गइसकेका छन्, जो सन्तगणहरू यहाँ पनि छन्, उनीहरूले विश्वासीहरूको निम्ति निरन्तर प्रार्थना गर्छन्। उनीहरूले किन प्रार्थना गर्छन्, उनीहरूले गर्ने प्रार्थनाबाट के हुन्छ भन्दाखेरि चाहिँ यहाँ भर्खरै हामीले पढेको जस्तै विश्वासीहरूको बोलावटको उनीहरू परमेश्वरबाटको बोलावटमा योग्य बन्न सकुन् भनेर प्रार्थना गर्छन्। परमेश्वरले जेको निम्ति मानिसलाई बोलाउनु भएको छ त्यसमा ऊ योग्य बन्न सकोस् भनेर प्रार्थना गर्छन्। हरेक असल उद्देश्य र विश्वासको काममा पूर्ण हुनका निम्ति प्रार्थना गर्छन्। विश्वासीहरूको जीवनमा येशूको नाउँ महिमित बनाउनका निम्ति प्रार्थना गर्छन्। आज यो भन्दा महत्वपूर्ण कुरा अरू केही हुन सक्दैन। एउटा मानिस जेको निम्ति जन्मिएको छ, जे परमेश्वरले उसको लागि योजना राख्नुभएको छ, जे ट्यालेन्ट खुबी दिनुभएको छ, क्षमता दिनुभएको छ, त्यसको योग्य बन्नु र असल उद्देश्य र विश्वासको काममा ऊ पूर्ण हुनु, सफल हुनु र उसको जीवनमा येशू प्रभुको महिमा हुनु अति ठूलो कुरा हो, अति उत्तम कुरा हो।
यहाँनिर भजन संग्रह 37:4-6 पनि हामी त्यो कुरा पाउँछौ। म एकचोटि श्रोताको लागि पढ्नेछु। परम प्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परम प्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। उहाँले तिम्रो धार्मिकता प्रभात झैं ज्योति समान र तिम्रो मामिलाको न्याय मध्य दिनको सूर्य समान पार्नुहुनेछ। आमेन। हेर्नुहोस् त कति महत्वपूर्ण छ यहाँनिर यो खण्ड। परम प्रभुमा आनन्दित हो अनि पौलले पनि भन्नुहुन्छ प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। यहाँनिर पनि भनिएको छ प्रभुमा आनन्दित हो। जब प्रभुमा आनन्दित हुन्छौ अनि परमेश्वरले नै तिम्रो मनको असल इच्छा जे छ त्यो उहाँले पूर्ण गर्नुहुनेछ र तिम्रो हरेक काम तिम्रो मार्ग तिम्रो उद्देश्य परमप्रभुलाई सुम्पिदेऊ र परमप्रभुमा भरोसा राख र उहाँले नै त्यो सफल तुल्याउनुहुनेछ। तपाईँको सफल यात्रा चाहिँ परमप्रभुमा पूरा हुन्छ। तपाईँको यात्रा सफल चाहिँ प्रभुमा भरोसा राखेर हुन्छ। तपाईँको मार्ग तपाईँको उद्देश्य चाहिँ प्रभुमा सुम्पेर पूरा हुन्छ अनि त्यो यस्तो सफल हुन्छ कि त्यो चाहिँ एउटा प्रभात झैं त्यो बिहान जसरी सूर्य उदाउँदाखेरि जस्तो प्रकारको किरणहरू छरिन्छ जस्तो प्रकारले त्यसले ज्योतिमय बनाउँछ त्यस्तै तपाईँको जीवनको सफलता हुनेछ अनि तपाईँको इन्साफ स्पष्ट हुनेछ मध्य दिनको सूर्य जस्तै होइन त्यहाँ कुनै प्रकारको दाग हुने छैन प्रष्ट रूपमा तपाईँको इन्साफ हुन्छ। त्यस्तो परमेश्वर जसको छत्र छायामा जसको अनुग्रहमा हामी छौं त्यसैले हामी चिन्तित हुनु पर्दैन। हामी ढुक्क भएर हामीले परमेश्वरमा पछ्याउन सक्छौ। उहाँ असल न्यायाधीश हुनुहुन्छ अनि उहाँको न्याय कहिले पनि तलमाथि हुँदैन। के तपाईँले विश्वासको खातिर दुःख कष्ट पाइराख्नु भएको छ? भजन संग्रह 37 पढ्नुहोस्। प्रभु यीशुमा विश्वास गर्नुहोस् र ढुक्क हुनुहोस्, तपाईँले आराम पाउनुहुन्छ किनभने परमेश्वर न्यायी हुनुहुन्छ। सन्तहरूको साक्षीमा विश्वास गर्नुहोस् र तपाईँको जीवनको मनोरथ पूर्ण हुनेछ र तपाईँको धार्मिकता प्रभात झैं ज्योति समान र तपाईँको मामिलाको न्याय मध्य दिनको सूर्य समान हुनेछ। श्रोता, परमेश्वरले तपाईँलाई यो वचनबाट प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, हामी परमेश्वरको सन्देश सुन्दा सुन्दै हाम्रो निर्धारित समय अहिलेको लागि सकिने लागेको छ। त्यसैले जाँदा जाँदै यहाँको मनमा आजको यो कार्यक्रमसँग सम्बन्धित यो सन्देशसँग सम्बन्धित कुनै जिज्ञासाहरू छन् भने कुनै प्रश्नहरू छन् भने तपाईँले हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ। हामी सँगै बसेर छलफल गर्नेछौ, हामी प्रार्थना गर्नेछौ र तपाईँको जिज्ञासाहरू मेटाउने प्रयत्न गर्नेछौ। हाम्रो सम्पर्क ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 33-04, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840-27-81-79, 9840-27-81-79। अर्को नम्बर पनि छ 9841-3999-01, 9841-3999-01। श्रोता, यतिन्जेलसम्म कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। यस्तै आशिषमय सन्देश लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तुता तेज रोका यहाँहरूबाट बिदा हुन्छु। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको छ। धन्यवाद। जय मसीह। नमस्कार।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आज मैले तपाईँ श्रोता मित्रहरूको निम्ति पवित्र शास्त्र बाइबलको नयाँ करार खण्डबाट सुसमाचार यूहन्नाको 3:5-8 पदसम्म पढ्ने जमर्को गरिरहेको छु। कृपया यो वचनलाई स्वीकार्नुहोस्। साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ, तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैन। आत्माबाट जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ। मानिसको चोला लिएर संसारमा आउनुहुने परमेश्वर प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। श्रोता मित्र, बाइबलले बताउँछ प्रभु येशू यो संसारमा मानिसहरूको पाप क्षमा गर्न आउनुभयो। प्रभु येशूका चेलाहरूले उहाँको बारेमा गवाही दिन्छन्। यो संसारमा धेरै मानिसहरूले त्यो गवाहीलाई स्वीकार गर्दैनन्। उनीहरू प्रभु येशूको सत्य कथालाई मनगढन्ते कथा मान्दछन्। प्रभु येशूलाई राम्ररी नचिनी, उहाँलाई नबुझी, उहाँको विषयमा उडन्ते कुरा फैलाउने मानिसहरू पनि अनेक छन्। यस्तै उडन्ते हल्लाको कारण धेरै जनाले प्रभु येशूको विषयमा गलत धारणा र विचार लिएर हिँडिरहेका छन्। वास्तवमा प्रभु येशू को हुनुहुन्छ? यही प्रश्नको जवाब आज म तपाईँलाई दिने कोसिस गर्नेछु। पवित्र बाइबल अनुसार येशू ख्रीष्ट सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। मानव जातिका एक मात्र उद्धारकर्ता हुनुहुन्छ उहाँ। उहाँमाथि विश्वास नगर्ने कतिजना व्यक्तिहरूले भनेका कुरा म तपाईँलाई सुनाउन चाहन्छु। प्रभु येशूको समयमा इसरायलका मानिसहरूलाई धर्मका शिक्षा दिने पण्डितहरू थिए। तिनीहरूलाई फरिसी भनिन्थ्यो। तिनीहरू साँच्चै पण्डित नै हुन्थे। धर्म कर्मको बारेमा मानिसहरूलाई ठिक ठिक शिक्षा दिन्थे। आफै पनि धर्मका नियमहरू पालन गर्थे। तर तिनीहरूले धर्मका कुरा जाने पनि साँचो परमेश्वरदेखि भने तिनीहरू टाढा थिए। तिनीहरू धर्मका नियमहरूमा मात्र जोड दिन्थे। मानिसहरू प्रति गर्नुपर्ने व्यवहारमा जोड दिँदैनथे। मानिसहरू प्रति उनीहरूको हृदयमा दया माया भन्ने कुरा नै थिएन। परमेश्वर प्रेमिलो हुनुहुन्छ अनि परमेश्वरलाई आराधना गर्ने मानिसहरू पनि दयालु र अरूहरू प्रति प्रेमिलो हुनुहुन्छ भन्ने कुरामा उनीहरूले ध्यानै दिँदैनथे। तर पनि समाजमा तिनीहरूको मान र इज्जत थियो। तिनीहरूले कुनै मानिसले अपराध गरेको देखे भने तुरन्तै दण्ड दिइहाल्ने व्यवस्था बनाएका थिए। यहुदीहरूको व्यवस्था अनुसार कतिपय अपराध गर्नेहरूलाई ढुङ्गाले लोहोर्याएर मार्ने गरिन्थ्यो। त्यस्तो नियम बनाउनेहरू पनि फरिसीहरू नै थिए। हो श्रोता मित्र, एक प्रकारले भन्ने हो भने तिनीहरूले समाजमा प्रत्यक्ष दुष्टतालाई सहन गर्न सक्दैनथे। समाजमा तिनीहरूको नै हुकुम चल्दथ्यो। जब प्रभु येशूले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा शिक्षा दिन थाल्नुभयो तब धर्मका ती पण्डितहरू पनि उहाँको शिक्षा सुन्नलाई आए। प्रभु येशूले परमेश्वरको वचनको ठिक ठिक शिक्षा दिनुभयो। फरिसीहरूले पनि शिक्षा दिन त सक्थे तर तिनीहरूले परमेश्वरको वचनलाई भन्दा बढी तिनीहरू आफैले बनाएका नियमहरूलाई जोड दिन्थे। पवित्र शास्त्रमा लेखिएको छ, प्रभु येशूको शिक्षा सुनेर धेरैजना फरिसीहरूले उहाँमाथि विश्वास गरे। उहाँको शिक्षा सुनेर तिनीहरूले भने, उहाँले जस्तो शिक्षा त अघि कसैले पनि दिएको छैन। केही फरिसीहरूले उहाँलाई उत्तम गुरु भने। उत्तम गुरु भनेको सर्वश्रेष्ठ गुरु हो। यो कुरा येशूमा विश्वास गर्ने मानिसहरूले भनेका होइनन् श्रोता मित्र, तर उहाँका विरोधीहरूले भनेका हुन्। येशूले जस्तो शिक्षा दिनुहुन्थ्यो उहाँको जीवन त्यस्तै किसिमको थियो। संसारका गुरुहरू अरू पनि धेरैजना छन्। असल शिक्षा दिन सक्ने गुरुहरू पनि छन्। तर येशू यस्तो गुरु हुनुहुन्छ जसले आफ्ना चेलाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। येशूको शिक्षा सुनेर मानिसहरूको जीवन परिवर्तन हुन्थ्यो। उहाँसँग भेटेर मानिसहरूले जीवनमा उत्साह पाउँथे। प्रभु येशूले एक अवसरमा भन्नुभयो, निरोगीलाई होइन तर रोगीलाई वैद्यको आवश्यकता पर्दछ। म धर्मीहरूलाई होइन तर पाप
पापीहरूलाई बचाउन संसारमा आएको छु। प्रभु येशूले पापीहरूलाई छिछिर दूर दूर गर्नु भएन श्रोता मित्र, उहाँले पापीलाई प्रेम गर्नुभयो। प्रभु येशूलाई उहाँका विरोधीहरूले नाश पार्ने संकल्प गरेका थिए, तिनीहरूले उहाँमाथि ईश्वर निन्दा गरेको झुट आरोप लगाए। तिनीहरूको आफ्नै एउटा गुठी थियो जसलाई महासभा भनिन्थ्यो। महासभाको काम धार्मिक कुराहरू सञ्चालन गर्नुहुन्थ्यो, तर पनि महासभाले कसैलाई मृत्यु दण्ड दिन सक्दैनथ्यो। त्यस बेला यहुदीहरू रोमी शासनको अधीनमा थिए, कसैलाई मृत्यु दण्ड दिने अधिकार रोमी सरकारसँग मात्रै थियो। त्यसकारण यहुदीहरूको सभाले येशूको मुद्दा रोमी राज्यपाल पिलातस कहाँ पुर्याए। तिनीहरूले पिलातसको अघि येशूलाई एक अपराधीको रूपमा प्रस्तुत गरे। राज्यपाल पिलातसले येशूमाथि लगाइएको आरोपलाई राम्ररी केलाएर हेरे, तर उनले प्रभु येशूमा कुनै दोष भेट्टाएनन्। उनले यहुदीहरूको अघि आएर भने, म यस मानिसमा कुनै दोष भेट्टाउँदिन। मित्र, यो कुरा येशूको पक्षको वा उहाँमाथि विश्वास राख्ने व्यक्तिले भनेको होइन, तर एक शासकले भनेको हो। येशूमा विश्वास नगर्ने एक शासकले प्रभु येशू निर्दोष हुनुहुन्छ भनेर साबित गरिदियो। तर पनि यहुदीहरूले येशूलाई मार्ने येशूमाथि लगाइएको आरोपलाई राम्ररी केलाएर हेरे, तर उनले प्रभु येशूमा कुनै दोष भेट्टाएनन्। उनले यहुदीहरूको अघि आएर भने, म यस मानिसमा

0: पर्छ भनेर चिच्याउन कराउन थाले। येशु निर्दोष मानिसहरूका निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। श्रोता मित्र, येशु तपाईँको पापको निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँको अधर्मको निम्ति येशु ख्रीष्ट तपाईँको बदला भएर क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँले प्रभु येशुलाई को हुनुहुन्छ भनेर चिन्दै हुनुहुन्छ? तपाईँले प्रभु येशुलाई को भनेर ठान्दै हुनुहुन्छ? उहाँको विषयमा तपाईँको कस्तो विचार छ? धेरैजना मानिसहरू प्रभु येशुको विषयमा गलत धारणा बोकेर जिइरहेका छन्। तपाईँ पनि त्यस्तै हुनुहुन्छ कि? संसारमा जिउने प्रत्येक पापी मानिसलाई पापको क्षमा पाउने मौका छ, र त्यो मौका अहिले नै हो। परमेश्वरलाई पाउन र उहाँको राज्यमा पस्नका निम्ति प्रभु येशुले एउटा उपाय बताइदिनु भएको छ। त्यो कुरा उहाँले अर्को एकजना धर्म गुरूलाई भन्नुभएको थियो। त्यो धर्म गुरू पनि प्रभु येशुको शिक्षाद्वारा कायल भएर उहाँलाई भेट्न रातको समयमा आएका थिए। प्रभु येशुले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको व्यक्ति पनि त्यस्तै हुन्छ। हो श्रोता मित्र, यदि आज तपाईँ येशु ख्रीष्टमा विश्वास गर्नुभयो भने तपाईँको नयाँ जन्म हुनेछ। त्यसकारण आजै येशुमा विश्वास गर्नुहोस् र येशु प्रति सही र ठिक धारणा राख्नुहोस्। तपाईँले येशुमा उद्धार पाउनुहुनेछ। तपाईँको पाप येशुमा क्षमा हुनेछ। र आज नै त्यो समय अहिले नै हो श्रोता मित्र, आजै तपाईँले उहाँलाई विश्वास गर्नुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
2: अनलाई म खाउन देऊ अनि अनलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको मेरो नाम इमानुएल टडल। अहिले तपाईँहरू

0: है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुई हात जोडेर तपाईँलाई यस कार्यक्रममा म स्वागत गर्दछु। साथै त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईलाई मेरो हार्दिक अभिवादन छ। तपाई भित्र एउटा मानिस लुकेर बसेको छ, थाहा छ तपाईलाई। तपाई अबै त्यो के होला भनी सोच्दै हुनुहुन्छ होला, डरले भुतुक्कै हुनुभएको होला। तर त्यो तपाईलाई डराउने मानिस होइन, तर तपाईलाई डोर्याउने मानिस हो। यस विषयलाई म निरन्तरता दिनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय प्रिय श्रोता, तपाईँलाई स्मरण मात्र गराउन चाहन्छु कि यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा उपलब्ध छ। युट्युबबाट, फेसबुकबाट, अनलाइनमा अनि अन्य विभिन्न माध्यमहरूबाट तपाईँलाई जुन सहज हुन्छ त्यसै माध्यमबाट प्रत्येक दिन यो कार्यक्रम तपाईँ प्राप्त गर्न सक्नुहुनेछ। तपाईँलाई हार्दिक स्वागत छ। साथै यो कार्यक्रम तपाईँले अरूसित बाँडचुट पनि गर्न सक्नुहुनेछ। हामीसित सैकडौं विषयहरूमा यी सन्देशहरू उपलब्ध छन्। तपाईँलाई धन्यवाद। आफ्नो विचार, आफ्नो प्रतिक्रिया, टिप्पणी अवश्य नै मलाई लेख्नुहोला। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनुहोस् सदैवजी आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: आफ्नो वचनमा भन्नुभएको छ, इजिकियल 36 नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म एउटा नयाँ आत्मा हालिदिनेछु, तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होसियारी साथ मान्ने तुल्याउनेछु। परमेश्वरले उहाँको पवित्र बाइबलमा भन्नुभएको यो वचन तपाईँले सुन्नुभयो, इजिकियल 36 अध्यायको 26 र 27 खण्ड। बाइबलका वचनहरू बुझ्न कठिन छैनन्, ती पढ्दा पढ्दै हामी बुझ्न सक्छौं। बाइबलको वचनको व्याख्या गर्नुपर्ने त्यति आवश्यकता नै हुँदैन, तर परमेश्वरले कुन परिस्थितिमा ती वचनहरू ती कुराहरू बोल्नुभयो सो कुरा चाहिँ बुझ्नुपर्छ। सृष्टिकर्ता परमेश्वर मानिसलाई उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भएको हो। परमेश्वरको स्वरूप र प्रतिरूप भनेको के हो? परमेश्वरको जस्तै गुण, परमेश्वरको जस्तै स्वभाव, उहाँकै जस्तै चरित्र दिएर परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। परमेश्वरको स्वभाव सहनशील छ, उहाँको स्वभाव क्षमाशील, दयालु, कृपालु, पवित्र, निस्वार्थ छ। उहाँले कसैको हानि गर्न चाहनुहुन्न, सबैलाई एक समान प्रेम गर्नुहुन्छ। तपाईँ भन्नुहोला, होइन होइन, म त येशु ख्रिष्टमा विश्वास गर्ने मान्छे नै होइन, यसकारण परमेश्वरले मसँग कुनै सरोकार राख्नुहुन्न। तपाईँको यो विचार गलत छ। तपाईँ येशु ख्रिष्टका विश्वासी नभए पनि परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। बाइबलमा लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, ताकि जो कोही उहाँमा विश्वास गर्छ त्यो नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। यूहन्नाको सुसमाचार 3 अध्यायको 16 पद। तपाईँ परमेश्वरलाई प्रेम गर्नुहोस् वा नगर्नुहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। वा तपाईँले उहाँमा विश्वासै नगर्नुहोस्, नास्तिक नै भए तापनि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ, किनकि उहाँले तपाईँलाई बनाउनु भएको हो। उहाँले तपाईँलाई केही समयका निम्ति संसारमा पठाउनु भएको छ, मलाई पनि। एक दिन तपाईँले परमेश्वरको न्याय आसनको अघि खडा भएर यो संसारमा कसरी जिउनुभयो त्यसको हिसाब किताब उहाँलाई दिनुपर्छ। मृत्युपछि परमेश्वरको सामु खडा भएर आफ्नो जीवनको हिसाब किताब दिने कुरा आदिकवि भानुभक्त आचार्यले पनि उनको भक्तमाला कवितामा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ईश्वर भज्याना छु भनिकन प्रतिज्ञा अघि सरी गएको होस्, आइस कति दिन भजिस भन अघि सरी, यसो भन न खुवामित मकन दूत त्यस बखत, कसो भन्नु मैले भुलिकन रह्यो यस बखतमा, भजौला भन्दैमा कति कति बित्यो जन जन्मको, मरौला भन्नको अझ पनि विचार छैन मनको, ओहो लौकिक माया बढी बलवती जानी मनले, विचार गर्दै गर्दै ईश्वर भजी लिनु भक्त जनले। देख्नुभयो, आदि कवि पनि यो संसारमा आएपछि मानिसले परमेश्वरलाई भुलेर जिउँछन् भनेका छन्। साँच्चै यो संसारमा जिउँदा हामी एक दिन मर्नै पर्छ भन्ने कुरा च्वाट्टै भुलिहाल्छौ। यो संसारमा सधैँभरि जिउँछौ, यहाँ सधैँभरि बस्नेछौ भने जस्तो गरी मान्छेहरू जिउँछन्। त्यति मात्रै होइन, उनीहरूले त्यो पैसा कमाएको र जम्मा गरेको देख्दा त उनीहरू कमसेकम 700-800 वर्ष नै बाँच्लान् जस्तो व्यवहार देखाउँछन्। मानिसको मनमा त्यस्तो विचार कसरी आउँछ त? आउँछ, किनकि मानिसभित्र एउटा स्वभाव हुन्छ जुन पापको वशमा परेको हुन्छ। त्यसैले मानिसलाई परमेश्वरदेखि टाढा बनाउने निरन्तर प्रयास गर्छ। यसलाई पवित्र बाइबलमा पुरानो स्वभाव भनिएको छ, जसले परमेश्वरलाई आफ्नो जीवनमा ठाउँ दिन चाहँदैन, आफ्नै इच्छामा आफ्नै सोचमा ऊ हिँड्न चाहन्छ, जे मन लाग्यो त्यही गर्न चाहन्छ। प्रभु येशूको सुसमाचार पटक्कै सुन्न चाहँदैन। यस्तो एउटै कारणले गर्दा हुन्छ, उनीहरू पूर्ण रूपमा अन्धकारको सामर्थ्यमा परेका हुन्छन्, सत्यतालाई घृणा गर्छन्। अचम्मको कुरा यो छ कि धेरै शिक्षित मानिसहरू पनि परमेश्वरका कुराहरूमा विश्वास गर्न चाहँदैनन्। पवित्र बाइबलमा लेखिएको छ, पहिलो कोरन्थी 2:14, जो मानिस आत्मिक छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन, किनकि ती कुराहरू उसका निम्ति मूर्खता हुन्छन् र उसले ती बुझ्न सक्दैन, किनकि ती आत्मिक रीतिले मात्र बुझ्न सकिन्छ। जो आत्मिक छैन ऊ पाप, भौतिक र दुष्टताको अधीनमा परेको हुन्छ। दुष्टता कुनै मानिस होइन, तर परमेश्वरको विरूद्धमा हुने हरेक कार्य र हरेक विचार चाहिँ दुष्टता हो। त्यसै कारण मानिसले परमेश्वरको कुरालाई, उहाँको वचनलाई स्वीकार गर्न सक्दैन, विश्वास गर्न सक्दैन, परमेश्वरको वचन सुन्न र पढ्न पनि चाहँदैन, दिक्क वाक्क मान्छ। किन? किनकि परमेश्वरको वचन पढ्दा वा सुन्दा उसले आफ्नो वास्तविक अवस्थालाई देख्छ, थाहा पाउँछ। कता तपाईँलाई यो कार्यक्रम सुन्दा सुन्दै नसुन्न मन पनि लाग्छ, होइन त? यो कति यो मान्छे बोलिरहेको छ परमेश्वर परमेश्वर भनेर। यस्तै हुन्छ कि ऊ आफ्नो भित्रको रूप कसैले थाहा नपाओस् भन्ने चाहन्छ। पापको वशमा परेको त्यो भित्रको मान्छे लुक्न चाहन्छ। ऊ यस्ता परमेश्वरका कुराहरू र पवित्र कुराहरूदेखि टाढा हुन चाहन्छ। विचार गर्नुहोस्, तपाईँले ऐना वा सिसामा आफ्नो अनुहार हेर्नुभयो, ओहो, तपाईँको अनुहार त डरलाग्दो भएको रहेछ। नाकमा यत्रा यत्रा ठेउला उठेका रहेछन्, ओठहरू सुन्निएका जस्ता भएका छन्, आँखा पनि बुवासाको जस्ता राता राता भएका छन्, गालामा मोसो पोतेको जस्तो कालो कालो भएको छ। तपाईँलाई आफ्नै रूप मन पर्दैन, के भएछ जस्तो तपाईँलाई हुन्छ। के तपाईँ त्यस्तै रूप अरू मानिसहरूलाई देखाउन चाहनुहुन्छ? चाहनुहुन्न। निश्चय तपाईँ घरमा भित्रको कोठामा लुकेर बस्नुहुनेछ, वा अनुहारमा कपडा बाँध्नुहुनेछ, वा त्यो सफा सुख यस संसारमा आउनुभयो। हामी पनि एक दिन त्यस्तै थियौं, म पनि। प्रभु येशूले आफै भन्नुभयो, म धर्मीलाई होइन तर पापीलाई बचाउनलाई यस धरतीमा आएको हुँ। हामी स्वार्थी थियौं, आफ्नै बारेमा मात्र विचार गर्थ्यौं, कसै प्रति दया माया थिएन, आफूलाई जे मन लाग्यो त्यही गर्थ्यौं। हामीले गरेका कामले अरूको हानि भए पनि हामीलाई कुनै परवाह थिएन। तर प्रभु येशूलाई चिनेर उहाँमाथि विश्वास गरेपछि हाम्रा विचार, हाम्रो स्वभाव, हाम्रो जीवनी शैली नै परिवर्तन भएको छ। हामी परमेश्वरको स्वभाव, उहाँका गुण, उहाँका विचार धारण गरेर जिउन चाहन्छौ। मानिसको जीवन तब मात्र सार्थक र महत्वपूर्ण बन्छ जब उसको जीवन जीवित परमेश्वरसित जोडिएको हुन्छ। तपाईँको जीवनको अवस्था कस्तो छ? तपाईँले अहिले नै आफ्ना पापहरूलाई मानिलिँदै पश्चाताप गरिकन यीशुमा विश्वास गर्न सक्नुहुन्छ। विश्वासको प्रार्थना गरेर यीशुलाई आफ्नो जीवनमा निम्ताउन सक्नुहुन्छ। प्रार्थना गर्नु भनेको आफ्नो मनको कुरा प्रभुलाई भन्नु हो, तर त्यसमा साँचो विश्वास हुनुपर्दछ। प्रभु येशूले तपाईँको जीवनलाई परिवर्तन गर्नुहुनेछ एउटा अर्थपूर्ण जीवनको निम्ति। जीवन छोटो छ, यो छोटो जीवनमा किन गुनासो, पीड़ा, पीर, दुखी भावना र विचारहरू बोकेर जिउने? यस्ता कुराले मानिसको जीवनलाई त्यो गाढे घाउ जस्तो बनाउँछ जुन कहिले पनि निको हुँदैन। तर परमेश्वर तपाईँलाई एउटा नयाँ हृदय दिन चाहनुहुन्छ। उहाँको शक्तिशाली वचनद्वारा असल विचारहरू तपाईँको मनमा भर्न चाहनुहुन्छ। परमेश्वरलाई एकपल्ट तपाईँको जीवनमा काम गर्ने मौका आफ्नै हो। हेर्नुहोस् त, कुराकानी गर्दा गर्दै समयले हामीलाई बिदाई दिइसकेको छ। म तपाईँसित एक सार्थक अर्थपूर्ण जीवनको बारेमा कुराकानी गरिरहेको थिएँ। यो सम्भव छ जीवित परमेश्वरसित हाम्रो सम्बन्ध गाँसेर, उहाँबाट अलग भएर होइन तर सम्बन्ध गाँसेर। परमेश्वरले तपाईँलाई सहायता गर्नु।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईले मलाई सही बाटोमा डोर्याउनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 86 यहाँलाई स्वागत छ। भजन संग्रह 23 1 भनिएको छ, परम प्रभु मेरो गोठालो हुनुहुन्छ। गोठालोको एउटा महत्वपूर्ण काम भनेको भेडाहरूलाई सुरक्षित बाटोमा डोर्याउनु हो र गोठालोले तिनीहरूलाई चर्नको लागि प्रशस्त ठाउँहरूमा डोर्याउनेछ। अन्य जनावरहरू जस्तो भेडाहरूमा कुनै अन्तस्करण हुँदैन, तिनीहरू आफैले सही र सुरक्षित बाटो फेला पार्न असमर्थन हुन्छन्। त्यसैले तिनीहरूले अगाडि पछाडि मार्गदर्शन गर्न अरू कसैमाथि भर पर्नुपर्छ। हितोपदेशको पुस्तक 14:12। कुनै बाटो मानिसको नजरमा ठिक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। जब मानिसहरूले आफ्नो बाटो आफै रोज्छन् र तिनीहरूले आफ्नो जीवनको लागि लिने निर्णयहरूको बारेमा परमेश्वरसँग परामर्श गर्दैनन्, तिनीहरूले आफ्नो शारीरिक, मानसिक र आत्मिक भविष्यको लागि उत्तम बाटोमा डोर्याउने बुद्धिको एक मात्र स्रोतलाई बेवास्ता गरिरहेका हुन्छन्। भजन संग्रहको पुस्तक 23:3। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। परमेश्वरले हामीलाई सधैँ सही बाटोमा डोर्याउनुहुनेछ, जुन हाम्रो लागि उत्तम छ। उहाँको मार्गदर्शन बिना हामी गलत बाटोमा भट्कने ठूलो खतरामा हुन्छौ। उहाँको सहयोगले हाम्रो गन्तव्य सुरक्षित हुनेछ। हितोपदेशको पुस्तक 2:6। किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समशक्तिका कुराहरू निस्कन्छन्। मानिसहरू सोच्छन् कि जीवनमा आफूले चाहेको ठाउँमा पुग्नको लागि आफ्नै बुद्धिमा भर पर्न सकिन्छ, तर बुद्धिको सबैभन्दा राम्रो स्रोत भनेको हामीले परमेश्वरबाट प्राप्त गर्ने कुरा हो। उहाँको बुद्धि यी संसारले हामीलाई दिन सक्ने कुनै पनि बुद्धिसँग तुलना गर्न सकिँदैन। भेडाहरू जस्तै हामीलाई हाम्रो जीवनमा हामीले चाल्ने सबै कदमहरूलाई निर्देशन गर्न हाम्रो गोठालो यीशु ख्रीष्टको मार्गदर्शनको अत्यन्तै आवश्यकता छ। यूहन्नाको पुस्तक 15:7। तिमीहरू ममा रह्यो भने र मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। तपाईँको जीवनको लागि उत्तम मार्ग पछ्याउने कुञ्जी भनेको पहिले आफूलाई यीशु ख्रीष्टसँग जोड्नु हो। उहाँसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्नुहोस्, जहाँ तपाईँ उहाँको आवाज सुन्दै र प्रतिक्रिया दिँदै हुनुहुन्छ। त्यसपछि उहाँका योजनाहरू तपाईँको योजना बन्नेछ र उहाँले तपाईँलाई आफ्नो जीवनको लागि सही मार्गमा डोर्याउनुहुन्छ। भजन संग्रहको पुस्तक 37:5। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ। प्रिय श्रोता, हाम्रा परमेश्वर धेरै असल पिता हुनुहुन्छ। उहाँ हाम्रो हृदयको इच्छा पूरा गर्न भर पर्दो हुनुहुन्छ। उहाँ हाम्रा इच्छाहरूको बारेमा हामी भन्दा पनि बढी ख्याल राख्नुहुन्छ र जब हामी परमेश्वरसँग मिलापमा हुन्छौ, हाम्रो हृदयमा उहाँले आफ्ना विचारहरू राखिदिनुहुन्छ। पहिलो पत्रुसको पुस्तक 2:25। किनभने तिमीहरू भेडा झैं परालिएका थियो, तर अब तिमीहरूका आत्माको गोठालो र संरक्षक कहाँ फर्किआएका छौ। एक समय हामी सबै गलत बाटोमा हिँडिरहेका थियौ, जुन बाटो हामीले आफ्नै लागि रोजेका थियौं, र जब हामीले त्यसो गर्यौं त्यसले हाम्रो जीवनलाई धेरै राम्रो गरेन। तर अब हामी सबै कुरा परिवर्तन गर्न सक्छौ। हामी ख्रीष्ट येशू मार्फत परमेश्वरले हाम्रो लागि राखिदिनु भएको नयाँ जीवनमा हिँड्न सक्छौ। हामी उहाँसँग संगति गर्न रोज्न सक्छौ र उहाँले हाम्रो लागि राख्नु भएको योजना पालना गर्न सक्छौ। दोस्रो कोरन्थीको पुस्तक 2:14। तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई क्रिस्ट येशूमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ। जब हामी साँचो गोठालो येशू ख्रिस्टलाई पछ्याउन हाम्रो जीवन समर्पित गर्छौ, हाम्रो जीवन धेरै विजयको अनुभव गर्ने ठाउँ हुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208854, 01-5208854 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
10: तिमीलाई थाहा थिएन
9: थाहा थिएन
10: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
9: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
10: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
11: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: गाउन भाडामा
15: गाउन भाडामा
14: हे गाउन भाडामा
16: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ
17: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
18: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02 9841-8768-02
19: र 9818-2512-40 9818-2512-40

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: बेलचा आकारको चम्चा। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। म भन्न चाहन्छु, परमेश्वरको उत्तम सधैँ अझ उत्कृष्ट हुन्छ। अस्ति भर्खरै काम सकिएपछि मेरो साथी जुडी र मैले एउटा राम्रो रेस्टुरेन्टमा गएर मिठो खाना खाने योजना बनायौं। मलाई त्यो विचार असाध्य मन पर्यो र म सफा टेबल क्लथ र न्यापकिन भएको एउटा शान्त राम्रो रेस्टुरेन्टमा बसेर आराम गर्ने कुराले निकै उत्साहित थिए। जब हामी टेबलमा बस्यौं, जुडीले मेरो बाँगिएको चम्चा निकाल्न मेरो ह्यान्डब्यागमा हेरिन्। अर्थात म आफ्नै हातले खाना खान सकु भनेर एउटा विशेष चम्चा प्रयोग गर्छु जुन मेरो हातको पेटीमा अडिन्छ। तर त्यो चम्चा ब्यागमा थिएन, कसैले ब्यागमा राख्न बिर्सेछ। जुडी र म पहिले पनि यस्तो अप्ठ्यारोमा परिसकेका थियौं, त्यसैले हाम्रो पहिलो विचार रेस्टुरेन्टकै एउटा चम्चा बंग्याउने भन्ने भयो। तर ती चम्चाहरू निकै मोटा र गरूङ्गा थिए। त्यति बेला मेरो मुखबाट ठूलो सुस्केरा निस्क्यो। म निकै निराश भए। अब त जुडीले नै मलाई खाना खुवाइदिनु पर्ने भयो। अरू मानिसहरूका अगाडि कसैले खाना खुवाइदिएकोमा मलाई धेरै अप्ठ्यारो त लाग्दैन थियो, तर मैले सोचेको त्यो शान्त र आरामदायी बेलुकीको योजना अनुसार भने यो भइरहेको थिएन। ठिक त्यति बेलै जुडीले जोसका साथ भनिन्, मेरो दिमागमा एउटा उपाय आयो। बाटो पारिपट्टि एउटा भान्साका सामान पाइने पसल छ, अर्डर गरेपछि म छिट्टै त्यहाँ गएर सजिलै बाँगिने कुनै चम्चा पाइन्छ कि हेरेर आउँछु। उनी गइन्, तर मलाई भने धेरै आशा थिएन। जब उनी फर्केर आइन्, जुडीले प्याकेटबाट मैले जीवनमा कहिले नदेखेको एउटा अनौठो चम्चा निकालिन्। उनले चम्चा देखाइन् र मैले देखे कि त्यो अलि सानो र अगाडिको भाग चेप्टो भएको एउटा सानो बेल्चा जस्तै देखिने चम्चा थियो। जुडीले त्यसलाई बंग्याएर मेरो हातको पेटीमा अड्याइदिन्। ठिक त्यति बेलै हाम्रो खाना पनि आयो। म मेरो यो नयाँ चम्चा प्रयोग गर्न पाउँदा खुसी भए। अनि अनुमान गर्नुहोस् त के भयो, त्यो एकदमै अद्भुत थियो। यसले त मेरो पुरानो चम्चा भन्दा पनि धेरै राम्रोसँग काम गर्यो। हामी दुवै धेरै हाँस्यौं, किनभने यदि मैले मेरो त्यो मनपर्ने पुरानो चम्चा नगुमाएको भए यस्तो चम्चा पनि संसारमा हुन्छ भन्ने कुरा मैले कहिले थाहा पाउने नै थिइन। मैले त मेरो त्यो पुरानो बाँगिएको चम्चाको विकल्प नै छैन, त्यो नै मेरो लागि सबैभन्दा उत्तम हो भन्ने सोचेकी थिए। तर परमेश्वरसँग त्यो भन्दा अझ उत्तम उपाय थियो। अनि मैले परमेश्वरको त्यो उत्तम योजना तब मात्र थाहा पाए जब मैले यस बिना नै बाँच्नै सक्दिन भनेर सोचेकी वस्तु गुमाए। हितोपदेश 16:9 भन्छ, मानिसले आफ्नो हृदयमा आफ्नो बाटो तय गर्छ, तर परमप्रभुले नै त्यसका पाइलाहरू निर्देशित गर्नुहुन्छ। तपाईँलाई थाहा छ यो वचन यो घटनासँग कति मजाले मिल्छ, किनभने धेरै पटक हामीले पुरानो कुरा नगुमाएसम्म परमेश्वरले हाम्रा लागि सोच्नु भएको त्यो अझ उत्तम नयाँ कुरा नै देख्नै सक्दैनौ। मैले त रेस्टुरेन्टमा निराश अनुहार लगाएर बस्ने, अरूको हातबाट खाने र खिन्न हुने योजना बनाएकी थिए, तर परमेश्वर भने मेरो विलापलाई खुशीमा परिणत गरिदिने र उहाँको अद्भुत प्रबन्धको बारेमा मलाई एउटा पाठ सिकाउने कुरामा दृढ हुनुहुन्थ्यो। स्पष्ट छ कि हाम्रा महान परमेश्वरले हाम्रा पाइलाहरू मात्र होइन, कहिलेकाहीँ हामी कसरी खान्छौ भन्ने कुरा पनि तय गर्नुहुन्छ। अब तपाईँ म जस्तै चारैवटा हात खुट्टा नचल्ने व्यक्ति नहुन सक्नुहुन्छ जसले अनौठो आकारको बाँगिएको चम्चाले खाना खानुपर्छ, तर तपाईँले यो सन्देशको सार पक्कै बुझ्न सक्नुहुन्छ, किनभने तपाईँले पनि आफ्ना केही मनपर्ने कुराहरू गुमाउनु भएको छ होला। त्यो कुनै पारिवारिक औठी वा पुर्खौली गहना जस्तो बहुमूल्य वस्तु हुन सक्छ। सायद तपाईँले कुनै प्रिय साथी गुमाउनु भएको होला। हुनसक्छ तपाईँको जागिर छुटेको होला, जुन काम गर्न तपाईँलाई असाध्यै मनपर्थ्यो, अथवा तपाईँले रोजेको विश्वविद्यालयको छात्रवृत्ति गुमाउनु भएको हुन सक्छ, वा म जस्तै तपाईँले आफ्ना खुट्टा वा हातहरूको शक्ति गुमाउनु भएको हुन सक्छ। यी सबै यस्ता कुरा हुन् जो बिना हामी बाँच्नै सक्दैनौ जस्तो लाग्छ। यी कुराहरू त हामीलाई चाहिन्छ नै। अब हामी के गर्ने होला? ती त हाम्रा मनपर्ने कुराहरू थिए। त्यो जागिर बिना, त्यो छात्रवृत्ति वा आर्थिक सहयोग बिना, त्यो प्रिय मानिस बिना वा हातखुट्टाको शक्ति बिना हामी कसरी अगाडि बढ्ने होला? यी सबै असल प्रश्नहरू हुन्। तर अर्को पटक तपाईँले आफ्नो लागि बहुमूल्य कुनै कुरा वा कुनै प्रिय व्यक्ति गुमाउनु भयो भने निराश नहुन परमेश्वरसँग सहायता माग्नुहोस्। आफ्नो जीवनमा आएको त्यो गुमाईलाई स्वीकार गर्नुहोस् र परमेश्वरले तपाईँका लागि सोच्नु भएको त्यो अझ उत्तम कुराप्रति ठूलो आशा र उहाँमाथिको पूर्ण भरोसाका साथ प्रतीक्षा गर्नुहोस्। किनभने तपाईँलाई थाहा छ र यहाँ म आफ्नै अनुभवबाट बोल्दैछु, परमेश्वरले तपाईँलाई दिन चाहनु भएको त्यो अझ उत्तम कुरा सायद तपाईँको जीवनप्रतिको एउटा नयाँ र उज्यालो दृष्टिकोण हुन सक्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: आत्मिक अन्धकार राशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
9: नयाँ रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
10: किन आँखा मिचेको मिचेको गरेको
11: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
10: धेरै समय मोबाइल चलाइसिक्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
11: बुझेँ।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम जय मसी।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा। आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार हामी 10 बजेदेखि 11 बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं र आज पनि कार्यक्रम मार्फत विशेष गरिकन हामी हाम्रा प्रियजनहरूलाई सम्झिनेछौ र उहाँलाई मुष्टमा न्यानो अभिवादन जय मसीह व्यक्त गर्नेछौ। र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। श्रोता, हाम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने हामीलाई वाट्सएप कल गर्न सक्नुहुनेछ 98-23-44-6-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र फोन गरेर साथ दिन सक्नुहुनेछ र सँगसँगै तपाईँले अवश्य पनि आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र क्षमा लिन र क्षमा दिन पनि सक्नुहुनेछ। हामी यो कार्यहरू पनि कार्यक्रम मार्फत गर्दछौं र एकदमै हामी उत्साह पनि दिन्छौं व्यक्तिगत जीवनमा पनि क्षमा लिएर दिएर आफूले आफूलाई पनि स्वतन्त्र बनाउने एकले अर्कालाई ईश्वरीय प्रेमहरूद्वारा प्रेम गर्ने उत्साह पनि हामी दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत तपाईँहरूसँग हामी कुराकानी गर्नेछौं। यो समयलाई एकदमै हामी न्यानो बनाउनेछौ र त्यसको लागि चाहिँ फोन गर्न सक्नुहुनेछ भने एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो मिस
0: हजुर, जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक ठाक छु, आशीमा छु मिस हजुर, आरामै हुनुहुन्छ नि?
0: एकदमै आरामै छौँ हामी पम्फाजी। र आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
1: हजुर सर, तपाईँ परमेश्वर धन्यवाद चाहन्छु, आजको दिन समय मौका गरिदिनु भयो, आजको दिन पनि बोल्ने शक्ति दिनुभयो र जीवित राख्नुभयो, आयु थपिदिनु भयो, परमेश्वरलाई धन्यवाद। हजुरसँग कुराकानी गर्ने मौका समय पाएँ मैले, परमेश्वरलाई धन्यवाद, हजुरलाई पनि धन्यवाद जगाउँदै दुवै हात जोडेर सम्मानको साथ आदरको साथ वाट्सएप फिक्री गर्दै कस्तो होइसिन्छ भनेर सोधनी गर्दै जयमिसी टक्राउँछ हजुर।
0: हजुर हजुर,
1: अनि अनि सन्ध्या मिसलाई जयमिसी टक्राउँछु दुवै हात जोडेर सम्मानको साथ आदरको साथ, अनि सुजन सरलाई जमिसी टक्राउँदछु, अनि विजय सरलाई जमिसी टक्राउँदछु, अनि अनि अब्राम सरलाई जमिसी टक्राउँदछु, तादन गुरु जमिसी टक्राउँदछु, ज्ञानी मिसलाई जमिसी टक्राउँदछु, सुनि सरलाई जमिसी टक्राउँदछु, र गुनिजन कार्यालयमा बिहान 6 बजीदेखि बेलुका 10 बजीसम्म कार्यक्रम चलाउन आउनुहुने पास्टर गुरुजनहरू अगुवाजनहरू वचन ल्याउने सबैजनालाई सम्मानको साथ आदरको साथ म जमिसी टक्राउँदछु, अनि गीत भजन गाउने रेकर्ड गर्ने स्टुडियोको सर मिसहरूलाई र गीत लेख्नेहरूलाई म्युजिसियन सर मिसहरूलाई सबैले सम्मानको साथ आदरको साथ म जमिसी टक्राउँदछु, र अनि अनि सुनिरहने साथीहरू, भाग लिने साथीहरू इन्डियाबाट फोन गर्नुहुन्छ, भाग लिनुहुन्छ, सुन्नुहुन्छ, देशको कुना कुना परमेश्वरको जनहरू छोरीहरू सुन्नुहुन्छ, भाग लिनुहुन्छ, उहाँ कुवेतबाट सुन्नुहुन्छ, भाग लिनुहुन्छ, अमेरिकाबाट युकेबाट सुन्नुहुन्छ, भाग लिनुहुन्छ साथीहरू, परमेश्वरको जन छोरीहरू जहाँ जति बस्नु भएको छ, जहाँले यो गुनिजन सुनिरहनु भएको छ, यतिखेर म पम्फाको तर्फबाट दुवै हात जोडेर सम्मानको साथ आदरको साथ परमेश्वर धेरै आशीर्वाद दिनुभएको भन्दै दुवै हात जोडेर सम्झनाको साथ म जमिसी टक्राउँछु, र मेरो भक्तिपुर मण्डल परिवार, पाँचखान मण्डल परिवारमा जमिसी टक्राउँछु, मेरो घर परिवार जमिसी टक्राउँछु, सबै पोखरावासीहरू, सबै सुनिरहने साथीहरू, र जानको प्रार्थना उपस्थित हुने साथीहरू सबैजना सुनिरहनुहुन्छ, सबैजनाले फोन गर्न नभ्याए तापनि, फोन गर्न नसके तापनि सुनिरहने साथीहरू सबैलाई एकदमै सम्झनाको साथ म जमिसी टक्राउँछु हजुर।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
1: हजुर, क्षमा माग्नु पर्छ परमेश्वरमा, कस्तो जीवन जिइरहेका छौँ हामीले, परमेश्वर पवित्र पवित्र पवित्र हुनुहुन्छ, हामी अपवित्र भएर उहाँलाई महिमा गरिरहेको छौँ कि, हामी अपवित्र भएर सोचेर बसेका छौँ कि, हामी अपवित्र भएर हिँडेका छौँ कि, परमेश्वरको दृष्टिमा कस्तो जीवन जिएका छौँ, परमेश्वरसँग परमेश्वरको दृष्टिमा हामी कस्तो छौँ, परमेश्वर मन नपर्ने कामहरू गरेका छौँ कि, परमेश्वर मन नपर्ने शब्दहरू बोलेका छौँ कि, परमेश्वर मन नपर्ने कुराहरू लिएमा उब्जेका छन् कि, परमेश्वरलाई भन्दा संसारलाई प्रेम गरेका छौँ कि, प्रभु म सबै कुरा तपाईँको दृष्टिमा म एकदमै तपाईँको चरम शर्म परेर म क्षमा माग्छु, परमेश्वरसँग क्षमा माग्छु, र मलाई सिद्धतामा तपाईँको सेवा गर्नलाई अगुवाई गर्नुहोस्, मलाई मात्रै होइन हरेक विश्वासी जनहरूलाई सिद्धतामा पवित्रतामा तपाईँलाई पूज्ने मण्डली बनाउनु भयो, होस् हामी तपाईँलाई भन्दा अरूलाई कुनै कुरालाई प्रेम गर्न नपरेको होस् र प्रभुसँग प्रार्थना गर्दछु, उहाँसँग क्षमा माग्छु, अनि गुनिजन परिवारसँग क्षमा माग्छु, मैले कार्यक्रममा फोन गर्दा ओर्दा लामो समय लिन्छु कि, नराम्रो शब्दहरू मान्छेहरूलाई चित्त दुख्ने बोल्छु कि, हजुरसँग नराम्रो शब्दहरू बोल्छु कि, मन नपर्ने कुराहरू बोल्छु कि, सबै कुराको लागि गल्ती भुलहरूको लागि हजुरसँग हजुरहरू गुनिटेन परिवारसँग म क्षमा माग्छु, र टेक्निसियन सरहरूसँग मिससँग पनि क्षमा माग्छु, सरहरूसँग क्षमा माग्छु, सुनिरहने साथीहरू, भाग लिने साथीहरू सबैजनासँग क्षमा माग्छु, र मण्डली परिवारहरूसँग नि क्षमा माग्छु, उहाँहरूले दिएको जिम्मेवारीहरू मैले पुरा गर्दा गर्दै पनि उहाँहरूलाई अलिक मन परेको छैन कि के छ, अब उहाँहरूसँग पनि क्षमा माग्छु, मेरो घर परिवारसँग नि क्षमा माग्छु, मैले काम गरेर बोल्दा ओर्दा उहाँहरूलाई कुनै चित्त दुख्न पुगेको छ होला, अब सबैजनाको चित्त बुझाउन सकिँदैन, के गर्नु, उहाँहरू चित्त दुखाउनु भएको होला, उहाँहरूसँग क्षमा माग्छु र मेरो आफन्तहरूसँग क्षमा माग्छु, सबैजनासँग क्षमा माग्छु हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद पम्पाजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ हामी छुटौँ पम्पाजी।
1: हस्
0: धन्यवाद, जय मसी। हाम्रो पम्पा रुखाजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णलाई सम्झिनु भएको छ र जय मसी अभिवादन भन्नुभएको छ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी।
0: जय मसी, हाम्रो नैनाजी कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदमै ठिकै छु, एकदमै। अनि हजुरलाई?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र नैनाजी, आज
2: हाम्रो सन्दर्जीलाई पनि जय मसी भनिदिनु।
0: हजुर, एकदमै एकदमै। र तपाईँले आफ्नो जय मसी अभिवादनीय समय राख्न सक्नुहुनेछ नैनाजी।
2: हजुर, म जय मसी भन्नुपर्दा तपाईँलाई भन्नु, तपाईँलाई जय मसी सुरुमै, अनि हाम्रो सन्ध्याजीलाई, हाम्रो अब्राम अङ्कललाई, हाम्रो ज्ञानु दिदीलाई, अनि हाम्रो गुड न्युज फ्यामिली सबैजनालाई नछुटाइकन एक मुष्टमै जय मसी अनि धन्यवाद भन्न चाहन्छु।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला? हजुर
2: हजुर, परमेश्वरसँग क्षमा माग्नुपर्छ। हामीले संसारमा छौँ, शरीरमा छौँ, कतिवटा कुराहरू नचाहँदा नचाहँदा नै हामी प्रभुबाट टाढा भइरहेका छौँ, टाढा भइरहेका हुन्छौँ। अनि म चाहिँ एकदमै टाढा भइरहेको महसुसहरू गरिरहेको थिएँ, अनि एकदमै अहिले चाहिँ प्रभुले चाहिँ कहिले पनि मलाई छोड्नुहुन्न, अनि छोड्नु पनि भएको छैन, अनि उहाँमा चाहिँ मैले एकदमै, म जस्तो भए तापनि उहाँले मलाई क्षमा गरेर एउटा पूर्णतामा होइन नयाँ आशा नयाँ उमङ्गमा मलाई राख्नुभएको छ, अनि म एकदमै आशिषित छु। अनि परमेश्वरसँग क्षमा माग्नुपर्छ मैले, अनि मेरो हरेक कुराहरूबाट, मेरो कमजोरीहरूबाट, मेरो हरेक कुराबाट चाहिँ परमेश्वरको हृदयहरू दुखेको छ, अनि म परमेश्वरलाई चाहिँ सर्वप्रथम क्षमा माग्छु, अनि हजुरसँग पनि म क्षमा माग्छु, सरी भन्न चाहन्छु, अनि हाम्रो सन्ध्याजीसँग सरी भन्न चाहन्छु, हाम्रो भर्खरै फोन गरेर जानुहुने हाम्रो के अरे पम्पा दिदी, पम्पा रोका दिदीलाई पनि सरी भन्न चाहन्छु, अनि जय मसी भन्न चाहन्छु। विशेष सबैजनालाई एक मुष्टमा म क्षमा सरी भन्न चाहन्छु, अनि कसैले मलाई क्षमा सरी भन्नुहुन्छ भने म पनि उहाँहरूलाई क्षमा दिन चाहन्छु त्यो हृदय। धन्यवाद, खुसी लाग्यो हजुरसँग बोल्नु पाउँदा, अनि यो नयाँ दिनमा हजुरसँग फेरि पनि बोल्नु पाउँदाखेरि चाहिँ यति आशिषित भएको छु। धन्यवाद धेरै धेरै, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसी, धन्यवाद
0: नैनाजी। र हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा एक मुष्ट माने जय मसी अभिवादन र सँगसँगै क्षमा लिएर दिएर जानु भएको छ। कोही हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म आरामै छु, खुसी छु है।
0: हजुर, आज तपाईँले आफ्नो जय मसी अभिवादन यो समय राख्न सक्नुहुनेछ पुनाजी।
1: हजुर, हुन्छ, फोन लाग्यो उके संगति जानु छ अनि लगाएको लाग्यो, अनि परमेश्वरलाई धन्यवाद दिनुपर्छ धेरै धेरै है। अनि यति महान परमेश्वर सँग बहन पाएको छु है, यति महान परमेश्वरसँग बहन पाएको छु, कस्तो खुसी भएर बहन पाएको छु, म त भन्नै नसक्नु छ, आनन्द र रमाइलो है। यस्तो मेरो लागि, मेरो म भित्र त के कस्तो हाँसिरहेको छ, मेरो म भित्र यो आत्मा त, किनभने मेरो लागि यति खुसी भएर बस्न मैले त साँच्चै नै पाएको नि थिइनँ। म धेरै खुसी, यसरी बोल्न मन लाग्छ, भन्न मन लाग्छ है। अनि पहिला पहिला गाउँमा यसो चाहिने कुरा बोल्दा नि बुवाले छडीले हानेर साम सुमला उठाउनुहुन्थ्यो, अहिले अब ठिकै छ, अब मन दुखाउनु हुँदैन, विश्वासीहरूले नि दुई शब्द बढी होला है, त्यही त हो नि, कहाँ गएर बोल्ने त, दोरी गीतमा जानु भएन, छोडिसके। अनि परमेश्वरलाई धन्यवाद, अनि विशेष गरी जय मसी है हजुरलाई नानी।
0: हजुर, जय मसी।
1: अनि मेरो ज्ञानु बहिनीलाई धेरै जय मसी भन्छु, उहाँलाई पनि म एकदम खुसी छु उहाँसँग नि है, मैले धन्यवाद दिएर नसक्नु छ। अनि सम्पूर्ण गुड न्युज परिवारलाई है, अनि सबैलाई जयमसी अभिवादन जयमसी गर्दछु। अनि मेरो मण्डलीबाट जो जति सुन्दै हुनुहुन्छ सबैलाई जयमसी अभिवादन। अनि छोरी महाजन सम्झिन्छु, छुट्टै महानी मनिकाले सुने होइनन् होला, उनीहरू त प्रयास सुन्दैनन्, रेडियो बिग्रियो भन्छन्। यदि राजेश बाबु सुन्दैछ भने जयमसी छोरा उसलाई, अनि सबैलाई जयमसी अभिवादन। अनि त्यहाँदेखि चाहिँ मैले जो जति हामी गुडनेन जोडिएका छौँ सबैलाई जयमसी है, अभिवादन जयमसी। पोखरा, लमजुङ, गोर्खा, तनहुँ, हामी उतैका हौँ, मलाई सरै भन्न आउँछ, भन्न मन लाग्छ। अनि सबैलाई हाम्रो हामी विश्वासीले, म त मोबाइलमा निकाल्न जान्दिनँ, यही फोन मात्रै हो। अनि सिकाइदिने मान्छे पनि छैन, नत्र यसो डाटा तानेहरूलाई बोल्न हुन्थ्यो नि, मलाई सिकाइदिने कोही नै छैन, यही गाह्रो भयो मलाई। अनि सबैलाई जयमसी भन्छु, विश्वासी जतिलाई, एक्लो विश्वव्यापी सबैलाई जयमसी। अनि अब धेरै छ भन्ने कुराहरू, म चाहिँ क्षमा माग्दाखेरिमा चाहिँ किनभने यो नि त पैसाले बोल्ने हो नि त, बिना काममा किन बोल्नु परेको होइन त बहिनी। अनि त्यो हो नि त कुरा, मान्छेले त्यहाँ बुझ्नुपर्छ के, यहाँ पैसाको रास भएर बोल्ने त होइन, हामी परमेश्वरको खुसी र आशिष भएर बोलेको हो के। अनि म क्षमा माग्दाखेरिमा किनभने परमेश्वरसँग क्षमा माग्छु के म है, एकदम मेरो बुवासँग मलाई हँसाइरहने, मलाई यस्तो म बुवासँग म परमेश्वर बुवालाई मैले क्षमा माग्छु, उहाँसँग म क्षमा माएर म पल पलमा बसिरहन पाएको छु। अनि जो जतिको मबाट मन दुखेको छ भने क्षमा दिन सकम, क्षमा लिन सकम है बहिनी।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी, अहिलेलाई चाहिँ छुटौँ। जय मसी। र पुनाजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो
3: हेलो, जय मसी।
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: आरामै छु हजुर, कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौ। राज, तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
3: हुन्छ, सर्वप्रथम त हजुर अनि हजुरको घर परिवारमा जय मसी भन्न चाहन्छु है।
0: हजुर जय मसी। हजुर
3: जय मसी। र हाम्रो सिक्किमबाट दिल कुमार राईलाई पनि जय मसी भन्न चाहन्छु है। अनि सोही क्षेत्रबाट जुनल तामाङज्यू, देवेनज्यू, बिबी ब्राइलीको घर परिवार इनाम ब्राइलीलाई पनि जय मसी भन्न चाहन्छु। अनि सबै टेकबहादुर गोदालाई पनि जय मसी भन्न चाहन्छु। अनि पुण्यकुमारीज्यू, तीर्थयात्रा राईज्यू, हाम्रो सुमन राईज्यू, उहाँलाई पनि जय मसी भन्न चाहन्छु। अनि सिक्किमबाटै हुनुहुन्छ, उहाँको नाम सायद बिर्सेँ मैले, ए साहिल देवन भाइ, उहाँलाई पनि सम्झाउन चाहन्छु। लीला छेत्री, देव कुमार बस्ने, देव कुमार बराइलीलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु। हाम्रो बेरेका मण्डली परिवार, एस्कल मण्डली परिवार, अनि हाम्रो भारत कालिम्पोङबाट फोन गर्नुहुने कुमार राईज्यू है, कविता राई, तरण राई, हाम्रो ग्याबु लेप्चा, रूपा लेप्चाज्यू, दासु टुटुज्यूलाई पनि जय मसी, सन्दीप मगर, डाकमान टुलुङ भुटानबाट कल गर्नुहुन्थ्यो पहिले, उहाँलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु। अनि पति कुमारज्यू टाढाबाट फोन गर्नुहुन्थ्यो, उहाँले अहिले फोन गर्नै छोड्नु भयो है, उहाँ पनि आरामै हुनुहुन्छ होला भन्दै जय मसी अभिवादन भन्न चाहन्छु। अनि हाम्रो सोनाम गोलेज्यूलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु है। अनि अहिले भर्खरै फोन गर्नुहुने हाम्रो पम्पाहरूका जोसिलो आवाजमा आउनुभयो, उहाँलाई जय मसी है, पुनाज्यू, लैलाज्यू है, रश्मिना बोरा, सुमन दाई, हाम्रो ईश्वर भक्त गौतम पनि हराउनु भयो, अनि हाम्रो माया मगर, शर्मिला गौतम, पुनाज्यू, हाम्रो विजय श्रेष्ठ, सारा तामाङ, दुईजना हुनुहुन्छ, उहाँहरू दुईजनालाई जय मसी भन्न चाहन्छु। पम्पा गोपाली है, अनि हाम्रो धर्मविन्द धर्म विनोद भराल हुनुहुन्छ उहाँलाई है, अर्जुन थापा, अनि हाम्रो धेरैजना हुनुहुन्छ, कतिजनाको त नाम मैले बेच्थेँ है, हाम्रो शोभाज्यू, शोभा मिश्र, अन्नाज्यू, एस्तोज्यूलाई जय मसी अभिवादन, अमित मगरज्यूलाई, अनि सुन्तली तामाङज्यूलाई, मैया परियालज्यूलाई जय मसी भन्न चाहन्छु। अनि ज्ञानो मिस, अब्राम सर, सुनिल सर, ताजन गुरुङ सर, एनपी कतिवरा, पास्टर टिकदाल सरलाई पनि जय मसी भन्न चाहन्छु। हाम्रो जोनाथन सरलाई है, सन्ध्या मिसलाई, सुजनजीलाई, सन्दीप घले सरलाई, विजय सरलाई, सरोज सरलाई, हाम्रो साधारणीय बानी सरलाई पनि जयमसी भन्न चाहन्छु. अनि जो जतिजना सुन्नुहुँदैछ अहिले टाढा नजिक जतिजना ठाउँबाट सुन्दै हुनुहुन्छ सम्पूर्णलाई एकै मुस्तमा जयमसी, जतिको नाम छुटेको छ उहाँलाई पनि, छुटेको साथीहरूलाई पनि जयमसी नबिर्सिकन भन्न चाहन्छु. होइन अब अरू कति नामहरू लिन सकिँदैन है, कति बिर्सिन्छ भने है, त्यही भएर सबैलाई न बिर्सिकन एकदमै न्यानो अघिबाट छ जयमसी भन्न चाहन्छु हजुर.
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी?
3: क्षमा लिनु पर्दाखेरि त अब हामी सबैमा छौँ, संसारमा छौँ है, अहिले एकछिनमा के गरी पठाउँछौँ परमेश्वरको आँखा छ, कति कामहरू उहाँलाई मन नपर्ने कामहरू गरिरहेको छौँ हामीले, त्यो जान्दैनौँ है. हामी आफै त जान्दैनौँ, केवल परमेश्वर जान्नुहुन्छ है. तर हामीले जति नै गल्ती भुल अपराध गरे तापनि है, जति नै गल्ती भुल गरे तापनि परमेश्वरले चाहिँ हामीलाई क्षमा गर्ने मौका चाहिँ दिइ बस्नुहुन्छ है. हामी चाहिँ तर क्षमा दिनुहुन्छ भन्दैमा हामी गल्ती भुलहरू दोहोऱ्याइरहेको हुन्छौँ है. तर कति मानिसहरूको हृदय दुखाइरहेको हुन्छौँ, उहाँहरूसँग पनि एकदमै क्षमा दिनुभएको होस्. म भित्र पनि केही कमजोरी होला है. हामीले सबै मानिस जाति अब पापमै जन्मेको, पापमै हुर्केको होइन, हामी पाप दलदली पापको दलदली हिलोबाटै हामी जन्मेर आएको है. अन्त हामी पाप एकछिनमा गरी पठाउँछौँ, त्यसको लागि परमेश्वरसँगै माग्न चाहन्छु. यदि हजुरसँग बोल्दा बोल्दा कुनै गल्ती भुलहरू भएको छ, यदि लामो समय लिएको छ भने पनि सबै श्रोताहरूले हजुरले क्षमा माग्न चाहन्छु, र हजुरले क्षमा दिनुभएको होस् है. अनि सबैलाई एकदमै कसैको मन दुखेको छ भने पनि उहाँहरूसँग पनि क्षमा माग्न चाहन्छु हजुर.
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी, र फोन गर्नुभएको लागि धेरै धेरै धन्यवाद. अहिलेलाई चाहिँ छोटो हामी जयमसी.
3: हुन्छ हजुर, जयमसी हजुर.
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, र सम्पूर्णमा न्यानो अभिवादन जयमसी व्यक्त गर्नुभएको छ. फोन लाइनको श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म. हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो फोनबाट बाहिरिसक्नु भएको छ, र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ श्रोता. र 01-47-70-7754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-6-46 हाम्रो वाट्सएप नम्बर रहेको छ, र फोन गर्दै गर्नुहोला. एउटा गीतको साथ दिन चाहन्छौ हामी, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो, जयमसी म्याम.
0: जयमसी अरिगोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु हजुर.
0: हजुर, आज तपाईँले आफ्नो जयमसी अभिवादन यो समयमा व्यक्त गर्न सक्नुहुनेछ.
1: हजुर, सर्वप्रथम हजुरलाई, टेक्निसियन बहिनीलाई, त्यसै गरी संगीता रिमाल, पम्फा गोपालीज्यूलाई, अनि त्यसै गरी सुमन राई, अनि चन्द्रमाया मगर, पम्फा गोपाली, कुमार राई, अर्जुन प्रधान, अनि कुमार भित्तिकोटी, उत्तम शिवाकोटी, गोविन्द आचार्य, सावित्री खड्का, अनि राजकुमार सुब्बा, फुल टाइम गोस्पेल चर्चका पावल दुमी राई, अनि येशु भक्त गौतम, लक्ष्मी बोहरा, टेकबहादुर गजाल, दिल कुमार, रेखा शर्मा, पुनम म्याम, ज्ञानु म्याम, अनि त्यसै गरी हाम्रो अब्राहम कुमार, अब्राहम सर, पावल थापा, माधव लगायत ज जसले यो रेडियो सुनिराख्नु भएको छ, उहाँ श्रोताहरू सबैलाई जयमसी अभिवादन भन्न चाहन्छु.
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही सल्लाह हरिबोलजी?
1: वास्तवमा यो परमेश्वरले हामीलाई रिस घाम अस्ताउनु अघि नै हटोस् भन्नुभएको छ. रिसाउनमा धुमा धिमा हुनुपर्छ भन्छन्, तर रिस उठ्ने मनमा तनाव हुने हुन्छन्, रिस उठेर नै मानिसले अश्लील शब्द पनि बोल्ने हो आवेशमा आएर. मेरो चाहिँ आवेशमा आएर हतारमा निर्णय गर्यो, पुरुषार्थमा पछ्याउने बानी छ. यसमा चाहिँ परमेश्वरलाई साक्षी राखेर मैले कसैलाई चित्त दुखाएको छु भने परमेश्वर क्षमा लिन चाहन्छु. कसैले मैले चित्त दुखाएको छु भने परमेश्वरकै रोहबरमा क्षमा माग्न चाहन्छु म्याम.
0: हजुर, हुन्छ. धेरै धेरै धन्यवाद हरिबोलजी, र फोन गर्नुभएको लागि धेरै धेरै धन्यवाद छ. अहिलेलाई चाहिँ छुटौ हामी. जयमसी.
1: जयमसी.
0: र हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गर्नुभएको छ. र हो, हामी संसारमा छौं, कतिचोटि चाहेर नचाहेर हामीले कतिवटा अवस्थाहरू सृजना हुन्छ, क्षमा लिनै दिने कार्य चाहिँ हामीले गर्नुपर्दछ. र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु म. हेलो हेलो हेलो
2: हेलो
0: सावित्रीजी. हजुर, भइसक्यो. हजुर, तपाईँ कस्तो हुनुहुन्छ?
2: एकदम आराम छु, प्रभुको अनुग्रह. हजुरहरूको
0: प्रार्थना. राजा, तपाईँले आफ्नो जयमसी अभिवादन यो समय व्यक्त गर्न सक्नुहुनेछ.
2: है, नाम भन्यो भने अकमकिन्छु है, फेरि टाइम धेरै लप्स हुन्छ होला जस्तो लाग्छ. म चाहिँ एकमुष्टमा क्षमा माग्न चाहन्छु, जयमसी भन्न चाहन्छु हजुरहरूको टिम, गुडनेस एफएम टिम सम्पूर्णमा, हजुरहरू लगायत हजुर लगायत सम्पूर्णलाई एकमुष्टमा, गुडनेस एफएम परिवार सबैलाई, बिहान 6 बजेदेखि बेलुका 10 बजेसम्म हजुरहरू यसरी हामीलाई कार्यक्रमहरू सुनाउनुहुन्छ, कतिले सुन्नुहुन्छ, विश्वास नगर्नेहरूले नै सुन्नुहुन्छ, कसैले कसैले विश्वास नगर्नेहरूलाई पनि सुसमाचार फैलाइरहनु भएको छ. धेरै धेरै आशिष दिनुभएको छ प्रभुले, हजुरहरूलाई अझै आशिष दिनुभएको होस् भन्न चाहन्छु. अनि सम्पूर्णमा जतिले फोन गर्नुभयो नि, अनि मेरो पनि नाम लिएर फोन गर्नुहुन्छ, उहाँहरू सबैलाई लिएर एकमुष्टमा म चाहिँ अलमल लिन्छु. त्यही भएर है, अनि कसैले सबैको नाम भन्नुहुन्छ, उहाँलाई चाहिँ वरदान नै दिनुभयो होला है परमेश्वरले, सबैलाई वरदान दिनुहुन्छ बोल्नमा पनि. अनि म चाहिँ लटपटिन्छु जस्तो लाग्छ. अनि एकमुष्टमा सबैलाई जयमसी अभिवादन, ख्रिस्टीय अभिवादन भन्न चाहन्छु सबैलाई. यो मंगलबारको कार्यक्रम एकदम असल लाग्छ है, प्रभुलाई धन्यवाद. सबै असल छ, परमेश्वरले बनाउनु भएको बारमा हामीले जति पनि कार्यक्रम चलाउनुहुन्छ सम्पूर्णलाई जयमसी. अनि पम्फा सिस्टरलाई पनि फेरि कल गर्नु न भन्न चाहन्छु, कहिले काहीँ कल गर्छु लाग्दैन है. अनि मेरो मोबाइलको अहिले कहीँ खोइ के भएको हुन्छ, मैले नजानेको हो कि खोइ के भएको हुन्छ, कल गर्छु भन्यो, कलै नजाने भइरह हुन्छ, कहिले नेट स्लो भइरह हुन्छ, अहिले नेट स्लो भइरहेछ. कस्तो सोध्नु भएको मेरो साउन्ड?
0: सावित्रीजी
2: सम्पूर्णलाई अनि क्षमा माग्नु पर्ने पर्दा चाहिँ परमेश्वरलाई नै क्षमा माग्छु अनि आफ्नै घर परिवारलाई क्षमा माग्छु. मैले धेरै अब केही बोलेर दुःखेछु भने क्षमा गर्नुभएको होस् परमेश्वरको वचन अनुसार. साँच्ची नै परमेश्वर चाहिँ महान हुनुहुन्छ है सबैलाई. उहाँले प्रेम गर्नुहुन्छ किनभने वचनमा हामी भजनकै पुस्तकमा पाउँछौँ क्या अरे. मलाई त्यो पदहरू त्यति आउँदैन, वचनहरू चाहिँ याद हुन्छ. तिमीहरूको के अरे पाप अनुसारको उहाँले दण्ड दिनुहुन्न हामीलाई. उहाँले प्रेम नै गर्नुहुन्छ, त्यसै गरी नै प्रेम गर्न सकौँ. रिस त साँच्ची नै हामीलाई उठ्छ, शरीरमा छौँ, संसारमा छौँ है. हामी घाम बस्ताउन अगाडि नै रिस मरेको होस्, परमेश्वरले हामीलाई क्षमा गर्नुभएको होस् है. सम्पूर्ण जतिजना हजुरहरूसँग पनि बोल्दाखेरि मैले कुनै गल्ती बोलेको छु भने क्षमा गर्नुभएको होस्, क्षमा माग्न चाहन्छु. हुन्छ जयमसी, मैले धेरै काम लिए होला है अरू
0: पनि.
2: आज उहाँहरूको सङ्गति पनि छ, हाम्रै घरमा परेको छ. हाम्रो घरमा एकजना भाइ बस्नुहुन्छ, विश्वासी नै उहाँहरूकै थियो, पैकी गर्नुहुन्छ. सङ्गति असल हुन सकेको होस् भनेर प्रार्थना गरिदिनु. मङ्गलबार हाम्रो घर सङ्गति हुन्छ.
0: हजुर हुन्छ, एकदमै प्रार्थनामा सम्झिनेछौँ र यसलाई चाहिँ छुटो हामी
2: जयमसी.
0: र सावित्री खड्काजी हुनुहुन्थ्यो भने फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म. हेलो
3: हेलो,
0: जयमसी रश्मिला बोहराजी. शोभाजी, ओहो माफ गर्नुहोस् शोभाजी, माफ गर्नुहोस्. कस्तो हुनुहुन्छ तपाईँ? हजुर शोभाजी, सुन्दै हुनुहुन्छ हामीलाई? हेलो शोभाजी. र शोभाजी हुनुहुन्थ्यो, उहाँले हाम्रो आवाज अलिकति सुन्नु भएन जस्तो लाग्यो, तर फेरि पनि फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ शोभाजी. र कोही हुनुहुन्छ फोन वाट्सएप कलमा, उहाँलाई स्वागत गरौँ. हेलो
4: हेलो जयमसी.
0: जयमसी सुशीलजी, कस्तो हुनुहुन्छ तपाईँ?
4: हजुर म अलिक सन्चो थिइनँ, अलिक सन्चो भएको छु.
0: हजुर प्रभुलाई धन्यवाद भएको होस्. आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला सुशीलजी. र आज तपाईँले आफ्नो जयमसी अभिवादन समय व्यक्त गर्न सक्नुहुनेछ.
4: हजुर यो समय जयमसी म सम्पूर्ण समय गुड न्युज एफएम सुनिराख्नु भएको हुन्छ, भर्खरै फोन गर्नुहुने होइन अघि गर्दै हुनुहुने आदरणीय दिदीहरू सबैलाई जयमसी भन्न चाहन्छु. अनि मेरो नेपाली सेनाली परिवारलाई जयमसी भन्न चाहन्छु. पुनजी तपाईँलाई जयमसी.
0: जयमसी. र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला सुशीलजी?
4: क्षमा लिनु दिनुपर्ने चाहिँ प्रभुको परमेश्वर लिन चाहन्छु. पुनजी क्षमा लिन.
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद. अहिलेलाई चाहिँ छुटौँ हामी सुशीलजी. जयमसी.
4: जयमसी.
0: हजुर सुशील मगैयाजी हुनुहुन्थ्यो र कार्यक्रमबाट उहाँले आफ्नो जयमसी अभिवादन राखेर जानुभएको छ. फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो
5: हेलो.
0: हजुर जयमसी. हजुर हाम्रो मिस बाजी बोल्दै हुनुहुन्छ. हामी एकदम ठिक छौँ, तपाईँ कस्तो हुनुहुन्छ मिस बाजी?
5: म पनि एकदमै ठिक छु अहिले. धेरै धन्यवाद होस्.
0: हजुर प्रभुलाई धन्यवाद भएको होस्. र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
5: सर्वप्रथम त हजुरलाई जयमसी छ एकदमै हृदयदेखि.
0: हजुर जयमसी. हजुर
5: अनि हाम्रो अब्राहम सर, सुनिल सर त्यहाँ जति पनि हुनुहुन्छ, अनि हाम्रो अर्को म्यामको नाम के अरे बिर्सिहाल्छु,
0: हाम्रो सन्ध्याजी.
5: हजुर हजुर सबैलाई जयमसी छ है. अनि अब मेरो मण्डलीका परिवारलाई सबैलाई जयमसी अभिवादन भन्न चाहन्छु. अनि जति पनि अहिले भाग लिनु भएको छ सबैलाई जयमसी अभिवादन भन्न चाहन्छु. आज हामीले सुमन दाईलाई धेरै सम्झिएका छौँ, अनि जयमसी अभिवादन भन्न चाहन्छु. अनि हामीले पम्फाजी उहाँको सासू कस्तो हुनुहुन्छ, अस्ति फोन गरे पनि फोनै लाग्दैन उहाँको, खोइ किन हो, त्यस्तो त उठाउनु भएको थियो पछि त लाग्दै लागेन. अनि उहाँलाई एकदमै सम्झिएका छौँ, अहिलेसम्म प्रार्थना गरिरहेका छौँ भन्न चाहन्छु. जयमसी भन्न चाहन्छु हाम्रो जति पनि हाम्रो गुड न्युज एफएममा फोन गर्नुहुन्छ, अघि न दिदीले फोन गर्नुभयो, उहाँ चाहिँ के अरे उहाँको नाम पनि बिर्सिसकेँ मैले त, म त एकदमै दिमागमा सुलभ छु त हौ, नाम पो बिर्सिन्छु त म त। सबैलाई जेमिसी भन्न चाहन्छु, अनि साँच्चीकै क्षमा लिनु दिनु पर्नेमा कतिचोटि हामीले फुल गल्ती बनाउँछौँ, अनि परमेश्वरले मलाई क्षमा गर्नु, किनकि मैले पनि मेरो परिवारलाई जति धेरै चोट दिनुभएको कारणले क्षमा दिनु धेरै गाह्रो भइराखेको छ, मैले पनि क्षमा दिन सकौँ, किनकि जबसम्म मैले क्षमा दिन्न मेरो पापको क्षमा पनि प्रभुले दिनुहुन्न मलाई थाहा छ, अनि एकदमै दिन सकोस्, किनकि अलिकति समय लाग्छ होला, किनकि उहाँहरूले मलाई धेरै एकदमै एकदमै सताउनु भएको कारणले गर्दाखेरि अलिकति समय लाग्नेछु, अनि साँच्चीकै क्षमा लिनु दिनु पर्नेमा कतिचोटि हामीले फुल गल्ती बनाउँछौँ, अनि परमेश्वरले मलाई क्षमा गर्नु, किनकि मैले पनि मेरो परिवारलाई जति धेरै चोट

0: सकेको छु, त्यही पनि उनीहरूलाई गएर बोल्ने त्यो गर्नु चाहिँ मैले सकिराखेको छैन। मेरो मनमा उहाँहरूप्रति केही छैन, मेरो जग्गा जमिन खाए पनि केही छैन, मलाई नदिने केही छैन, प्रभु जानुहुन्छ। मेरो भागमा जति छ प्रब्लम मलाई राखिदिनु भएको छ, त्यो भन्दा नि मेरो भाग स्वर्गमा ठुलो इनाम राख्नु भएको छ। यो त संसारमा रन्जेल मात्रै हो,
1: है,
0: उपभोग गरेर खाओस् भनेर प्रभुले दिएको हो। यो जमिन त कसको पनि होइन, कसको नि कसको, अहिले मेरो भनेर म झगडा गर्छु, पछि मेरो पालो, पछि मेरो छोराछोरीले गर्ला, मेरो नाता नातिले गर्ला, पनाजीले गर्ला, कसको नि कसको, कसैको पनि होइन। अनि मलाई त्यस्तो लाग्छ, यहाँ संसारमा सन्जेल हामीले उपभोग गरेर खाने हो, अनि हामीले बोकेर जानु सक्दैन। अनि त्यही कारणले एकदमै मैले क्षमा दिनु सकौँ अझै पनि हृदयदेखि, अनि मलाई पनि कसैले क्षमा दिनु पर्ने रहेछ भने मलाई पनि क्षमा दिनु, मैले पनि क्षमा दिनुपर्छ, अनि प्रार्थनामा सम्झिदिनुहोस्। अनि तपाईँलाई धेरै धन्यवाद, यो गुच्युस एफएमको परिवारलाई एकदमै जय मेसी र धन्यवाद म भन्दछु, किनकि यो वचनको कारणले गर्दा बिहान 6 बजीदेखि बेलुका 8 बजीसम्म सुन्छु, म 6 बजीसम्मै काम गर्छु। अनि परमेश्वरलाई धेरै वचनहरूबाट गीतहरूबाट उत्साहित भएको छु, हजुरहरूलाई धेरै धन्यवाद दिन चाहन्छु।
1: हजुर हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद मिस बाजी, र धेरै दिन पछि तपाईँसँग यसरी कुराकानी गर्ने अवसर भयो, प्रभुलाई धन्यवाद।
0: लाग्दैन कि कसरी फोन लाग्दै लाग्दैन हौ, मेरो अब कोठा घर भन्दा अनि यो के अरे पैसा लिनलाई रिचार्ज कार्ड पनि तारा छ, कहिले त पैसा नि भइदिएन हौ, अस्ति फोन गर्दा गर्दा काटिहाल्यो है, अनि तारै छ, उकालो गरेर माथि जानुपर्छ, अनि कति गाह्रो हुन्छ कि कहिले।
1: हुन्छ, धेरै धेरै धन्यवाद, र पनि हामीलाई निरन्तर फोन गरेर साथ दिनुभएको छ, एकदमै धन्यवाद मिस बाजी, र अहिलेलाई चाहिँ हामी छुटौं, जय मसीह। हजुर, र मिस बा महर्जनजी हुनुहुन्थ्यो, र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो
1: हेलो,
2: जय मसीह, मेम म सिक्किमबाट डो,
1: हजुर जय मसीह, हजुर कस्तो हुनुहुन्छ हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु अहिलेसम्म, त्यही त्यही हामी पनि म पनि त्यही तपाईँहरूकै प्यारो नयाँ छोटा हुन्छु है, कति कहिले हराउनु कहिलेको बिराउनु हुनको कारणले,
1: तर आज आइपुग्नु भयो, एकदमै खुसी लाग्यो, र तपाईँको आवाज सुन्न पायौं, प्रभुलाई धन्यवाद भएको होस्। र आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ र जय मसीह भन्न चाहनुहुन्छ?
2: परमेश्वरलाई धन्यवाद दिनुपर्छ, अनि त्यति पनि यो गुठी सेसन सुनेर बस्ने सम्पूर्ण मित्रहरूलाई अनि धन्यवाद अनि जय मसी भन्न चाहन्छु।
1: र अरू अन्य व्यक्तिहरूलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
2: हजुर, जय मसी भन्न चाहन्छु, जति पनि मलाई चिन्ने जति पनि हुन्छ, कहाँ कहाँबाट, नेपालबाट कहाँ कहाँबाट अब कतिले चिन्ने गर्दछ है, अनि कतिले जति इन्डिया भारत सिक्किमबाट नेपालबाट जतिले मलाई चिनेको हुन्छ, सबैलाई मलाई चिने जतिलाई यहाँ सम्पूर्ण मित्रहरूलाई जय मसी धन्यवाद दिन चाहन्छु।
1: हजुर, र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला टेक बहादुरजी?
2: क्षमा लिने दिन त हामीले यो संसारमा हामीले कति कुरामा गल्ती गरेको हुन्छौँ, र पनि हामीले क्षमा लिन दिन त अब त्यतिकै यो संसारमा त्यतिकै जहिलेको तहिले अब कतिले अब गल्ती गरिरहेको हुन्छ, कतिले अब आफ्नो गल्तीलाई लुकाएर अर्काको गल्तीलाई देख्ने हुन्छ है, अनि अब त्यही भन्छु अब मानिस चाहिँ अब मैले मात्रै मात्रै अब राम्रो छु, अरू कोही राम्रो छैन, त्यहाँ त्यसको मात्रैको यो त मेरो त गल्ती नै छैन भन्छ होइन, तर त्यस्तो कहिले पनि भन्दा सबै गल्ती अब क्षमा लिन त दिन त अब भइ नै रहेको छ,
1: एकदम धन्यवाद टेक बहादुरजी, खुसी लाग्यो आज धेरै समयपछि तपाईँको आवाज सुन्न पायौं, प्रभुले धेरै आशिष दिनुभएको, र अहिलेलाई चाहिँ हामी छुटौं टेकजी, जय मसीह।

0: टेक बहादुर गदालजी हुनुहुन्थ्यो, सिक्किमबाट। लामो समयपछि उहाँसँग कुराकानी गर्ने अवसर भयो र प्रभुलाई धन्यवाद भएको। तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र एउटा गीतको साथ हामी दिन्छौ भन्दै थियौं, तर कोही श्रोता फोनलाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर, कहिले पनि नटुटोसै यो आत्मिकी नाता। जयमसी
0: जयमसी जयमसी। रश्मिलाजी बोल्दै हुनुहुन्छ होइन त?
1: हजुर, एकदमै पनि।
0: हजुर, र कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छ, धुलो धुलो पुस्दा पुस्दै म एकैछिन बसे सर्वप्रथम हजुरलाई जयमसी।
0: ओहो हुन्छ, फेरि फेरि तपाईँलाई पनि जयमसी। एकदमै खुसी लाग्यो र हुन्छ, जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ यो समयमा।
1: हजुर, धन्यवाद यस समयको निम्ति। सर्वप्रथम हजुर लगायत बुद्धनी जेसमको सम्पूर्ण परिवारलाई म एकमुष्ट जयमसी भन्न चाहन्छु, किनकि समय पनि चौधी नै छ। त्यही भएर अनि जो जतिजनाले फोन गरेर जानुभयो उहाँहरू सबैजनालाई जयमसी। अनि नाम लिनु पर्यो भने पम्फाको पाली पम्फा रोका, चन्द्रमाया मगर, अनि अब्राम सर, ज्ञानु म्याम, सन्ध्या म्याम, हजुर लगायत सम्पूर्णलाई म एक मुष्टमै जयमसी भन्छु र परमेश्वरसँग म क्षमा माग्न चाहन्छु, किनकि म भ्रष्ट स्वभाव छ, म भित्र अझै कति हो कति भ्रष्ट स्वभाव छ, म कति नराम्रो बोल्छु, नराम्रो सोच्छु, नराम्रो दृष्टिले हेर्छु, अझै पनि म पापी छु, भ्रष्टै छु। परमेश्वरसँग क्षमा माग्न चाहन्छु र म हजुरहरू लगायत सम्पूर्णसँग पनि क्षमा माग्न चाहन्छु। म कतिपय नजानेरै कति कति बोल्छु, फोन गर्छु, गीत गाउँछु, कविता भन्छु, त्यसबाट कसैको चित्त दुखेको छ भने क्षमा माग्न चाहन्छु र मैले पनि अरूलाई क्षमा दिन चाहन्छु।
0: एकदमै हुन्छ, धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो तपाईँ कविता र टुक्काहरू सहित कार्यक्रममा सहभागी हुनुभयो, आफ्नो जयमसी व्यक्त गर्नुभएको छ रश्मिलाजी र अहिलेलाई चाहिँ छुटौँ हामी।
1: हस्
0: धन्यवाद। जयमसी रश्मिला बोराजी हुनुहुन्थ्यो र कार्यक्रमबाट उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ र तपाईँसँग हामी कुराकानीहरू गरिरहेको छौं र अझै पनि कुराकानी गर्न चाहन्थ्यौं, तर हामी कार्यक्रमको अन्तिमतिर आइसकेको कारणले गर्दाखेरि चाहिँ अब तपाईँको फोन कल लिन हामी असमर्थ छौं श्रोता। र धेरै धेरै धन्यवाद दिन चाहन्छौ आज हामीलाई फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जयमसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
7: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
8: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026का लागि पढ्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
7: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
8: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
7: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
8: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
7: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
8: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
7: हेचो हेल्प पोस्ट, गोदावरी 12, ललितपुर।
8: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
7: सम्पर्क नम्बर
8: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
7: र 9813941447, 9813941447।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात,
15: लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
17: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
18: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
19: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
16: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
17: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
18: फोन नम्बर 40225 44 40225 44
16: र 40225 72 40225 72।
20: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
21: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
22: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
21: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
21: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
22: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
24: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।

एफएम साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदानमा म विशेष गरिकन वरदानले अभिषिक्त जनहरूसँग कुराकानी गर्ने गर्छु। कहिले कलाकारहरूसँग जो प्रतिभावान व्यक्तिहरूसँग कुराकानी गरिरहेको हुन्छु कार्यक्रम वरदानमा, तर आज भने विशेष कारणवश मैले कसैलाई पनि निम्त गर्न सकिनँ। अर्को हप्ता विशेष कार्यक्रमको साथ म उपस्थित हुने नै छु र अब भने एक घण्टाभरि म तपाईँलाई एकदमै अर्थपूर्ण कुराहरू राखेर साथ दिनेछु र तपाईँले पनि हामीलाई रेडियो सुनेर अथवा रेडियोको नजिक बसेर सुनेर साथ दिन सक्नुहुन्छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

अति अर्थपूर्ण भजन पछि भने आज निकै नै महत्वपूर्ण कुरा बताउँदैछु। दसवटा कुरा तर एकदमै महत्वपूर्ण कुरा, श्रीमतीलाई कहिले भन्न नहुने दस कुरा, अथवा श्रीमानलाई श्रीमतीले कहिले भन्न नहुने दस कुरा। एकदमै यो दसवटा कुरा चाहिँ थाहा गर्न सक्यो भने एउटा पारिवारिक सम्बन्ध राम्रो हुन्छ जस्तो लाग्छ मलाई। आज धेरैको सम्बन्ध बिचैमा टुट्नुको कारण पनि यो हो कि एकअर्कालाई आदर सम्मान होइन अधीनतामा नहुनुले नै सम्बन्धहरू बिग्रिन्छ। कतिको यस्तो स्वभाव हुन्छ, मैले भने केही हुनुपर्छ भन्ने स्वभावहरू हुन्छ, ती स्वभावहरूले पनि सम्बन्धहरू धरापमा हुन्छन्। तर आज म तपाईँलाई दसवटा कुरा बताउँदैछु, श्रीमतीलाई कहिले पनि नभन्नुहोस् र श्रीमानले पनि श्रीमतीलाई कहिले नभन्नुहोस् र श्रीमतीले पनि श्रीमानलाई कहिले नभन्नुहोस्। यो दसवटा कुरा। पहिलो कुरा भनेको श्रीमतीलाई तैँले केही गर्न सक्दिनस् हुन्छ नि, तैँले केही गर्न सक्दिनस् भन्ने कुरा कहिले पनि नभन्नुहोस् होइन। के भन्नुहोस् भने गर म छु, यो कुरा एकदम शक्तिशाली छ, गर म छु। यो कुरा श्रीमतीलाई कहिले नभन्नुहोस्, तैँले केही गर्न सक्दिनस् भनेर पनि नभन्नुहोस् र श्रीमतीले पनि कहिले नभन्नुहोस् श्रीमानलाई, तपाईँले त केही गर्न सक्नुहुन्न, बेगरेर ल्याउनु भयो भने जस्तो पनि भएन, यस्तो हुन्छ नि। यस्तो कुरा कहिले पनि नभन्नुहोस्, श्रीमतीले पनि श्रीमानलाई नभन्नुहोस् होइन। यो कुराले चाहिँ सम्बन्ध तपाईँ र अथवा सम्बन्ध चाहिँ बिग्रिन सक्छ। अनि अर्को महत्वपूर्ण कुरा, श्रीमतीलाई कहिले नभन्नुहोस् श्रीमानले, त आएदेखि मेरो जीवन तसनस भयो अथवा बर्बाद भयो भने जस्तो भएन होइन, त्यो कहिले पनि नभन्नुहोस्। र श्रीमतीले पनि श्रीमानलाई तँदेखि, तँलाई बे गरेदेखि अथवा तपाईँ मेरो जीवनमा आएदेखि म बर्बाद भएँ, यो दुईजनालाई नै भन्नु हुँदैन यो कुराहरू होइन। सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ सम्झौता, विश्वास, कति कुरामा कम्प्रोमाइज पनि गर्नुपर्छ। आज भने जस्तो नहोला भोलि त हुन्छ नि होइन, आज दुःखले श्रीमान श्रीमतीले दुःखले जिन्दगी कटाउनु भएको होला, भोलि सुखले पनि जिन्दगी कट्छ, तर के गर्नु पर्यो एकअर्कालाई। श्रीमतीले चाहने भनेको माया हो, श्रीमानले चाहने भनेको आदर र अधीनता हो। कति श्रीमतीहरू अधीनमा बस्दैन, त्यो घर भत्किन्छ भत्किन्छ, किनभने परमेश्वरको वचनले पनि स्पष्ट रूपले भन्दछ श्रीमानको अधीनमा बस्छ, परमेश्वरको आज्ञालाई नमान्नेले मान्छेको आज्ञालाई त के मान्ला र होइन। त्यो भएर अधीनता भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ होइन। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

पूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र मैले दुईवटा महत्वपूर्ण कुरा त बताइसकेको छु, अब भने दुईवटा फेरि पनि र अर्को भने तैले अथवा तिमीले मेरा आमाले जस्तो मेरो बहिनीले जस्तो यो बनाउन जानेनौ, त्यो बनाउन जानेनौ, यो गर्न जानेनौ कहिले पनि भन्नु हुँदैन। अथवा श्रीमतीको अगाडि मेरो आमाले जस्तो मिठो त अथवा मेरो बहिनीले जस्तो मिठो त होइन, जसरी पनि बनाएर दिएको हुन्छ तर कसैसँग कम्पेयर नगर्नुहोस् क्या। होइन मिठो छैन भने मिठो छ भनेर खाइदिनुहोस्, त्यो त्यसरी श्रीमतीलाई तिमीले आमाले जस्तो खाना बनाउनै जान्दैनौ, तिमीले बुवाले जस्तो यो गर्न जान्दैनौ, तिमीले मेरो बहिनी जस्तो गर्न जान्दैनौ भनेर चाहिँ नभन्नुहोस् कहिले पनि। अनि श्रीमतीले पनि श्रीमानलाई तिमी त मेरो दाईको जतिको पनि रहेन रहेछौ, मेरो बाउको जतिको पनि तिम्रो होइन केही गर्ने क्षमता रहेन रहेछ, यस्तो प्रकारको हुन्छ नि डोमिनेट भन्ने कुरा चाहिँ एकअर्कालाई हामीले कहिल्यै पनि गर्नु हुँदैन। त्यो कुराले चाहिँ के हुन्छ, रिस उठ्छ, झगडामा के परिवारमा के हुन्छ, झगडा हुन्छ, एउटा आगो लाग्न सक्छ क्या सम्बन्धमा। त्यो भएर कोहीसँग केही कुराको कम्पेयर नगर्नुहोस्। र अर्को महत्वपूर्ण कुरा चाहिँ जस्तो त राम्री छैनस् अथवा त यस्ती छेस् त उस्ती छेस् अनि श्रीमतीले पनि श्रीमानलाई तपाईँ त होइन प्रकारको हुन्छ नि राम्रै हुनुहुन्न, तपाईँको यो छैन त्यो छैन, म त यस्तो भनेर आएको भन्ने हुन्छ नि, त्यो पनि कहिले पनि नभन्नुहोस् श्रीमतीलाई। तपाईँ मोटी भए पनि मोटी नभन्नुहोस्, लुती भए पनि लुती नभन्नुहोस्, होइन त मोटी छेस् अथवा त काली छेस् त गोरी छेस् यस्तो कहिले पनि नभन्नुहोस्, होइन जे छ छोडिदिनुहोस्। होइन अब कहिलेकाहीँ कस्तो हुन्छ भने हामी कम्पेयर गरिदिन्छौँ क्या, यत्रो पल्लो घरको साइलाको बुढी त है कस्तो चटक्कै मिलेको, यो प्रकारको कहिले पनि गर्नु हुँदैन, भन्नु हुँदैन श्रीमतीलाई यो कुरा कहिले पनि गर्नु हुँदैन। र श्रीमानलाई पनि श्रीमतीले ओहो पल्लो घरको साँझलाई त कस्तो ह्यान्डसम हुनुहुन्छ है, अथवा सलमान खान त कस्तो ह्यान्डसम है, हो त्यस्तो कुरा कहिले पनि गर्नु हुँदैन, कसैसँग कुनै पनि कुरामा कम्पेयर नगरौँ। होइन भनौँ न हामीले श्रीमतीलाई यसो भन्न सकौँ, संसारकी सबैभन्दा राम्री तिमी, त्यो भएर त मैले मन पराएको हो। त्यो कुराले के गर्छ, सम्बन्धलाई राम्रो बनाउँछ नि त। अनि श्रीमानलाई पनि हजुर त सबैभन्दा मेरो ह्यान्डसम, होइन तपाईँको अगाडि त जस्तो सुकै मान्छे पनि मलाई त के लाग्छ शून्य लाग्छ, होइन त्यो प्रकारको इन्करेज गर्नु पर्यो क्या एकअर्कालाई। अनि मान्छेले धेरै गल्ती गर्छ नि, मैले पनि सुनेको छु, तँसँग बिहे गरेर मेरो ठुलो गल्ती भयो, तँसँग बिहे गर्नु नै मेरो ठुलो गल्ती भयो, त्यो केटाले पनि भन्छ केटीले पनि भन्छ, होइन अझ कस्तो सुनिन्छ भने मलाई त यस्तो यस्तो घरानाको केटी दिएको थिए, केटाले भन्छ क्या तँ त प्रकारको। अनि श्रीमती भन्छ तपाईँ माग्न आउनुभन्दा अगाडि त मलाई ओहो के कुराको प्रकारको क्या यस्तो माग्न आएको थिएँ भनेर कतिले भनेको सुन्छु क्या म, त्यो कहिले पनि नभन्नुहोस्। किनभने तपाईँले जोसँग हुनुहुन्छ नि तपाईँको भागमा परेको मान्छे त्यही नै हो। एउटा गीत छ नि कति राम्रो, मन पराउने हजार हुन्छन् जुनी काट्ने उठे हुन्छ, हो त्यो जुनी काट्ने मान्छे हो, बिहे गर्नुभन्दा अगाडि धेरै मान्छे आउँछन्, केटालाई पनि केटी आउँछ, होइन त्यो भएर यसरी कहिले पनि नभन्नुहोस्। यो कुराले चाहिँ के गर्छ, सम्बन्धलाई तितो बनाइदिन्छ, मिठो सम्बन्ध पनि तितो हुन्छ, त्यो भएर यस्तो कुरा कहिले पनि नगर्नुहोस्।

निकै नै अर्थपूर्ण संगीतको साथ पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र आज श्रीमान अथवा श्रीमती बीचमा गर्न नहुने 10 कुरा मैले बताए, जुन 10 कुराले सम्बन्धलाई गाढा बनाउँछ, टाढा बनाउँदैन, र केही महत्वपूर्ण कुराहरू बताइ नै रहेको छ। अझै पनि केही कुरा म राख्न चाहन्छु र खालि झगडा गर्न मात्र जानेको छस होइन, छस र छेस, यी कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। र जहिले पनि केही काम गर्नु छ भने सल्लाह गरेर क्या ल है म आज यो गर्दैछु, श्रीमानलाई पनि भन्ने, श्रीमतीले पनि भन्ने होइन, कहिले पहिलेको जस्तो जमाना छैन। अब अहिले आफ्नो खुट्टामा जो पनि उभिन सक्छ, श्रीमती पनि उभिन सक्छ, श्रीमान पनि उभिन सक्छ, तर केही नयाँ योजनाहरू बनाउँदै हुनुहुन्छ भने चाहिँ आफ्नो श्रीमानलाई सोध्नुहोस् पहिले, अनि श्रीमानले पनि केही गर्दै हुनुहुन्छ भने श्रीमतीलाई सोध्नुहोस् होइन म यस्तो गर्दैछु है भन्दा एक अर्कालाई सरसल्लाह दिनु एकदमै आवश्यक, एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अर्को महत्वपूर्ण कुरा भने तैँले जानेको भने यति एउटा कुरा हो, झगडा झगडा गर्न मात्रै जानेको छस्, अथवा श्रीमतीले पनि श्रीमानलाई तिमीले जानेको भनेको रिसाउने मात्रै हो, गनगन गर्ने मात्रै हो, त्यस्ता कुराहरू परिवारमा कहिले पनि नगर्नुहोस्। र मेरो लागि केही गर्दैनौ तिमी र तपाईँ पनि मेरो लागि केही गर्नुहुन्न होइन, यो दुइटैलाई लागु हुन्छ, कतिले भनेको पनि सुनिन्छ। मैले तिमीलाई ल्याएदेखि तिमीले मेरो लागि केही गरेनौ, अनि श्रीमानले श्रीमतीले पनि तपाईँले मलाई बे गरेर मात्रै ल्याउनु भयो तर मेरो लागि केही गर्नु भएन, कयौं कुराहरू सुनिन्छ, यस्तो गनगनका कुराहरू सुनिन्छ। र गनगनले कहिले पनि सम्बन्ध राम्रो हुँदैन, गनगनले त सम्बन्ध कमजोर बनाउँछ। कस्तो छ भने सम्बन्धहरू 6 महिना 1 वर्षसम्म एकदमै ओहो होइन, मान्छेले भन्छन् तिमीसँग त कस्तो ढिलो भेट भयो हौ मेरो भन्छन् होइन, अनि 1 वर्षपछि तिमीसँग त किन भेट भयो मेरो होइन, सुरुमा तिमीसँग ढिलो भेट भयो 1 वर्षपछि तिमीसँग किन भेट भयो, यो कुरा गर्नु हुँदैन कहिले पनि एकअर्कालाई गर्नु हुँदैन। हिजो तिमीलाई मैले जस्तो आदर गरेको छु, सम्मान गरेको छु, प्रेम गरेको छु, आज पनि गर्छु, दुईजनाले नै भन्ने हो क्या होइन। जस्तो सुरुका दिनहरूमा मान्छेले होइन उठ्ने बित्तिकै आई लभ यु, हिँड्ने बेलामा पनि आई लभ यु, अनि सुत्ने बेलामा पनि आई लभ यु, तर 1 वर्षपछि आई हेट यु भन्ने कुराहरू सुनिन्छ, कति छ त्यस्ता कुराहरू। तर यी कुराहरू कहिले पनि सम्बन्धमा हुनु हुँदैन होइन, तिमीलाई मैले पहिले जस्तो माया गरेको छु एकअर्कालाई महसुस गराउनु पर्यो क्या, हजुरले मलाई पहिले जस्तो माया गर्नुहुन्छ, कहिले पनि गर्नुहुन्छ, म त्यो महसुस गर्छु, एकअर्काले भन्न सक्नु पर्यो क्या, अनि पो सम्बन्ध गाढा हुन्छ त। नचाहिँदो कुरामा अरूको कुरा सुनेर सम्बन्धहरू कहिले पनि बिगार्नु हुँदैन। अनि हामी के गर्छौँ भने बढी मात्रामा अरूको कुरा सुन्छौँ क्या, तपाईँले त मलाई त त्यो साइलीसँग गएर त यसो पो भन्नुभयो अरे, त तिमीले त मलाई यसो भन्यो अरे नि यसले भनेको होइन, पहिले आफ्नो श्रीमान र श्रीमतीसँग कुरा गर्ने हो क्या, तिमीले मलाई बाहिर गएर कसैसँग केही भनेको थियौ, अब के हो नि कतिले तपाईँको सम्बन्ध बिगार्नलाई नि मान्छेले भिलेनको भूमिका पनि खेलेको हुन्छ सम्बन्धलाई बिगार्नको लागि, त्योहरू होसियारी हुनुपर्छ होइन। हाम्रै परिवारमा कति भिलेनहरू हुन्छ, तपाईँको अफिसमा कति भिलेनहरू होलान् होइन, तपाईँ जहाँ अहिले काम गरिराख्नु भएको छ त्यहाँ पनि तपाईँको भिलेनहरू होलान्, तर मैले भन्न खोजेको कुरा के हो भने बैगुनीलाई गुन्ले जित्नुपर्छ होइन, अरूको कुरा सुनेर सम्बन्धहरू बिगार्नु हुँदैन होइन, अरूको कुरा सुन्ने बानीमा होइन, के भन्यो भने यो कुरा नगर मसँग, हामीलाई श्रीमान श्रीमती जस्तो नजिकको मित्रहरू कोही नै हुँदैन क्या, त्यति नजिक श्रीमान श्रीमती, अनि
श्रीमानले श्रीमतीलाई चिन्छ, श्रीमतीले श्रीमानलाई चिन्छ भनेपछि अरूको कुरा किन सुन्ने? मेरो श्रीमान यस्तो छ भन्ने कुरा श्रीमतीलाई थाहा छ, र मेरो श्रीमती कस्तो छिन् भन्ने कुरा श्रीमान श्रीमतीलाई पनि अथवा श्रीमानलाई पनि थाहा छ भनेपछि अरूको कुरा किन सुन्ने? यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छन्।

र अर्को महत्वपूर्ण कुरा भनेको अरू मेरो लागि तिमी केही गर्दिनौ अथवा मेरो कुरा तिमी कहिल्यै सुन्दिनौ. यो दुईवटा कुरा एकदमै महत्वपूर्ण कुरा छन्. मेरो लागि तिमी केही गर्दैनौ र मेरो कुरा तिमी कहिले सुन्दैनौ. यो दुईवटा कुरा एकदमै आउने गर्छ, श्रीमानबाट पनि श्रीमतीबाट पनि. कहिलेकाहीँ केही काम हराएको हुन्छ, गर्दैनन्. कतिको बानी कस्तो हुन्छ भने ठग्ने हुन्छ. अनि कतिको बानी चाहिँ यस्तो हुन्छ, कुनै पनि काम देखेपछि गर्नुपर्छ भन्ने हुन्छ. कुनैलाई त्यो काम गर्नै मन लाग्दैन अनि त्यसपछि त्यसैमा के हुन्छ, झगडा भइहाल्छ. अनि मेरो कुरा कहिल्यै सुन्दिनस् नभन्नुहोस्, अनि मैले भने तैँले कहिल्यै गर्दिनस् भन्न भन्नुहोस् होइन. मजाले त्यसलाई पनि मिलाएर भन्नुहोस्, मैले तिमीलाई यो भनेको थिएँ, मैले हजुरलाई यो भनेको थिएँ. त्यसरी मैले भनेको त कहाँ गर्नुहुन्छ र मैले भनेको त कहाँ सुन्नुहुन्छ र प्रकारको त्यो झगडाको होइन सङ्केत दिन्छ नि त कतिले होइन. त्यो भएर कहिले पनि नभन्नुहोस् मेरो कुरा कहिल्यै सुन्दिनस्, तपाईँ मेरो कुरा कहिल्यै सुन्नुहुन्न, यो कुरा कहिले पनि नभन्नुहोस्. अनि तिमी अरू जस्तो छैनौ, तिमी त्यो जस्तो छैनौ, तिमी त्यो जस्तो छैनौ, अथवा तपाईँ त्यो जस्तो हुनुहुन्न नि, त्यो हुनु पर्यो. अनि दोषमाथि दोष, दोषमाथि दोष पार्यो भने चाहिँ त्यो दोष त हुँदैन क्या, दुश्मनी हुन्छ. त्यो भएर कहिले पनि एउटा सम्बन्धलाई टिकाइराख्नको लागि दोष नलगाउनुहोस्, तैँले गर्दा मैले यो गर्न सकिनँ, तैँले तँ आएपछि मैले यो गर्न सकिनँ, तँ नै मेरो लागि बाधा, यस्ता कुराहरू तपाईँको डिक्सनेरीबाट निकालेर फालिदिनुहोस् जसले तपाईँको सम्बन्धलाई बिगार्दछ भयो. अनि दोषमाथि दोष, दोषमाथि दोष पार्यो भने चाहिँ त्यो दोष त हुँदैन क्या, दुश्मनी हुन्छ.

बिहे गर्न सक्थे अथवा मैले चाहेको भए तपाईँभन्दा राम्रो केटा बिहे गर्न सक्थे, यो कुरा आउँछ झगडा पर्दा होइन। मलाई त तपाईँभन्दा त कति राम्रा धनी यस्ता मान्छे आएको थिए नि माग्न, अनि केटाले पनि भन्छ मलाई त झन् होइन एक्लै छोरी भएको लाउरेको छोरी दिएको थिएँ, नर्स होइन पाइलट होइन, हुन्छ नि दुनियाँभरि होइन धमास लगाउने क्या, अनि त्यो हुन्छ कतिचोटि झगडा हुँदा चाहिँ यस्तो कुराहरू हामीले कहिले पनि गर्नु हुँदैन। सम्बन्धलाई टिकाइराख्नका लागि यी कुराहरूबाट हामी टाढा रहनुपर्छ। र परमेश्वरको वचनले स्पष्ट रूपले भन्छ श्रीमतीलाई हामीले प्रेम दिनुपर्छ, 100% प्रेम दिनुपर्छ। र परमेश्वरको वचनले यसरी भन्छ श्रीमतीहरूले यो कुरा मानिलिनुपर्छ, श्रीमानलाई आदर र अधीनता यो दुईटा कुरा गर भनेर भन्नुभएको छ परमेश्वरको वचनले। श्रीमतीहरू श्रीमानको अधीनमा रहनुपर्छ किनकि शिरो अनि आदर होइन। अरू मान्छे हुँदाखेरि हजुर खाइसियोस्, लुगा लाइसियोस्, अफिस गइसियोस्, अनि कोही मान्छे नभएपछि आऊ लुगा लगाऊ खाना खाऊ जाऊ, त्यो भएन। त्यो भएर श्रीमतीलाई पनि हामीले प्रेम गर्नुपर्छ। परमेश्वरले आफ्नो श्रीमतीलाई प्रेम गर भन्नुभएको छ। यो तीनवटा कुराको संगम भयो भने नि सम्बन्ध राम्रो हुन्छ। त्यो भएर आज सम्बन्धहरू बिग्रिनुको कारण यो तीनवटा कुरा भएन भने सम्बन्ध रहँदै रहँदैन। श्रीमानलाई आदर गर्नुहोस्, श्रीमानको अधीनमा रहनुहोस् र श्रीमानले आदर र अधीनताको उपज प्रेम दिनुहोस्। यस्तो प्रेम दिनुहोस् तपाईँको प्रेमले गर्दा श्रीमती नै स्वस्थ रहन्छ, श्रीमतीले पनि श्रीमानलाई आदर गर्नुहोस्, अधीनतामा रहनुहोस्, श्रीमान हेल्दी हुनुहुन्छ र श्रीमानले पनि 100% प्रेम गर्नुहोस्, श्रीमती हेल्दी हुन्छ, नत्र परिवार के हुन्छ अस्वस्थ हुन्छ, परिवारलाई धमिराले खान थाल्छ, धमिराले खाँदा खाँदा खाँदा होइन त्यो सोफा सेट एउटाले भन्दै हुनुहुन्थ्यो धमिराले यस्तरी खाएछ मजाले खुसी साथ बसेको मान्छे बाडङ बुडङ लड्नु भएको छ, त्यस्तै सम्बन्धहरू पनि धमिराले जब खान थाल्छन् एक दिन लड्न सक्छ। परमेश्वरको इच्छा त्यो होइन, परमेश्वरको इच्छा भनेको जोड्नु हो, यसरी जोड्नु हो, मृत्युले नछुटाएसम्म जोडिराख्नु हो। तर सैतानको योजना यो हो टुटाउने हो, फुटाउने हो, भत्काउने हो, तर परमेश्वर चाहिँ पुनर्स्थापना गर्न चाहनुहुन्छ। त्यो भएर आजका महत्वपूर्ण कुरा 10 कुरा तपाईँको जीवनमा महत्वपूर्ण चाबी बनोस् र सम्बन्ध प्रगाढ होस्। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रम

0: आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिले आउने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्युज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
5: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सुन्नु न बजे, कोता
4: सामान नभेटेर बेपत्ता।
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइचे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855104236, 9855104236
6: र फोन नम्बर 01513010 छ। 01513010 छ।
5: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
4: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क छ पन्जा, खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: टाइम चेक यति बेला अपराह्नको 2 बज्यो

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनुहुनी नानी? आज भोलि किस्ता बन्दिन ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
6: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
8: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
5: यदि तपाईहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
8: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
8: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
5: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
8: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
5: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
8: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
5: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
8: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
5: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
8: सम्पर्क नम्बर
5: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
8: र 9813-9141-47, 9813-9141-47।
9: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
12: प्रोपाइटर सानु सापकोटा 01-52-02-54, 01-52-02-54 र 98-511-25-38, 98-511-25-38।
13: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: गाउन भाडामा,
21: गाउन भाडामा,
20: हे गाउन भाडामा।
22: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल्ट, बुके, सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
0: र नेपाली खाँदा र सादा खाँदा चाहिएमा हामीलाई सम्झनुहोस्।
22: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
6: र 9818-25-12-40 9818-25-12-40

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

जयमसिंह नमस्ते। गुड न्यूज एफएम 105 थुप्रो एक मेगा हर्जको रेडियो तरंग र पोखराबाट 105.6 मेगा हर्जमा हामी रहेका छौं। कार्यक्रम चौतारीको बसाई लिएर हामी आइसकेका छौं र प्रत्येक मंगलबार 2-3 बजीसम्म आउने यो कार्यक्रम हो, सुन्न सक्नुहुन्छ श्रोतामित्र। र कार्यक्रममा निकै मिठा मिठा गीत संगीतहरू पनि हजुरहरूलाई सुनाउँछौ र हामी एउटा नाटकीय ढंगबाट प्रस्तुत हुन गइरहेका छौं भन्दै यो शुरूआतमा एउटा निकै मिठो गीतबाट आजको कार्यक्रममा स्वागत गर्न चाहन्छु। त्यसपछि हामी आउँदैछौँ।

0: फेरि पनि यो चौतारीमा आइयो ए कोमली, आज त अघि नै आइसिस बातमा त
1: अन्त अघि नै आज त बिहानदेखि नै कतिखेर गएर आज काकाबाट आज नयाँ कुरा के सुन्न पाइन्छ भनेर म त अघि नै छिटै पो आइपुगिहालेको थिएँ। हेर्नु न
0: हेर्न, अब माने पनि काठमाडौँ गएर छ, अब थाहा छँदैछ नि हामीलाई, अब त्यसलाई किन हो उसको बुवाले काठमाडौँ पठाएछन् रे, अब केही जिनिस चाहियो होला नि त
1: होला होला, अब के गर्ने, यति सानो केही लिनु पर्यो, काठमाडौँ
0: जानै पर्छ,
1: उपचार औषधि गर्नु पर्यो, काठमाडौँ जानु पर्छ,
0: त्यही त। अनि यो गैरी गाउँ बस्दा बस्दा काठमाडौँ जान कहिले कहीँ मन लाग्छ हौ मलाई पनि कोमली?
1: अनि जानुपर्छ नि त काका, यसो नयाँ ठाउँ नयाँ कुरो हेऱ्यो भने त नयाँ कुरा नि सिकिन्छ अरे भन्ने सुन्या हो क्या रे।
0: हो नि, अहिले त मलाई धेरै उहाँ काठमाडौँका पास्टरहरूले पनि चिन्नुहुन्छ क्या बा, चिन्या चाहिँ कसरी भन्न
1: त कसरी,
0: यो क्रिसमसको बेला सबै भेला भएको थिएँ, मेरो घरमा आउँदाखेरि मैले त्यो लोकल कुरो काटेर खुवाएको अनि मलाई त बिर्सकै छैन, सबैले साइला दाई कहाँ अब अर्को वर्ष पनि जाने भनेर भन्छन्, सबैले नम्बर दिएका छन् हाम्रो मण्डलीमा नि आउनु, हाम्रो मण्डलीमा नि आउनु भनेर भन्छन्, अनि आनन्द लाग्छ क्या हो।
1: कस्तो राम्रो, फेरि हाम्रो काकालाई सेवा गर्नु जस्तो राम्रो कुरा त अरू केही पनि लाग्दैन। क्रिसमसमा पनि कम्ती तपाईँहरूले गर्नु भएको होइन त, उहाँ काठमाडौँबाट आउनु भएको को पो आउनु भएको थियो अरे, पास्टर रगुवा अनि जवान
0: जवानी त्यो गिटार सितार के लिएर आएको थिएँ नानी, साह्रै राम्रो राम्रो गीत गाए, मैले त्यो तिमीहरूलाई थोत्रा रेडियो देखाउँथे कहिले काहीँ, पहिला हामी त्यो रेडियो कति गीतहरू सुन्थ्यौँ के, अनि त्यो गीतमा त कति आनन्द आउँथ्यो भने, अहिले त्यो केटाहरूले गाउँदा त मलाई त कम्ती मन परेन, अनि त्यो एउटा गीत गाउँदैथ्यो कि त्यो क्रिसमसको बेला, हाँस खेल गर्दै भनिदेऊ संसार सबैलाई धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता भन्ने चाहिँ साह्रै मन पर्यो क्या कोमली। अनि मानिसको चोला लिएर हाम्रो प्रभु यो संसारमा आउनुभएको रहेछ, यो गीतले कति मजाले बनाउन जाने, यो लेख्या कसले गाएको कति राम्रो भनेर, त्यो गीत त अब आउने क्रिसमसमा त म नगाए त छोड्दिनँ क्या कोमली, म गाउन लान्छु अनि फेरि आउने भएछ। काठमाडौँ गएँ भने त प्रभुका जन जहाँ गए पनि एउटै परिवार जस्तो हुँदो रहेछ क्या नानी। अब हामी यहाँ यो गैरी गाउँमा ओल्ला घर पल्ला घर अब अहिले सहर बजारको त्यो हावाले छोएर एउटाले अर्कोको त्यति वास्ता नि गर्दैनन् कि आज। पहिले गाउँमा फुत्त घरबाट निक्लेपछि खाजा पानी टन्न खाएर मात्रै घर आइन्थ्यो के
1: कमाई,
0: अब अहिले त घरमा मान्छे नभेटिने, कोही अब कहाँ पुग्ने कोही कहाँ पुग्ने कोही जाहिर खान जाने, अब हाम्रो यी गैरी गाउँका कति मान्छे कोही उता अब मास्टर पेसामा काम गर्छन्, कोही के भन्छन्, कोही उता डाँडा बजारतिर अब सहकारीतिर काम गर्ने, तल ठुल दाजुका छोराहरू घरमा त कोही नहुने, अब पहिला नि कोमाले हाम्रो बेला यसो घरै पिछे ठुल्दा पनि एक कप चिया खाउन दाजु भन्थे, अनि एउटा रोटी हालेछ रोटी खाउन अनि त मकै खाउन भन्थे, अनि कति मजाले खाँदै गर्दा त्यो घरै बिर्सिन्थ्यो अब टन नअगाइन्थ्यो क्या कमाले।
1: त्यही त,
0: अहिले त के हो अब त्यसैले गर्दा यता चौतारीमा म राम्रो राम्रो कुरा सुनाउँछु के भा, मलाई कस्तो लाग्छ भने त्यो मानेलाई मैले कति राम्रो राम्रो कुरा गरेँ, त्यसले धेरै मना लिएछ कि कमाली, अनि मान्छेलाई नराम्रो गर्न हुँदैन, मान्छेले जे भने पनि एकपल्टलाई सही दिनुपर्छ, राम्रा कुरा सिकाउनुपर्छ, ती जस्तै विषादी हाल्ने कुरा भए गाउँमा नराम्रा कुराहरू चाहिँ भित्याउनै हुँदैन भनेर मैले भन्छु। र आज नि कोमली त्यस्तै राम्रा राम्रा कुराहरू मैले पढ्दै थिएँ कि बाइबलमा, कहिले माने नहुने कहिले त नहुने अनि कसलाई सुनाउँ सुनाउ हुन्थ्यो, अब जो भए पनि यो ढुङ्गा बुढोले त सुन्दैन त आइरहेछ, यो पनि परमेश्वरले जुटाउनु भएको हो नि त हामीलाई। अब मैले पढ्दै थिएँ कि बा यो प्रस्थानको विषय अध्यायमा पढ्दै गर्दाखेरि पहिले नै पुरानो समयमा यो बाइबल त दुईटा खण्ड रहेछ नि त कोमली।
1: कस्तो दुईटा खण्ड भन्नाले?
0: दुईटा खण्ड भन्नाले ठक्क आदि नयाँ नियम भन्दो रहेछ, अनि ठक्क आदिलाई पुरानो नियम भन्दो रहेछ, अनि यो मैले बुझे अनुसार चाहिँ नि कोमली नयाँ नियम चाहिँ अब येशु प्रभु आउनु भएको समयलाई लेखेर छ, अनि त्योभन्दा अगाडि चाहिँ लेखेरलाई चाहिँ पुरानो नियम भन्दो रहेछ।
1: भनेपछि पुरानो नियममा चाहिँ हामीले येशु प्रभुको बारेमा पढ्न पाउँदैनौँ त्यसो भए?
0: पुरानो नियममा त कहाँ पाइन्छ र नि यसो पर्वको बारेमा यसो रहेछ के मलाई त्यो पहिला पास्टरहरूले के भन्थ्यो भने पुरानो नियम पनि नयाँ नियममै भएका कुराहरू सराई दाजु भन्थे कसो रे भन्दा कुनै कुनै कुरा चाहिँ नयाँ नियममा हुने कुराहरू पुरानो नियममा पहिल्यै लेखिया रहेछ के अगमवाणी भन्छन् नि भविष्यवाणी भन्छन् लेखिया रहेछ अब हाम्रो येशु ख्रिस्ट जन्मने बेलामा अब पोहोर पनि त त्यो क्यारोल खेल्दै गर्दाखेरि यसैयाको पुस्तक पढेर सुनाएको थिएन नि त त्यो यसैया भनेर तैँले त न पुरानो नियम मात्रै पाउँछस् नयाँ नियमहरू त पाइँदैन अब प्रभुको नाम इमानुएल भनिनेछ परमेश्वर हामीहरूसँग भनेर चाहिँ पहिल्यै लेखिया कुरो चाहिँ यहाँ नयाँ नियममा पुरा रहेछ नि त उहाँले हो यसरी लेखिया रहेछ अचम्म छ यो बाइबल चाहिँ परमेश्वरको वचन रहस्यको छ के भा
1: अनि अझै अझै भन्नु न काका अझै मलाई बुझ्न मन लाग्यो क्या यो पुरानो नियम र नयाँ नियममा अझै के फरक छ नियम नै फरक हो कि पुरानो भनेको नियम अर्कै नियम हो कि नयाँ नियम भनेको अर्कै नयाँ आएको नियम कानुन हो कि के हो खासमा
0: अब यसो सुन्दा त नयाँ भनेपछि नयाँ नै होला पुरानो कुरो चाहिँ एउटै पनि हुँदैन होला भने जस्तो लाग्छ क्या तर यहाँ कसो रहेछ भनेदेखि पहिले पुरानो नियममा जति कुराहरू थिए नि अब येशु ख्रिस्ट आउनभन्दा अगाडि पुरानो नियम लेखिएको थियो पुरानो नियममा चाहिँ अब मोसा भन्ने अस्ति मैले भनेको थिएँ नि त संसारमै सबैभन्दा नम्र व्यक्ति थिए अरे भनेर राम्रो व्यक्ति अनि त्यो मोसाले चाहिँ कति ठुला ठुला काम गरेका छन् अब इजरायलका सबै आफ्ना दाजुभाइहरूलाई चाहिँ परमेश्वरको बाटोमा हिँडाएर गोठालो गरेका छन् नि त अनि त्यही मोसाको पालाका कुराहरू चाहिँ त्यहाँ लेखाएर छन् आज त्यो कुरा नै तिमीलाई म भन्दैछु यहाँ चाहिँ के भन्यो भने यो प्रस्थानको पुस्तक 20 अध्यायमा चाहिँ लेखेको छ र सकोमली 2 पददेखि 10 आज्ञा भनेर लेखाएको छ क्या 10 आज्ञा अब के हो त्यही त मैले पनि यसो बाइबल पढाउँदाखेरि है 10 आज्ञा के रहेछ भनेर हेर्न खोजिरहेको थिएँ भरे पढ्दै पढ्दै पढ्दै पढ्दै गएको त कस्तो चित्त बुझ्ने कुरो रहेछ कुमली के रहेछ भन्न यहाँ त के रहेछ भनेदेखि हत्या नगर्नु चोरी नगर्नु डकैती नगर्नु अर्कालाई नराम्रो नभन्नु कति राम्रो राम्रो लेखिया रहेछ यो उहिले उहिले नै येशु ख्रिस्ट आउनुभन्दा अगाडि नै त्यतिखेर त मान्छे थिए होइन त्यतिखेरको मान्छेलाई चाहिँ कसरी सम्झाउने भन्दाखेरि मोसा भन्ने एउटा व्यक्तिद्वारा यो व्यवस्था लेखेर चाहिँ मानिसहरूलाई दिएर छन् के कोमाले मानिसहरू यो व्यवस्थामा चलुन् परमेश्वरलाई पुजुन् अनि राम्रो काम गर्दै जीवन बिताउन् भनेर चाहिँ परमेश्वरले दिनुभएको छ अहिले अब हाम्रो देशमा के संविधान के भन्छन् नि त्यस्तै रहेछ कि परमेश्वरको संविधान म संविधानै भनेर बुझौँ न अब यहाँ यसरी लेखेर छ म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए पहिला नै तैँले यो बुझ्दैन दासत्वको देशमा यहाँ के रहेछ भने नि पोमली पुरानो समयमा परमेश्वरले मानिसलाई बनाउनु भयो होइन त्यो उत्पत्तिका कुराहरू पनि सबै तिमीहरूलाई भन्न नै बाँकी छ म त अब धेरै पढाएको छु अब कुन भनौँ भनौँ हुन्छ नि हामीलाई त अब त्यस्तो बुझ्ने मान्छे त म कहाँ हो र आफूले बुझा कुरो तिमीहरूलाई बुझाउने हो अब आफूले नजाने कुरा त अब कोही उता काठमाडौँतिरबाट आए बुझ्ने पढ्ने भने सोध्न सक्छौ नि त हामी होइन अनि त्यतिखेर चाहिँ परमेश्वर प्रभु येशु ख्रिस्टको जन्म नहुँदाखेरि चाहिँ मानिसहरू बिथोलिएर नजाउन् मान्छेहरू आज्ञाकारी बनाउन् भनेर चाहिँ एउटा व्यवस्था दिन चाहनुभएको रहेछ परमेश्वरले मोसाद्वारा के अनि यहाँ के लेखा छ भने म परमप्रभु परमेश्वर हुँ भनेर भन्नुभएको छ र 3 पदले भन्यो म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु भनेर त्यस बेलादेखि भनेको छ र पो अहिले हामी ढुङ्गा मूर्तिहरू पूजा गर्दैनौँ त अब ती कुराहरू अब यहाँ गाउँमा भन्यो भने त विरोध गरे जस्तो हुन्छ कि त्यो देवीका थानहरू छन् यहाँ होइन कति मन्दिरहरू छन् अब मान्नेले उनीहरूलाई त्यही मानिरहेछन् हामीले विरोध गरे जस्तो हुन्छ तर साँचो परमेश्वरलाई चिनेपछि चाहिँ ती कुराहरू चाहिँ केही नै होइन रहेछन् भन्ने कुरो बुझिने रहेछ कि कमाले किनभने जुन कुरोमा जीवन छ त्यो कुरोले त फाइदा गर्छ नि त्यो ढुङ्गा मूर्तिमा केही पनि हुँदैन भनेर परमेश्वरले त्यतिखेर भन्नुभएको छ म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु किनभने परमेश्वरले हामीलाई यति सुन्दर बनाउनु भयो यो गैरी गाउँ डाँडा गाउँ जस्तै थुप्रै गाउँ घरहरू पनि बनाउनु भयो अनि कति आनन्दमय बनाउनु भयो। अब अहिले एउटा रुख बुटो देख्दा हामीलाई कति आनन्द लाग्छ होइन, त्यो आनन्दको कुरो बनाउने नै उहाँ रहेछ नि त। त्यसैले गर्दा अब यहाँ के भनेछ भने अर्को पदमा आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु भन्नाले कुनै ढुङ्गा मूर्तिहरू बनाएर तिमीहरूले पुजिरहनु पर्दैन। मन परमेश्वरलाई भक्ति गरे पुग्छ, मनबाट हृदयबाट विश्वास गरे पुग्छ भन्नुभएको रहेछ क्या कमले। अनि यो साह्रै राम्रो छ। अब मैले समय नभए हुनाले लर र पढेर जान्छु है त म ल। पाँच पदले भन्छ फेरि, तिनीहरूका सामु ननिरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर ढाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म म दिनेछु। र अर्को पदले के भन्छ भने, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु भनेर त्यति बेला पनि परमेश्वरले भन्नुभएको रहेछ कि कमले। अनि यसरी परमेश्वरको आज्ञा पालन गर्ने मान्छेलाई चाहिँ पछि पछि आउने छोरा नातिसम्म पनि म आशिष दिनेछु भनेर भन्नुभएको रहेछ हाम्रो परमेश्वर। कति भलो हुन्छ।

0: अनि सात पदले भनौ, परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परम प्रभुले निरपराध ठहराउनु हुने छैन भनेको छ। त्यसै बित्थामा जयमसी गर्नु पनि नहुँदो रहेछ। अब परमेश्वरलाई त्यसै बित्थामा ए म पनि येशु ख्रीष्टलाई विश्वास गर्छु भनेर त्यसै बित्थामा हावामा कुरा गर्न हुँदैन। मनैबाट जुन कुरा आउँछ परमेश्वरलाई आदर र इज्जत दिएर चाहिँ हामीले गर्नु पर्दो रहेछ, अनि मात्रै हुँदो रहेछ क्या कमले। अनि परमेश्वरको नाउँ व्यर्थैमा नलिनु भनेको चाहिँ बुझेर लिनु भने के भयो, परमेश्वर को हुनुहुन्छ अनि परमेश्वरले हाम्रो जीवनमा के गर्नुहुन्छ भनेर उहाँलाई बुझेर लिनलाई चाहिँ भनेर छ क्या, व्यर्थैमा चाहिँ नलिनु। पुरानो समयमा छक्क परे क्या कमले, मैले यो अघि बिहान घरमा पढ्दै थिएँ, नबुझे जस्तो नि भयो। अनि कस्तो आज्ञा दिनु भएको छ त्यतिखेर, प्रभु नि आउनु भएको थिएन अरे, ती मान्छेहरू के गरेर बस्थ्यो होला
1: काका, यो आज्ञा अब प्रभु नै नआउनु भएको भनेपछि कसरी दिनुभयो त उहाँले?
0: त्यही त अघि मैले मूसा कुरा गरे नि, त्यत्रा इजरायलीहरूलाई डोर्याउने त्यो एउटा मूसा थियो कि, त्यो मूसा कहानी नि म पछि भन्छु तिमीलाई। अनि त्यो मूसालाई चाहिँ परमेश्वरले यी सबै इजरायलीहरूलाई तैँले यसो यसो भन्नु भन्दै उलागी जस्तो पठाउँदै रहेछ नि, खबर बोल्ने त्यसरी। अब सबै मान्छेसँग नबोल्ने, अब मूसासँग बोल्ने, अनि मूसाले लगेर जनताहरूलाई सुनाउने त्यस्तो। अनि तिमीहरूले यो दश आज्ञा चाहिँ दिनुपर्छ तैँले लगेर इजरायलीहरूलाई भन्नुभएछ। अनि यहाँ के भनेको छ भने अर्को पदमा चाहिँ छ दिनसम्म परिश्रम गरेर सातौं दिनमा चाहिँ विश्राम गर्नु भनेर भनेको छ। र यस्तो धेरै कुराहरू लेखेको छ। अनि यहाँ चोरी नगर्नु, हत्या नगर्नु, यहाँ के के पो लेखाएको छ त, कति राम्रो लेखाएको छ हेर है त। यहाँ एउटामा हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, यसरी थुप्रै लेखाएको छ के बा। अनि अहिले चाहिँ अब मान्छेले के भन्छन् भने, अब पुरानो नियममा चाहिँ यो दश आज्ञा लेखेका थिए, अहिले चाहिँ दश आज्ञा मान्ने कि नमान्ने भनेर भन्छन् क्या मान्छे। तैँले त्यो प्रश्न सोचस् कि जस्तो
1: मलाई।
0: अब 2000 वर्ष अगाडि प्रभु ख्रीष्ट आउनुभयो होइन, त्योभन्दा कैयौं हजार वर्ष पहिले लेखेको बाइबल चाहिँ त्यतिखेरका कुराहरू त्यहाँ, अब प्रभु आउनु भएपछि चाहिँ त्यो दश आज्ञा चाहिँ के गरे भन्दाखेरि यसो रहेछ कि, मैले अस्ति त्यो नयाँ नियममा पनि पढेँ के भा, यसो ख्रिस्ट आउनुपर्छ यो दश आज्ञा चाहिँ के भएछ भन्दाखेरि चाहिँ त्यो दश आज्ञा सबै मेटाउनु भएन छ उहाँले। ती बलिदानका कुरा चाहिँ मेटाएका रहेछन् नि त, बलिदान भनेको क्या त, मैले अस्ति सुनाएको थिएँ तिमीहरूलाई, बोका पाठोको बलि गर्थ्यो उहिले पहिले पुरानो समयमा, दिनभरि पाप गरियो भने, कसैलाई नराम्रो मुखले बोलियो अनि परमेश्वरको विरुद्धमा काम भयो भने, अब मान्छेले चाहिँ गएर पुजारी कहाँ गएर एउटा राम्रो निष्फोट पाठो लगेर चाहिँ बलि गर्नु पर्छ नि त। अब प्रभु येशूले चाहिँ आफू बलिदान भएर अब यो तिमीहरूले पाठो साठो घाट्नु पर्दैन, अब मलाई विश्वास गरे पुग्छ भनेर चाहिँ उहाँ चाहिँ कलभरी क्रुसमा झुन्डिएर त्यो पाठोले जस्तो तरतरी रगत बगाउनु भएको छ नि त भगवान्ले। त्यसो रहेछ नि त, आज मान्छेले अब यो यति ठुलो कुरालाई केही न होइन जस्तो गर्छन्, अनि त्यत्रो कुरोसँग झुन्डेको देखेर यो नाना थरीका कुरा गर्छन् क्या मान्छेले। तर प्रभुले चाहिँ त्यही पुरानो समयमा गर्दै गरेको बलिदानले चाहिँ पाप क्षमा हुँदैन मान्छेको। अब मान्छेले पहिल्यैदेखि पाप गर्दै आछन्, अनि आदम र हवाको पालादेखि मान्छेले पाप गरेका छन्, अनि यो पापको कटनी चाहिँ येशू ख्रीष्टमा मात्रै हुन्छ भनेर परमेश्वरले भन्नुभएको थियो नि त पहिले। अनि प्रभुले चाहिँ त्यो बलिदानको सट्टामा तरी रगत त्यो कलभरी क्रुसमा बगाउनु भएपछि मान्छेले छुटकारा पाएछन् क्या।

0: त्यसैले गर्दा अब यो दश आज्ञा पनि अहिले पनि त चोरी भने त हामीलाई संसारमै पनि त पुलिसले पक्राउँछ नि होइन, भेट्यो भने मान्छेले कति कुट्छन्।
1: हो त अस्ति हाम्रै मानेदारा पनि अस्ति भन्नाले पहिला पहिला प्रभु नपाउँदा अहिले पो प्रभुमा आउनु भएको छ, अलि ठिक हुनु भएको छ
0: चोर्दाखेरि।
1: अनि त काँक्रो चोरेको होइन, तपाईँले नै सम्झाइ बुझाइ गर्नुभयो
0: हो त नि। अब ती मान्छेहरूले देख्यो भने अब मानिस सुध्रिया छ भनेर उनीहरूले अचम्म मान्छन्।
1: अनि फेरिएको मान्छे भनेर अहिले 6%
0: त्यही त। अब परमेश्वरको वचनले मान्छेलाई यस्तो बनाउँछ के कोमल। अनि अब प्रभु आउनु भएपछि यो दश आज्ञा चाहिँ जुन जुन चाहिने ती राखेर अब बलिदान चाहिँ गर्नु पर्दैन, तर चोरी हत्या गर्ने, अर्कालाई नराम्रो वचन गर्ने, झुटो गवाई दिने यस्ता कामहरू सबै नै गर्नु हुँदैन नै भन्नुभएको छ प्रभुले। खालि बलिदान चाहिँ गर्नु पर्दैन तिमीहरूले, अब म कलभरि क्रुसमा मैले रगत बगाइसकेँ भनेर भन्नुभएको छ। अनि यसरी चाहिँ परमेश्वरले पुरानो समयदेखि लिएर प्रभु येशू ख्रीष्टको समयसम्म चाहिँ कसो कसो गर्नुपर्ने सबै परमेश्वरले लेख्नु भएको छ के वचन। अनि मैले त अब सबै त राम्रो भन्न जान्दिनँ कि कमली, तर पनि मैले बुझे अनुसार चाहिँ साह्रै खुसी लाग्यो। आज मान्छेहरू मान्छेले देख्दैनन् भन्दैमा कसैलाई मारेका छन्, हत्या गरेका छन् है, कसैले देखा छैनन् भन्दैमा अनि नराम्रो काम गरेका छन् अनि चोर्या छन्। अब यसो आनसुकी पैसाले सुन गहना लाएर हिँड्न पनि नहुने जमाना आइसकेको मैले, मान्छेले फ्याँ त चोरेर लान्छन्, लुसेर लान्छन्। अनि त्यो मना मान्छेको धर्म छैन, मना मान्छेको राम्रो नगरेपछि कसरी चोरौं कसरी। अब मान्छे अब अहिले अल्छी काम गर्न भन्दा चोरेर खान मिठो मान्छेलाई, अनि त्यो चोरीतिर लाग्यो भएर अब अहिले पनि त्यो चाहिँ नगर्नु, त्यस्ता कामहरू गर्न राम्रो होइन भनेर परमेश्वरले भन्नुभएको दश आज्ञा रहेछ। मैले चाहिँ आज तँलाई के सुनाऊ, अब माने पनि छैन, त्यसै अलिकति अल्छी अल्छी पनि लागिरहेछ क्या मलाई। अब के चाहिँ भन्ने होला बाइबलबाट, अब के सुनाउने साइला भनेर तिमीहरूले भनिहाल्छौ भन्ने भनेको थियो। तर जे भए नि भए हामीले अब अहिले जति बुझ्यौं, अरू बेला समय भयो भने यसै कुरालाई राम्रो गरी बुझाउला नि त होइन।
1: अब हामीले
0: अब यो त त्यो चाहिँ नगर्नु, त्यस्ता कामहरू गर्न राम्रो होइन भनेर परमेश्वरले भन्नुभएको दश आज्ञा रहेछ। मैले चाहिँ आज तँलाई के सुनाऊ, अब माने पनि छैन,

या कोमली, सहरानी कति बलात्कारका कुराहरू सुन्छौ हामी है, छोरीहरूलाई जोगिन गाह्रो छ। अब यहाँ परमेश्वरले भन्नुभएको छ व्यभिचार नगर्नु, अति व्यभिचार गर्ने मान्छेले नै बलात्कार गरेका हुन् क्या, त्यसैले गर्दा यो बलात्कारीहरू चाहिँ गाउँ गाउँ पनि पस्न सक्छन्, सहरमा पनि बिग्रेर हिँड्न सक्छन्। अनि छोरी चेलीलाई जोगाउनु पनि अब पहिले पहिले चाहिँ अब रातिसम्म पनि गाउँ घरमा हिँड्दाखेरि मान्छेलाई केहीको डर हुँदैन थियो, अहिले अलिकति साँझ पर्यो भने छोरी मान्छेलाई हिँड्नै गाह्रो। अनि परमेश्वरले त्यही बेला व्यभिचार गर्नेलाई त म मन पराउँदिन भन्नुभएको छ नि त। अनि त्यसैले गर्दा परमेश्वरको आशिष पाउने भए, परमेश्वरको सुरक्षामा रहने भए, अनि धेरै आनन्द र शान्ति पाउने भए चाहिँ यी सबै कुरा छोडेर हामीले गर्दैछौ भने पनि यो दशाज्ञालाई सम्झेर हामीले पनि गर्न छोड्नु पर्दछ क्या कमली। अब कहिलेकाहीँ त पनि त आमासँग यसो बातचित होला, मुख लाग्छेस होला, त्यस्तो गर्न हुँदैन रहेछ भन्ने कुरो त आज दशाज्ञालाई पनि त पर्दो रहेछ नि त, गर्नुपर्छ नि, हो नि। त्यसैले गर्दा यो साह्रै राम्रो कुरा छ, यो कुरो राम्ररी हाम्रो जीवनमा लागू गर्ने भने चाहिँ हामी अर्कै मान्छे हुन्छौँ है कुमार, अर्कै मान्छे हुन्छौँ। लुबा अब मैले आज सुनाउने यति नै हो, किनभने आज मेरो कम्मर दुखेर बस्न न उठ्न न गाह्रो भएको छ कि, सुताई गाह्रो भएछ अनि त्यो सड्क्या जस्तो भएको छ बा। अब म धेरै बोल्न सक्दिनँ आज, आज माने पनि छैन, अब त्यस्तै हो, कहिले जाँड लगाएलाई धेरै बोलिन्छ, जाँड नल्याएलाई यस्तै हो। अब जाउँ त कुमारी, ल अब अहिले बिस्तारै बरालो लागौँ ल।

0: श्रोता मित्र, आज हामीले कार्यक्रम चौतारीको बसाइमा जति भलाकुसारी गरेका छौं, आउने दिनहरूमा अझ मिठा कुराकानीहरू लिएर हामी पक्कै पनि प्रस्तुत हुनेछौं। प्रत्येक मंगलबार 2-3 बजेसम्म कार्यक्रम चौतारीको बसाई सुन्न नबिर्सिनु होला भन्दै सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमबाट म टार्जन
1: म पुनम
0: हामी विदा हुन चाहन्छौ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचन पढ्न।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, आज म तपाईलाई विवाह र अविवाहित जीवनको बारेमा म कुराकानी गर्न गइरहेको छु। के वास्तवमा तपाई अविवाहित जीवन त्याग्न तयार हुनुहुन्छ त, अथवा तपाई विश्वासी हुनुहुन्छ? विश्वासी जीवनमा विवाह तपाईको लागि कति महत्वपूर्ण छ र किन आवश्यक छ, र विवाह गर्नुको लागि एउटा चाहिँ उचित समय कहिले हो त भन्ने विषयमा आज म कुराकानी गर्न गइरहेको छु। विशेष गरी आजको सन्देश ती युवाहरूको लागि लक्षित छ जो विवाह बारे सोच्दै हुनुहुन्छ र त्यो एउटा उमेरमा पुग्नु भएको छ। अहिले कार्यक्रम सुनिरहनु भएको कतिपय श्रोता अविवाहित पनि हुनुहुन्छ होला, र कति श्रोताले सोचिरहनु भएको छ अब केही समयपछि तपाईँ वैवाहिक जीवनमा बाधिन हुनेछ भन्ने विषयमा तपाईँले सोचिरहनु भएको पनि हुन सक्छ, र कतिले सोचिरहनु भएको छ अब विवाहको समय नजिक आइसक्यो, अब मेरो जुन व्यक्तिगत स्वतन्त्रताको एउटा चाहिँ सिंगल लाइफ छ, एउटा चाहिँ तपाईँ एक्लो जीवन जसरी जिइरहनु भएको थियो, अब भोलि गएर तपाईँ चाहिँ वैवाहिक जीवनमा बाँधिसकेपछि तपाईँ दुवैजना एउटा चाहिँ पति पत्नी भएर एउटा वैवाहिक जीवन तपाईँको अगाडि बढ़ाउनु पर्ने अवस्था आउँदछ, त्यसको बारेमा तपाईँ सोचिरहनु भएको छ होला पक्कै पनि। विवाह सम्बन्धी तपाईँले गर्ने निर्णयले प्रियहरू तपाईँको बाँकी जीवनमा ठूलो प्रभाव पार्नेछ, यो कुरा तपाईँ हामीले बुझिराख्नु पर्दछ। आफ्नो भावी जीवनसाथी कस्तो हुने, मेरो भविष्यमा कोसँग मैले विवाह गर्ने, कस्तो व्यक्तिसँग मेरो जीवन अथवा भनौं मेरो बाँकी जीवन सहज हुन्छ, अथवा वैवाहिक जीवनमा बाँधिनका लागि उपयुक्त जोड़ी को हुन सक्छ, यी यावत प्रश्नहरू अविवाहित व्यक्तिहरूको जीवनमा आउन सक्दछ। प्रियहरू, विवाह गर्नको लागि मेरो लागि सही समय कहिले हो भनेर पनि धेरैजनाको त्यो प्रश्न आउन सक्दछ। मैले कोसँग विवाह गर्नुपर्दछ र मैले विवाहको लागि कसरी तयारी गर्नुपर्दछ भन्ने कुराको कतिलाई त ज्ञानै हुन नसक्छ, कतिलाई त ज्ञानै नहुन सक्छ। प्रियहरू, यी सबै राम्रा प्रश्नहरू हुन् जसले चाहिँ हाल अविवाहित भएका विश्वासी भाइ बहिनीहरूले पक्कै पनि यी कुरा सोचिरहेका छन् होला, र भविष्यमा त्यो विवाहका लागि आफू तयार हुनको लागि यी यावत प्रश्नहरू तपाईँको हृदयमा तपाईँले सोचिराख्नु भएको छ होला पक्कै पनि। यस विषयमा अन्तर्दृष्टि प्रदान गर्न हामी सँगै परमेश्वरको वचन हामी हेर्नेछौ, र परमेश्वरको वचनबाट हामी उत्साह लिनेछौ, र त्यो एउटा मार्गदर्शन परमेश्वरले दिनुभएको मार्गदर्शन विवाह सम्बन्धीका कुराहरू आज वचनबाट हामी हेर्नेछौ। विवाह वास्तवमा जीवन परिवर्तन गर्ने अनुभवको रूपमा बनाइएको एउटा डिजाइन हो। एकचोटि तपाईँले विवाह गरेपछि तपाईँको जीवनमा धेरै कुराहरू परिवर्तन हुनेछन्। आफ्नै निर्णयहरू गर्न र आफ्नै बाटो हिँड्न पाउने स्वतन्त्रता तपाईँले गुमाउनुहुनेछ। अब तपाईँको बाटो अर्को व्यक्तिसँग जोडिनेछ, र तपाईँले आफ्नै रुचिका साथसाथै उनीहरूको रुचिको पनि ख्याल गर्नुपर्दछ। अब यी कुराहरूलाई ध्यानमा राख्दा राख्दै विवाह गर्ने सही समय कहिले हो त भन्ने बारेमा हामी हेर्नेछौ। पहिलो पत्रुस 4:10 यसरी लेखिएको छ, जसले जस्तो वरदान पाएको छ परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारे झैं ती एकले अर्काको निम्ति प्रयोग गर। ख्रीष्टको शरीरमा हरेक व्यक्तिलाई विशेष वरदानहरू दिइएको छ जसले उनीहरूलाई ख्रीष्टको शरीरको सेवा गर्न अनौठो तरिकाले मदत गर्दछ। यसैले सबैले विवाह गर्नुपर्ने कुनै निश्चित उमेर छैन। प्रियहरू, कसैका लागि चाँडै विवाह गर्दा उनीहरूको आत्मिक जीवनलाई धेरै फाइदा हुन्छ, अरूका लागि अविवाहित रहँदा उनीहरूलाई सबैभन्दा धेरै फाइदा हुन सक्छ। पहिलो कोरन्थी 12:18 यसरी लेखिएको छ, तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अंग मिलाएर राखिदिनु भएको छ। परमेश्वरको योजना र उद्देश्य प्रत्येक व्यक्तिको लागि फरक फरक छ। धेरै अभिभावकहरू आफ्ना छोराछोरीहरूले 25 वा 26 वर्षको उमेरसम्ममा विवाह गरेको हेर्न चाहन्छन्, तर यो परम्परागत सोचलाई समर्थन गर्ने कुनै पनि धर्मशास्त्र छैन। प्रियहरू, तपाईँले विवाह गर्नुपर्छ कि पर्दैन र कहिले गर्नुपर्छ भन्ने कुरा तपाईँ र परमेश्वर बीचको व्यक्तिगत निर्णयको कुरा हो। आउनुहोस्, अविवाहित रहनुका केही ईश्वरीय फाइदाहरू र विवाहित हुनुका केही बेफाइदाहरूका र विवाहित हुनका केही फाइदाहरूको बारेमा हामी विचार गर्नेछौं। पहिलो कोरिन्थी 7:32-33 यसरी लेखिएको छ, तिमीहरू सबै निष्फिक्री हौ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याउँछ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखु भनेर संसारका कुराको फिक्री गर्दछ। जब एक पुरूष अविवाहित हुन्छ, उसले आफ्नो पत्नीलाई प्रेम गर्छ, उसले आफ्नो पत्नीलाई प्रेम गर्न र उनलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्न बाध्य हुन्छ, र जब एक महिला विवाहित हुन्छिन्, उनी आफ्नो पतिप्रति समर्पित हुन बाध्य हुन्छन्, उनको आवश्यकताहरू पूरा गर्नमा ध्यान केन्द्रित गर्न बाध्य हुन्छन्। जब तपाईँ अविवाहित हुनुहुन्छ, तपाईँ यी दायित्वहरूबाट मुक्त हुनुहुन्छ र तपाईलाई जब जहाँ र जसरी लाग्छ तपाईँ प्रभुको सेवा गर्न सधैँभरि स्वतन्त्र हुनुहुन्छ। तपाईँ जहाँ जानुहुन्छ, तपाईँ जहाँ चाहनुहुन्छ यात्रा गर्न सक्नुहुन्छ र जति समय चाहनुहुन्छ त्यहाँ बस्न सक्नुहुन्छ। यसले तपाईँको जीवन साथीलाई कसरी असर गर्छ भन्ने बारे कुनै पनि चिन्ता गर्नु पर्दैन, किनकि तपाईँसँग जीवनसाथी हुँदैन। यसले तपाईँलाई विशेष शिक्षा वा करियरको मार्ग पछ्याउन र त्यसमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ, किनकि तपाईसँग विवाहित साथी हुँदैन जसले तपाईँको समय र ध्यानको त्याग गरोस् भन्ने चाहन्छ। त्यसो भए यदि विवाहित हुनुले हाम्रो प्रभुबाटको आह्वान पूरा गर्न तपाईँको स्वतन्त्रतालाई सीमित गर्छ भने विवाह गर्ने कारणहरू के हुन् त? एउटा कारण परिवारसँग सम्बन्धित रहेको छ। जब तपाईँ विवाहित हुनुहुन्छ, तपाईँले सन्तान जन्माउन र एउटा सुन्दर परिवार शुरू गर्न सक्नुहुन्छ, र परमेश्वरको इच्छा छ कि उहाँलाई प्रेम गर्ने र उहाँसँग संगति गर्ने असल छोराछोरीहरू जन्माउन, र परमेश्वरको इच्छा छ कि उहाँलाई प्रेम गर्ने र उहाँसँग संगति गर्ने असल छोराछोरीहरू हामीले जन्माउ। मर्कुस 10:13-14 यसरी लेखिएको छ, मानिसहरूले साना बाल बालिकाहरूलाई यसुले छोइदेऊन् भन्ने उद्देश्यले उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। तर यो देखेर यसु रिसाउनुभयो र तिनीहरूलाई भन्नुभयो, साना बाल बालिकाहरूलाई मौका आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। परमेश्वरले सन्तान जन्माउनु र हुर्काउनुलाई ठूलो महत्व दिनुहुन्छ, विशेष गरी यस्तो परिवार जहाँ बच्चाहरूलाई येशु ख्रिस्टका सच्चा अनुयायी बन्न हुर्काइनेछ। पहिलो कोरिन्थी 7:7 यसरी लेखिएको छ, सबै मानिस म जस्तै रहेको म इच्छा गर्दछु, तर हरेकलाई परमेश्वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कोलाई अर्को किसिमको। प्रेरित पाउल यस समयमा अविवाहित थिए र उनले आफूलाई र उनले यसलाई धेरै राम्रो कुरा ठानेका थिए, तर उनलाई यो पनि थाहा थियो कि अविवाहित जीवन सबैका लागि होइन, विवाह गर्ने छनौट गर्नेहरूका लागि बच्चा हुर्काउनु एउटा अद्भुत प्राथमिकता बन्नेछ। तपाईँको बारेमा के छ त? तपाईँले के विचार गर्नुभएको छ? के तपाईँ विवाह गर्न तयार हुनुहुन्छ वा तपाईँ अविवाहित अवस्थामै सन्तुष्ट हुनुहुन्छ? भजन संग्रह 37:4-6 यसरी लेखिएको छ, परमप्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। उहाँले तिम्रो धार्मिकता प्रभात झै ज्योति समान र तिम्रो मामिलाको न्याय मध्य दिनको सूर्य समान पार्नुहुनेछ। तपाईँको जीवनको प्राथमिक उद्देश्य भनेको परमेश्वरमा रमाउनु हुनुपर्दछ। उहाँले तपाईँको हृदयमा राख्नु भएको मार्गलाई पछ्याउनुहोस्। जब तपाईँ त्यो गर्न रोज्नुहुन्छ, त्यो मार्ग तपाईँले रोज्नुहुन्छ, परमेश्वरले तपाईँलाई महान सफलता र समृद्धिको जीवनमा डोर्याउने प्रतिज्ञा गर्नुहुन्छ, जसमा उहाँसँगको तपाईँको भविष्यको जीवनको अनन्त इनामहरू पनि जोड़िएको छ। जब तपाईँ मानसिक रूपमा तयार हुनुहुन्न, तब तपाईँका आमा बाबु, पास्टर वा प्रेमीहरूलाई तपाईँलाई विवाहको लागि दबाव दिन नदिनुहोस्। धैर्य गर्नुहोस् र परमेश्वरले तपाईँको हृदयमा विवाहको लागि इच्छा नराखुन्जेलसम्म तपाईँ पर्खनुहोस्, किनकि तपाईँ यस निर्णयमा शान्त हुन आवश्यक छ। पहिलो पत्रुस 5:6-7 यसरी लेखिएको छ, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। यदि तपाईँको जीवनमा धेरै समस्याहरू छन् र तपाईँलाई लाग्छ कि विवाह गर्दा ती परिस्थितिहरूबाट तपाईँलाई आवश्यक निकास मिल्छ भने तपाईँ गलत कारणले विवाह गर्न छनौट गर्दै हुनुहुन्छ। आफ्ना समस्याहरू समाधान गर्ने उपाय परमेश्वरमा भरोसा राख्नु हो। यदि तपाईँ आफ्नो जीवन साथीले तपाईँका सबै शारीरिक र भावनात्मक आवश्यकताहरू पूरा गर्नेछ भने तपाईँ अपेक्षा गरेर वैवाहिक सम्बन्धमा प्रवेश गर्नुहुन्छ भने तपाईँ धेरै निराश हुनुहुनेछ किनकि त्यो व्यक्ति तपाईँ जस्तै कमजोरी र कमी कमजोरीले भरिएको एउटा साधारण मानव हो। जीवनमा तपाईँका सबै अपेक्षाहरू पूरा गर्न सक्ने एकमात्र भरपर्दो स्रोत हुनुहुन्छ र त्यो स्रोत परमेश्वर हुनुहुन्छ। आफ्ना सबै कमी कमजोरीहरूको समाधानका लागि आफ्नो जीवन साथीमाथि अनावश्यक दबावहरू नदिनुहोस्। हाम्रा सबै आवश्यकताहरू पूरा गर्न हामीले भरोसा गर्न सक्ने एकमात्र परमेश्वर हुनुहुन्छ। पहिलो कोरिन्थी 7:8-9 यसरी बताइएको छ, तर अविवाहित र विधवाहरूलाई म भन्दछु तिनीहरू म जस्तै अविवाहित रहे तिनीहरूका निम्ति असल हुनेछ, तर तिनीहरूले आफूलाई बसमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून् किनभने काम वासनामा जल्नुभन्दा विवाह गर्नु असल हो। तपाईँले विवाह गर्ने इच्छा गर्नु भएको एउटा कारण तपाईँको यौन इच्छा हुन सक्छ। जब तपाईँ कसैसँग विवाहित हुनुहुन्छ यसले तपाईँलाई पापमा लाँदैन, तर यसले तपाईँलाई त्यो व्यक्तिसँग घनिष्ठ यौन सम्बन्ध राख्ने स्वतन्त्रता दिन्छ। यद्यपि परमेश्वरको विवाहको लागि एउटा उद्देश्य छ जुन यौन सन्तुष्टि भन्दा पनि माथि र बाहिर रहेको छ, र हामी धेरै होशियार हुनुपर्दछ कि व्यक्तिको बाहिरी रूपलाई उनीहरूसँग आजीवन सम्बन्ध राख्न चाहनुको प्राथमिकताको कारण बन्न नदिऊ। परमेश्वरले तपाईँको लागि यस्तो व्यक्ति रोज्नु भएको छ जसले तपाईँलाई उहाँको हृदयको नजिक ल्याउनेछ। जब तपाईँ सही व्यक्तिसँग विवाह गर्नुहुन्छ तिनीहरूले तपाईँलाई यस्तो सहयोग र समर्थन प्रदान गर्नेछन् जसले तपाईँलाई आध्यात्मिक पूर्णता र उद्देश्य सहितको अद्भुत जीवन प्राप्त गर्न मदद गर्नेछ। यसको विपरीत गलत व्यक्तिसँग विवाह गर्दा प्रभुसँगको तपाईँको हिँडाइमा हानि पुर्याउन सक्ने बाधाको रूपमा काम गर्नेछ र यसले तपाईँलाई धेरै भावनात्मक पीड़ा र दुःख दिन सक्ने सम्भावना हुन्छ। प्रियहरू, यदि तपाईँ केवल एक्लो हुनुहुन्छ भने यसको मतलब यो होइन कि तपाईँले विवाह गर्नै पर्छ। सायद तपाईँलाई राम्रो साथीको आवश्यकता छ। एक भरपर्दो आध्यात्मिक साथीसँग तपाईँ गहिरो सम्बन्ध विकास गर्न सक्नुहुन्छ, जहाँ तपाईँ एक अर्कासँग हृदय बाँड्नुहुन्छ, सँगै हाँस्नुहुन्छ, एक अर्काको लागि प्रार्थना गर्नुहुन्छ र आफ्नो विश्वासमा एक अर्कालाई प्रोत्साहन दिनुहुन्छ। तपाईँ कसैसँग विवाहित नभइकन पनि यस्तो घनिष्ठ सम्बन्ध राख्न सक्नुहुन्छ र यसले तपाईँलाई सम्बन्धबाट बाहिरिने विकल्प पनि दिन्छ। यदि यसले तपाईँले अपेक्षा गरे अनुसारको काम गरेको छैन भने तपाईँ त्यो सम्बन्धमा नरहन पनि सक्नुहुन्छ। सँगसँगै तपाईँको लक्ष्यहरू परिवर्तन गर्न सक्नुहुन्छ र तपाईँको इच्छाहरू फरक हुन सक्छन्। प्रियहरू, विवाह भनेको आफ्नो बाँकी वयस्क जीवनभर सँगै रहने प्रतिबद्धता हो। तपाईँले लिने सबै महत्वपूर्ण निर्णयहरूमा उनीहरूलाई पनि समावेश गर्नुपर्दछ। तपाईँहरू एउटै घरमा सँगै बस्नुहुनेछ, यसका लागि तपाईँहरूले कुन खाना पकाउने र खर्च गर्दा के कुरालाई प्राथमिकता दिने भन्ने बारेमा पनि एक अर्कासँग सहमति जनाउनु पर्दछ। समानताका साथसाथै प्रमुख असहमति हुँदा तपाईँहरूसँग छुट्टिने विकल्प हुँदैन। यसको सट्टा तपाईँले ती असहमतिहरूलाई खुल्ला छलफलबाट समाधान गर्नुपर्ने हुन्छ र आफ्नो साथीको विचारलाई सम्मान गरेर यी मुद्दाहरू समाधान गर्नुपर्दछ। धेरै पटक यसका लागि सम्झौताका साथै त्यागको पनि आवश्यकता पर्दछ, ताकि तपाईँ दुवैका आवश्यकताहरू पूरा हुन सकुन् र सँगै खुशी साथ जीवन बिताउन सकियोस्। कसैसँग विवाह गर्नु त्यति सजिलो हुँदैन। धेरै विषयहरूमा उनीहरूको तपाईँभन्दा फरक विचार हुनेछ। तपाईँलाई मन नपर्ने कुराहरू उनीहरूलाई मन पर्नेछन् र उनीहरूलाई मन नपर्ने कुराहरू तपाईँलाई मन पर्नेछन्। तपाईँ दुवै खुशी हुनको लागि दुवैले यो नयाँ चुनौतीपूर्ण परिस्थितिहरूसँग अनुकूल हुन सिक्नुपर्छ। प्रियहरू, उत्पत्ति 2:24 यसरी बताएको छ। यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नो पतिसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। विवाह गरिसकेपछि तपाईँले आफ्ना आमा बाबुको आवश्यकता र चाहना भन्दा पनि बढ़ी आफ्नो जीवनसाथीको आवश्यकता र चाहनालाई प्राथमिकता दिनुपर्छ र यदि तपाईँको आमा बाबु र जीवनसाथी बीच कुनै विवाद उत्पन्न भएमा तपाईँको कर्तव्य आफ्नो जीवनसाथीको पक्षमा उभिनुहुनेछ। उपदेशक 4:9-11 यसरी लेखिएको छ, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ तर लोड्दा पनि उठाउने कोही साथी नहुने बिचरा। त्यस्तै यदि दुईजना सँगै सुते भने तिनी न्याना हुन्छन् तर एक्लै त कसरी न्यानो हुने। विवाहका एउटा ठूलो फाइदा सहयात्रा हो। जब तपाईँको सम्बन्धको केन्द्रमा परमेश्वर हुनुहुन्छ तब तपाईहरूले एक अर्कालाई उहाँको निस्वार्थ प्रेमले प्रेम गर्नुहुनेछ र त्यसले तपाईलाई जीवनभर प्रेममा बाँधिएर रहने एक अद्भुत साथी प्राप्त गर्न सक्षम बनाउनेछ। यसै कारण विवाहमा एक्लो हृदयको लागि एउटा ठूलो उपचार बन्ने सम्भावना हुन्छ। हितोपदेश 18:22 यसरी लेखिएको छ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमेश्वरबाट निगाह प्राप्त गर्दछ। मेरो हार्दिक इच्छा छ कि तपाईँको वैवाहिक जीवन धेरै राम्रो होस्। एक महिनाका लागि मात्र होइन वा एक वर्षका लागि मात्र होइन तर तपाईँको जीवनभरिका लागि। प्रिय मित्रहरू, मेरो यस प्रस्तुतिमा मैले तपाईँलाई सोच्नको लागि धेरै कुरा दिएको छु। हुनसक्छ तपाईँको मनमा विवाहको बारेमा अझै धेरै प्रश्नहरू होलान्। आजको मेरो एउटा लक्ष्य अथवा प्रतिबद्धता के रहन्छ भने तपाईँको भविष्यको जीवनसाथीले तपाईँमाथि जीवनभर धेरै गहिरो प्रभाव पार्नेछन्। यसैले यो धेरै महत्वपूर्ण निर्णय लिनका लागि तपाईँले पर्याप्त समय लिनु अत्यन्त जरूरी छ। साथै निरन्तर प्रार्थना र उहाँको बुद्धिको खोजी गर्दै प्रक्रियाको हरेक चरणमा परमेश्वरसँग संलग्न गराउनुहोस्। पक्कै पनि उहाँले तपाईँलाई आफ्नो जीवनभरि खोज्नमा र उनीहरूसँग उत्कृष्ट जीवन कसरी बिताउने भन्ने बारेमा ठूलो सफलतामा डोर्याउनुहुनेछ। पक्कै पनि परमेश्वरले तपाईँलाई आफ्नो जीवनसाथी खोज्नमा र उनीहरूसँग उत्कृष्ट जीवन कसरी बिताउने भन्ने कुरामा पनि ठूलो सफलतामा डोर्याउनुहुनेछ भन्ने मैले विश्वास गरेको छु। वचन सुनाईबाट परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।

प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलको सान्दर्भिकता नेपालको परिप्रेक्ष्यमा कस्तो रहेको छ भन्ने विषयमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौ भने बाइबल धर्मशास्त्र केवल इसाईहरूको लागि मात्रै नभएर यो सम्पूर्ण विश्वभरिका ब्रह्माण्डभरिका सम्पूर्ण चराचर मानव जातिको लागि ईश्वरीय सन्देशले भरिएको पुस्तक हो भन्ने कुरा हामी प्रस्तुत गर्ने गर्दछौ। आदरणीय श्रोता, हामीले हेर्ने हो भनेदेखि हामी यो विश्व संसारमा हाम्रो देश नेपालमा पनि थुप्रै प्रकारका जात जाति र भाषा भाषीहरूले भरिएको साझा फुलबारी हो हाम्रो देश नेपाल। र यसो भन्दै गर्दाखेरिमा पनि हरेक जात जाति र भाषा भाषीहरूको आफ्नो आफ्नै संस्कृति कला परम्परा र रहन सहन हुँदाहुँदै पनि पवित्र धर्मशास्त्र बाइबल जो आजभन्दा हजारौं हजार वर्ष अगाडि फरक पृष्ठभूमि र फरक समुदायबाट लेखिएको पुस्तक आज हरेक युग सुहाउँदो र हरेक संस्कृतिमा अटाउन सफल भएको पुस्तक हो पवित्र धर्मशास्त्र बाइबल। बाइबल धर्मशास्त्रको कुरा गर्नुपर्दा यो किन यसरी हरेक मानिसको बीचमा अटाउन सफल भयो र हरेक युगमा यो समय सान्दर्भिक भएर खडा हुन सक्यो त भन्ने विषयमा हेर्नु पर्दा हामी थाहा गर्न सक्छौ कि पवित्र धर्मशास्त्र बाइबल भित्र जति कुराहरू पनि लेखिएका छन् ती सबै कुराहरू विश्वव्यापी सत्यताले भरिएका छन्, अर्थात जसलाई युनिभर्सल ट्रुथ भनेर भनिन्छ र बाइबललाई हामी ए कलेक्सन अफ युनिभर्सल ट्रुथ पनि भनेर भन्न सक्दछौ, अथवा यसलाई यसरी बुझ्न सक्छौ कि बाइबल धर्मशास्त्र चाहिँ विश्वव्यापी सत्यताहरूको संगालो हो पनि भनेर हामी बुझ्न सक्छौ। यसकारणले गर्दा विश्वव्यापी सत्यताहरू हरेक युगमा एउटै रहन्छ, हरेक वर्षहरू पुस्ताहरू फेरिन्छन् तर त्यो सत्यता एउटै रहिरहन्छ। त्यसै गरी हरेक संस्कृति हरेक परम्परा र हरेक धर्म संस्कृतिको आफ्नो आफ्नै रहन सहन भए तापनि विश्वव्यापी सत्यतालाई भने उनीहरूले अंगीकार गर्नै पर्ने हुन्छ। उदाहरणको लागि सूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ भन्ने यो एउटा विश्वव्यापी सत्यता रहेको छ र यो सत्यतालाई विश्वका सबै संस्कृति सबै प्रकारका भाषा भाषीका मानिसहरूले स्वीकार नै पर्दछ र यसलाई कसैले पनि नकार्न सक्दैन। यहाँसम्म कि जो आदिवासी बनेर जंगलमा बस्ने कति सम्प्रदायहरू छन् कति समुदायहरू छन् ती मानव समुदायले पनि यही कुरालाई स्वीकारेका छन् र मान्दछन् पनि। त्यसै गरी हामी मानवको मात्र कुरा नगरौ तर सबै जंगली जनावर र चराचुरुङ्गीहरू र पशु पंक्षी आदिले समेत यो सत्यलाई स्वीकारै परेको छ र स्वीकारेका छन् कि सूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ। आदरणीय श्रोता, ठिक त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलका सबै नीति वचनहरू त्यही भएका हुनाले गर्दा यो हरेक युग र हरेक मानिसको बीचमा आजसम्म रहन सफल भयो। प्रिय श्रोता, त्यसो भने यति धेरै विश्वव्यापी सत्यतालाई कसले थाहा गर्यो र कसरी यो हुन आयो र कसरी यो लेखियो त अपितु हामी थाहा गर्न सक्दछौ कि बाइबलका पुस्तकका लेखकहरू सबै प्राय सबै मानिसहरू नै छन्। आदरणीय श्रोता, ती मानिसहरू ती पनि फेरि एकै ठाउँका होइनन् र एउटै संस्कृति र एकै समयका पनि होइनन्। यी हरेक युगमा हरेक संस्कृति र हरेक वेशभूषाबाट आएका मानिसहरूले लेखेका छन् त बाइबल लेखकहरू कोही रोमी नागरिक छन् त कोही यहुदीहरू छन् कोही ग्रीक देशका ग्रीसेलीहरू छन् भने कोही कोही अगमवक्ताहरू कोही आजभन्दा 6-8 हजार वर्ष अगाडिका छन् भने कोही 2000 वर्ष अगाडिका छन् कोही 5000 वर्ष अगाडिका छन् त कोही 3000 वर्ष अगाडिका छन् र कोही कोही केही सय वा केही शताब्दी अगाडिका पनि छन् अर्थात केही हजार वर्ष अगाडिका पनि छन्। आदरणीय श्रोता,
अब हामी विचार गर्छौ कि यी सबै कुराहरू यस्तिका धेरै विविधता भएका मानिसहरूले विविध समयमा लेखेका छन् त फेरि यिनीहरू सबैको विषयवस्तु किन एउटै छन्, किन यिनीहरूले लेखेका सबै विषयवस्तुहरू एकै ठाउँमा मिटिङ गरेर भेला गरेर लेखेको जस्तो छ त। आधुनिक श्रोता, यो एउटा ठूलो रहस्यमय कुरा रहेको छ त। यो कसले लेखाएको र को हो त? आधुनिक श्रोता, यतिका धेरै विश्वव्यापी सत्यताहरूको संग्रहकर्ता अथवा रचयिता चाहिँ एकजना सत्य व्यक्तित्वबाट मात्रै आएको छ र त्यो सत्य व्यक्तित्व को हुनुहुन्छ? आदरणीय श्रोता, त्यो सत्य व्यक्तित्व स्वयं सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र उहाँले नै बोल्नुभएका सबै वचनहरू र वाणीहरू विश्वव्यापी सत्यता बन्न पुग्दछन्। उहाँले नै ठहराउनु भएका नियमहरू र विधि विधानहरू विश्वव्यापी सत्यताको रूपमा स्थापित हुने गर्दछन्। आदरणीय श्रोता, सूर्यलाई पूर्वबाट उदाएर पश्चिम अस्ताउने सिस्टम वहाँ सृष्टिकर्ता परमेश्वरले नै शुरूआतमा नै तय गर्नुभएको थियो र त्यो आजसम्म र आउने भविष्यसम्म पनि कयौं हजार करोड़ वर्षसम्म चलि नै रहन्छ। आदरणीय श्रोता, त्यसै गरी आकाशमा भएका तारामण्डलहरू यिनीहरूलाई पनि उहाँले नै सृष्टि गर्नुभएको र उहाँले नै एउटा नियम दिनुभएको छ र त्यही नियमभित्र यिनीहरू सदियौंदेखि चल्दै आए र चल्दै जानेछन्। प्रिय श्रोता, त्यही सत्य परमेश्वरको मुखार बिन्दुबाट निस्किएका पवित्र वचनहरू जो विभिन्न समय र युगमा विभिन्न संस्कृति भएका मानिसहरूले सुने र त्यही कुरालाई कागजमा उतारे र यसरी बाइबल धर्मशास्त्र विश्वव्यापी सत्यताहरूको संगालो बन्न पुगेको छ। प्रिय श्रोता, यसकारणले गर्दा बाइबल धर्मशास्त्र हरेक युग हरेक धर्मशास्त्रहरू र हरेक मानिसको बीचमा कहीँ न कहीँ कुनै न कुनै रूपले महत्वपूर्ण ठाउँ ओगट्दै रहेको हामी पाउँदछौ। त श्रोता, यसो अर्थ हामी भन्दछौ कि पवित्र धर्मशास्त्र बाइबल केवल इसाईहरूको धर्मशास्त्र मात्र नभएर यो हरेक मानव मात्रको लागि दिइएको धर्मशास्त्र हो। आदरणीय श्रोता, हामी जति पनि संसारमा धर्मशास्त्रहरू पढ्दछौ कहीँ न कहीँ कतै न कतै बाइबलीय शिक्षाहरूले स्थान पाएकै छ। उदाहरणको लागि, चोरी गर्नु पाप हो भनी सबै धर्मशास्त्रहरूले बताउँदछन् र त्योभन्दा अगाडि नै बाइबल धर्मशास्त्रमा सृष्टिकर्ता परमेश्वरले आफ्नो 10 आज्ञा लेख्ने शिलापाटीमा चोरी नगर्नु भनेर लेखिदिइसक्नु भएको छ। त्यसै गरी विश्वका सबै धर्मशास्त्रहरूले भन्दछन् आफ्ना आमा बाबुलाई आदर गर्नु र आमा बाबुलाई आदर नगर्ने अपराधी हो भनेर लेखिएको छ। अनि त्यही कुरा चाहिँ बाइबल धर्मशास्त्रमा सबैभन्दा पहिले 10 आज्ञा लेखिने शिलापाटीमा सिनाई पर्वतको टाकुरामा परमेश्वरले आफ्नै हातको औंलाले त्यो कुरा लेखिदिइसक्नु भएको थियो। त्यसै गरी यो मात्रै नभएर कति देश र मुलुकका कानूनहरू बनेका छन्, कति ठाउँहरूमा सरिया ल बनेको छ भने कति ठाउँहरूमा अन्य कानूनहरू विधिहरू बनेका छन्, यी सबै कुराहरूलाई हामीले एक एक गर्दै केलाउँदै र विन्यास गर्दै जान्छौ भनेदेखि हामी गएर ती सबै बाइबल धर्मशास्त्रका 10 आज्ञामा गएर हामी अडिन पुग्दछौ। प्रिय श्रोता, यी कुराहरूलाई विभिन्न धर्मशास्त्र नीति नियम र कानूनहरूले फरक फरक शैली र फरक फरक तरिकाले व्याख्यान गर्दै मानिसहरूको बीचमा आफ्नो समुदायको बीचमा प्रस्तुत गरेको भए तापनि अन्तत गत्वा बाइबल धर्मशास्त्रमा नै आएर टुङ्गिन्छ र बाइबल धर्मशास्त्रमा यी आज्ञाहरूलाई बिना पहेली बिना भूमिका बाँधी सिधै सुस्पष्ट रूपमा जस कसैले पनि बुझ्न सकिने गरी परमेश्वरले लेखिदिनु भएको छ यी आज्ञाहरू। श्रोता आउनुहोस्, हामी आजको बसाइमा परमेश्वरले दिनुभएको 10 आज्ञालाई पहिले हामी वाचन गर्नेछौ अनि त्यसपछि हामी नियमित स्तम्भ हामी हितोपदेशको पुस्तकबाट हाम्रो आजको कार्यक्रमलाई अगाडि बढाउनेछौ।
र हितोपदेश 20 अध्यायमा हामी यी आज्ञाहरूलाई पाउनेछौ र हामी हितोपदेश 20 अध्यायको दुई पददेखि म तपाईँको बीचमा 10 आज्ञाहरूलाई दोहोर्याउन गइरहेको छु। लेखिएको छ, परम प्रभु तिम्रा परमेश्वर मनै हुँ, मैले तिमीलाई मिश्र देशबाट अर्थात दासत्वको घरबाट निकालेर ल्याए र मेरो सामु तिम्रा अरू कुनै पनि ईश्वरहरू हुनुहुँदैन। तिमीले आफ्ना निम्ति कुनै पनि खोपेको मूर्ति नबनाउनु अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको वा पृथ्वी मुनि पानीभित्र भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनु। तिमीले तिनीहरूलाई दण्डवत नगर्नु र तिनीहरूको पूजा नगर्नु, किनकि म परम प्रभु परमेश्वर जलन राख्ने ईश्वर हुँ। मलाई घृणा गर्नेहरूका सन्तानलाई तिनीहरूका पुर्खाहरूको अधर्मको निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिनेछु, तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तालाई म करुणा देखाउँछु। तिमीले परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि जसले उहाँको नाउँ व्यर्थमा लिन्छ त्यसलाई परम प्रभुले निर्दोष ठहराउनु हुने छैन। विश्राम दिन पवित्र मान्नको लागि यसलाई सम्झना राख्नु, छ दिनसम्म तिमीले परिश्रम गर्नु वा आफ्ना सबै कामहरू गर्नु, तर सातौं दिनमा चाहिँ परम प्रभु तिम्रा परमेश्वरको निम्ति विश्रामको दिन हो र यसमा तिमीले कुनै पनि काम नगर्नु, न त तिमीले, न तिम्रो छोराले, न तिम्रो छोरीले, न त तिम्रो कमाराले, न तिम्रो कमारीले, न त तिम्रो गाई वस्तु, न तिम्रा मूल ढोकामा बस्ने परदेशीले नै, किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी र समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो र सातौं दिनमा विश्राम लिनुभयो र यसै कारण परमप्रभुले विश्रामको दिनलाई आशिष दिनुभयो र यसलाई पवित्र तुल्याउनु भयो। आफ्ना बाबु र आमाको आदर गर र जुन देश परम प्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ त्यस देशमा तिम्रो आयु लामो होस्। तिमीले हत्या नगर्नु, तिमीले व्यभिचार नगर्नु, तिमीले चोरी नगर्नु, तिमीले आफ्नो छिमेकीको विरोधमा झुटा गवाही नदिनु, तिमीले आफ्नो छिमेकीको घरको लालच नगर्नु, तिमीले आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, न त उसको कमारा, न उसको कमारी, न उसको गोरु, न उसको गधा, न त आफ्नो छिमेकीको कुनै पनि थोकको लालच गर्नु। आमेन। आदरणीय श्रोता, यो थियो 10 आज्ञा जसले संसारका सबै मानिसहरूलाई सही बाटोमा डोर्याउँदछ यदि यसलाई पालन गरेको खण्डमा, र यी कुराहरूलाई पालन गरेको खण्डमा समाज, देश पूर्ण रूपले स्वस्थ र धर्मी र समुन्नत बन्न सक्दछ। आदरणीय श्रोता, तर दुःख लाग्दो कुरो, आज यी सामान्य भन्दा सामान्य लाग्ने 10 आज्ञा जो हाम्रो जीवन र समाजको लागि अत्यन्तै महत्वपूर्ण छ, यसको लागि विभिन्न प्रकारका कानूनहरू बनाएर सजायहरू निर्धारण गरेर पालन गराउन परेको छ जबरजस्ती रूपमा मानिसका समुदायलाई। यो एउटा दुःखद र विडम्बना लाग्दो कुरा हो र पनि नीति निर्माण तहका नेतृत्व वर्गहरू यसमा सफल भएको देखिँदैनन्, न त धर्मशास्त्रका रचयिताहरू नै यसमा सफल भएका देखिन्छन्। यसको पछाडिको कारण के हो त? यसको पछाडिको कारण मानिस जातिको विद्रोही स्वभाव, हट्टी स्वभाव, अनाज्ञाकारी स्वभाव यो नै रहेको छ। जब मानिसले अनाज्ञाकारिताको स्वभाव धारण गर्दछ उसको हृदयलाई कसैले पनि पूर्ण रूपले तह लगाउन सक्दैन। यही कारणले गर्दा हो आज यतिका धेरै अनगिन्ती धर्मशास्त्रहरू रचिए, काव्यहरू महाकाव्यहरू रचिए, शिक्षाहरू नीति कथाहरू बनिए, तर पनि मानिस जातिमा एकदमै भरपर्दो तरिकाले प्रभावकारी तरिकाले काम हुन सकेको छैन। आदरणीय श्रोता, यदि सबै मानिसहरूले यी 10 आज्ञालाई पूर्णत पछ्याइदिएको थियो भने यी धेरै काव्यहरू, महाकाव्यहरू, खण्डकाव्यहरू जस्ता कुराहरू लगायतका धर्मशास्त्र लेख्ने कुराहरू लगायतका नीति निर्माण गर्ने कुराहरूमा विनसितीमा मानिसहरूले आफ्नो समय, सिप र श्रम खेर फाल्नु पर्दैन थियो। प्रिय श्रोता, यो एउटा दुःखद पक्ष हो र यति हुँदाहुँदै पनि पवित्र धर्मशास्त्र बाइबल भने कराउन छोडेको छैन। प्रिय श्रोता, अब भने हामी हाम्रो नियमित स्तम्भमा हितोपदेशको पुस्तकबाट हामी केही कुरा हेर्नेछौ र आज पनि हामी बुद्धिकै विषयमा हेर्न गइरहेका छौ। श्रोता, लेखिएको छ हितोपदेश 4 अध्यायमा, नानी हो बाबुको शिक्षा सुन, समझ के हो सो
जान्न ध्यान देऊ, किनभने म तिमीहरूलाई असल शिक्षा दिन्छु र मेरो अर्थीलाई नत्याग, किनकि म पनि मेरा बाबुको छोरो थिएँ र मेरो आमाको दृष्टिमा कोमल र एकमात्र प्रिय थिएँ। अनि उनले मलाई पनि शिक्षा दिएर मलाई भने, तिम्रो हृदयले मेरा वचनहरू पक्रेर राखोस्, मेरा आज्ञाहरू पालन गर र बाँच, बुद्धि प्राप्त गर, समझ प्राप्त गर, त्यसलाई नभुल र मेरो मुखका वचनहरूदेखि नतर्क, उसलाई नत्याग र उसले तिम्रो रक्षा गर्नेछ, उसलाई प्रेम गर र उसले तिमीलाई सम्हाल्नेछ। बुद्धि श्रेष्ठ हो, यसैले बुद्धि प्राप्त गर र तिम्रा सारा प्राप्तिले समझ प्राप्त गर, बुद्धिलाई उच्च पार र उसले तिम्रो तरक्की गर्नेछ, र उसलाई तिमीले अंगाल्यौ भने उसले तिम्रो आदर गर्नेछ, उसले तिम्रो शिरका लागि शोभाको गहना दिनेछ र उसले तिमीलाई महिमाको मुकुट ल्याइदिनेछ। हे मेरा छोरा, सुन र मेरो कुराहरू ग्रहण गर र तिम्रो जीवनको आयु लामो हुनेछ। मैले तिमीलाई बुद्धिको मार्गमा शिक्षा दिएको छु र मैले तिमीलाई ठिक बाटाहरूमा डोराएको छु। सारा प्राप्तिले समझ प्राप्त गर, बुद्धिलाई उच्च पार र उसले तिम्रो तरक्की गर्नेछ, र उसलाई तिमीले अंगाल्यौ भने उसले तिम्रो आदर गर्नेछ।

छैनन् अनि दगुर्दा तिमीले ठेस खाने छैनौ। शिक्षालाई बलियो गरी पक्रिराख र उसलाई जान नदेऊ, उसलाई समात किनकि उही तिम्रो जीवन हो। दुष्टको बाटोमा नटेक र खराब मानिसको बाटोमा नहिड, त्यसदेखि पर बस, त्यो बाटो भएर नजाऊ र त्यसकोबाट फर्क र त्यसलाई छोडेर जाऊ, किनकि केही खराब नगरेसम्म तिनीहरू सुत्नै सक्दैनन् र अनि कसैलाई ठेस नखुवाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन। आधुनिक श्रोता, अगाडि यसरी लेखिएको छ, किनकि तिनीहरू दुष्टताको रोटी खान्छन् र अत्याचारको दाग मध्ये पिउँछन्, तर धर्मी जनहरूको बाटो चाहिँ चम्किरहने ज्योति जस्तै हुनेछ, जो मध्य दिनसम्म झन झन चहकिलो हुँदै जान्छ। दुष्टहरूको मार्गमा अन्धकार जस्तो हुन्छ, केमा ठेस लाग्ने हो सो तिनीहरूलाई थाहै हुँदैन। हे मेरा छोरा हो, मेरो वचनहरूमा ध्यान देऊ र मेरो कुराहरूतिर आफ्नो कान लगाऊ, तिम्रा आँखाबाट तिनलाई हट्न नदेऊ र तिनलाई तिम्रो हृदयको मध्य भागमा राख, किनकि तिनलाई भेट्टाउनेहरूका निम्ति जीवन हुन् र उनीहरूका शरीरका निम्ति स्वास्थ्य। आफ्नो हृदयलाई पूरा यत्नसित सम्हालेर राख, किनकि यसैबाट जीवनका धाराहरू निस्कन्छ। आफूबाट छली मुख हटाइदेऊ र आफूदेखि चालबाजी बोल्ने ओठहरू टाढो राख। तिम्रा आँखाले सिधा अघि हेरुन्, तिम्रो पलकहरूले सिधा आफ्नो सामु हेरुन्, तिम्रो पाउको हिँड्ने बाटोलाई विचार गर र तिम्रा सबै मार्गहरू स्थिर हौन्। तिमी न त दाहिनेतिर न त देब्रेतिर आफ्नो पाउ खराबीबाट हटाऊ। आमेन। परमेश्वरले वचन सुनाई र पढाइमा प्रशस्त आशिष दिनुभएको होस्। आदरणीय श्रोता, यहाँ चाहिँ हामी देख्दछौ कि एकजना बाबुले आफ्नो जीवनको दृष्टान्त दिँदै यी कुराहरू आफ्ना छोराछोरीहरूलाई बताइरहेको छ र यी कुराहरू पालन गर्दाखेरि जीवनमा हुने फाइदाहरू पनि बताइरहेकै छन्। प्रिय श्रोता, यसबाट हामीले के थाहा गर्न सक्छौ भने आफ्ना आमा बाबुको आज्ञामा ईश्वरीय वचन लुकेको हुन्छ, जसद्वारा हामीले जीवन पाउन सक्दछौ। प्रिय श्रोता, हामीले गत हप्ता पनि यही विषयमा चर्चा गरेका थियौं कि कुनै पनि बाबुले आफू बिग्रिएता पनि आफ्ना छोराछोरीहरू असल जीवन जिएको र राम्रो भएको देख्न चाहन्छ, यसको पछाडिको कारण के हो भनेर हामीले चर्चा गरेका थियौं। यसको पछाडिको कारण हो, जब जब आफ्ना छोराछोरीहरूको मामला अगाडि आउँदछ, तब तब ईश्वरीय आत्मा चाहिँ बाबु आमाको मुखबाट भएर सही बाटो हिँड्ने प्रेरणा दिनलाई बोल्नुहुन्छ भन्ने विषयमा हामीले गत हप्ताको बसाईमा चर्चा गरिसकेका छौ। यसकारणले गर्दा तपाईँका बाबु आमा कतिको पढे लेखेको हुनुहुन्छ वा कतिको सच्चरित्रवान हुनुहुन्छ वा हुनुहुन्न, त्यो कुरालाई तपाईँले विचार नगरिकन उहाँहरूले भन्नुभएका कुराहरूलाई तपाईँले अक्षरशः पालन गर्नुभयो भने तपाईँले तपाईँको सृष्टिकर्ता परमेश्वरको वचनलाई पालन गरिराख्नु भएको हुन्छ। प्रिय श्रोता, यही तथ्य हामीले गत हप्ता हेरेका थियौ, तर दुःख लाग्दो कुरो हाम्रो समाजमा यी कुराहरूलाई त्यति महत्व दिँदैनन्, किनभने आजकलका हामी 21 शताब्दीका मानिसहरू जसले रूढिवादी परम्परा अँगालेका छन् र यिनीहरूको कुरामा तुक छैन भन्ने प्रकारका कुतर्कहरू गरेर आफ्ना आमा बाबुको आज्ञालाई पालन नगरिकन आफ्नो जीवनमा बरालिएर हिँड्नु पर्दा उनीहरू बाटो बिराएर दुष्टताको मार्गमा लागेर छिट्टै नै मृत्युवरण गर्नु परेको प्रशस्त उदाहरणहरू हाम्रो समाजमा देख्न सुन्न पाइरहेका छौ। प्रिय श्रोता, यसकारणले गर्दाखेरि हामीले कति धेरै ज्ञान बुद्धिहरू आफ्नै घर परिवारबाट पाउन सक्दछौ। भनिन्छ, एउटा बालकको पहिलो पाठशाला भनेको उसको आफ्नै घर हो। आदरणीय श्रोता, यो भनाई यसै भनिएको होइन, किनभने अधिकांश नीतिगत कुराहरू नैतिक शिक्षाहरूदेखि लिएर मान मर्यादाका कुराहरूदेखि लिएर व्यावहारिक शिक्षाहरूदेखि लिएर सम्पूर्ण कुराहरू जहाँ विद्यालय तथा विश्वविद्यालयहरूमा पढाइन्न तर घरमा सिक्न पाइदछ। जुन कुरा विद्यालय महाविद्यालय विश्वविद्यालयहरूमा पढेको भन्दा पनि अत्यन्तै महत्वपूर्ण हुन्छ। आदरणीय श्रोता, प्रस्थानको पुस्तकमा पवित्र परमेश्वरले भन्नुभएको छ, मैले तिमीहरूलाई दिने देशमा पुगेपछि त्यहाँ तिमीहरूले आफ्ना आमा बाबुको
आदर गर

0: ताकि त्यहाँ तिमीहरूको जीवन, तिमीहरूको आयु लामो होस्। प्रिय श्रोता, यसकारणले पनि परमेश्वरले यो आज्ञा दिँदै गर्दा यो अभिप्राय प्रकट गर्दै हुनुहुन्थ्यो कि म तिमीहरूसँग धर्मशास्त्रहरूबाट बोल्ने होइन र म तिमीहरूसँग अगम वक्ताहरू भन्दा पनि अगाडि, तिमीहरूका शिक्षकहरू भन्दा पनि अगाडि म तिमीहरूका आफ्नै बाबु आमा मार्फत बोल्दछु र उनीहरूलाई पालन गर र बाँच भन्ने प्रकारको यो अभिप्रायले युक्त आज्ञा परमेश्वरले दिनुभएको हामी पाउँदछौ। प्रिय श्रोता, यसकारणले गर्दाखेरि तपाईँ हामी दीर्घजीवी हुन चाहन्छौ भनेदेखि हामीले यी कुराहरूलाई पालन गर्नु अत्यन्तै महत्वपूर्ण छ। त श्रोता, अब भने हामी फेरि पनि अब अर्को अध्याय पाँचतिर हामी जानेछौ र जसले व्यभिचारको विरुद्धमा चेतावनी दिने गर्दछ। संसारको सबैभन्दा ठूलो पाप र अधर्म भन्ने कुरा चाहिँ यो पहिलो श्रेणीमा आउँदछ, व्यभिचार, जो मानिस जातिहरूको बीचमा अत्यन्तै व्याप्त छ। पहिलो पाप ईश्वरको अनादर गर्नु र आफ्नो उहाँको आज्ञालाई पालन नगर्नु रहेको छ भने दोस्रो चाहिँ सबैभन्दा ठूलो पापको रूपमा व्यभिचार। यसकारणले गर्दा यो हितोपदेशको पुस्तक भरि व्यभिचारका कुराहरूका विषयमा थुप्रै नै पटक व्याख्या गरिएको छ र धेरै लामो कुराकानी गरिएको छ र यसबाट पनि थाहा गर्न सक्दछौ कि व्यभिचार कति ठूलो पाप हो। तर आज हेर्नुहोस्, हाम्रो समाजमा व्यभिचारले ठूलो ठाउँ पाएको कारणले गर्दा हाम्रो समाज एक प्रकारले पूर्ण रूपले दुर्गन्धयुक्त भएको छ, नीति हराएको छ अनि त्यसपछि दया माया भन्ने कुरा पनि हराएको छ। मानिसलाई यो व्यभिचारले यति साह्रो गजाएको छ कि आज जुनसुकै दुष्कर्म गर्न पनि पछि परेको छैन र हुन त यसको विरुद्धमा थुप्रै प्रकारका नीति नियमहरू बनिएता पनि ती नीति नियमहरूको बावजुद पनि यसमा अलिकति पनि कमी आएको छैन। प्रिय श्रोता, यस कारणले गर्दा यस्ता कुराहरूको विरुद्धमा यो चाहिँ आज मात्रै शुरू भएको होइन रहेछ, तर सृष्टिको आदिम कालदेखि नै यो पाप र यो अधर्मले संसारलाई जकड्दै आइरहेको हामी पाउन सक्छौ। आदरणीय श्रोता, हामीले विभिन्न प्रकारका धर्मशास्त्रहरूमा हेर्यौं भने यहाँ मानव मात्र नभएर देवताहरू समेत व्यभिचारमा फस्ने गरेको कुराहरू हामी पाउने गर्दछौ। प्रिय श्रोता, त्यति मात्रै नभएर हामीले विभिन्न प्रकारका इतिहासहरू पढ्यौं भने सामान्य भन्दा सामान्य नागरिक मात्र नभएर ठूला ठूला बादशाहहरू, राजा महाराजाहरू पनि यसको शिकारमा परेर पाप गर्ने गरेको हाम्रा इतिहासहरू ताजै रहेको छ। प्रिय श्रोता, उदाहरणको लागि हामी देख्न सक्छौ कि राजा सुलेमानका 1000 पत्नीहरू अनि राजा सुलेमानका 1000 पत्नीहरूको कारणले गर्दा उनको सम्पूर्ण राजपाट र आत्मिक जीवन नै नष्ट भएको कुरा हामी पवित्र धर्मशास्त्र बाइबलमा पढ्न पाउँदछौ। किनभने ती सबैजना फरक फरक संस्कृति र फरक फरक धारका श्रीमतीहरू भएको कारणले गर्दा अन्तमा सुलेमान राजा आफ्नो धार्मिकताको मार्गदेखि अलग भएर सृष्टिकर्ताको विरुद्धमा पाप गर्ने सम्मानको काम गरे र परिणाम स्वरूप उनको पुस्ताको हातबाट राज्य सत्ता समेत खोसिएको कुरा हामी पढ्न पाउँदछौ। यस कारणले गर्दा यो एकदमै ठूलो जघन्य अपराध हो भन्दा फरक पर्दैन, जसले यस पृथ्वीमा र स्वर्गमा कहीँ पनि शान्ति दिँदैन, बरु यस पृथ्वीमा पनि मानिसहरूको जीवनमा कष्ट थप्ने काम गरिदिन्छ भनेदेखि अर्को जीवनमा पनि नरकको आगोमा अग्नि कुण्डमा होभिनको लागि कसैले पनि बचाउन सक्दैन। यस्तो प्रकारको जघन्य पापमा आज मानिसहरू फसिरहेका छन्। प्रिय श्रोता, अनि यी कुराहरू मानिसहरूको हृदयमा जबसम्म पस्दैनन् तबसम्म यो संसारको परिस्थिति कहिले पनि बदलिएला भनेर भन्न सकिन्न। त श्रोता, आउनुहोस् हामी सरसर्थ केही पदहरू वाचन गर्नेछौ अनि त्यसपछि हामी आजको कार्यक्रमलाई बिट मार्नेछौ र यो कुराहरूलाई यथाति राख्दै फेरि पनि हामी अर्को हप्ता यसलाई निरन्तरता दिनेछौ। त श्रोता, लेखिएको छ, हे मेरो छोरा, मेरो बुद्धितिर ध्यान देऊ र मेरो समझतिर आफ्नो कान लगाऊ, यसो हुँदा तिमीले विवेकको जगडा गर्न सक्छौ र तिम्रो ओठहरूले ज्ञानको रक्षा गर्नेछन्, किनकि पराई स्त्रीका ओठहरूले महको चाका झैं मोह चुहाउँछन् र त्यसको मुख चाहिँ तेल भन्दा चिप्लो हुन्छ, तर त्यसको अन्त चाहिँ तितो पाती जस्तै तितो र दुई धारे तलवार जस्तै धारिलो हुन्छ, त्यसका पाउहरू ओरालो मृत्युतिर लान्छन् र त्यसका पाइलाहरूले अधलोकलाई पक्रन्छ। त्यसले जीवनको बाटोलाई ध्यानसित विचार गर्दिन र त्यसका चालहरू त चञ्चल हुन्छन् र त्यसले तिनलाई जान्न सक्दिन। यसकारण अब हे नानी हो, मेरो कुरा सुन र मेरो मुखका वचनहरूबाट हटेर नजाऊ। तिम्रा मार्ग त्यसदेखि पर सार र त्यसको घरको ढोकाको नजिक पनि नजाऊ। कहीँ तिमीले आफ्नो इज्जत अरूलाई देउला र आफ्नो वर्षहरू चाहिँ निर्दयी मान्छेको हातमा सुम्पाउला। कहीँ पराईहरू तिम्रो धन सम्पत्तिले तृप्त होलान् अनि तिम्रो मेहनत चाहिँ पराईको घरमा पुग्ला। अन्तमा आफ्नो मासु र आफ्नो शरीर नष्ट हुँदा तिनले विलाप गर्नु पर्ला र यसो भन्नु पर्ला, हाय, मैले शिक्षालाई घृणा गरे अनि मेरो हृदयले हप्कीलाई तुच्छ ठान्यो। आदरणीय श्रोता, हामी आज यहीसम्म वाचन गर्नेछौ र आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। हवस्त श्रोता, र पनि प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ कार्यक्रम प्रस्तोता जोनाथन गिरीलाई पनि अर्को हप्ता मंगलबार 3:30 बजेसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसी।
1: कोरस नम्बर 138।

0: गुड न्यूज एफएम 105.1।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र? ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
5: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 98147-68-02, 98147-68-02
10: र 98182-12-40, 98182-12-40।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोपाइटर सानु सापकोटा 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: जय मसी, म सृजना पोहरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज FM 105.1 MHz मा।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।

जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसीह अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट एक हप्तापछि पुनः यहाँको माझमा नयाँ श्रृंखला लिएर उपस्थित हुन पाउँदा म असाध्यै खुसी छु र आशा गर्दछु यहाँहरूको गएको हप्ता एकदमै असल भएर बित्यो होला भनेर। मेरो बारेमा यहाँहरूलाई बताउनु पर्दा चाहिँ मेरो गत हप्ता एकदमै असल, चिन्ता बिना, एकदमै आनन्दमा मात्र बित्यो भनेर भन्यो भने यहाँहरूलाई विश्वास लाग्दैन होला। त्यसैले साँचो कुरा बताउनु पर्दा मेरो गएको हप्ता एकदमै व्यस्ततामा बित्यो र हामी शरीरमा छौ, संसारमा छौ, त्यस कारणले गर्दा हामीलाई कतिचोटि चिन्ता फिक्रीको हृदयहरू आउँछ अनि कतिचोटि हामीलाई थकान महसुस हुन्छ, थाकेको जस्तो महसुस हुन्छ, विभिन्न विचारहरू आउँछ, हामी कहिलेकाहीँ एक्लो महसुस गर्छौं। यी सबै कुरा हामीलाई भएर आउँदछ। हामी खुसी पनि हुन्छौँ तर त्यसको साथसाथमा दुखी पनि हुन्छौँ। हामीलाई शान्ति पनि छ, त्यसको साथसाथमा कहिलेकाहीँ हामी अशान्ति पनि महसुस गर्दछौँ र हामीलाई कतिचोटि लाग्न सक्छ परमेश्वरलाई हामीले पुजेका छौँ, परमेश्वरसँग हामी नजिक छौँ, त्यस कारणले गर्दा हाम्रो सबै परिस्थितिहरू सधैँ असलै हुनुपर्दछ, हाम्रो जीवन आनन्दै आनन्दमा बित्नु पर्दछ, हाम्रो जीवनमा चाहिँ सधैँ सफलता मात्र पाउनु पर्दछ भन्ने जस्तो हामीलाई कतिचोटि लाग्न सक्छ। तर यदि हामीले बाइबल राम्रोसँग पढ्ने हो भने हामीले त्यहाँ काहीँ पनि पाउँदैनौँ कि जब हामी परमेश्वरलाई चिन्दछौँ, परमेश्वरसँग समय बिताउँछौँ, हामीलाई सुखै सुख मात्र आउँछ, हामी आनन्द मात्र आउँछ, हामीमा शान्ति मात्र आउँछ भनेर काहीँ पनि लेखेको छैन। बाइबलमा चाहिँ यस्तो लेखेको छ, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। जसको मतलब हो परमेश्वरले थाकेको र बोझले दबिएको मानिसहरूलाई अति प्रेम गर्नुहुन्छ र उहाँले प्रेम मात्र केवल गर्नुहुन्न, उहाँले एक्सन पनि गर्न चाहनुहुन्छ र त्यो एक्सन के हो भन्दा उहाँले हामीलाई विश्राम दिन चाहनुहुन्छ। त्यसैले यदि हामी संसारमा थाकेका छौँ भने, हामीलाई विभिन्न परिस्थितिले दबाएको छ भने, यदि हामीलाई विभिन्न कुराले गर्दा एक्लो महसुस भएको छ भने, हामी चाहिँ परमेश्वरसँग, जसले हामीलाई विश्राम दिन चाहनुहुन्छ, विश्राम कसलाई मन पर्दैन र होइन, जसले हामीलाई विश्राम दिन चाहनुहुन्छ उहाँ कहाँ हामी जानुपर्ने रहेछ भन्ने कुराहरू बुझ्नु पर्दछ। र यति भन्दै आउनुहोस् आजको कार्यक्रमतिर अगाडि बढौं। कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिला आर्टेन लाइब्रेरीको बारेमा यहाँहरूलाई छोटो केही जानकारी दिन मन लाग्यो। आर्टेन पुस्तकालय चाहिँ नेपालको ईश्वरशास्त्रीय पुस्तकालयहरूको सबैभन्दा ठूलो पुस्तकालय हो। यहाँ तपाईँहरूले भेराइटी अफ थियोलोजिकल बुक्सहरू पाउन सक्नुहुन्छ। हामीले 90% थियोलोजिकल बुकहरू राखेका छौँ र तपाईँहरू पनि थियोलोजिकल बुकहरू अथवा कुनै पनि पुस्तक पढ्नमा रुचि छ भने आर्टेन पुस्तकालयको भरपूर फाइदा उठाउन सक्नुहुन्छ। र केही जानकारी छ, केही बुझ्न मन छ भने कार्यक्रमको अन्त्यमा दिएको फोन नम्बरमा यहाँहरूले फोन गरेर हामीलाई तपाईँहरूको प्रश्न राख्न सक्नुहुनेछ, साथै तपाईँहरूको सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति भन्दै आउनुहोस् कार्यक्रम पुस्तक र जीवनको यो नयाँ श्रृंखलातिर प्रवेश गरौं। कार्यक्रम पुस्तक र जीवनमा सदाझै आज पनि मैले एउटा विशेष जीवन उपयोगी, जीवनमा एकदमै फाइदा पुर्याउने पुस्तकलाई लिएर आएकी छु। जुन पुस्तकलाई मैले आफै पनि पढेर मैले धेरै त्यो पुस्तकबाट फाइदा, मैले व्यक्तिगत फाइदा पनि धेरै लिएको छु र त्यही पुस्तकको बारेमा आज म तपाईँहरूलाई बताउन चाहन्छु। र त्यो पुस्तक यदि तपाईँहरूले पनि पढ्नु भएको छ भने म विश्वास गर्दछु, मलाई लाग्छ तपाईँहरूले पनि धेरै लाभ उठाइसक्नु भएको छ होला भनेर। र यो एक अङ्ग्रेजी पुस्तक हो र यस पुस्तकको नाम रहेको छ इट द्याट फ्रग, जसको लेखक हुनुहुन्छ ब्रायन ट्रेसी। र यो पुस्तक करिब 120 पेजको रहेको छ र यो एउटा इन्टरनेसनल बेस्ट सेलर पुस्तक पनि हो। अहिलेसम्म 1.6 मिलियन कपिजहरू बेचिएको भनेर हामीले रेकर्डमा देखेका छौँ। र यो इट द्याट फ्रग, यसलाई नेपालीमा उल्टा गर्दा त भ्यागुतालाई खानुहोस् भनेर बुझिन्छ। र भ्यागुतालाई खानुहोस् भन्ने पुस्तक पढेर मैले चाहिँ यस्तो पुस्तकबाट कसरी फाइदा उठाए म तपाईँहरूलाई बताउने नै छु। तर त्यो भन्दा पहिला म तपाईँहरूलाई यस पुस्तकको लेखकको बारेमा थोरै जानकारी दिन चाहन्छु। लेखक ब्रायन ट्रेसी चाहिँ संसारकै वान अफ द टप स्पिकर बिजनेस स्पिकर हुनुहुन्छ। उहाँले अहिलेसम्म 80 भन्दा बढी पुस्तकहरू लेखिसक्नु भएको छ र उहाँको बारेमा थप कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँले प्रत्येक वर्ष 2,50,000 भन्दा बेसी धेरै व्यक्तिहरूलाई चाहिँ एज अ किनोट स्पिकर एन्ड सेमिनार लिडर उहाँले एड्रेस गर्नुभएको छ र उहाँका पुस्तकहरू जस्तै किस द्याट फ्रग, फाइन्ड योर ब्यालेन्स पोइन्ट, फ्लाइट प्लान र हाउ द बेस्ट लिडर्स लिड भन्ने पुस्तकहरू रहेका छन् र यी पुस्तकहरूमा आफैलाई चाहिँ व्यक्तिगत पढ्न मन छ। मैले उहाँको पुस्तक यही एउटा मात्रै इट द्याट फ्रग भन्ने मात्रै पढेको। आउनुहोस् यो पुस्तकको बारेमा आज कुरा गरौँ र यो इट द्याट फ्रग भन्ने पुस्तकले हामीलाई यो सिकाउँदछ कि हामी प्राय कतिजनाको यस्तो बानी हुन्छ, कुनै पनि कामलाई हामीले समयमा नगरेर पछि सार्ने बानी हुन्छ, यो कामलाई भोलि गर्छु, पर्सि गर्छु, अर्को दिन गर्छु भन्दा भन्दै कति चाँडो वर्षौँ बित्छ, तर हामीले त्यो कामलाई गर्दै गर्दैनौँ। हाम्रो नेचर हुन्छ नि काम पछि सार्ने बानी, सानो काम हुन्छ तर त्यसलाई नै हामी बढाएर बढाएर बढाएर समय पछि धकेलेर धकेलेर पछि गर्ने बानी हुन्छ नि, त्यो बानीलाई हामी कसरी सुधार्ने भन्ने कुरा नै लेखेको र इट द्याट फ्रग पुस्तकले हामीलाई काम पछि सार्ने बानी अथवा प्रोक्रास्टिनेसन त्यागेर सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण कामलाई दिनको सुरुमै पूरा गर्न प्रेरित गर्दछ र सफलताको रहस्य धेरै काम गर्नुमा होइन तर सही कामलाई सही समयमा गर्नु हो भनेर बताउँदछ र यस पुस्तकले सिकाउँछ कि हाम्रो समय चाहिँ एकदमै सीमित छ, लिमिटेड छ, त्यसैले हामी प्रत्येक दिन हाम्रो कामलाई नै प्राथमिकता दिनुपर्दछ। यदि हामीले सबैभन्दा आवश्यक र महत्वपूर्ण काम पहिले गर्ने बानी बसाल्यौँ भने हाम्रो प्रोडक्टिभिटी बढ्दछ अनि हाम्रो तनाव घट्छ, हामी एकदमै क्रिएटिभ हुन्छौँ र हाम्रो तनाव हामीमा भएको स्ट्रेसहरू घट्दछ, हाम्रो आत्मविश्वास पनि बढ्छ र हाम्रो लक्ष्यहरू पनि हामी छिटो प्राप्त गर्छौँ भनेर पुस्तकले बताउँदछ। र यस पुस्तकमा भ्यागुता भनेको चाहिँ हामीले गर्नुपर्ने तर टार्न खोज्ने अनि सबैभन्दा महत्वपूर्ण कामलाई जनाउँदछ। त्यसैले इट द्याट फ्रग भन्नुको अर्थ चाहिँ सबैभन्दा कठिन र महत्वपूर्ण कामलाई ढिलो नगरी सबैभन्दा पहिला पूरा गर्नु नै हो। प्रिय श्रोताजीहरू, कार्यक्रमको समय सीमित भएको कारणले गर्दा पुस्तकको सबै पुस्तकको विस्तृत जानकारी यहाँहरूको माझमा राख्न असमर्थ छु, तर म प्रत्येक पुस्तकले भन्नु खोजेको, पुस्तकभित्र रहेको प्रत्येक विषयले भन्न खोजेको कुरा अवश्य पनि यहाँहरूको माझमा राख्ने नै छु र पुस्तकमा जम्मा 21 विषयहरू रहेका छन्, जसमध्ये पहिलो रहेको छ आफ्नो लक्ष्यमा स्पष्ट हुनुहोस् भनेर। र हामीले कुनै पनि काम पछि सारिरहेको काम के को लागि गर्छौँ, त्यहाँबाट हामीले के हासिल गर्छौँ भन्ने कुरा चाहिँ हामी पहिला स्पष्ट हुनुपर्छ भनेर यहाँ लेखिएको छ। यदि लक्ष्य नै स्पष्ट छैन भने कुन काम पहिला गर्ने भन्ने पनि हामीलाई थाहा हुँदैन र आफ्नो उद्देश्य, प्राथमिकता र चाहना हामीले पहिला लेख्नुपर्छ र पहिलो विषयमा 7 स्टेपहरू सफलता प्राप्त गर्नुको लागि 7 विषयहरू स्टेपहरू लेख्नु भएको छ, जुन यस प्रकारको रहेको छ। पहिलो स्टेप रहेको छ हामी के चाहन्छौँ भनेर थाहा गर्ने, दोस्रो रहेको छ त्यसलाई लेख्ने, पेपरमा लेख्ने र तेस्रो रहेको छ त्यसको लागि डेड लाइन लेख्ने, तपाईँले कहिलेसम्म त्यो काम चाहिँ गरिसक्नुपर्छ, गरिसक्छु भनेर एउटा डेड लाइन चाहिँ तपाईँले सेट गर्ने र चौथो रहेको छ तपाईँले त्यो कार्य गरिसकेपछि के कुरा चाहिँ अचिव गर्नुहुन्छ, प्राप्त गर्नुहुन्छ भनेर त्यसको लिस्टहरू चाहिँ सबै लेख्ने र पाँचौँ रहेको छ तपाईँले जुन लेख्नु भएको लिस्ट छ त्यो लिस्टलाई चाहिँ व्यवस्थापन गर्नु। त्यस्तै गरेर पुस्तकको दोस्रो विषय रहेको छ हरेक दिनको योजना पहिले नै बनाउनुहोस्, प्लान एभ्री डे इन एडभान्स। योजना बिना कुनै पनि सफलता सम्भव छैन, त्यसैले राति सुत्नुभन्दा अघि वा बिहानै उठिसकेपछि हामीले के गर्ने भनेर लिस्ट बनाउन आवश्यकता छ भनेर पुस्तकले भन्दछ र यो चाहिँ हामीले अरू अरू पुस्तकहरूमा पनि देख्न सक्छौँ, हामीले ठुलो बडा मानिसहरूले भनेको, हाम्रो अग्रजहरूले भन्नुभएको पनि हामीले सुनेका हुन सक्छौँ। यसले चाहिँ हामीलाई कसरी फाइदा गर्छ भन्ने कुरा चाहिँ हामीलाई सबै थाहा छ। त्यसैले तेस्रो नम्बरमा जाउँ, तेस्रो नम्बरको विषय रहेको छ हरेक कुरामा 80-20 नियम लागू गर्नुहोस् भनेर र यो 80-20 रुल्स हाम्रो जीवनमा र समय व्यवस्थापन गर्नको लागि एकदमै धेरै फाइदा छ भनेर लेखिएको छ, जसलाई पोरेटो प्रिन्सिपल पनि भनेर भनिन्छ। र तेस्रो विषयले भन्दछ हामीले हाम्रो क्रियाकलापहरूमा फोकस गर्नुपर्छ, र त्यस क्रियाकलापबाट कति उपलब्धि आउँछ भन्ने कुरामा होइन। र चौथो विषय रहेको छ परिणामको बारेमा सोच्नुहोस्। र यस चौथो विषयले भन्न खोजेको कुरा चाहिँ हामीले लङ टर्मको लागि सोच्नुपर्छ, लामो समय दीर्घकालीन समयको लागि दीर्घकालीन समयमा फाइदा पुर्याउने कुराहरूको बारेमा सोच्नुपर्दछ। त्यही सोचाइले नै हामीलाई सर्ट टर्मको लागि अहिले भर्खरीको लागि डिसिजन मेकिङमा सहायता पुग्छ भनेर भन्दछ। पाँचौ नम्बरको विषय रहेको छ सृजनात्मक रूपमा काम टार्नुहोस् अथवा प्र्याक्टिस क्रिएटिभ प्रोक्रास्टिनेसन। हामीले हाम्रो अगाडि भएका सबै कामहरू गर्न आवश्यकता छैन भनेर भनेको र महत्व कामलाई पछि गर्नु वा नगरे पनि हुन्छ भनेर खोज्दछ यस विषयले। जस्तै हामीलाई सामाजिक सञ्जालहरू स्क्रोल गरिराख्न मन लाग्छ, कामै होला कतिचोटि त, तर त्यो गर्न आवश्यकता छैन होला, त्यसलाई हामी प्रोक्रास्टिनेसन गर्न सक्छौँ, त्यसलाई हामी चाहिँ त्यो कामलाई चाहिँ अलिकति पछाडि धकेल्न सक्छौँ। त्यस्तै गरेर छ नम्बरको बुदा रहेको छ एबिसिडिईबिडी प्रयोग गर्नुहोस्। एबिसिडिई भनेको ए चाहिँ अत्यन्तै महत्वपूर्ण, बी चाहिँ अलिकति महत्वपूर्ण, सी गरे राम्रो, नगरे पनि खास असर त्यस्तो छैन भन्ने, डी चाहिँ अरूलाई जिम्मा दिन मिल्ने, आफूले काम नगरेर अरूलाई जिम्मा दिन मिल्ने, यी चाहिँ नगर्न पनि सकिने, मिल्ने, हटाउन पनि सकिने त्यो काम चाहिँ, त्यो कामहरू नै रहेको छ र हामीले चाहिँ हाम्रो जीवनमा यो लागू गर्नुपर्दछ भनेर छ नम्बरको विषयले बताउँदछ। सातौ नम्बरमा रहेको छ मुख्य परिणाम क्षेत्रहरूमा ध्यान दिनुहोस्। फोकस अन की रिजल्ट एरियाज। हाम्रो सफलतामा सबैभन्दा बढी असर गर्ने कामहरूको हामीले पहिचान गर्नुपर्दछ भनेर सात नम्बरको कथाले भन्दछ भने आठ नम्बरको विषयले भन्दछ तिनको नियम लागू गर्नुहोस्। हाम्रो तीन मुख्य कामले नै अधिकांश सफलताहरू निर्धारण गर्दछ भनेर भन्दछ। दैनिक सबैभन्दा महत्वपूर्ण तीन कामहरू लेख्ने र नौ नम्बरको बुदा रहेको छ सुरु गर्नु अघि राम्रो तयारी गर्नुहोस् भनेर। हामीले कुनै पनि कुरा सुरु गर्नुभन्दा अगाडि तयारीको एकदमै ठुलो भूमिका रहदछ, जसको लागि एकदमै कम्फर्टेबल वर्क स्पेस बनाउने भनेर पुस्तकले भन्दछ र तयारीले हाम्रो कामहरूलाई सजिलो बनाउँदछ भनेर भन्दछ। र हाम्रो सोच मात्रै होइन, सोच मात्रै तयारी होइन, तर हामीले बसेर काम गर्ने ठाउँ वरपर नै हामी असल प्रकारले तयारी गर्नुपर्छ भन्ने कुराहरू, हाम्रो बस्ने ठाउँ, कुनै कुरा पढ्न लागिरहेको छौँ भने पढ्ने किताब, कापी, कलम आदि धेरै कुराहरू हुनसक्दछ। यी कुराहरूले नै हामीलाई काम गर्नको लागि ऊर्जा मिल्छ, हामीले सफलता पाउँछौँ भनेर भन्दछ भने। त्यस्तै गरेर दस नम्बरको बुदा रहेको छ एक पटकमा एउटा मात्रै कदम चाल्नुहोस् भनेर। हामीले कुनै पनि काम गर्दाखेरि एउटा काम गर्दा एउटा मात्रै गर्ने भनेर भन्दछ। ठुलो काम र सानो कामलाई हामीले विभाजन गरेर गर्ने, ठुलो ठुलो काम पहिला गर्ने, अप्ठ्यारो अप्ठ्यारो काम पहिला गर्ने, साना साना काम विभाजन गरेर हामी गर्न सक्दछौँ भनेर भन्दछ। र एघार नम्बरको विषयले भन्दछ आफ्नो मुख्य सिपलाई सुधार्नुहोस्। सिप बढेपछि काम पनि छिटो हुन्छ। हाम्रो स्किल हामीले जहाँ जे काम गरिरहेका छौँ त्यो कामलाई चाहिँ अझै राम्रोसँग गर्ने प्रयत्न गर्ने र त्यसलाई नै सुधार्दै जाने भनेर भन्दछ। जस्तै हाम्रो सिप, हामी राम्रो टाइपिङ गर्छौँ भने, हाम्रो लेखन राम्रो छ भने, हामी राम्रो बोल्छौँ भने, हामी राम्रो कम्प्युटर चलाउन जान्दछौँ भने त्यसमा हामीले अझै सुधार गर्दै अघि बढ्नु पर्दछ भनेर भन्दछ। त्यस्तै गरेर बाह्र नम्बर बुधाले भन्दछ आफ्नो मुख्य बाधा पहिचान गर्नुहोस्। तपाईँलाई के कुराले गर्दाखेरि त्यो कामबाट रोकिरहेको छ, तपाईँले गर्नुपर्ने कामहरूबाट रोकिरहेको छ, तपाईँ अनि हामीले के कारणले गर्दाखेरि त्यो कामलाई ढिलाइ गरिरहेको छौँ, त्यसको समस्याको जडलाई थाहा गर्ने र त्यहाँबाट हामी मुक्त हुने। कहिलेकाहीँ हामीलाई समयको अभावले गर्दा, हामीलाई अल्छीपनको कारणले गर्दा र बढी जस्तो मोबाइलको कारणले गर्दा र ज्ञानको कमीले पनि हामीलाई हाम्रो यो कामलाई पछि सार्ने बानी हुँदछ। त्यो कामलाई, त्यो समस्यालाई पहिचान गरेर हामी अगाडि बढ्नु पर्दछ भनेर बाह्र नम्बर बुधाले भन्दछ। तेह्र नम्बर बुधाले आफूमाथि जिम्मेवारी लिनुहोस् भनेर भन्दछ। तपाईँ अनि हामीले गरेको जुन पनि कामहरू, गर्न लागेको कामहरू चाहिँ हामी आफै नै जिम्मा लिनुपर्दछ। अरू फलानाले गरिदिएर गरेपछि मैले गर्छु होइन कि, तर आफै नै अघि बढेर आफैले जिम्मेवारी लिनुपर्दछ, आफैले नै आफ्नो डेडलाइनहरू तोकेर काम पूरा गर्नुपर्दछ भनेर तेह्र नम्बर बुधाले भन्दछ विषयले। त्यस्तै गरेर आफैलाई प्रेरित गर्नुहोस् भनेर चौध नम्बरमा छ। हामीले आफैले आफैलाई सकारात्मक सोच र आत्मविश्वासले प्रेरित गर्दै अघि बढ्नु पर्दछ भनेर भन्दछ र हामीले समस्यालाई हेर्ने होइन, तर यसलाई, यसको समस्याको समाधानमा हामीले ध्यान दिनुपर्दछ। पन्ध्र नम्बरमा छ प्रविधि खराब मालिक हो, यानि कि टेक्नोलोजी इज अ टेरिबल मास्टर भनेर छ। प्रविधिले हामीलाई नियन्त्रण गर्न नदिनुहोस् भनेर। हामी अनावश्यक फोन चलाउँछौँ, फेसबुक चलाउँछौँ, टिकटक चलाउँछौँ, इन्स्टाग्राम चलाउँछौँ, यी सबै कुराले हामीलाई कन्ट्रोल कन्ट्रोल गर्न नदिनुहोस् तर हामीले चाहिँ यी कुराहरूलाई कन्ट्रोल गरौँ भनेर 15 नम्बरको विषयले भन्दछ र 16 नम्बरको विषयले यस्तो भन्दछ प्रविधि राम्रो सेवक हो टेक्नोलोजी इज अ वन्डरफुल सर्भेन्ट भनेर भन्दछ र टेक्नोलोजी त्यस्तो नराम्रो पनि होइन तर यसको सही प्रयोगले गर्दा हामीलाई फाइदा हुन पनि सक्छ भन्ने कुराहरू लेखिएको छ जस्तै हामीलाई केही कुराको आइडिया चाहियो भने हामी युट्युब चलाउन सकिन्छ त्यहाँबाट हामी पढ्न सकिन्छ पुस्तकहरू पढ्न मन लाग्यो भने अहिले हाम्रो कति डिजिटल लाइब्रेरीहरू छ गुगलमा हामीले खोजेर पढ्न सक्छौँ नोटहरू बनाउने नोटहरू हामीले अहिले गुगलमा कति धेरै पाउँदछौँ यी कुराहरू नै अनलाइन कोर्सहरू कति धेरै हामीले पाउन सक्दछौँ यी कुराहरूलाई हामीले सही ढङ्गबाट प्रयोग गरेमा हामीले सफलता प्राप्त गर्न सक्दछौँ भनेर भन्दछ त्यस्तै गरेर 17 नम्बरको बुद्धले भन्दछ आफ्नो ध्यानलाई केन्द्रित राख्नुहोस् हाम्रो ध्यान चाहिँ एकै ठाउँमा एक समयमा चाहिँ एकै ठाउँमा हुनु पर्दछ भनेर भन्दछ धेरै काम हामीले एकैचोटि गर्दाखेरि त्यसको गुणस्तर घट्दछ हामीले राम्रोसँगले फोकस गरेर इफेक्टिभ तरिकाले गर्न सकिँदैन भनेर 17 नम्बरको विषयले बताउँदछ त्यस्तै गरेर 18 नम्बरको विषयले भन्दछ कामलाई साना भागमा विभाजन गर्नुहोस् ठुलो कामलाई सानो भागमा तोड्दा सुरु गर्न सजिलो हुन्छ हामीले यसलाई डिभाइड गरेर हामी कसरी काम सजिलो गर्न सकिन्छ भनेर भनेको जसको मतलब हो यदि हाम्रो पुस्तक पढ्ने हामीले उद्देश्य राखेका छौँ भने एकै दिन 30 अध्याय पढ्ने होइन तर प्रत्येक दिन दुई दुई अध्याय पढ्दै पढ्दै जान पर्दछ भनेर भन्न खोजेको 19 नम्बरमा लामो अवरोध रहित समय निकाल्नुहोस् भनेर लेखेको छ यसको बुदा रहेको छ यस पुस्तकको गहिरो ध्यानको लागि चाहिँ हामी एकदमै फोकस भएर पढ्नको लागि चाहिँ हाम्रो निरन्तर लामो समय चाहिन्छ 20 नम्बरले भन्दछ तुरुन्तै काम गर्ने बानी विकास गर्नुहोस् हामीले कुनै पनि काम हामीलाई थाहा भयो यो गर्नुपर्छ भनेर तर हामी एकैछिनपछि गर्छौँ भन्यो भने त्यो काम हामीले नगर्न नै सक्छौँ अथवा त्यो काममा हाम्रो ढिलाइ हुन पनि सक्दछ तर त्यो थाहा भएको काम थाहा गर्न बित्तिकै गर्यौँ भने चाहिँ त्यो काम बन्दछ भनेर यस विषयले भन्न खोजेको हो र हामीले पछि गर्छु भन्ने बानी चाहिँ हटाउनु पर्दछ र हाम्रो सोचभन्दा कार्य नै महत्वपूर्ण हुँदछ भनेर भन्दछ 21 नम्बरको विषयले भन्दछ एक समयमा एउटै काम पूरा गर्नुहोस् सिङ्गल ह्यान्डल एभ्री टास्क भनेको हामीले कुनै पनि काम गरिरहेका छौँ र त्यो काम गर्दा गर्दै अर्को काम आइपऱ्यो भने त्यही काम जुन अगाडिबाट हामीले गरिरहेका छौँ त्यो कामलाई नै निरन्तरता दिने र जब हामी काम पूरा गर्दछौँ हामीमा आत्मविश्वास बढ्छ र अर्को आएको काम गर्न पनि सजिलो हुँदछ भनेर भन्दछ र यस पुस्तकलाई सबै एकै ठाउँमा पारेर हेर्ने हो भने यो पुस्तकले हामीलाई यही सिकाउँदछ कि आफ्नो लक्ष्य स्पष्ट बनाउनु पर्दछ योजना बनाएर काम सुरु गर्नुपर्दछ सबैभन्दा महत्वपूर्ण र कठिन काम चाहिँ पहिला गर्नुपर्दछ कामलाई साना भागमा विभाजन गर्नुपर्दछ ध्यान विचलित गर्ने कुराहरू हचाउनु पर्दछ एक समयमा एउटै काममा पूरा ध्यान दिनुपर्दछ र सुरु गरेको काम पूरा नगरेसम्म रोकिनु हुँदैन र यदि तपाईँ विद्यार्थी हुनुहुन्छ कुनै पनि परीक्षाको लागि तयारी गर्दै हुनुहुन्छ भने यी 21 सिद्धान्तहरूलाई दैनिक जीवनमा लागू गर्नुभयो भने अध्ययनको गुणस्तर र समय व्यवस्थापनमा पनि उत्तिकै सुधारहरू आउँदछ र यो इट फ्रग भन्ने पुस्तकले सफल व्यक्तिहरूको एउटा सामान्य बानीलाई सिकाउँदछ र सबैभन्दा महत्वपूर्ण कामलाई पहिले सम्पन्न गर्नुपर्छ भन्ने बानीलाई सिकाउँदछ हामी प्रत्येक दिन कठिन तर आवश्यक कामबाट सुरुवात गर्ने बानी विकास गर्यौं भने हाम्रो प्रोडक्टिभिटी आत्मविश्वास र सफलता दुवै बढेर जान्छ भनेर भन्दछ र यस पुस्तकले हामीलाई समयको सही सदुपयोग अनुशासन र प्राथमिकताको महत्व पनि सिकाउँदछ जीवनमा धेरै कामहरू गर्नुपर्ने हुन्छ तर सबै काम समान महत्वको हुँदैनन् यदि हामीले सबैभन्दा महत्वपूर्ण र कठिन कामलाई चाहिँ पहिचान गरेर पहिले नै पूरा गर्ने बानी विकास गर्यौँ भने हामी आफ्नो लक्ष्यतर्फ अझ प्रभावकारी रूपमा अघि बढ्न सक्छौँ भनेर पुस्तकले भन्दछ र यस पुस्तकको मुख्य शिक्षा केवल धेरै व्यस्त हुनु मात्र होइन बरु सही काममा आफ्नो समय ऊर्जा र ध्यान केन्द्रित गर्नु पनि हो कामलाई टाढ्ने बानीले हाम्रो अवसरहरू गुम्न सक्दछ हामीले पाएका अवसरहरू पनि गुमेर जान सक्दछ र अन्त्यमा सफल मानिसहरू र असफल मानिसहरू बीचको ठूलो भिन्नता उनीहरूले आफ्नो समय र प्राथमिकतालाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरामा हुँदछ त्यसैले हरेक दिनको सुरुवात सबैभन्दा महत्वपूर्ण कामबाट गरौं चुनौतीहरूलाई सामना गरौं र निरन्तर अनुशासनका साथ अघि बढौं यही बानीले व्यक्तिगत जीवन, सेवा, अध्ययन र पेसागत क्षेत्रमा ठूलो परिवर्तन ल्याउँदछ भन्दै कार्यक्रमको निर्धारित समय सकिएको छ। यति बेलासम्म हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। कार्यक्रम यहाँलाई कस्तो लाग्यो, सुनिसक्नु भएको छ, प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि गुड न्युज एफएममा यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र आर्टेन पुस्तकालयमा पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ भन्दै अर्को हप्ता पुनः नयाँ श्रृङ्खलाका साथमा नयाँ विषय लिएर नयाँ पुस्तक लिएर यहाँहरूको माझमा आउने बाचा गर्दै अहिले भने प्राविधिक मित्र सुजन जी र म कार्यक्रम प्रस्तुता एस्तर राईलाई बिदा दिनुहोस्। जय मसीह, नमस्कार, फेरि भेटौँला।

सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: नेपालगञ्ज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसे। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइन्डका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। साथै हाम्रो अफिसियल वेबसाइट www.goodnewsnepal.org मार्फत 24 घण्टा अनलाइन रेडियो सुन्न सक्नुहुन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वर प्रति तपाईँको प्रेम कस्तो हुनुपर्दछ भन्ने विषयमा हेर्नेछौ। वचनले भन्दछ, परमेश्वर प्रेम हुनुहुन्छ। उहाँले मानिस जातिलाई अत्यन्तै प्रेम गर्नुहुँदछ, जसको प्रमाण कलवरी क्रुसको बलिदानबाट हामीले थाहा गर्न सक्छौ। यो त भयो मानिस प्रति परमेश्वरको प्रेम। अनि श्रोता, परमेश्वर पनि सबै मानिसहरूले उहाँलाई प्रेम गरेको चाहनुहुन्छ, अनि एक अर्कामा पनि प्रेम गरेको चाहनुहुन्छ। अनि हरेक मानिसले आफ्नो जीवनमा परमेश्वरलाई सदैव पहिलो स्थान दिएको चाहनुहुन्छ। त आउनु श्रोता, यिनै विविध विषयको सिरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: रेडियो कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूलाई प्रभु येशु ख्रिष्टको आशीर्वाद, सृष्टिकर्ता परमेश्वरको कृपा दया रहोस्। हामी सधैँ प्रार्थना गरिरहेका छौं र आज यो सुसमाचार सबैलाई कार्यक्रममा म एउटा बाइबलीय सन्देश लिएर आएको छु। यहाँहरू हरेकलाई र हामीहरू प्रत्येक व्यक्तिलाई परमेश्वरको कृपा यस्ता वाणी र वचन सुन्दा र उहाँको नाममा प्रार्थना गर्दा मिल्दछ। आज विश्वमा यो कुरा प्रमाणित भएर देखेको छ। कृपा गरेर सुनिदिनुहोला प्रोग्राम र परमेश्वरको कृपा दया र आशिष लिइदिनु हुन म मेरो व्यक्तिगत तर्फबाट निवेदन गर्दछु। आदरणीय मित्र, परमेश्वर एकमात्र हुनुहुन्छ। उहाँले सबैलाई समान प्रेम गर्नुहुन्छ। उहाँले न त नातावाद कृपावाद गर्नुहुन्छ, न त पक्षपात गर्नुहुन्छ, तर उहाँले एउटा कुरा मात्र हेर्नुहुन्छ। साँचो परमेश्वरको असल व्यवस्थामा अगाडि बढ्न चाहन्छौ कि आफ्नै इच्छा आकांक्षा र दुष्ट आत्माको बन्धनमा परेर हामी जीवन जिउन चाहन्छौ त? यदि हामी परमेश्वरतिर लाग्दछौ भने परमेश्वर पक्षका हौ, यदि हामी परमेश्वरलाई घृणा गर्छौ भने हामी दुष्टतिरका हौ भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबलले बताउँदछ। आदरणीय मित्र, हामी कोही पनि एक आपसमा यस्तो चाहँदैनौ कि दुष्टले हाम्रो जीवनमा दुःख देओस्, तर आज यो नकार्न पनि सक्दैनौ कि धेरै जना मानिसहरूको जीवनमा दुष्टले एकदमै नराम्रो असर पारिरहेको छ। घरमा अशान्ति, व्यक्तिमा अशान्ति, देशमा अशान्ति, ईश्वरको डर भए छैन, जे जसरी होस् आफूहरूको पेट भर्ने काम र प्रयास भइरहेको हामी देख्दछौ। तर जब हामी पवित्र धर्मशास्त्र बाइबल पढ्दछौं, जब हामी प्रभु येशु ख्रिस्टका अनुयायी हुँदछौं, हामीहरूले यो संसार धन दौलत र धरतीका कुराहरूलाई भन्दा पनि स्वर्गीय अनन्तको जीवनलाई बढी महत्व दिन्छौं र मरिसकेको जीवनलाई बढी महत्व दिन्छौं अहिलेको यो अस्थायी जीवनलाई भन्दा। त्यसैले आदरणीय मित्र, आज मान्छेहरू सत्यको ज्ञानमा बिस्तारै आउन थालेका छन्। तपाईँ हामी पनि यदि छुटेका छौं भने हामीहरू पनि सत्यको ज्ञानमा आउनलाई साँचो ईश्वरमा पुकारा गर्न शुरू गरौं, जो परमेश्वरको महिमा गर्नलाई चर्च मण्डलीहरूमा भेला हुनेको माझमा गएर सिक्न र बुझ्न सिकौ। आदरणीय मित्र, मण्डली आउनु भनेको क्रिश्चियन धर्म आउनु होइन, मण्डली आउनु भनेको साँचो ईश्वर को हुनुहुन्छ, मुक्ति र मोक्ष कसरी पाउन सक्छौ, ईश्वर कति हुनुहुन्छ, एकमात्र मेरा सृष्टिकर्ता परमेश्वरमा म अगाडि कसरी बढ्न सक्छु, विभिन्न प्रकारका सहायता र साथको कुरा मण्डलीमा हुन्छ, जुन येशु ख्रिस्टको सिद्धान्त हो। आज विश्वका मानिसहरू, विश्वका देशहरू येशु पछि किन लम्किरहेका छन्? किनभने येशु बिना मुक्ति छैन, येशु बिना मोक्ष छैन, येशु बिना शान्ति र आशिष उद्धार छैन भन्ने कुरा धर्मशास्त्रमा उल्लेख छ र प्रमाणित भएको पनि छ। त्यसैले आदरणीय मित्र, तपाईँ हामीले आफ्नो जीवनको दाता मालिक येशु प्रभुलाई बनाउनु पर्दछ। बनाएका छैनौ भने हामीले हतार गर्नुपर्छ, किनभने परमेश्वर एकमात्र हुनुहुन्छ, येशु जो यो धरतीमा आएर आफ्नो अचम्मको प्रेम र कामहरू गर्दै हुनुहुन्छ। आदरणीय मित्र, तपाईँ हामी एक मात्र ईश्वरका सन्तान हौ, तर आज एक आपसमा अपरिचित जस्ता, एक आपसमा विरोधी जस्ता देखिएका छौं। यो देखाउने तपाईँ र म होइन, यो देखाउने दुष्ट आत्मा हो जसले ईश्वर प्रति विरोध गर्ने भावना हाल्छ। नासरतका येशूको नाममा हामीले यस्ता दुष्ट आत्मालाई फेरि जंगलमा हटाउनलाई अभियान गर्नुपर्छ। यसको लागि कुनै डाक्टर हस्पिटल छैन, यसको लागि एउटा मात्र डाक्टर येशू ख्रीष्ट, एउटा मात्र हस्पिटल मण्डली हो। त्यसकारण तपाईँ हामी चर्चमा जान शुरू गर्नुपर्छ र प्रार्थना गर्न शुरू गर्नुपर्छ यदि हामी सत्य ईश्वरको आशिष र मुक्तिमा अगाडि बढ्न चाहन्छौ भने। परमेश्वर येशू ख्रीष्टले यो धरतीमा हुँदाखेरि धेरै प्रकारका शिक्षा सिकाउनु भयो र यी शिक्षाहरू मध्येको सबैभन्दा ठूलो हामीले गर्नुपर्ने कर्तव्य र दायित्व के हो भन्ने कुरा यहुदीहरूले प्रश्न गरेका थिए। त्यो प्रसंगमा हामीहरू केही कुरा गर्नेछौ। यहाँनिर यहुदीहरूले पवित्र धर्मशास्त्र बाइबलको मत्ती भन्ने पुस्तकको 22 अध्यायको 34-40 यहुदीहरूले आफैलाई धर्मी सम्झन्थे र यहुदी व्यवस्थामा लेखेका सबै नियमहरू मान्नलाई तिनीहरू एकदम होसियार थिए भन्ने कुराको व्याख्या गरिएको छ। र यहुदीहरूले विशेष गरी 10 आज्ञाहरू जुन प्रस्थानको पुस्तक 20 अध्यायको 1-17 पदसम्म दिएको छ र भेटे र बलिदान चढाउने नियमहरूलाई महत्वपूर्ण मान्दथे। यदि कुनै यहुदीले 10 आज्ञा मान्यो र सबै भेटी र बलिदानहरू ठिकसँग चढायो भने त्यसले आफैलाई धर्मी सम्झन्थ्यो र म धर्मी भए भनेर ठान्थ्यो। धर्मी भएको हो होइन पूर्ण धर्मशास्त्रबाट हेरिँदैनथ्यो। परमेश्वर येशूको आगमन भइसकेको थिएन, त्यसैले मानिस अन्यलमा विभिन्न प्रकारको बलिदान पनि गर्न पुगे, विभिन्न प्रकारका बाइबल विपरीत काम पनि गर्न पुगे, जुन कुरा अहिले प्रभु येशू ख्रीष्ट आइसकेपछि उहाँले ईश्वरीय सन्देश र वाणी दिइसकेपछि त्यसलाई हामी फरक प्रकारले बुझ्दछौ। भेटी र बलिदान चढाउने नियमहरू महत्वपूर्ण छन् भनी ठान्थे। यदि कुनै यहुदीले 10 आज्ञा मान्यो र सबै भेटी बलिदानहरू ठिकसँग दियो भने ऊ धर्मी हो भनेर भन्थे र उसले आफैले पनि आफूलाई धर्मी सम्झन्थ्यो। तर यहाँ बाइबलका सबभन्दा मुख्य पदहरू मध्ये यही एउटा पद मत्ती 12:30 यसरी येशू प्रभुले सिकाउनुहुन्छ कि यी माथि उल्लेख भएका आज्ञा र नियमहरू भन्दा एउटा ठूलो र उच्च आज्ञा छ, परमेश्वरलाई प्रेम गर्नु। भेटी र बलिदान भन्दा परमेश्वर हाम्रो प्रेम चाहनुहुन्छ। वास्तवमा यहुदीहरूले यो ठूलो आज्ञा जानेका त थिए, त्यो चाहिँ व्यवस्था 6 अध्याय अनुसार थियो र भक्त यहुदीहरू दिनको 2 पालो गरी पदहरू मौलिक रीतिले दोहोर्याउने गर्थे। तर यो चाहिँ सबैभन्दा ठूलो आज्ञा हो जसलाई अरू सबै आज्ञाहरू उत्पन्न भएका हुन् भनी तिनीहरूले सम्झने गर्थे, जुन मत्ती 40 छ। अनि परमेश्वरलाई प्रेम गर, परमेश्वरले हाम्रो कति प्रेम चाहनुहुन्छ, हाम्रो सारा प्रेम, 4 पटक सारा भन्ने शब्द यहाँ दोहोरिएको छ। यहुदीले आफ्नो सारा प्रेम परमेश्वरलाई दिनुपर्छ। त्यसको अर्थ यो पनि हो कि हामीले आफ्नै लागि कुनै प्रेम बाँकी राख्नु हुँदैन, हामीले आफ्नो सारा जीवनलाई प्रेमसित परमेश्वरमा अर्पण गर्नुपर्दछ। परमेश्वरले पशुको बलिदान चाहनुहुन्न, बरु उहाँले जिउँदो मानिसको बलिदान चाहनुहुन्छ। यसको मतलब जिउँदो मानिस लिएर मार्ने भन्न खोजेको होइन कि बाइबलीय जिउँदो बलिदान भनेको हामी जीवित नै रहने यो जिउँदो शरीरद्वारा परमेश्वरको आराधना स्तुति महिमा प्रशंसा गरेको उहाँ चाहनुहुन्छ।

बिब्लिकल बलिदान भनेको काटेर रगत बगाउनु मात्र होइन कि योगदानलाई सम्झ्यौं। त्यसैले आदरणीय मित्र, परमेश्वर भला हुनुहुन्छ या हुनुहुन्न आज विश्वले देखिरहेको छ, आज बुझिरहेको छ, र भला परमेश्वरमा लाग्ने निर्णय ज्ञानी मान्छेको हुन्छ, र भला परमेश्वरको इन्सल्ट र बेइज्जती गर्नेहरूको निशा भने प्रभु येशू नै गर्नुहुनेछ। र यी दिनहरू आइसकेका छन्। यिनी यहुदीहरू 10 आज्ञा मान्थे र सबै भेटेर बलिदान जसले ठिकसँग चढायो त्यो व्यक्ति धर्मी भनेर ठान्थे। तर यहाँ बाइबलका सबभन्दा मुख्य पदहरू मध्ये यही एउटा पद 30 येशु सिकाउनुहुन्छ कि यी माथि उल्लेख भएका आज्ञा र नियम भन्दा एउटा ठूलो र उच्च आज्ञा छ परमेश्वरलाई प्रेम गर्नु। भेटी र बलिदान भन्दा परमेश्वरले हाम्रो प्रेम चाहनुहुन्छ। आदरणीय मित्र, हामीले साँचो ईश्वरको सत्यता बुझ्दैनौ, सत्यतालाई प्रेम नै गर्दैनौ, र हामी बलिदान र विभिन्न धर्म कर्म गर्दछौ। ईश्वरीय हृदय र ईश्वरीय सोच विचारलाई बुझ्दैनौ र ईश्वरदेखि बाहिर रहेर हामी ईश्वरको भौतिक चीज वस्तुको बढी हामी वास्ता गर्छौ, आत्माको वास्ता छैन। यो कुरामा परमेश्वर गम्भीर हुनुहुन्छ। वास्तवमा यहुदीहरूले यो ठूलो आज्ञा जानेका त थिए, त्यो चाहिँ व्यवस्था 6:4-5 लेखिएको छ, र भक्त यहुदीहरू दिनको 2 यी पदहरू मौलिक रीतिले दोहोर्याउने गर्थे। तर यो चाहिँ सबैभन्दा ठूलो आज्ञा हो जसबाट अरू सबै आज्ञाहरू उत्पन्न भएका हुन् भने तिनीहरूले सम्झदै थिए, जुन कुरा मत्ती 22:40 परमेश्वरले अति प्रेम गर्नुहुन्छ, हाम्रो सारा प्रेमले उहाँलाई प्रेम गरौं। 4 सारा भन्ने शब्द यहाँ दोहोरिएको छ। आदरणीय मित्र, हामीले आफ्नो सारा प्रेम परमेश्वरलाई दिनुपर्छ। त्यसको अर्थ यो पनि हो कि हामीले आफ्नै लागि कुनै प्रेम बाँकी राख्नु हुँदैन। सारा भनेको सम्पूर्ण प्रेम दिनुपर्छ, सबै प्रेमले परमेश्वरको महिमा गरिनु पर्दछ भनेर यहाँ लेखिएको छ। आदरणीय मित्र, प्रेम भनेको एकदमै गरुङ्गो चीज हो। आज मानिसहरू प्रेम भन्ने शब्द र प्रेम भन्ने काममा मानिसहरू धेरै रमलिएका छन्, तर परमेश्वरको प्रेम के हो यो कुरा नबुझेर आज मानिसहरू धोकामा पनि परिरहेका छन्। आदरणीय मित्र, परमेश्वरले जान्नुहुन्छ हामीहरू यो धरतीमा जन्मेका छौं र जिइरहेका छौं। उहाँले यो पनि क्लियर जान्नुहुन्छ हामी हरेक व्यक्तिले यो धरती छोडेर कुन दिन कुन घडी जानुपर्छ, र अनि गइसकेपछि को सम्पूर्ण अनन्तको जीवनको बारेमा परमेश्वरलाई थाहा छ, र उहाँले पुनः यो धरतीमा पुनरुत्थान गरेर येशु पनि आएर बताउनु भएको पनि छ। त्यसैले आदरणीय मित्र, तपाईँले मैले त्यो कुरालाई विश्वास गर्यौं भने येशु प्रभुको नाममा पाप पश्चाताप गर्दै हामी अगाडि बढ्नु पर्दछ। विश्वास गरेनौ भने र हामीले अहिले यो क्षणिक जीवनमा आफ्नो परिश्रम र दुःखका साथ जे कमाउँछौ र यो धरती छोडिसकेपछि हामी अनन्त अनन्तसम्म नरकको भागीदार हुन्छौ, यो कुरा धेरै गम्भीर कुरा छ। त्यसैले हामी बार बार दोहोऱ्याइरहेका छौँ। यहाँनिर हेर्यौं, सबभन्दा पहिलो मानिसले गर्ने काम आफ्ना परमेश्वर सृष्टि गर्दा ईश्वरलाई प्रेम गर्ने। हामीले कसले जन्म दियो? हाम्रो यो शरीरको अङ्ग प्रत्यङ्गको डिजाइन रचना कसले गर्यो? मानव जातिको सुरुमा आदम र हब्बालाई कसले जन्म दियो? यो कुरा हामीले हेर्नुपर्छ। र त्यहाँपछि धेरै प्रकारका बाधा अडचन र सतावटहरू आए, धेरै प्रकारका भ्रम र दुष्ट आत्माका चालखेल आए, किनभने धरतीको आत्माले मानिस र ईश्वर बीच सम्बन्ध भएको चाहँदैन थियो, र पछि त मानिस बीचको सम्बन्ध पनि टुटाउनलाई उसले हर प्रयास गर्यो र गरिरहेको छ। त्यसैले आदरणीय मित्र, ईश्वरले जुटाउन चाहनुहुन्छ, टुटाउनु होइन। ईश्वरले संकलन गर्न चाहनुहुन्छ, सबै स्वाहा गर्न चाहनुहुन्न। त्यसकारण तपाईँ हामीले यो सत्य बाइबलीय वाणी सुनेर साँचो ईश्वर येशू प्रभुको नाममा आफ्ना पाप पश्चाताप गर्नुपर्दछ, ताकि हामी सबै स्वर्गमा जान पाऊ। त्यसैले पहिलो आज्ञाको रूपमा मानिसले आफ्नो परमेश्वर आफ्नो सृष्टिकर्ता ईश्वरलाई सारा हृदयले प्रेम गर्ने आयो भने, दोस्रो कुरा आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्ने शिक्षा प्रभु येशूले दिनुभयो। परमेश्वर प्रतिको हाम्रो प्रेम हामीले अरू मानिसहरूलाई देखाएको प्रेममा प्रकट हुनुपर्दछ। पुरानो करारमा लेखिएका 10 आज्ञाहरूमा पछिल्ला 6 आज्ञाहरू आफ्नो छिमेकीलाई प्रेम गर्नुको सम्बन्धमा छन्। पहिला 4 चाहिँ परमेश्वरलाई प्रेम गर्नुको सम्बन्धमा लेखिएका छन्। यसै कारण मत्ती 22:40 येशूले भन्नुभयो कि सारा व्यवस्था र अगमवक्ताका शिक्षाका आधार नै यी 2 आज्ञाहरू हुन्। आदरणीय मित्र, यी 2 आज्ञामै अरू आज्ञा र अरू शिक्षा अडि
नागरिक भएको कुरा हामी पाउँदछौ। हामीहरूले आफ्नो छिमेकीलाई कसरी प्रेम गर्नुपर्छ, आफैलाई प्रेम गरे जस्तै हामी आफ्नै लागि जे जे चाहनुहरूमा पछिल्ला छवटा आज्ञाहरू आफ्नो छिमेकीलाई प्रेम गर्नुको सम्बन्धमा छन्। पहिला चारवटा चाहिँ परमेश्वरलाई प्रेम गर्नुको सम्बन्धमा लेखिएका छन्। यसै कारण मत्ती 22:40 मा यीशुले

आफ्नो छिमेकीलाई र आफैलाई बराबरको प्रेम गर्नुपर्छ। यसो होइन, यसुले भन्नुभयो कि हाम्रो छिमेकी हामी आफै नै भए जस्तै गरी त्यसलाई हामीले प्रेम गर्नुपर्छ। सांसारिक मानिसले आफूलाई सबैभन्दा धेरै प्रेम गर्छ, यसरी नै हामीले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ। यसकारण क्रिस्चियनहरूले अथवा साँचो ईश्वरको ज्ञानमा आएकाहरूले आफूलाई भन्दा आफ्नो छिमेकीलाई बढ्ता प्रेम गर्नुपर्छ। वास्तवमा क्रिस्चियनले आफूलाई कति पनि प्रेम गर्नु हुँदैन। प्रभु येशूका दास र परमेश्वरका जनहरूले बरु आफूलाई इन्कार गरेर अरूलाई उत्साह दिनुपर्छ। त्यसैले आफूलाई इन्कार गर्न बोलाइएका हुन् भनेर मर्कुस 8:34 बताइएको छ। क्रिस्चियनहरू आफ्नो सारा प्रेम तिनीहरूले छिमेकीलाई दिन बोलाइएका हुन्। जसरी येशूले हामीलाई प्रेम गर्नुभयो, त्यसरी नै हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ। जुन प्रेम नक्कली होइन, ज्यान दिन तयार हुनेसम्मको प्रेम गर्नुपर्छ भनेर बाइबलले बताउँछ। येशूले हाम्रो मानिसहरूलाई यतिसम्म प्रेम गर्नुभयो कि उहाँले आफ्नो प्राण हाम्रा निम्ति अर्पण गर्नुभयो कलवरीको क्रुसमा। तैले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। हाम्रो छिमेकी को हो त? यहुदीहरूले चाहिँ अरू सँगै यहुदीहरूलाई मात्रै आफ्नो छिमेकी सम्झन्थे, तर येशूले सबै मानिसहरू हाम्रा छिमेकी हुन् भनी सिकाउनु भयो, जुन कुरा लुका 10:25-37 छ। यी दुई ठूला आज्ञाहरूको सार एउटै हो, परमेश्वरलाई प्रेम गर्नु र अरू मानिसहरूलाई प्रेम गर्नु सधैँ सँगसँगै हुनुपर्छ। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो। पहिलो योहन्ना 4:20-21 हामी भेटाउन सक्दछौँ। तर धेरै मानिसहरूले उल्टो भूल पनि गर्छन्। तिनीहरूले परमेश्वरलाई प्रेम नगरिकन अरूलाई प्रेम देखाउन कोसिस गर्छन्। त्यो चाहिँ मानवीय प्रेम हो र त्यो रहँदैन। सबै साँचो प्रेम चाहिँ परमेश्वर प्रतिको हाम्रो प्रेमबाट र उहाँमाथि हाम्रो विश्वासबाट निस्कि आउँछ। प्रेम परमेश्वरबाट आउँछ, जुन कुरा पहिलो योहन्ना 4:7 बताएको छ। हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खनाएको छ, जुन कुरा रोमी 5:5 व्याख्या छ। जब हामी आफ्नो छिमेकीलाई साँच्चै नै प्रेम गर्छौ भने तब त्यसलाई हामीले हाम्रो स्वार्थी मानव प्रेमले प्रेम गरेको होइनौ, तर हामीमा बास गर्नुहुने पवित्र आत्माद्वारा दिएको आत्मिक प्रेमले त्यसलाई प्रेम गरेका हुन्छौ। हामी विश्वास गर्नेहरू नली जस्तै हौ, जसबाट परमेश्वरको प्रेम अरू मानिसहरू कहाँ बग्न सक्छ। हाम्रो निरन्तर प्रार्थना यस्तै होस् कि हामीहरू खुला नली भइरहौं र हाम्रो जीवनमा परमेश्वरको प्रेमको बगाईलाई रोक्न कुनै कुरा नहोस्। यदि परमेश्वरको प्रेम हामीबाट बग्दैन भने उहाँबाट हामीमा पनि प्रेम बग्ने छैन। आदरणीय मित्र, परमेश्वरमा हामी रहन चाहन्छौ भने परमेश्वरको वचनमा रहने प्रयास गरौं। आज्ञा पालन गरेको परमेश्वर राम्रो मान्नुहुन्छ, तर त्यो भन्दा ठूलो कुरा येशूमाथिको विश्वासले सम्पूर्ण पाप क्षमा हुने कुरा छ। त्यसकारण तपाईँ हामीहरू एक दिन यो धरती छोडेर जानुपर्छ र अनन्त अनन्तसम्म सुख र स्वर्गीय ठाउँमा रहनु छ भने प्रभु येशू ख्रिस्टको नाममा पाप पश्चातापको प्रार्थना गर्नै पर्छ। आदरणीय मित्र, त्यसैले हामी यो ठूलो लगानीका साथ वर्षौंदेखि रेडियो कार्यक्रम सञ्चालन गरिरहेका छौं। परमेश्वरले होसे अगमबक्तद्वारा भन्नुभएको छ, किनभने म बलिदान होइन तर दया चाहन्छु र होम बलि भन्दा परमेश्वरको मान्यता अझ बढी चाहन्छु, जुन होसे 6:6 यो परमेश्वरको जीवित वचन छ। होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनु हुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो भनेर पहिलो सामुएलको पुस्तक 15:22 बताइएको छ। अनि येशूले ती शास्त्रीले बुद्धिमानीसित जवाब दिएका देखेर तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यदेखि टाढा छैनौ। आदरणीय मित्र, तपाईँ हामी पनि आज येशू प्रभुको बारेमा मनन गर्छौ, बाइबलको बारेमा यसो चिन्तन मनन गर्छौ र सोचेर विचारेर हामीहरू निर्णय लिन्छौ र हाम्रो जीवन ईश्वर प्रतिको भक्ति भाव कतातिर गइरहेको छ। साँचो सर्वशक्तिमान एक ईश्वरमा गएको छ कि ईश्वरले बनाएका हातका रचनाहरूमा गएको छ, यो कुरा हामीले जान्नै पर्छ। आदरणीय मित्र, तपाईँ हामीहरू एक दिन मर्नु छ र मरेर यो धरतीको कुनै पनि कुरा लानु छैन, तर सिर्फ स्वर्ग जाने या नरक जाने त्यो महत्वपूर्ण प्रश्नको अगाडि हामी त्यो दिन हुनुपर्छ। येशू ख्रिस्टमा विश्वास गरेका छौँ भने हाम्रा पाप क्षमा भएर हामीले उद्धार र मुक्ति पाउनेछौँ। येशू प्रभुको यो महाशिक्षालाई हामी विश्वभरि नै सिकाउँ र हामीहरूले यदि सुनेका जानेका छैनौ भने हामी एक आपसमा सम्बन्धित हौ, सिकु र सिकाउँ। परमेश्वरको आशिष व्यक्तिगत जीवन हाम्रो घर परिवार देशमा र विश्वमा झारौं।

0: परमेश्वर असल हुनुहुन्छ। दुष्टको योजना र दुष्टको लक्ष्यलाई क्यान्सल गरिदिनुहुन्छ। प्रभु येशु भला परमेश्वर तपाईँ र मेरो साथमा रहन चाहने परमेश्वर हुनुहुन्छ। आदरणीय मित्र, तपाईँ हामी जीवित परमेश्वरका सन्तान हौ। हामीलाई परमेश्वर अति प्रेम गर्नुहुन्छ र उहाँको आज्ञामा उहाँको वचनमा आएको चाहनुहुन्छ। यो सुसमाचार सबैका लागि कार्यक्रममा उहाँका वाणी र वचन सुनेर तपाईँहरू पक्कै पनि लाभान्वित हुनुभएको हुन्छ होला र नजिकको मण्डली परिवारमा अथवा बाइबल पढेका विद्वान अथवा मानिसहरूमा गएर सरसल्लाह लिउ। हामीले यो धरतीको लिनु दिनु केही छैन। स्वर्गीय आशिष, आनन्द, उद्धार, मुक्ति हरेकले पाउन सकौ, यही कामनाका साथ म सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छु। हस्त नमस्कार, जय मसीह। परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त शिक्षा हासिल गर्नु भएको छ। वचनमा भने जस्तै हामीले येशू ख्रीष्टलाई हाम्रो जीवनमा जहिले पनि पहिलो स्थान दिनुपर्दछ। उहाँको वचनले भन्दछ, उहाँलाई आफ्नो सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गरेको प्रभु चाहनुहुन्छ, किनभने उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। हामीले सम्पूर्ण बाइबलमा हेर्यौं भने बाइबलको मुख्य सार चाहिँ प्रेम नै हो। अनि कति पटक हामीले परमेश्वरलाई प्रेम गर्यौं भनी पठाउँछौ, तर परमेश्वरले चाहे जस्तो प्रेम हामीले गरेका हुँदैनौ। परमेश्वर भन्नुहुँदछ, तिमीहरूको ओठको प्रेम होइन तर हृदयको प्रेम म चाहन्छु, जो निष्कलङ्क सत्य होस्, जसको हकदार मात्र परमेश्वर हुनुहुन्छ। यसकारण उहाँ शारीरिक रूपलाई भन्दा आत्मिक कुरालाई हेर्नुहुन्छ। अर्थात ऊ शरीरमा कति सुन्दर छ भन्दा पनि उसको हृदयको सुन्दरतालाई उहाँले बढी महत्व दिनुहुँदछ। परमेश्वरको वचनले भन्दछ, यदि तिमीले प्रेम गर्छौ भने तिमीले संसार प्रतिको मोहलाई त्यागिदेऊ, यदि तिमीले मलाई प्रेम गर्छौ भने तिम्रा सबै थोकहरू त्यागेर मेरो पछि लाग, किनभने संसार प्रतिको प्रेम म प्रतिको शत्रुता हो। अनि मलाई प्रेम गर्नेले संसारलाई कहिले पनि प्रेम गर्न सक्दैन। हो श्रोता, आज हामी जीवित जिउँदो परमेश्वरलाई प्रेम गर्छौ भने के उहाँको वचनको पालना गरेर हामी अगाडि बढ़िरहेका छौं त? आज तपाईँ हाम्रो लागि यो एकदमै चुनौतीपूर्ण प्रश्न हो। आदरणीय श्रोता, प्रभुलाई प्रेम गर्छौं त भन्छौ, तर संसारको धन, मान, इज्जत, प्रशंसा, सुख शैललाई हामी पछ्याइरहेका छौं, अर्थात ती कुराहरूलाई आफ्नो जीवनमा सबैभन्दा बढी स्थान दिइरहेका छौं भने होसियार रहनुहोस्। प्रभुलाई गर्ने प्रेमबाट बिस्तारै तपाईँ पछाडि हटिरहनु भएको छ। थाहा नपाइने तरिकाले संसारको थोकहरूले तपाईँ र प्रभु बीचको प्रेममा दरार ल्याइरहेको छ। यसको अर्थ संसारको कुनै पनि थोक वस्तु चाहिँदैन भनेर भन्न खोजेको होइन। हामी संसारमा रहन्जेल जिउनको लागि यी कुराहरू अपरिहार्य छन्, तर कुन सीमासम्म भन्ने कुराको तपाईँ हामीमा ज्ञान हुन जरूरी छ। यसकारण प्रिय मित्र, प्रभुले चाहेको पहिलो प्रेम जब हाम्रो जीवनमा सेलाउँदै जान्छ अनि परमेश्वर र हाम्रो बीचको सम्बन्ध टाढिँदै गएको हामीले चाल्नै पाउँदैनौ, बिस्तारै परमेश्वर विहीन भएर सांसारिक जीवन हामीले जिइरहेका हुन सक्छौ। यो सांसारिक जीवन असल तरिकाले त जिउला, तर संसार पछिको अनन्त जीवनको लागि ढोका बन्द भइसकेपछि पछुतो गर्नुको अर्को कुनै विकल्प हामीसँग रहने छैन। यसर्थ प्रिय श्रोता, हामी तपाईँलाई यो आग्रह गर्न चाहन्छौ कि प्रभु ख्रीष्टले तपाईँ हाम्रो मुक्ति र उद्धारको लागि बगाएको रगतको महत्वलाई बुझ्नुहोस्। उहाँले त्यो रगत व्यर्थमा बगाउनु भएको थिएन। त्यो रगतद्वारा हाम्रा पापहरूलाई क्षमा गरिकन अनन्त स्वर्गीय राज्यमा हामीलाई प्रवेश गराउने उद्देश्यका साथ बगाइएको रगत र त्यो बलिदानलाई गम्भीरतापूर्वक लिनुहोस्, किनभने यो मानिस जातिप्रति येशू ख्रीष्टको सबैभन्दा चरम प्रेम हो। अनि संसारका कुनै पनि भौतिक थोक वस्तु, व्यक्ति, देवी, देवता र मूर्तिमा मुक्ति र उद्धार छैन। यो कुरालाई स्पष्टसँग बुझिकन येशु ख्रीष्टलाई आफ्नो जीवनमा पहिलो स्थान दिनुहोस् र अनन्त स्वर्गीय राज्यको नागरिक बन्नलाई तयार हुनुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-447-557, 98-481-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईले मलाई सही बाटोमा डोर्याउनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 86 यहाँहरूलाई स्वागत छ। भजन संग्रह 23 एकमा भनिएको छ, परम प्रभु मेरो गोठालो हुनुहुन्छ। गोठालोको एउटा महत्वपूर्ण काम भनेको भेडाहरूलाई सुरक्षित बाटोमा डोर्याउनु हो र गोठालोले तिनीहरूलाई चर्नको लागि प्रशस्त ठाउँहरूमा डोर्याउनेछ। अन्य जनावरहरू जस्तो भेडाहरूमा कुनै अन्तस्करण हुँदैन, तिनीहरू आफैले सही र सुरक्षित बाटो फेला पार्न असमर्थन हुन्छन्। त्यसैले तिनीहरूले अगाडि पछाडि मार्गदर्शन गर्न अरू कसैमाथि भर पर्नुपर्छ। हितोपदेशको पुस्तक 14:12। कुनै बाटो मानिसको नजरमा ठिक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। जब मानिसहरूले आफ्नो बाटो आफै रोज्छन् र तिनीहरूले आफ्नो जीवनको लागि लिने निर्णयहरूको बारेमा परमेश्वरसँग परामर्श गर्दैनन्, तिनीहरूले आफ्नो शारीरिक, मानसिक र आत्मिक भविष्यको लागि उत्तम बाटोमा डोर्याउने बुद्धिको एक मात्र स्रोतलाई बेवास्ता गरिरहेका हुन्छन्। भजन संग्रहको पुस्तक 23:3। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। परमेश्वरले हामीलाई सधैँ सही बाटोमा डोर्याउनुहुनेछ, जुन हाम्रो लागि उत्तम छ। उहाँको मार्गदर्शन बिना हामी गलत बाटोमा भड्कने ठूलो खतरामा हुन्छौं। उहाँको सहयोगले हाम्रो गन्तव्य सुरक्षित हुनेछ। हितोपदेशको पुस्तक 2:6। किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समशक्तिका कुराहरू निस्कन्छन्। मानिसहरू सोच्छन् कि जीवनमा आफूले चाहेको ठाउँमा पुग्नको लागि आफ्नै बुद्धिमा भर पर्न सकिन्छ, तर बुद्धिको सबैभन्दा राम्रो स्रोत भनेको हामीले परमेश्वरबाट प्राप्त गर्ने कुरा हो। उहाँको बुद्धि यी संसारले हामीलाई दिन सक्ने कुनै पनि बुद्धिसँग तुलना गर्न सकिँदैन। भेडाहरू जस्तै हामीलाई हाम्रो जीवनमा हामीले चाल्ने सबै कदमहरूलाई निर्देशन गर्न हाम्रो गोठालो यीशु ख्रीष्टको मार्गदर्शनको अत्यन्तै आवश्यकता छ। यूहन्नाको पुस्तक 15:7। तिमीहरू ममा रह्यो भने र मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। तपाईँको जीवनको लागि उत्तम मार्ग पछ्याउने कुञ्जी भनेको पहिले आफूलाई यीशु ख्रीष्टसँग जोड्नु हो। उहाँसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्नुहोस्, जहाँ तपाईँ उहाँको आवाज सुन्दै र प्रतिक्रिया दिँदै हुनुहुन्छ। त्यसपछि उहाँका योजनाहरू तपाईँको योजना बन्नेछ र उहाँले तपाईँलाई आफ्नो जीवनको लागि सही मार्गमा डोर्याउनुहुन्छ। भजन संग्रहको पुस्तक 37:5। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। प्रिय श्रोता, हाम्रा परमेश्वर धेरै असल पिता हुनुहुन्छ। उहाँ हाम्रो हृदयको इच्छा पूरा गर्न भर पर्दो हुनुहुन्छ। उहाँ हाम्रा इच्छाहरूको बारेमा हामी भन्दा पनि बढी ख्याल राख्नुहुन्छ र जब हामी परमेश्वरसँग मिलापमा हुन्छौ, हाम्रो हृदयमा उहाँले आफ्ना विचारहरू राखिदिनुहुन्छ। पहिलो पत्रुसको पुस्तक 2:25। किनभने तिमीहरू भेडा झैं परालिएका थियो, तर अब तिमीहरूका आत्माको गोठालो र संरक्षक कहाँ फर्किआएका छौ। एक समय हामी सबै गलत बाटोमा हिँडिरहेका थियौं, जुन बाटो हामीले आफ्नै लागि रोजेका थियौं, र जब हामीले त्यसो गर्यौं त्यसले हाम्रो जीवनलाई धेरै राम्रो गरेन। तर अब हामी सबै कुरा परिवर्तन गर्न सक्छौ। हामी क्रिस्ट येशू मार्फत परमेश्वरले हाम्रो लागि राखिदिनु भएको नयाँ जीवनमा हिँड्न सक्छौ। हामी उहाँसँग संगति गर्न रोज्न सक्छौ र उहाँले हाम्रो लागि राख्नु भएको योजना पालना गर्न सक्छौ। दोस्रो कोरिन्थीको पुस्तक 2:14 तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई क्रिस्ट येशूमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ। जब हामी साँचो गोठालो येशू ख्रिस्टलाई पछ्याउन हाम्रो जीवन समर्पित गर्छौ, हाम्रो जीवन धेरै विजयको अनुभव गर्ने ठाउँ हुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444
8: र 40225742।
11: सुन्न न बजे कोटा
12: सामान नभेटेर बेपत्ता।
11: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
12: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
11: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
12: कहाँ छ यो?
11: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
14: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
13: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
14: र फोन नम्बर 01513010 छ। 01513010 छ।
13: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
12: ल है ल, घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
15: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
16: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
15: अनि यी सबै कहाँ पाउने त दाई?
16: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
15: कार्यक्रम मुक्तिको मार्ग?
16: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
17: मुक्तिको मार्ग जहाँ छ जीवनको उत्तर।

म यो गाउँमा आएको आज एक हप्ता पुगेछ। हप्ता पुगेको त थाहै भएन, जे होस् परमेश्वरको वचन सुनाउन पाइयो। यो धिमे गाउँमा पनि प्रभुको एउटा मण्डली स्थापना भएको छ।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र, जय मसीह, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हरेकको हप्ता चाहिँ आज पनि म कार्यक्रममा उपस्थित भइसकेको छु र आशा छ तपाईँ जो जहाँ हुनुहुन्छ सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। स्वदेश विदेश जो जहाँ हुनुहुन्छ तपाईँ अझै आफ्नो मनलाई आफ्नो हृदयलाई स्थिर राखेर सधैँ सकारात्मक सोच सहित अगाडि बढ्नुहुनेछ भन्ने विश्वास गर्छु कि यो संसारमा हामी सबैजना सक्रिय रूपमा आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ, असल रूपमा आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ। सामाजिक सद्भाव र अरूको भलाइको निम्ति हामी सधैँ जिउनु पर्छ, आफ्नै निम्ति पनि जिउनु पर्छ, अरू धेरै व्यक्तिहरूको निम्ति पनि हामी जिउनु पर्छ। किनकि यो जीवन असाध्य सुन्दर छ। यो सुन्दर जीवनमा हामीले धेरै कुराहरू गर्न पनि बाँकी छ। हामीले गर्नुपर्ने कामबाट धेरै व्यक्तिहरू आशिषित हुन्छन् र त्यसको साथै हामी पनि निकै आशिषित हुँदछौ। आज तपाईँलाई म एउटा महत्वपूर्ण विषयमा उत्साह दिन चाहन्छु। तपाईँलाई थाहा छ रेडियो कार्यक्रम नयाँ आशाको किरण एलएचएम नेपालले तयार पारेको र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको हामी सबैजना परमेश्वरको डर र भयमा रहेर आफ्नो जीवनलाई समधुर रूपमा अगाडि बढाउँदै स्वस्थकर जीवन, आत्मिक रूपमा स्वस्थकर, शारीरिक रूपमा स्वस्थकर र अरू धेरै धेरै कुराहरूबाट हामी प्रफुल्लित भएर अगाडि बढ्नलाई सहायता गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो। र म आज तपाईँलाई यो पनि जानकारी गराउँछु, रेडियो कार्यक्रम नयाँ आशाको किरण आफ्नो एफएम ओखलढुङ्गाबाट पनि बज्ने गर्छ र त्यसै गरी तपाईँले सुन्न सक्नुहुन्छ। रेडियो आफ्नो एफएम डडेलधुराबाट पनि तपाईँले त्यहाँबाट सुन्न सक्नुहुन्छ र गुड न्यूज एफएम काठमाडौँबाट सुनिरहनु भएको छ। त्यसपछि गुड न्यूज एफएम पोखराबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। र यसरी हामीले तपाईँलाई निरन्तर रूपमा कार्यक्रमबाट उत्साह दिँदै आइराखेका छौं। आजको कार्यक्रमको मुख्य विषयवस्तुतर्फ जानुभन्दा अघि आज आउनुहोस् फेरि एउटा सामुदूर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

0: प्रिय मित्र, म आज तपाईँलाई पछुतोको विषयमा एउटा बाइबलमा रहेको एउटा कथा प्रस्तुत गर्न गइराखेको छु। बाइबलमा हराएको छोराको दृष्टान्त को एउटा कथा त्यहाँ उल्लेख गरिएको छ। लुकाको पुस्तकमा, नायकराको पुस्तक लुकाको पुस्तकमा त्यहाँ चाहिँ हराएको छोराको विषयमा एउटा कथा छ। एउटा बाबुको दुईवटा छोराहरू थिए, जेठो र कान्छो। ती बाबु असाध्यै धनी थिए, आर्थिक रूपमा सम्पन्न थिए। उनीले नोकरहरू पनि राखेका थिए, काम गर्ने मान्छेहरू घरमा धेरै धेरै थिए, पशुपालन गरिराखेका थिए, अरू अरू धेरै व्यवसायहरू गरिराखेका थिए। तर त्यो गरिरहँदाखेरि एक दिन कान्छो छोरा चाहिँले अलि न्यू खोजे जस्तो गरे र त्यसपछि बुवासँग उनले झगडा गरे, घरको परिवारसँग उनले झगडा गरे। म अब यो घरमा बस्दिन, मलाई यो जति पनि सम्पत्ति छ मलाई दिनुपर्ने, मेरो भागको सम्पत्ति मलाई दिनुहोस् र म यो घरमा एक पनि बस्दिन, तपाईँहरूसँग मिलेर म बस्न सक्दिन भनेर उनले आफ्नो परिवारसँग झगडा गरे कान्छो छोराले। त्यसपछि उनले त्यो भइसकेपछि बुवा, धनी बुवा अर्थात जसले आर्थिक रूपमा सम्पन्न रहेका ती बुवाले आफ्नो छोरालाई दिनुपर्ने भाग दिए र उनले त्यो कान्छो छोराले जुन बुवाले दिएको त्यो भागलाई आफ्नो सम्पत्तिलाई सबै कुराहरू बिस्तारै सकाइसकेपछि उनी त्यो बाउले दिएको सम्पत्तिलाई बेचेर उनी घरबाट बाहिर निस्के, धेरै टाढा गए र उनले आफ्नै काम गर्दै गर्दै गए र बिस्तारै उनको धेरै कुराहरू सकिँदै गयो। अन्तिममा उनी गएको देशमा अर्थात ठाउँमा अनिकाल पर्यो। अनिकाल परिसकेपछि धेरै ठूलो समस्यामा परे, खानेकुरा सकियो, छर छिमेकहरूले पत्याउन छोडे, सर सापटहरू पनि पाएन, अरू अरू धेरै धेरै कुराहरू समस्या। अन्तिममा उनी चाहिँ एउटा बंगुरको पसल अर्थात बंगुर खोरमा काम पाए र उनले काम गर्न थाले। त्यो काम गर्दाखेरि उनले पछुतो गरे, सम्झे, घरलाई सम्झे, मैले मेरो बाबासँग झगडा नगर्नु पर्ने थियो, दादासँग मैले त्यो व्यवस्था नगर्नु पर्ने थियो, दादासँग कम्पिटिसन नगर्नु पर्ने थियो, दादासँग राम्रो बोल्नु पर्थ्यो, ड्याडीसँग राम्रो बोल्नु पर्थ्यो भन्ने कुरा उनले गरे, सम्झे। तर त्यो बेलामै सम्झेर खासै काम थिएन, तर पनि उनी एकदमै निराश भए, हतोत्साहित भए, धेरै कमजोर पनि भए र अन्तमा उनले धेरै भोकमारी बढ्दै गइसकेपछि खाने कुरा पाएनन्। अन्तिममा चाहिँ सङ्गुरले खाने, आफैले सङ्गुर पालिरहेको बेला, सङ्गुर खोरमा काम गरिरहेको अवस्थामा सङ्गुरकै खोरमा रहेको खाना चाहिँ, सङ्गुरले खाने खाना चाहिँ खाएर आफ्नो पेट भर्छु भन्ने खालको कुराहरू सम्झे। तर ती कुराहरू, सङ्गुरले खाने गरेको कुराहरू पनि उनले खान नपाएको कुराहरू त्यहाँ उल्लेख गरेको छ। त्यसकारणले त्यति धेरै मुस्किल भइसकेपछि, उनले धेरै ठूलो पछुतो गरिसकेपछि उनी त्यसपछि अन्तिममा म अब घरमै फर्किनु पर्छ, मेरो बुवासँगै काम गर्नुपर्छ, बरु बुवाले मलाई बुवाकै घरमा भए पनि नोकर भएर काम गर्नुपर्छ, मेरो ड्याडीले मलाई नोकरको रूपमा पनि राख्नुभयो भने बरु म बुवाकै काम गर्छु भन्ने सोचले उनी घर फर्किए। घर फर्किसकेपछि उनी टाढैबाट आउँदाखेरि एकदमै चोत्र, कपडा चप्पल पनि थिएन होला सगुर, त्यो बेलामा केही पनि थिएन होला, धेरै कुराहरू एकदमै गाह्रो थियो होला। तर त्यो गाह्रो हुँदाहुँदै पनि, यति गाह्रो हुँदाहुँदै पनि उनले आफ्नो त्यो जुन धनी बुवाले आफ्नो छोरा टाढैबाट बिस्तारै आउँदै गरेको देखे र उनले चाहिँ घरमा पुगिसकेपछि आफ्नो कान्छो छोरालाई अंगालो हाले। अंगालो हालिसकेपछि उनले उनको आँसु पुछ्दै कान्छो छोरा जसले अटेरी गरेर उनी घरबाट निस्केको थिए उनलाई चाहिँ माया गरे, उनलाई धेरै कुराहरू गरे अनि नोकर आफ्ना नोकरहरूलाई उनले बोलाए। नोकरहरूलाई बोलाएर यसलाई एकदमै राम्रो कपडा लगाइदेऊ, यसलाई निकै राम्रो खाने कुराहरू देऊ र अरू धेरै धेरै कुराहरू उसको लागि, मिठो मिठो खानेकुराहरू उसको लागि पकाऊ भनेर उनी धनी बुवाले आफ्नो छोरालाई, छोराको लागि धेरै कुराहरू गरे। अनि ती छोरा जसले बुवाको भनेको नमानेको कारण घरबाट निस्किएका थिए, जसले उनले आफ्नो बुवाले गरेको माया देखेर निकै खुसी भए, आनन्दित भए र उनले आफ्ना बाबासँग क्षमा मागे, आफूले पछुतो गरे, आफूले गल्ती स्वीकार गरे र अन्तिममा आफ्नो छोरालाई माया गरेको कारणले उनी फेरि पनि ती आफ्नो बुवाको बिजनेसको कुराहरू अरू धेरै धेरै कुराहरू सम्हालेर बसे र असल व्यक्तिको रूपमा स्थापित हुँदै हुँदै गए। प्रिय मित्र, तपाईँ र हामी जो छौं, कहिलेकाहीँ हामीले आफ्नो बुवा मम्मीको भन्या मानिराखेको हुँदैनौ, आफन्तहरूले भनेको हामीले टेरिराखेको अवस्था हुँदैन, अरू धेरै धेरै व्यक्तिहरूले भनेको कुराहरूलाई हामीले पत्याइ राखेको हुँदैनौ। त्यसले गर्दाखेरि कहिलेकाहीँ हामीले आफ्नै कारणले, आफ्नै योजनाले, आफ्नै चाहनाको कारण हामीले दुःख पाइराखेको हुन्छौं, तर त्यो दुःख भनेको हाम्रो आफ्नै गल्तीको कारणले भइराखेको हुन्छ। कहिलेकाहीँ ठूलो पछुतो हुन्छ कि मैले यस्तो नगरिदिएको भइदिए हुन्थ्यो, त्यस्तो नगरिदिएको भइदिए हुन्थ्यो, धेरै धेरै कुराहरू त्यो हुँदछ। त्यसैले त्यो हुनुभन्दा अगाडि तपाईँ र मैले हाम्रो जीवनलाई सुन्दर बनाउनको लागि हामीले गरिरहेको काममा इमानदारी हुनुपर्छ, बाबा आमाको आज्ञा पालन गरिराखेको हुनुपर्छ, अरू धेरै धेरै कुराहरू सहनशील भएर हामी स्थिर भएर काम गर्नुपर्ने हुन्छ। त्यो काम गर्दाखेरि हामीलाई अझ सहज हुन्छ। तर कहिलेकाहीँ तपाईँ र हामीले परमेश्वरको योजनालाई थाहा पाएनौ, परमेश्वरको चाहनालाई बुझेनौ, आफ्नो बुवा मम्मीको चाहनालाई बुझेनौ र आफ्नै तरिकाले हिँड्यौ भनेपछि हामीले धोका पाउन सक्छौ। त्यो धोका भनेको आफ्नो जीवनमा पछुताउने कार्य भइराखेको हुन्छ। पवित्र धर्मशास्त्र बाइबलमा पनि त्यस्ता खालका व्यक्तिहरू धेरै, पहिला गल्ती गरेर गल्ती पछि पछुताएका व्यक्तिहरू पनि धेरै छन् र पछुताएर पनि फेरि आफ्नो गल्ती स्वीकार गरेर फेरि स्थापित भएका व्यक्तिहरू पनि छन्। पवित्र धर्मशास्त्र बाइबल नयाँ करारमा पत्रुस भन्ने व्यक्तिलाई त्यहाँ भेट्नुहुन्छ, उनले येशूलाई तीन पटक इन्कार गरेको कुराहरू छ। भाले बाँच्नु अघि तिमीले तीन पटक इन्कार गर्नेछौ भनेर प्रभु येशूले भन्नुभएको थियो। उनले ठूलो गल्ती गरेका थिए अनि त्यसपछि भाले बासिसकेपछि उनलाई थाहा भयो मैले चाहिँ येशूलाई इन्कार गरेर गल्ती गरे भनेर उनले पछुताएका छन्। अरू धेरै धेरै व्यक्तिहरू पवित्र धर्मशास्त्र बाइबलमा समस्यामा परेपछि पनि उनी जब पछुताउँछन् अनि फेरि आफ्नो जीवनलाई स्थापित गर्दछन्। त्यसकारण प्रिय मित्र, तपाईँ हामी पनि जहिले पनि परमेश्वरको योजनालाई थाहा पाएर हामी निरन्तर अगाडि बढ्नुपर्छ, आज्ञा पालन आज्ञाकारी भएर हामी अगाडि बढ्नुपर्छ। हामी चाहिँ जीवनमा जुन कामहरू गर्नुपर्नेछ त्यो कामहरू गर्दै जाँदाखेरि हामी सफल हुँदछ। कहिले काहीँ हामीले त्यो जवान अवस्थामा काम गर्दैनौ, अरू समय हुँदाखेरि हामीले काम गरिराखेको हुँदैनौ, परमेश्वरको निम्ति काम गरिराखेको हुँदैनौ, आफ्नो करियरको निम्ति आफूलाई सेटल बनाउनुको लागि प्रक्रियागत रूपमा अगाडि बढ़िराखेको हुँदैनौ, अरू धेरै धेरै कुराहरूमा हामीले टाइम वेस्ट गरिराखेको हुन्छौ। जब समय सकिन्छ, जब उमेर सकिन्छ, जब अरू धेरै धेरै कुराहरूबाट हामी टाढा हुन्छौ, त्यसपछि हामीलाई पछुतो लाग्छ, मैले त्यो समयमै गर्नुपर्ने, मैले ती कुराहरूलाई चाहिँ अझ व्यवस्थित तरिकाले गर्नुपर्ने भन्ने लाग्छ। तर हामीलाई त्यो समयले अरू धेरै धेरै परिस्थिति धेरै टाढा लगिसकेको हुन्छ। त्यसकारणले पछुताउनु भन्दा पहिले हामीले परमेश्वरको डर भएमा हाम्रो क्रियाकलापलाई सहज साथ अगाडि बढाउनु पर्ने हुन्छ। तपाईँलाई थाहा छ, कहिलेकाहीँ हामी रिसको झोकमा अरू धेरै धेरै व्यक्तिहरूलाई के के बोली पठाएका हुन्छौ, के के भनी पठाएको हुन्छौ, कति धेरै उनीहरूलाई चाहिँ पीड़ा हुने खालको शब्दहरू कतिपय व्यक्तिहरूसँग बोलिराखेको हुन्छौ। धेरै ठूलो ठूलो गल्तीहरू हाम्रो जीवनमा भइराखेको हुन्छ, तर त्यो गल्तीको कारणले हामीलाई पछिसम्म धेरै पछुतो लाग्छ। मैले किन त्यस्तो व्यक्तिलाई भनेको होला, मैले किन त्यस्तो गरे होला, मैले समयमै राम्रो काम गरिदिएको भइदिए हुन्थ्यो, मैले त्यो बेलामा त्यो व्यक्तिसँग त्यसरी नबोलिदिएको भइदिए हुन्थ्यो भनेर फेरि हामी पछुताएर फेरि सक्रिय रूपमा अगाडि बढ्यो भने सहज हुन्छ। तर हामी चाहिँ आफ्नो गल्ती स्वीकार नगरेर हाम्रो जीवनलाई अझ असहज बनाउनु तर्फ लाग्यौं भने हाम्रो जीवन बिस्तार बिस्तार समस्यामा समस्याग्रस्त भइ र अगाडि बढ़िराखेको हुन्छ। प्रिय मित्र, तपाईँ र म चाहिँ जहिले पनि पछुताउनु भन्दा अगाडि, पछुतोको जीवन जिउनु भन्दा अगाडि हामी परमेश्वरको योजनामा रहेर अगाडि बढ्नलाई हामी सक्रिय हुनुपर्छ। परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ, परमेश्वरले हाम्रो जीवनमा धेरै ठूलो काम गर्नुहुन्छ। प्रिय मित्र, तपाईँ र हामीलाई परमेश्वरले धेरै प्रेम गर्ने भएको कारणले गर्दाखेरि हामी यो स्थानमा छौँ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई इमेल गर्न सक्नुहुन्छ। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि हामीलाई तपाईँले आफ्नो जानकारी पठाउन सक्नुहुन्छ। तपाईँको सल्लाह, सुझाव र प्रतिक्रिया हामी चाँडै पठाउने कोसिस गर्नेछौ। जय मसीह, नमस्ते।
1: गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको वचन, वचन, वचन, वचन। गाउँदै जाऊ प्रभुको महिमा। झिमसी मेरो नाम प्रकाश लोप्छन् म गायकको साथै आराधना खगुवा तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्जेस एफएम 105.1 मेगाहर्ज

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। र आजको अध्ययनमा पनि हामी केही विशेष कुराहरू चाहिँ सिक्न जाँदैछौ जस्तो मलाई लाग्छ। र आजको अध्ययनमा चाहिँ हामी कुन चाहिँ विषयमा रहेर चाहिँ यो अध्ययनलाई अगाडि बढाउनेछौ
1: भाइ? आज हामी दाउदको जीवनबाट आएका गहिरा आत्मिकी अनुभूतिहरूलाई बुझ्नेछौ। उनले जीवनका क्षणभङ्गुरता, पीड़ा, बिरामी र मानिसको विश्वासघात बीच पनि परमेश्वरमाथिको भरोसा कसरी राखे भन्ने कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
0: दाइ, दाउद त राजा थिए तर उहाँ पनि यति दुखी र पीड़ित हुनुहुन्थ्यो।
1: हो त भाइ, यहीबाट हामी ठूलो सत्य सिक्नेछौ। परमेश्वरको उपस्थिति बिना हामी केही पनि होइनौ। चाहे हामी राजा हौ, धनी हौ वा कमजोर, उहाँ बिना हाम्रो जीवन अधुरो हुन्छ।
0: त्यसो भए हाम्रो जीवनको मूल्य कहाँ छ त दाइ?
1: भाइ, हाम्रो जीवनको मूल्य र उत्तर हामीले केवल येशु ख्रिस्टमा मात्र पाउँछौ। त्यसैले हामीले उहाँतर्फ पुकार्नुपर्छ। उहाँ नै जीवनको साँचो आधार हुनुहुन्छ।
0: अनि दाइ, दाउदले किन यति धेरै प्रार्थना र विलाप गरेका होलान्?
1: भाइ, किनभने उनले बुझ्थे जीवन क्षणभङ्गुर छ, मानिसको जीवन छाया जस्तै हो। तर दाउदको एउटा इच्छा थियो, उनी राम्रो उदाहरण बन्न चाहन्थे। उनले आफ्नो जीवन मार्फत परमेश्वरको सत्यतालाई देखाउन चाहन्थे।
0: यो त साँच्चै नै प्रेरणादायी कुरा हो दाइ।
1: हो त भाइ। अनि अर्को महत्वपूर्ण कुरा हामीले बुझ्नुपर्छ कि मृत्यु जीवनको अन्त्य होइन। परमेश्वरमा विश्वास गर्नेहरूको लागि यो अन्त्य होइन, बरु अनन्त जीवनको शुरूआत हो। र सबैभन्दा ठूलो कुरा, येशूले हाम्रो लागि सबै कुरा गरिसक्नुभयो। अब हामीले केही थप गर्नु पर्दैन, केवल उहाँमा विश्वास र समर्पण गर्नुपर्छ।
0: साँच्चै नै दाइ, यी सबै कुराहरू सुन्दै गर्दाखेरि मलाई लाग्छ आजको अध्ययन त धेरै नै गहिरो छ।
1: हो त भाइ। र अब हामी सुन्नेछौ कि दाउदले कसरी आफ्नो कमजोरी, पीड़ा र आशा परमेश्वरमा राखे। त्यसैले यी सबै कुराहरू जान्नको लागि आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: आउनुहोस् छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। प्यार प्रभु, हामी तपाईँको चरणमा फेरि बडो दीनता र नम्रताको साथ आउँदछौं। प्रभु, आज पनि हामी हरेकलाई आफ्नो वचनद्वारा आशिष दिनुहोस्। बुझ्ने मन, सम्झने शक्ति हरेकलाई दिनुहोस्। यदि कोही प्रिय श्रोताहरू बिमारमा छन् भने, निराशमा छन् भने, दुःखमा छन् भने, आफ्नो अनुग्रह तिनीहरूमाथि फैलाइदिनुहोस्। यदि बिरामीमा छन् भने चंगाई गर्नुहोस्। यदि अशान्तिमा छन् भने आफ्नो शान्ति दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 39, 40 र 41 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ दाम क्रियाको भजन। यो भजनले हामी कहाँ मानवताको कमजोरपन, व्यर्थताको निर्बलताको प्रकट गर्दछ। यसले हाम्रो सामने मानव अस्तित्वको व्यर्थताको प्रस्तुत गर्दछ, अनिश्चयताको प्रस्तुत गर्दछ। मेरो मित्र, परमेश्वरसँगको सम्बन्ध भन्दा बाहेक यो जीवन वास्तवमा अर्थहीन छ। अर्को शब्दमा, परमेश्वरको पुत्र येशू बेगर यो केही पनि होइन। एउटा गीत छ, येशू यो जीवन के हो र तपाई बिना। आउनुहोस् भजन संग्रह 39 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, मैले भने थिए म आफ्नो चालचलनमा होशियार हुन्छु र मेरो जिब्रोद्वारा मैले पाप गर्न नपरोस्। जबसम्म दुष्ट मेरो सामने रहन्छ, तबसम्म महलाई लाएर म आफ्नो मुख बन्द गरिराख्नेछु। यो भजन त्यस विषयसँग सम्बन्ध राख्छ जुन संसारका मानिससँग बात गर्दैन, किनभने उसले यसको त्यति धेरै बुझ्न सक्दैन। त्यसकारण म आफ्नो मुखमा महल लगाउनेछु। दुई पदमा भनिएको छ, मौन धारण गरेर म लाटो भने भलाइको निम्ति पनि चुपचाप रहे र मेरो शोक होड लियो। तर दाउदले केही कुरा भन्न चाहे र अन्त्यमा उसले परमेश्वरको सामने आफ्नो हृदय खोल्दछन्। तीन पदमा भन्छन्, मेरो हृदय भित्रभित्र चलिएको थियो, विचार गर्दा गर्दै आगो दन्किहाल्यो, तब मैले जिब्रो फटकारेर भने। अहिले उसले परम प्रभु कहाँ आफ्नो मुख खोल्छन्, भन्छन् चार पदमा, हे परम प्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ सो पनि जान्ने ज्ञान दिनुहोस्, म कस्तो निफर छु सो मलाई थाहा होस्। दाउदले मानिसको दुर्बलताको जान्दछन् र सोध्दछन्, जीवनको उद्देश्य के हो, त्यो कुन कुरो हो जुनले अस्तित्वको अर्थ दिन्छ। यो आज धेरै जवान मानिसहरूद्वारा सोधिने प्रश्न हो र तिनीहरू यो प्रश्न जोरको आवाजसँग सोधिरहेका छन्। ख्रिस्टियन परिवारबाट आउनेहरू पनि जीवनको अर्थ के हो, त्यो नै दाउदको पनि प्रश्न थियो। ख्रिस्टियनहरू पनि त्यस्तो तरिकामा जिउन सक्छन् कि त्यहाँ जीवनको कुनै अर्थै छैन। यदि तपाईँ ख्रिस्टियन आमा बुबा हुनुहुन्छ भने के तपाईँले आफ्नो जीवन त्यस तरिकामा जिइरहनु भएको छ जुनले तपाईँका बच्चाहरूलाई ख्रिस्टमा फर्काइरहेको छ, या ख्रिस्टतिर त के ख्रिस्टियनहरूको नाउँ सुन्दै आफ्नो मुख फर्काउने बच्चा बनाइरहनु भएको छ, आफ्नो ख्रिस्टियन आदर्श रहित जीवन देखाउनु भएर? आज धेरै ख्रिस्टियनहरूका छोरा छोरीहरू बच्चाहरू आफ्नो घरलाई छोडेर लावरिस खराब जीवन जिइरहेका छन्, किनभने तिनीहरूको सामने घटिया उदाहरणहरू राखिएको कारण। मित्र, तिनीहरूमध्ये धेरैजना असल परिवारबाट आएका छन्, कमसे कम बाह्य देखावटी रूपमा तिनीहरू असल थिए, तर ती जवान बच्चाहरूले आफ्ना आमा बुबाका जीवनमा हेरे र भने तिनीहरूसँग कुनै अर्थ छैन। ओ, यो भजन समकालीन पीढ़ीहरूको निम्ति प्रासंगिक छ। दाउले प्रार्थना गरे, हे प्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ सो जान्ने ज्ञान दिनुहोस्, मतलब मलाई जीवनको अर्थ र उद्देश्यको जान्ने दिनुहोस्, थाहा पाउने ज्ञान दिनुहोस्। अनि पाँच पदमा भन्छन्, हेर्नुहोस्, तपाईँले मेरो दिन मुठीभरिको तोल्याउनु भएको छ र मेरो आयु तपाईँकै सामने केही पनि छैन। साँच्चै नै हरेक मानिस त्यसको सबैभन्दा असल अवस्थामा पनि बिल्कुलै व्यर्थको हुन्छ। यो पद सेला शब्दसँग अन्त हुन्छ, मतलब ठेर, हेर र सुन, यसको बारेमा सोच। अनि छ पदमा भनिएको छ, साँच्चै नै हरेक मानिस छाया जस्तै हिँडुल गर्छ, साँच्चै नै तिनीहरू व्यर्थमा बैचन हुन्छन्, त्यसले धन सम्पत्ति थोपार्छ तर ती बटुल्ने को हुन्छ सो जान्दैन। अमित्र, यहाँ हामी मानव व्यर्थताको दुर्बलताको असल तस्विर देख्छौ, या मानव अनिश्चयताको असल तस्विर देख्छौ। अनि सात पदमा भनिएको छ, औ हे परम प्रभु, म के को निम्ति बाटो हेर्छु, मेरो आशा त तपाईँमा नै छ। दाउद परमेश्वर कहाँ फर्के, मेरो आशा त तपाईँमै छ। मेरो मित्र, यदि तपाईँ परमेश्वर कहाँ फर्कनुहुन्छ भने तपाईँले जीवनको अर्थ पाउनुहुनेछ। आठ पदमा भनिएको छ, मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मलाई मूर्खहरूको ठट्टा नतुल्याउनुहोस्। दाउद असल उदाहरण बन्न चाहन्थे। अनि नौ पदमा भन्छन्, म लाटो भए मैले आफ्नो मुख उघारिन, किनभने तपाईँले त्यसो गर्नुभयो। उसले आफ्नो विचारहरूको भेट कहाँ प्रकट गर्न व्यक्त गर्न चाहेनन्, किनभने तिनीहरू निराशवादी छन्। अनि दश पदमा भन्छन्, तपाईँको प्रहार मबाट दूर गराउनुहोस्, तपाईँको हातको चटकनले म भस्म भएको छु। उसले आफ्नो विचारहरूको भेट कहाँ प्रकट गर्न र व्यक्त गर्न चाहेनन् किनभने तिनीहरू निराश भएछन्। उसले आफ्नो जीवनमा परमेश्वरको अनुशासनको यहाँ महसुस गरिरहेका थिए अनि त्यो उद्देश्यको लागि थियो। ओ मेरो मित्र, हामीले जीवनको उचित दृष्टिकोणको पाउन कति आवश्यक छ। चिहान नै यसको अन्तिम लक्ष्य होइन, मृत्यु नै जीवनको अन्त होइन। माटोबाट तिमीहरू आयौ, माटोमै मिल्नेछौ, यो आत्माको बारेमा बोलिएको होइन। मानिसको आत्मा अमर छ, कहिले मर्दैन। मानिस लामो यात्रामा निरन्तर गइरहेको छ, अनन्त काल आगे छ। ओ कस्तो प्रत्याशा त्यहाँ छ। अनि बाह्र पदमा भनिएको छ, हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो पुकारामा कान लगाउनुहोस्, मेरो आँसुप्रति मौन नहुनुहोस्, किनकि मेरा सबै पुर्खाहरू भएझै तपाईँको सामने म एक परदेशी र प्रवासी मात्र हौं। तपाईँ र म पनि यहाँ खालि परदेशी र प्रवासी मात्र हौं। हामी अनन्त कालतिरको सियोन देशतिरको यात्रामा छौं र हामी त्यस शहरको खोजीमा छौं जसको निर्माण गर्ने र बनाउने परमेश्वर स्वयं नै हुनुहुन्छ। ओ त्यो आशा आज हामीसँग हुने कुरा कति अद्भुत छ। भजनकार भन्छन्, मेरो आशा त तपाईँमा नै छ। आज हामी कतिजनाको आशा उहाँमा नै छ। अनि तेह्र पदमा भनिएको छ, ओहो म अब गइहाल्नु र फेरि कहिले हुँदै नहुनु भन्दा अगाडि नै मबाट तपाईँको आँखा उतातिर फर्काउनुहोस् र मेरो मुख उज्यालो हुनेछ। यसको मतलब मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जसले मानिसहरूलाई अनन्त कालको सोच्न लगाउनेछ। मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जसले मानिसहरूलाई तपाईँबाट टाढा भौतारी जाने होइन तर तिनीहरू तपाईँ कहाँ खिचिन सकुन्। आज हामी धेरैको गवाहीहरू सुन्ने गर्छौ, तर प्रश्न उठ्छ के तिनीहरूको जीवनयापनद्वारा मानिसहरू प्रभुका खिचिरहेका छन् वा तिनीहरू परमेश्वरबाट दुर्भौतारी गइरहेका छन्। मलाई यो कुरामा निश्चय छ कि हाम्रा जीवनले निश्चय नै यो दुई मध्ये एउटा चाहिँ गरिरहेको छ। त्यसपछि भजन चालिस अध्यायतिर पनि बढ़िहालौं। यो चाहिँ मसीहको बारेको भजन हो जुनले ख्रिष्टको कृषिकरणको अगमबाडी गरिरहेको छ। हामी त यो भजन 40 र 41 अध्यायले भजनहरूको उत्पत्ति खण्डको अन्त गर्दछ। तिनीहरूलाई मसीहका बारेको भजन यानि मेसाइनिक साम्स भनिन्छ, किनभने तिनीहरू नयाँ नियममा धेरै पल्ट उद्धृत गरिएका छन् जुनले तिनीहरूलाई विशेष महत्वपूर्ण बनायो। भजन संग्रह 40 अध्याय 1 पदमा भनिएको छ, मैले धीरजसाथ परमप्रभुको बाटो हेरे र उहाँले मतिर झुकेर मेरो पुकारा सुन्नुभयो। मित्र, भजन 39 अध्यायलाई पछ्याउने यो उचित भजन हो। यी सबै भजनहरू एकसाथमा जान्छन्। त्यसको मतलब तपाईँले निरन्तरताको नोट गर्नुहुनेछ। त्यहाँ कोही कोही छन् जसले विचार गर्दछन् कि यो भजनहरूले अफसलोमबाट भागी हिँड्दा दाउदको अनुभवहरूको व्यक्त गर्दछन्, अनि यो सही पोइन्ट हो। तर यो भजन बार बार हिब्रूमा अति नै महत्वपूर्ण तरिकामा उद्धृत गरिएको छ। यो वास्तवमा मसीह बारेको मेसाइनिक साम हो। यसले प्रकट गर्दछ कि ख्रिष्टको मृत्यु कति पनि हार थिएन, यो महान विजय थियो। जब उहाँले यो भन्नुहुन्छ, एक पदमा, मैले धीरजसाथ परमप्रभुको बाटो हेरे र उहाँले मतिर झुकेर मेरो पुकारा सुन्नुभयो। उहाँले क्रूस बाटोको आफ्नो पुकारको संकेत गरिरहनु भएको थियो। अनि दुई पदमा भनिएको छ, उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर पनि निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसालेर मेरा पाइलाहरू स्थिर गराउनुभयो। मित्र, ख्रिष्टको यातना र मृत्यु एक प्रकारको सत्यनाशको खाडल समान थियो। हामी वर्णन गर्न सक्दैनौ कि क्रूसमा ख्रिष्टको मृत्यु कति धेरै भयानक वास्तवमा थियो, तर परमेश्वरले उसलाई त्यहाँबाट निकाल्नुभयो। तीन पदमा भनिएको छ, औ उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनु भएको छ, हाम्रा परमेश्वरको स्तुति। धेरैजना यो देखेर डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। यो पदले नयाँ गीतको उल्लेख गर्दछ र हामीले अघि नै नयाँ गीतको बारेमा पढ़िसकेका छौं। यो उद्धारको गीत हो। धेरैजना यो देखेर डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। तिनीहरूले के देख्न गइरहेका छन्? तिनीहरूले प्रभु येशु ख्रीष्टको मृत्यु र पुनरुत्थानको देख्न गइरहेका छन्। अनि चार पदमा भनिएको छ, त्यो मानिस धन्यको जसले परमप्रभुमा आफ्नो भरोसा राख्दछ, घमण्डी र झुटतिर लाग्नेहरूको आदर गर्दैन। हाम्रा प्रभु येशू ख्रीष्ट ती मानिसहरूको उदाहरण हुनुहुन्छ जसले परमेश्वरमा विश्वास र भरोसा राख्छ, जसले घमण्डीलाई आदर गर्दैन र जो झुट्टाहरूको भहकाउमा लाग्दैन। पाँच पदमा भनिएको छ, हे परम प्रभु मेरा परमेश्वर, तपाईँले गर्नुभएको अचम्मका कामहरू र हामी तर्फको तपाईँको विचार धेरै नै छन्। तपाईँको सामर्थ्य सम्झेर कमैसँग राख्न सकिँदैन। यदि तिनको विषयमा भनेर मैले बोले भने त तिनको गन्ती हुन सक्दैन। मित्र, आफ्नो पुत्रलाई क्रुसमा उहाँले मर्न पठाउनु भएर परमेश्वर हाम्रो बारेमा के सोच्नुहुन्छ त्यस कुराको उहाँले प्रकट गर्नुभएको छ। ओ मित्र, क्रुसले हाम्रो निम्ति परमेश्वरको प्रेमको कति धेरै प्रकट गर्दछ। अहिले निम्न पदहरू हिब्रूको पुस्तकमा उद्धृत गरिएका छन्। पद छदेखि नौमा भनिएको छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, होम बलि र पाप बलि तपाईँले चाख गर्नुभएको छैन। तब मैले भने, हेर्नुहोस् म आएको छु, पत्रको मुठामा मेरो विषयमा यस्तै लेखिएको छ कि मेरा परमेश्वर तपाईँको इच्छा बमोजिम गर्न म प्रसन्न छु, तपाईँको व्यवस्था मेरो हृदयमा छ, मैले ठूलो सभामा धार्मिकताको सुसमाचार प्रकट गरेको छु, हेर्नुहोस् म मेरा ओठहरू बन्द गर्ने छैन। मानिसको व्यर्थताको सूचित गर्ने अघिल्लो भजन 39 पछ्याउने यो अद्भुत भजन हो। पहिलो खण्डमा भनिएको छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ। अहिले यो हिब्रू 10:5 यसरी उद्धृत गरिएका छन्, त्यसको ध्यान दिनुहोस्। यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो। अहिले एक मिनट पर्खनुहोस्, के यो उचित तरिकामा उद्धृत गरिएको हो र? बाइबलका आलोचकहरू भन्छन्, हेर यहाँ त त्रुटि छ, भूल छ, बाइबलमा आपसमा खण्डन छ। भजन 40:6 भन्छ, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, अनि यहाँ हिब्रू 10:5 चाहिँ भन्छ, मेरो निम्ति एउटा शरीर तयार पारिदिनु भयो। मित्र, पवित्र आत्मा बाइबलको लेखक हुनुहुन्छ, उहाँले पुरानो नियम र नयाँ नियम लेख्नुभयो, उहाँले दुवै भजनहरू र हिब्रूको पुस्तक लेख्नुभयो र उहाँसँग आफ्नो लेखाइलाई बदल्ने बिल्कुलै पूर्ण अधिकार छ। तर जब उहाँले यो गर्नुहुन्छ त्यहाँ सधैँ असल कारण छ। अहिले यसको पृष्ठभूमिलाई विचार गरौं। प्रस्थान 21 स्वामीहरू र दासको सम्बन्धमा व्यवस्था छ। यदि कुनै मानिस अर्को मानिसको दास बने र निश्चित अवधिको अन्त्यमा उनी स्वतन्त्र भएर जान सक्थे, मानिलियो उसको दासत्वको सेवाको अवधिमा कुनै एकजना दासिनीलाई भेटे र तिनीहरू प्रेममा फसे र विवाह गरेर बच्चा पनि पाए, अब जब त्यस मानिसको दासत्वबाट स्वतन्त्र भएर जाने समय भएपछि ऊ त्यहाँबाट जान सक्थ्यो, तर उसका पत्नी र उसका बाल बच्चाहरू उससँग जान सक्दैनथ्यो किनभने तिनी दासिनी थिइन्। अब यो मानिस के गर्न सक्थे? उसले निर्णय गर्न सक्थे, उसले आफ्नो स्वामीलाई मालिकलाई र आफ्नो पत्नी बाल बच्चाहरूलाई प्रेम गरेकोले गर्दा ऊ त्यहाँबाट छोडेर जाने छैनन्। अब त्यस स्थितिमा प्रस्थान 21:6 भनिएको छ, त्यसको मालिकले त्यसलाई परमेश्वर कहाँ ल्याओस् र त्यसलाई ढोकाको सङ्घारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्, त्यसपछि त्यसले सधैँभरिलाई त्यो मालिकको सेवा गरोस्। भजनकारले यो प्रथालाई संकेत गरिरहेका छन्। जब उसले भन्छ, मेरा कानहरू तपाईँले छेडिदिनु भएको छ, जब प्रभु यो संसारमा आउनुभयो के उहाँको कान सुतारीले छेडिएको थियो? अहँ, उहाँलाई शरीर दिइएको थियो, उहाँले आफैमाथि हाम्रो मानवताको लिनुभयो, उहाँ आफैलाई हामीसँग पहिचान गर्नुभयो र उहाँ सेवक दास बन्नुभयो र उहाँ बलिदान बन्नुभयो। बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, परमेश्वर पुरानो नियममा सबै पशु बलिदानमा प्रसन्न हुनुहुन्न थियो, तर तिनीहरूले प्रभु येशू कृत गरिरहेका छन्। जब उसले भन्छ, मेरा कानहरू तपाईँले छेडिदिनु भएको छ, जब प्रभु यो संसारमा आउनुभयो के उहाँको कान सुतारीले छेडिएको थियो? अह, उहाँलाई

वाक्यको ध्यान दिनुहोस्। यसैया 50:5 परम प्रभु परमेश्वरले मेरो कान खोल्नु भएको छ र म बागी भएन औ पछि पनि हटिन। यो पद सेवक दास ख्रिष्टको दमनको अगमबाडी गरिरहेको छ जो पृथ्वीमा आउनुहुने थियो। जब प्रभु येशु ख्रिष्ट पृथ्वीमा आउनुभयो र क्रुसमा जानुभयो उहाँको कान खोलिएको थिएन र छेडिएको थिएन। उहाँलाई शरीर दिइएको थियो र त्यो शरीर क्रुसमा टाँगियो। मेरो मित्र, उहाँले हातमा काँटीले छेडिएको डाम लिएर महिमित शरीरमा स्वर्गीयमा फर्की जानुभयो अनि उहाँले त्यो काँटीले छेडिएको डाम पूरा अनन्त कालभरि बोक्नुहुनेछ ताकि उहाँको सामने निष्कोट निष्कलम पेश हुन सकौं। देख्नुभयो, उहाँले कान सुतारीले छेडिनुभन्दा धेरै ठूलो कुरा गर्नुभयो। उहाँले आफ्नो शरीरलाई क्रुसमा टाँगिनलाई दिनुभयो किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो र हामी बेगर स्वर्गमा फर्की जानुहुन्न थियो। मित्र, यो अद्भुत मसीह बारेको मेसाइनिक साम हो, भजन हो, जुनले प्रभु येशु ख्रिष्टको क्रुसीकरणको प्रकट गर्दछ किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। त्यसपछि हामी 41 पनि लागौं। यसको मुख्य विषय हो यो मसीह बारेको भजन हो, मेसाइनिक साम हो, जुनले यहुदाको धोका विश्वासघातको अगमबाडी गर्दछ। यो मसीह बारेको भजन मेसाइनिक साम सम्भवत त्यस समयमा लेखेका थिए जब उसलाई अहितोपेलद्वारा विश्वासघात गरिए, जो उसको विश्वासयोग्य एक सल्लाहकार थिए। अहितोपेल दाउदका पुत्र अफसालोम तर्फ लागे जब अफसालोम उसको पिताको विरूद्ध विद्रोहको अगुवाई गरेथे। अन्तिममा 2 Samuel 17:23 अनुसार आफैलाई फाँसीमा चढ़ाएर आत्महत्या गरे। अहितोपेलले ख्रिष्टको विश्वासघाती यहुदा इस्करियोतीको पूर्व सूचित गर्दछ। 41:1 भनिएको छ, 41:1 त्यो धन्यको जसले निर्धारको चिन्ता गर्दछ, परम प्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनु हुनेछ। यो अध्याय धन्य शब्दले आरम्भ हुन्छ र धन्य शब्द सहित अन्त पनि हुन्छ। यो अध्याय यस कथनसँग आरम्भ हुन्छ, त्यो धन्य हो जसले निर्धारको चिन्ता गर्दछ, र यो अध्याय यस कथनसँग अन्त हुन्छ, इसरायलका परमेश्वर परमप्रभु धन्यको हुनुहुन्छ। यो धन्य शब्द को हामीले पहिले देखिसकेका छौं, जुनको अर्थ हो ह्याप्पी, प्रसन्न, हर्षित, खुशी। यसरी भजन संग्रहको उत्पत्ति खण्ड जुन 1:40 हो, प्रसन्न, हर्षित, खुशी यानि ह्याप्पीसँग आरम्भ हुन्छ र ह्याप्पी शब्दसँग नै अन्त हुन्छ। मित्र, अहिले यो खण्डको ध्यान दिनुहोस् कि कसरी यो मसीह सम्बन्धको भजन मेसाइनिक साम्स बन्दछ। 41:9 भनिएको छ, मेरो आफ्नै परम मित्र जसमाथि मैले भरोसा गरेको थिएँ, जसले मेरो रोटी खान्थ्यो, त्यसले मेरो विरूद्धमा लात उठाएको छ। येशूले यो पदलाई यहुदा इस्करियोतीको सन्दर्भमा उद्धृत गर्नुभयो। युहन्ना 13:18 भनिएको छ, म तिमीहरू सबैको विषयमा भन्दिन, मैले छानेका जतिलाई म चिन्छु, तर धर्मशास्त्र पूरा होस् कि मेरै रोटी खानेले म माथि आफ्नो लात उठायो। यो पद यहुदामा पूरा भयो जसले प्रभु येशूलाई धोका दियो। पत्रुसले पनि यसको प्रेरित 1:16 संकेत गर्दछन्, भन्छन्, ए भाइयो, धर्मशास्त्र पूरा हुनै पर्थ्यो जुन कुरो येशूलाई पक्रनेहरूका अगुवा हुने यहुदाको विषयमा पवित्र आत्माले दाउदको मुखबाट अघिबाटै बोल्नु भएको थियो। हामीसँग यहाँ केही अरू कुरा छ। 10 भनिएको छ, तर हे परम प्रभु, तपाईँले म माथि अनुग्रह गरेर मलाई उठाउनुहोस् र म तिनीहरूलाई बदला लिनेछु। यो पद प्रभु येशू ख्रीष्टको पुनरुत्थानको संकेतको पद हो, मलाई उठाउनुहोस् र म तिनीहरूलाई बदला लिनेछु। यो उत्पत्ति खण्डको भजनमा हामीले ख्रीष्टको मृत्यु र उहाँको पुनरुत्थानको देख्यौं, तर म केही त्यस्तो अचम्म पार्ने तर स्पष्ट कथन बनाउँछु। ख्रीष्टको मृत्युले कसैलाई पनि उद्धार गर्दैन, बरु यो उहाँको मृत्यु र पुनरुत्थानले उद्धार गर्छ। पाउलले स्पष्ट रूपमा सुसमाचारको 1 Cor 3:3-4 परिभाषा दिन्छन्, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिएँ, अर्थात् धर्मशास्त्र अनुसार कसरी

0: ख्रिष्ट हाम्रा पापको निम्ति मरे, गाडिए र धर्मशास्त्र अनुसारै तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो। प्रभु येशु ख्रिष्टको पुनरुत्थान बेगर त्यहाँ सुसमाचार छँदै छैन। प्राय सबैसँग प्रभु येशुको बारेमा विचारधारा नथियो। येशुले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मत्ती 16:13-16 मानिसहरूले मानिसको पुत्रलाई को भनी भन्दछन्? तिनीहरूले भने, कसैले बप्तिस्मा दिने युहन्ना, कसैले एलिया र अरूहरूले यर्मिया कि अगम वक्ताहरू मध्ये कुनै एक भनी भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भनी भन्दछौ? सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिष्ट हुनुहुन्छ। के तपाईँ ख्रिष्ट को हुनुहुन्छ भनी सोच्नुहुन्छ? धेरै आधुनिक नाटकहरूले प्रभु येशूलाई या त क्रुसमा या चिहानमा छोड्छन्। थोमस जेफरसनले प्रभु येशू ख्रिष्टको बारेमा आफ्नो नैतिक शिक्षामा उहाँलाई चिहानमा छोडे। उसले आफ्नो पुस्तकको चिहानको ढोका ठूलो ढुंगाले थुनी राखेको अवस्थामा अन्त गरे। त्यहाँ कति पनि सुसमाचार छैन। ढुंगा गुडाइएको थियो र प्रभुले चिहान छोड्नुभयो वा मृत्युबाट ब्युति उठ्नुभयो। उहाँको पुनरुत्थानको कारण हामी भन्न सक्छौ 13 इसरायलका परमेश्वर परमप्रभु आदिदेखि अनादिसम्म धन्यको हुनुहुन्छ। आमेन, आमेन। यो पद दुईपल्ट आमेन शब्द सहित अन्त हुन्छ। आमेन, आमेन। यसको मतलब हो परमेश्वरले हाम्रो उद्धारको निम्ति अन्तिम पूरा काम गर्नुभयो जब ख्रिष्ट मृत्युबाट पुनः ब्युति उठ्नुभयो र स्वर्गारोहण हुनुभयो र परमेश्वरको सिंहासनको दाहिने पट्टि विराजमान बस्नुभयो। ख्रिष्टले हाम्रो निम्ति उद्धारको काम पूरा गर्नुभयो। यसमा तपाईँले केही कुरा थप्नु पर्दैन, तर पुनरुत्थान बेगर सुसमाचार हुँदैन। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाई, आजको अध्ययन सुनेपछि मलाई महसुस भयो कि जीवन कति धेरै अस्थायी रहेछ, तर परमेश्वर सधैँभरि हाम्रो साथमा हुनुहुन्छ।
2: हो त भाइ, मानिसको जीवन क्षणभंगुर छ, तर परमेश्वरको प्रेम अनन्त छ। उहाँ नै हाम्रो आशा, हाम्रो सहारा र हाम्रो उद्धारक हुनुहुन्छ।
1: दाउदले त धेरै पीड़ा भोग्नुभयो, तर पनि उहाँले परमेश्वरलाई भने छोड्नु भएन।
2: हो त भाइ, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। उहाँले राम्रो उदाहरण बन्न चाहनुभयो। उहाँले आफ्नो जीवन मार्फत देखाउनुभयो कि परमेश्वरमा भरोसा गर्ने व्यक्ति कहिल्यै लज्जित हुँदैन।
1: साँच्चै नै दाई, र आज हामीले सिकेका मुख्य मुख्य कुराहरू चाहिँ के के हुन् त दाई?
2: पहिलो कुरा, परमेश्वर बिना हामी केही पनि होइनौं। दोस्रो, हाम्रो जीवनको साँचो मूल्य येशु ख्रिष्टमा मात्र छ, त्यसैले हामी उहाँतर्फ फर्कनुपर्छ। तेस्रो, मृत्यु अन्त्य होइन तर परमेश्वरमा अनन्त जीवनको ढोका हो। र चौथो, येशुले सबै काम पूरा गरिसक्नु भएको छ, अब हामीले केवल उहाँलाई ग्रहण मात्र गर्नुपर्छ।
1: साँच्चै दाई, आजको सम्पूर्ण सन्देश चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्ने सन्देश थियो।
2: हो त भाइ, त्यसैले आदरणीय श्रोताहरू, हामी आज नै परमेश्वरलाई खोज्नुपर्छ। उहाँमा फर्कौ, उहाँले हाम्रो जीवनलाई अर्थ दिनुहुन्छ। यो सत्यतालाई हामीले कहिले पनि भुल्नु हुँदैन।
1: हजुर, साँच्चै नै। र हामी आशा गर्दछौ कि आजको यो अध्ययनबाट तपाईँहरूले धेरै आशिष पाउनु भएको छ, र ती पाउनुभएको आशिषहरू कृपया हामीसँग सम्पर्क गर्नुहोस् र आफ्ना अनुभव, प्रार्थना र आशिषहरू हामीसँग साझा गर्नुहोस्।
2: हजुर, र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। तपाईँहरूले पाउनुभएको आशिष र गवाईहरू बाँड्नको निम्ति हामीसँग नहिचकिचाउनुहोस्।
1: हामी तपाईँहरूलाई धेरै प्रेम गर्छौ र हामी तपाईँहरूलाई निरन्तर रूपमा प्रार्थनामा सम्झिरहेका छौ। र आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ। र परमेश्वरको सुरक्षा, शान्ति र कृपा हामीहरूसँग सधैँभरि रहिरहोस्। अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ। सबैजनालाई धेरै धेरै धन्यवाद। आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं। र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: श्रोताहरू जय मसीह। मित्रहरू, ठूलो विश्वास र नम्रताको शीर्षक अन्तर्गत विश्वासका पात्र र दुईवटा योद्धाहरूको जीवन कथा आजको अध्यायको केन्द्रबिन्दु रहन्छ। आउनुहोस् एउटा प्रार्थना। हे पिता, हामीलाई आजको पाठ जसरी अध्ययन गर्दैछौं, विशेष गरी विश्वास र नम्रताको विषयमा लिएर हामीलाई यी विषयहरू बुझ्न सहायता गर्नुहोस्। कसरी विश्वास र नम्रता एक आपसमा अन्तर सम्बन्धित छ र कसरी हामी नम्र रहेर विश्वास प्रकट गर्न सक्छौँ र विश्वास प्रकट गर्दै गर्दा हामी नम्रताको उदाहरण पनि प्रस्तुत गरिरहेका छौं भन्ने विषय बुझ्नलाई हामीलाई सहायता गर्नुहोस्। यीशुको नाममा आमेन। श्रोताहरू, आज हामीले पहिलो जीवन कथाको रूपमा हेर्नेछौ कप्तानको विश्वास। कुनै एकजना कप्तानको एकजना प्यारो कमारो थियो। जब यीशुको बारेमा तिनले सुने तब तिनको कमारालाई निको पारिदिनुहोस् भनी तिनले यहुदीहरूका धर्मगुरूलाई विन्ती गर्न पठाए। तिनीहरू यीशु कहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक विन्ती गरे। तिनी तपाईँको यो कृपा पाउने योग्यका छन् किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछ र तिनले नै हाम्रो सभागार बनाइदिएका हुन्। येशु तिनीहरूका साथ जानुभयो। कप्तानको घरको नजिकै उहाँ हुनुहुँदा कप्तानले तिनका मित्रहरूलाई उहाँ कहाँ यसो भनी पठाए। हे प्रभु, दुःख नउठाउनुहोस् किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। मैले आफैलाई पनि तपाईँ कहाँ आउने योग्यको ठान्दिन। तर वचन भनिदिनुहोस् र मेरो चाकर निको हुनेछ किनकि म पनि अख्तियार मुनि बस्ने मानिस हुँ अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई जा भन्छु अनि त्यो जान्छ र अर्कालाई आइजा भन्छु अनि त्यो आउँछ। मेरो कमारालाई त्यो गर भन्छु अनि त्यसले गर्छ। यो कुरा सुनेर येशु तिनीसँग आश्चर्यचकित हुनुभयो र फर्केर यहाँ आफू पछि आउने भेटलाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु मैले इजरायलमा पनि यस्तो ठूलो विश्वास देखेको छैन। जब पठाइएका मानिसहरू घर फर्कदै गए तिनीहरूले त्यस कमारालाई निको भएको भेटाए। लुका 7:2-10 येशुले लुका 7:9 भन्नुभयो कि मैले इजरायलमा पनि यस्तो विश्वास देखिन। यस कप्तानको विश्वासमा यस्तो कुन कुरा थियो? उनी आफ्नो विश्वासमा नम्रतालाई धारण गरेका थिए। उनी रोमी फौजकै उच्च अधिकारी भएर पनि येशूसँग माग्नका लागि आफूलाई नम्र बनाए। कप्तानले येशूसँग भने, हे प्रभु, तपाईँ म कहाँ आउने योग्यको म छैन। तिनको सोच र कार्य गर्ने तरिका परमेश्वरको योग्यको नभएको उनलाई थाहा थियो। येशूको सामु साँचो रूपमा उनले स्वीकार गरे। उनको नम्रता र विश्वासलाई देखेर नै येशूले ठूलो विश्वास भन्नुभयो। धेरै जसो मानिसहरू जो उच्च र प्रमुख पद र जिम्मेवारीमा भएकोले येशूबाट पाउनका लागि आफूलाई नम्र भई विन्ती गर्दैन। ती अधिकारीहरूलाई थाहा थियो कि उनीसँग यस्तो कुनै कुरा छैन जसले गर्दा येशूले उनको लागि केही गरिदियो। कोही मानिसहरू नम्र हुँदैन तर पनि अभिमानी भएर येशू तपाईँले यो कार्य गर्नै पर्छ भन्दछ। एलिसाले उनलाई येशू भन्न एउटा समाचार बाहक पठाए, तिमी आफै गएर यर्दन नदीमा 7 डुबुल्की मार र तिम्रो मासु जिउको त्यो हुनेछ र तिमी शुद्ध हुनेछ। तर नामन रिसाएर येशू भन्दै गइहाले, मैले सोचेको थिएँ तिनी बाहिर निस्किआएर परमप्रभु आफ्नो परमेश्वरको नाम पुकारेर मेरो रोग भएको ठाउँमाथि हात हल्लाएर मेरो कुष्ठ रोग निको पारिदिनेछ होला। के दमस्कसको अबाना र फारपर नदीहरू इजरायलको कुनै पानी भन्दा असल छैन र के म तिनमा नै धोएर शुद्ध हुन सक्दिन र? यसैले उनी फर्केर रिसको झोकमा गइहाले। तर नामानका नोकरहरूले उनी कहाँ आएर उनलाई भने, हे पिताज्यू, यदि अगमवक्ताले तपाईँलाई केही ठूलो कुरा गर्नुहोस् भनी भन्नुभएको भए के तपाईँ गर्नुहुने थिएन र? उहाँले तपाईँलाई धोएर शुद्ध हुनुहोस् भन्नुभएकोमा तपाईँ झन् किन नगर्ने? त्यसैले उनी तल ओर्ले र परमेश्वरका जनले भने बमोजिम यर्दन नदीमा 7 स्वयं डुबुल्की मारे र उनले मासु जिउका त्यो भयो जवान केटाको जस्तै भयो। दोस्रो राजा 5:10-14 नामान र आरामका सेनाका सेनापति भएको कारण एलिसाले मलाई मान सम्मान गर्ला र मेरो रोग निको पार्ला भनेर सोचेको थिए। उच्च पद र अहमको कारण घमण्डले फुलिएर आशिष नपाई फर्किएर जाने मन गरेको थियो। जब उनले आफैलाई नम्र पारेर आज्ञा पालना गरे तब मात्र उनी त्यस कुष्ठ रोगबाट पूर्ण छुटकारा पाए। धेरै जसो मानिसहरू आफ्नो घमण्ड र खराब विचारको कारण चङ्गाई र चमत्कार तथा आशिषबाट वञ्चित भएका छन्। याकुब 4:6 लेखेको छ, तर उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ। यसै कारण पवित्र धर्मशास्त्र यसो भन्नुहुन्छ, परमेश्वरको अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। त्यसै गरी पहिलो पत्रुस 5:5 लेखेको छ, त्यसै गरी जवान हो बुढापाकाहरूका अधीनमा बस्छ, एक अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर, किनभने परमेश्वरले अहंकारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ मैले आफ्नो कैयौं वर्षको सेवकाईको दौरानमा परमेश्वरको हरेक आशिष र वरदानहरू हामीलाई केवल उहाँको अनुग्रहको कारण मिलेको छ भन्ने कुरा सिकेको छु। जुन व्यक्ति हृदय र मनमा नम्र र दिन हुन्छ त्यसैले मात्र परमेश्वरको अनुग्रह पाउँछ। ती कप्तान एक उच्च अधिकारी भए तापनि नम्र स्वभावको कारण अनुग्रह पाए। धेरै जसो मानिसहरू यो सोच्दछन् कि येशूबाट चङ्गाई पाउनका लागि के विशेष कार्य गर्नु वा रीति पालन गर्नुपर्छ। येशूले मानिसहरूलाई फरक फरक तरिकाले चङ्गाई पार्नु भएको छ। चङ्गाईको लागि येशू ध्यान केन्द्रित गर्नुहुन्छ। आशिष र असल थोकहरू केवल परमेश्वरको अनुग्रहबाट मात्र पाइन्छ। हामी आफ्नो असल कार्य र कोशिशले अनुग्रह पाउन सक्छ। कप्तानलाई यो कुरा थाहा थियो कि येशूले वचन मात्र बोलिदिउन् र उनको नकर निको हुनेछ। यसकारण उनले येशूसँग वचन मात्र बोलिदिनुहोस् भनेर आग्रह गरे। चङ्गाईको सेवामा सफलताका लागि येशूको नाउँमा मात्र अधिकार र सामर्थ्य छ भनेर स्वीकार्नु आवश्यक छ। हामी कसैलाई जबरजस्ती निको पार्न सक्दैनौ। कप्तानले येशूले भन्नुभएको वचनको सामर्थ्यमा विश्वास गरे। हाम्रो सभामा अधिकतम मानिसहरू तब चङ्गाई पाउँछन् जब हामी येशूको नाउँमा उनीहरू र उनका रोगहरूमाथि दावी गरेर प्रार्थना गर्दछौं। उनीहरूमाथि हात राखेर रा प्रार्थना गर्न जरूरी पनि हुँदैन। हाम्रो शब्दमा अधिकार भएकोले त्यसलाई सही रूपमा प्रयोग गर्यो भने त्यस शब्दले जीवन उत्पन्न गर्दछ। मित्रहरू, उनी अरूको अधीनतामा रहेको कुराको बारेमा जानेका थिए। यदि हामी साँचो अधिकार र विश्वासमा चल्न चाहन्छौ भने एक अर्काप्रति जवाबदेही रहनु र अधीनमा रहनु नितान्त आवश्यक छ। धेरै जसो अगुवाहरू चङ्गाईको सेवा गर्ने सेवकहरूको बारेमा नकारात्मक सोच्दछ। यसरी तिनीहरू आफू पनि यस चङ्गाईको सेवामा सफलता प्राप्त गर्न सक्दैन। प्रेरित 10:38 लेखेको छ कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। येशूले जुन अधिकार र सामर्थ्यको प्रयोग गर्नुहुन्थ्यो त्यही अधिकार र सामर्थ्य उहाँले हामीलाई पनि दिनुभएको छ। पवित्र आत्मा हामीभित्र भएकाले उहाँद्वारा नै हामीले चङ्गाई र चमत्कारको सेवा गर्न सक्छौ। उक्त अधिकारलाई कसरी प्रयोग गर्ने भनी हामीले येशूसँग नम्र भएर सिक्न जरुरी छ। विश्वासको दोस्रो कथा रहेको छछ कनानी स्त्री। मत्ती 15:21-28 लेखेको छ, तब येशू त्यहाँबाट निस्कनु भयो र टुरोस र सिदोनको इलाकातिर जानुभयो। त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागे, हे प्रभु दाउदका पुत्र, ममाथि दया गर्नुहोस्, मेरी छोरीलाई भूतले सारी सताएको छ। येशूले त्यसलाई केही जवाब दिनु भएन। उहाँका चेलाहरूले आएर उहाँलाई विन्ती गरे, यसलाई विदा गर्नुहोस् किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहेछ। उहाँले भन्नुभयो, म इजरायल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाइएको हुँ। तर त्यो स्त्री आएर उहाँको अघि खोप्टो परि र भनी, हे प्रभु मलाई सहायता गर्नुहोस्। उहाँले भन्नुभयो, बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठिक हुँदैन। त्यसले भनी, हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबलबाट छरेका टुक्रा टुक्री खान्छ। तब येशूले त्यसलाई जवाब दिनुभयो, ए नारी, तिम्रो विश्वास ठूलो रहेछ, तिमीले इच्छा गरे बमोजिम तिमीलाई होस्, त्यसकी छोरी त्यस घडी नै निको भइहाले। मित्रहरू, 28 येशूले त्यस स्त्रीलाई भन्नुभयो, हे नारी, तिम्रो विश्वास ठूलो रहेछ, तिमीले चाहे अनुसार होस्। उनको विश्वासमा यस्तो कुन कुरा थियो उनी एक कनानी स्त्री थिए। कनानीहरू अन्य देवी देवताहरूको पूजा गर्थे र ती घिनलाग्दो कार्य समेत गर्दथे। उनीहरू दुष्ट आत्माको सामु आफ्ना सन्तानहरूलाई पनि बलिदान चढाउँथे। युवतीहरू कनानीहरूलाई कुकुर भनेर सम्बोधन गर्थे। स्त्रीले आफ्नी छोरीको लागि यसुसँग विन्ती गरिरहेकी थिए। त्यसबेला यसुले कुनै प्रतिक्रिया दिनुहुन्न। उहाँका चेलाहरूले सोचिरहेका थिए कि यसुले उनको इच्छालाई पूरा गरी उनलाई विदा गर्नु। चेलाहरूले सोच्दै थिए कि यसुले त्यस स्त्रीको ख्याल गर्नु। यदि हामीसँग त्यस किसिमको व्यवहार गरियो भने हामी त्यस ठाउँबाट रिसाएर गइहाल्ने थियौँ र यसुको बदनाम गर्ने थियौँ। तर त्यस स्त्री विश्वास साथ नम्र भएर विन्ती गरिरहे। म इजरायलका हराएका भेडाहरूको निम्ति लागि मात्र आएको हुँ भनेर यसुले भनेपछि सायद उनमा भएको आशा पनि मरेर जान सक्थ्यो। यही निर त साँचो विश्वासको पहिचान गर्न सकिन्छ। अरूको जस्तो भएको भए त्यस स्त्रीले यसु र उहाँसँग हुनेहरूले गरेको आरोप र बदनामको कारण त्यहाँबाट गइहाल्ने थिए। उनी यसुको आराधना गर्दै आफ्नो छोरीको छुटकाराको लागि निरन्तर प्रार्थना तथा विन्ती गरिरहे। परिणामस्वरूप उनकी छोरी निको भए। मित्रहरू, धेरै मानिसहरू आफूलाई नम्र बनाएर विश्वास गर्न चाहन् र उक्त समस्याबाट छुटकारा पनि पाउँदैन। पछि गुनासो र गनगन गरेर पाउन सक्ने आशिष पनि पाउँदैन। अनि भन्ने गर्छन् कि विश्वासले काम गरेन वा विश्वास गरेर केही फाइदा छैन। प्रचारकहरूको शिक्षा उनीहरूलाई खराब लाग्न थाल्छ र संगति आउन पनि छोड्छ। परमेश्वरले तिनीहरूको प्रार्थनाको उत्तर दिन हर समय तयार रहनुहुन्छ, तर उनीहरू आफै त्यस आशिष पाउनबाट वञ्चित हुन्छ। उनीहरू घमण्डको कारण आफ्नो खराबीलाई त्याग्न सक्दैन, त्यसैले परमेश्वरको सामर्थ्य उनीहरूमा काम गर्दैन। यस घटनामा यसु त्यस स्त्रीको छोरीको जीवनबाट दुष्ट आत्मालाई निकाल्ने कार्य गर्दै हुनुहुन्छ। त्यस स्त्रीले यसुको महिमा गरेको कुरा कनानीहरूको लागि एकदमै विपरीत र गर्नै नमिल्ने कार्य भए तापनि स्त्रीले यसुको चरणमा नम्र भएर विश्वास साथ आएर बिन्ती चढाएकोले उनी आशिष पाए। अन्तत मित्रहरू, त्यस समयका धार्मिक अगुवाहरू यसुको वचन शिक्षालाई स्वीकार गर्दैनथे। उनीहरूको घमण्ड र अभिमानको कारण उनीहरूलाई चङ्गाई मिल्न असम्भव थियो। ती अगुवाहरू शिक्षित र प्रतिष्ठित थिए, तापनि तिनीहरूको अहंकारको कारण यसुबाट केही कुरा पनि पाउन सके। आफूलाई धर्मी ठहराउने धार्मिकताको आत्मा भएको कारण आज मण्डलीमा पनि परमेश्वरको कार्यमा बाधक बन्न पुगेको छ। त्यस स्त्री इजरायलको आशिषमा सहभागी नभए तापनि एक ठूलो विश्वासको उदाहरण बनेकी छ। आमेन। मित्रहरू, हाम्रो विश्वासमा नम्रता झल्केको हुनुपर्छ। आजको पाठको सन्देश यही नै हो भन्दै मलाई बिदा दिनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भनी कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233 26। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाटो

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जय मसीह तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ हाम्रा पापहरूको लागि यीशुले तिर्नुभएको मूल्य। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 35। हिब्रूको पुस्तक 4 अध्यायको 15 पदमा भनिएको छ कि यीशु ख्रीष्ट तपाईले र मैले अनुभव गरेका सबै प्रकारका प्रलोभनहरूमा पर्नुभयो। आज हामी आफ्नो पार्थिव सेवकायको क्रममा यीशुले सामना गर्नुभएको सबैभन्दा ठूलो चुनौतीहरूलाई नजिकबाट हेर्नेछौ। उहाँका पिता परमेश्वरले उहाँलाई घृणा गर्ने मानिसहरूको समूहद्वारा कठोर रूपमा पिट्न भनिराख्नु भएको थियो। त्यसपछि उहाँलाई क्रूसमा झुण्डाएर भयानक पीड़ादायी मृत्यु भोग्न लगियो। मर्कुसको पुस्तक 14 अध्यायको 32-33 पदमा यसरी लेखिएको छ, त्यसपछि उहाँहरू गेत्सेमने नाउँ भएको ठाउँमा जानुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यही बस। तब उहाँले पत्रुस, याकुब र यूहन्नालाई साथमा लैजानुभयो र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। यीशु हृदयको भारीपनले भरिनुभयो अनि उहाँ आतंकित हुनुभयो। किन? किनभने उहाँलाई पुरानो नियममा उल्लेख गरिएका भविष्यवाणीहरूबाट थाहा छ कि उहाँले ठूलो मात्रामा यातना भोग्नुपर्नेछ। उहाँ मानव हुनुहुन्छ, यसले उहाँलाई डराउँछ जसरी तपाईँ र म डराउँछौ। मर्कुसको पुस्तक 14 अध्यायको 34 पदमा यसरी लेखिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्युसम्म शोकले व्याकुल भएको छ, तिमीहरू यही बस र जागा रहो। यीशु अत्यन्तै दुःखले भरिनु भएको छ। पुरानो नियमका भविष्यवाणीहरूले उहाँलाई हिंसात्मक दण्ड दिनेछ र त्यसपछि मृत्यु दण्ड दिइनेछ भनी बताएका थिए। उहाँ यातना र दण्ड भोग्न नचाहनुको साथै उहाँलाई भविष्यवाणी गरेको मृत्युलाई अत्यन्तै पीड़ादायी मृत्युको रूपमा मर्न पनि कुनै चासो छैन। आफ्नो जीवनको यस कठिन क्षणमा यीशु आफ्ना सबैभन्दा घनिष्ठ भरपर्दो अनुयायीहरूबाट सहयोग खोज्दै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई सक्रिय सतर्क प्रार्थनाको साथ आफ्नो परिस्थितिमा कडा ध्यान दिन आग्रह गर्नुभयो। मर्कुसको पुस्तक 14 अध्यायको 35-36 पदमा यसरी लेखिएको छ, अनि अलि पर गएर उहाँ भुइँमा घोप्टो पर्नुभयो र हुन सक्छ भने त्यो घडी उहाँबाट टलोस् भने प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईँको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन तपाईँले इच्छा गर्नुभएको जस्तो होस्। यीशु आफ्ना पिता परमेश्वरले उहाँलाई गर्न भनिरहनु भएको कुराले धेरै चिन्तित हुनुहुन्छ। उहाँले त्यो पूरा गर्नबाट बस्नको लागि वैद्य तरिकाको लागि बिन्ती गरिराख्नु भएको छ। यो तीव्र प्रार्थनापछि यीशु आफ्नो चेलाहरूलाई हेर्न जानुहुन्छ। मर्कुसको पुस्तक 14 अध्यायको 37-38 पदमा यसरी लेखिएको छ, उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, सिमोन, के तिमी निदाइरहेछौ? के एक घण्टा पनि जागा बस्न सकेनौ? जाग रहो अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। यीशुले आफ्ना चेलाहरूबाट आशा गरेको समर्थन पाइरहनु भएको छैन। उहाँको आवश्यकताको महत्वपूर्ण घड़ीमा तिनीहरू निदाइरहेका भेटिन्छन्। मर्कुसको पुस्तक 14 अध्यायको 39-40 पदमा यसरी लेखिएको छ, फेरि गएर उहाँले दोहोराएर त्यही प्रार्थना गर्नुभयो। फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए र उहाँलाई के जवाब दिने हो सो जानेनन्। यीशुले आफ्नो दोस्रो प्रार्थना समाप्त गर्नुहुन्छ। भविष्यमा हुने यातना र मृत्युदण्डबाट बस्ने सम्भावित उपायको बारेमा उहाँले आफ्नो पिताबाट खोजिराख्नु भएको उत्तर अझै पनि पाउनु भएको छैन। उहाँ आफ्ना चेलाहरू कहाँ फर्कनुहुन्छ र फेरि तिनीहरूलाई सुति रहेको भेट्टाउनुहुन्छ। यस क्षणमा यीशुले धेरै एक्लोपन महसुस गर्नुभएको हुन सक्छ। उहाँका चेलाहरूले उहाँलाई सहन भनिएको पीड़ाको महत्व बुझ्दैनन्। उहाँमाथि आइपर्ने ठूलो विपत्तिको बारेमा येशु र उहाँका पिता परमेश्वरलाई मात्र थाहा छ। मर्कुसको पुस्तक 14 अध्यायको 41 पदमा यसरी लेखिएको छ, उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो, हेर मानिसको पुत्र मानिसहरूका हातमा पक्राउ पर्न लागेको छ। प्रिय श्रोता, यीशुले आफ्नो पितालाई प्रार्थनामा तेस्रो पल्ट विन्ती गर्नुभएपछि अब उहाँ विश्वस्त हुनुहुन्छ कि उहाँलाई यातना र क्रूसमा टाँगिनु बाहेक उहाँको पिताको इच्छाप्रति आज्ञाकारी हुने कुनै सम्भावित तरिका छैन। उहाँले अब आफूलाई गिरफ्तार गर्न अनुमति दिने मन बनाउनु भएको छ। उहाँ परमेश्वरको योजनामा समर्पित हुन सक्नुहुन्छ। दुःखको कुरा, उहाँका चेलाहरूले अझै पनि कुनै सहयोग प्रदान गर्दैनन्। उहाँको गिरफ्तारीपछि चाँडै हुने भयानक वास्तविकताको सामना गर्न येशु आफै तयार हुनुहुन्छ। मर्कुसको पुस्तक 14 अध्यायको 65 पदमा यसरी लेखिएको छ, अनि कोही कोहीले उहाँलाई थुक्न लागे र उहाँको मुख छोपेर उहाँलाई थप्पड हानेर भने, अगमबानी बोल। त्यसपछि पहरदारले उहाँलाई आफ्नो जिम्मामा लिए र उहाँलाई मुक्का हाने। यीशुको निष्पक्ष व्यवहारले अधिकारको रक्षा गर्नुपर्ने सरकारी अधिकारीहरूले उहाँप्रति ठूलो अन्यायपूर्ण घृणा प्रकट गर्न रोजे। तिनीहरूले उहाँलाई दया नगरी कुटे, थुके र उपहास गरेर उहाँलाई अपमानित गरे। लुकाको पुस्तक 19 अध्यायको 1 पदमा यसरी लेखिएको छ, तब पिलातसले येशूलाई लगेर कोर्डा लगाउन लगाए। कोर्डा खानु भनेको नाङ्गो पारेर खम्बामा बाँधेर र धातु वा हड्डीका टुक्राहरू भएको कोर्डाले बारम्बार निर्दयी रूपमा पिट्नु हो। मानव यी पिटाईहरू पर्याप्त थिएनन्। तिनीहरूले येशूलाई गिल्ला र अपमान गर्न जारी राखे। यूहन्नाको पुस्तक 19 अध्यायको 2-3 पदमा यसरी लेखिएको छ, अनि सिपाहीहरूले काँडाको मुकुट काटेर उहाँको शिरमा लगाइदिए र उहाँलाई बैजनी रंगको वस्त्र पहिराइदिए र उहाँको नजिक आएर भने, प्रणाम यहुदीहरूका राजा, अनि तिनीहरूले उहाँलाई थप्पड लगाए। प्रिय श्रोता, येशूसँग उहाँको पिता परमेश्वरको सम्पूर्ण शक्ति र अधिकार थियो। उहाँले यो भयानक परिस्थितिबाट मुक्त गर्न जुन सुकै बेला स्वर्गदूतहरू बोलाउन सक्नुहुन्थ्यो। तैपनि तपाई र म प्रतिको प्रेमको कारणले उहाँले यो सबै सहन रोज्नुभयो। त्यसपछि येशूमाथिको भयानक व्यवहार जारी रह्यो। मत्तीको पुस्तक 27 अध्यायको 26-28 पदमा यसरी लेखिएको छ, तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोरा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए। तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। येशूलाई केवल एक वा दुईजनाले मात्र दुर्व्यवहार गरिरहेका थिएनन्, तर रोमी सिपाहीहरूको सम्पूर्ण समूहले नै दुर्व्यवहार गरिरहेका थिए। मत्तीको पुस्तक 27 अध्यायको 29-31 पदमा यसरी लेखिएको छ, तिनीहरूले काँडाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातमा निगालो दिए र उहाँको सामुने घुँडा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, हे यहुदीहरूका राजा, प्रणाम। तब तिनीहरूले उहाँलाई थुके र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकाले दिए र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रूसमा झुन्ड्याउन लगे। सिपाहीहरूको यो समूहले येशूलाई कति समयसम्म गिल्ला गर्यो, प्रहार गर्यो र कोर्रा लगायो। धर्मशास्त्रले थप विवरणहरू प्रदान गर्दैन। सम्भवत यी गतिविधिहरू 18 घण्टासम्म जारी रहिरह्यो। मंगलबार दिउँसोदेखि शुरू भएर बुधबार बिहान येशूलाई क्रूसमा टाँग्न लगिने समयसम्म इसैयाको पुस्तक 52 अध्यायको 14 पदमा यसरी लेखिएको छ, जसरी उसदेखि धेरैजना व्याकुल थिए, उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसहरूको भन्दा पनि कुरूप बनाइएको थियो। दुःखको कुरा, यो भविष्यवाणी पूरा भयो। येशूलाई यति धेरै पटक थप्पड लगाइयो, कुरा लगाइयो र पिटियो, र यति धेरै फरक फरक मानिसहरूले कि यदि तपाईँले उहाँको अनुहार हेर्नुभयो भने उहाँ को हुनुहुन्छ भनेर चिन्न पनि सक्नुहुन्छ भन्ने कुराको शंका छ। कुरेनी सिमुनले यीशुको क्रूस बोकेका थिए, किनभने यीशु आफै बोक्न सक्ने शारीरिक अवस्थामा हुनुहुन्न थियो। स्थानमा पुगेपछि सिपाहीहरूले यीशुको हात र खुट्टा क्रूसमा किल्ला ठोके र जसले गर्दा स्थानमा पुगेपछि सिपाहीहरूले येशूको हात र खुट्टा क्रूसमा किल्ला ठोके जसले गर्दा उहाँलाई थप पीड़ा भयो र सार्वजनिक रूपमा उहाँको क्रूस आकाशमा फहराइयो। क्रूसमा टाँग्नु भनेको दास र अपराधीहरूलाई सार्वजनिक रूपमा अपमानित गर्न व्यवस्था गरिएको दण्डको रोमी विधि थियो। यो सामान्यतया धेरै निम्न स्तरका व्यक्तिहरूको लागि आरक्षित थियो। पीड़ित धेरै पीड़ामा हुन्थ्यो र अन्तत या त थकानले वा सास फेर्न असमर्थ भएर मर्थ्यो। यीशुले अन्तिम पल्ट अपमान भोग्नुहुनेछ। उहाँको पीड़ा अन्तत उहाँको मृत्युको माध्यमबाट समाप्त हुनेछ। अविश्वसनीय रूपमा अत्यन्तै पीड़ा वा यी अन्तिम क्षणहरूमा यीशुले आफ्नो बारेमा भन्दा अरूको बारेमा सोच्न जारी राख्नुभयो। उहाँले आफ्ना शत्रुहरूलाई प्रार्थनामा आफ्ना पिता परमेश्वरलाई उठाउनुभयो, परमेश्वरलाई क्षमा गर्न विन्ती गर्नुभयो। उहाँले आफ्नो छेउमा रहेको एक अपराधीसँग कुरा गर्नुभयो, उसलाई क्षमा गर्नुभयो र मुक्ति प्रदान गर्नुभयो। येशूले आफ्नो नजिकको चेलालाई पनि आफ्नी आमाको हेरचाह गर्न खटाउनुभयो। त्यसपछि उहाँ मर्न लाग्नु भएको थियो। येशूले यी अन्तिम शब्दहरू भन्नुभयो। लुकाको पुस्तक 23 अध्यायको 46 पदमा यसरी लेखिएको छ, उच्च स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। आफ्नो अन्तिम कार्यमा येशूले आफ्नो आत्मा, जीवन आफ्नो पिता परमेश्वरलाई सुम्पन्नुभयो। येशूले परमेश्वरमा आफ्नो भरोसा राख्नुभयो कि उहाँको पीड़ा चाँडै नै उहाँलाई मृत्युबाट बिउताउन फेरि जीवन दिनुहुनेछ। येशूले परमेश्वरमा आफ्नो भरोसा राख्नुभयो कि उहाँको पिताले चाँडै नै उहाँलाई मृत्युबाट बिउताएर फेरि जीवन दिनुहुनेछ। के तपाईँ मृत्युसँग डराउनुहुन्छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँको निम्ति अनन्त जीवन राखिदिनु भएको छ? परमेश्वर सधैँ आफ्नो वचनप्रति सत्य हुनुहुन्छ। येशू क्रूसमा मर्नुको ठिक तीन दिनपछि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनुभयो। त्यही परमेश्वरले येशूमा विश्वास गर्ने सबैलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो र येशू ख्रीष्ट मार्फत बचाइएका सबैलाई चिहानबाट मृत्युबाट जीवनमा बिउताउनेछ जब येशू बादलमा फर्केर हामी सबैलाई एकसाथ भेला गर्नुहुनेछ, उहाँसँग सधैँभरि बाँच्नुहुनेछ। इफिसीको पुस्तक 1 अध्यायको 19-20 पदमा यसरी लेखिएको छ, अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्ति असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान समर्थनको काम नै हो। अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान समर्थनको काम नै हो जो उहाँले क्रिसमा पूरा गर्नुभयो। जब उहाँले क्रिसलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बस्तार्नुभयो। उहाँको पुनरुत्थान र त्यसपछिको स्वर्गारोहणको माध्यमबाट यीशु क्रिसलाई कुनै पनि मानिसभन्दा बढी शक्ति र अधिकार दिइनेछ। उहाँलाई परमेश्वरको दाहिने हातमा लगिनेछ जहाँ उहाँले चर्चको प्रमुखको रूपमा काम गर्नुहुनेछ। प्रेरितको पुस्तक 1 अध्यायको 3 पदमा यसरी लेखिएको छ, आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। प्रिय श्रोता, आफ्नो पुनरुत्थानपछि येशूले पृथ्वीमा 40 दिन बिताउनु भयो। उहाँका पिता परमेश्वरले उहाँलाई साँच्चै मृत्युबाट बिउताउनु भएको थियो भन्ने निर्विवादित प्रमाण ल्याउनुहुनेछ। उहाँले इम्माउसको बाटोमा हिँड्दै गर्दा दुईजना मानिसहरूलाई आफ्नो पुनरुत्थानको बारेमा कुरा गर्नुभयो। त्यसपछि येशु 10 जना प्रेरितका सामु देखा पर्नुभयो। त्यसपछि आफ्नो स्वर्गारोहण अघि आफ्ना चेलाहरूलाई आफ्नो अन्तिम शब्दहरूमा येशुले यी निर्देशनहरू दिनुभयो। प्रेरितको पुस्तक 1 अध्याय 8 पदमा यसरी लेखिएको छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। क्रुसमा हाम्रो सट्टामा आफ्नो जीवन बलिदान गर्दा यसले गर्नुभएको प्रतिबद्धताको महत्वलाई विचार गर्दै म आजको हाम्रो अध्ययनलाई समाप्त गर्न चाहन्छु। कहिलेकाहीँ हामी अरूबाट दुर्व्यवहार भोग्छौं, कहिलेकाहीँ हाम्रो जीवनमा खराब मनासायहरू ल्याउन सक्छ जसले हामीलाई ठूलो हानि पुर्याउँछ। हामी प्रति तिनीहरूको कार्यहरू पूर्णतया अनुचित हुन सक्छ। यस्ता परिस्थितिहरूमा हामी कसरी प्रतिक्रिया दिने छनौट गर्नेछौ? के हामी बदला लिनेछौ वा के हामी यीशुले जस्तै प्रतिक्रिया दिनेछौ? यीशुलाई कस्तो व्यवहार गरियो भन्ने कुराको तुलनामा तपाईँलाई कस्तो व्यवहार गरियो भनेर एकछिन विचार गर्नुहोस्। के तपाईँलाई कहिले कुनै उचित कारण बिना पक्राउ गरिएको छ? के तपाईँलाई कहिले यति बेवकुफ रूपमा उत्पीडन र कुटपिट गरिएको छ कि मानिसहरूले तपाईँलाई चिन्न पनि सक्दैनन्? के तपाईँ मृत्युदण्डको बिन्दुमा क्रुसमा टाँगिएको छ? के तपाईँलाई मृत्युदण्डको बिन्दुमा क्रुसमा टाँगिएको छ? अर्को पटक हामीसँग कति नराम्रो व्यवहार गरिएको छ भनेर गुनासो गर्ने छनौट गर्दा हामीले यीशुले हाम्रो लागि बस्ताल्नु भएको उदाहरणलाई विचार गर्नुपर्छ। हाम्रो लागि उहाँले के सहनुभयो भनेर सम्झनुहोस्। उहाँले त्यो पीड़ा सहनुभयो किनभने उहाँले तपाईँ र मलाई माया गर्नुभयो। हिब्रूको पुस्तक 12 अध्यायको 2 पदमा यसरी लेखिएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठाने क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। येशूले किन यति धेरै पीड़ा सहन सक्नुभयो अनि त्यसपछि क्रुसमा अनुचित मृत्यु भोग्नुभयो? उहाँ आनन्दको कारणले गर्दा यो पीड़ा सहन सक्षम हुनुभयो। यो आनन्द उहाँको बलिदानले सम्पूर्ण मानव जाति यो आनन्द उहाँको बलिदानले सम्पूर्ण मानव जातिको लागि के हासिल गर्नेछ भन्ने कुरामा केन्द्रित रहँदा प्राप्त भएको थियो। उहाँलाई थाहा थियो कि उहाँको पीड़ाले उहाँलाई आफ्नो जीवनमा प्रभुको रूपमा स्वीकार गर्ने सबैको लागि पापको छुटकारा दिनेछ। दोस्रो तिमोथीको पुस्तक 2 अध्यायको 10 पदमा यसरी लेखिएको छ, यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु किनकि तिनीहरूले पनि अनन्त महिमा सहित क्रिस्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकुन्। यस महान साँचीप्रति हाम्रो प्रतिक्रिया भनेको हाम्रो जीवनलाई जीवित बलिदानको रूपमा समर्पित गर्नु हुनुपर्छ। हामीले अरूलाई येशू क्रिस्टको ज्ञान र बुझाइमा आउन मद्दत गर्ने प्रयास गर्नुपर्छ ताकि क्रुसमा येशूले चुकाउनु भएको भयानक मूल्यले उनीहरूको अनन्त मुक्तिको परिणाम दिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
4: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98511-25638, 98511-25638।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विश्वासको सार विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन।
2: जय मसी म कलाकार चिप्ले बाजे तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट म त सुन्छु तपाईँहरू पनि सुन्नुहोस् है यहाँ चाहिँ।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Zainab discovered the love of Christ after escaping violence in Iraq. Now, members of the mystical Muslim Sufi community continuously pressure her to revert to her former faith. Despite intense opposition, Zainab has remained steadfast in following Christ. Recently, several members of Zainab's family have been hospitalized with emotional and physical illnesses. There seems to be no explanation for the suffering and ailments the family has endured. Because witchcraft is prevalent within the Sufi community, Zainab believes her family is under demonic attack. Pray Zainab's faith will remain strong and unwavering.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पणको पुनः प्रसारण.
4: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्रद्वय विजय सन्धासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ. अवश्य पनि तपाईँ खुशी हुनुहोस्, रमाउनुहोस्, तपाईँको निम्ति मेरो प्रार्थना यही हुनेछ. तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु. तपाईँले पाउनु भएको खुशी को रहस्यहरूसँग पनि शेयर गर्नुहोस्. तपाईँले जीवन जिउनुको भिन्नै मजा अनुभव गर्न सक्नुहुन्छ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण, तपाईँको प्रार्थना, तपाईँको निरन्तर सुन्ने बानी अनि तपाईँले दिने उत्साहको कारणले निरन्तरता पाइरहेको छ यो कार्यक्रमले. यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 मेगाहर्ज र पोखराबाट 105.6 मेगाहर्जमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ. प्रिय श्रोता, आज पनि गहन विषय लिएर मिठा मिठा भक्ति संगीत सँगसँगै तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु. रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु. थालनीमा एउटा सुमधुर गीतको साथ दिन चाहन्छु एकैछिन.

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा प्राविधिकद्वय सन्ध्या र विजयले मलाई साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज मैले तपाईँसँग कुराकानी गर्न लागेको विषय प्रतीक्षा रहेको छ। प्रतीक्षा भनेको चाहिँ कुनै वस्तु, व्यक्ति, घटना, सूचना वा परिणाम प्राप्त हुने आशामा निश्चित समयसम्म धैर्यपूर्वक पर्खिने अवस्था वा प्रक्रियालाई हामीले बुझ्नुपर्दछ। अथवा भनौं, प्रतीक्षा भनेको अपेक्षित घटना र परिणामको आशा गर्दै एउटा समयलाई बिताउने कार्य हो। तर समय बिताउने भन्दैमा यसलाई खाली बसेर बेकममा भएर समय बिताउने कुरा चाहिँ पक्कै पनि होइन। प्रतीक्षा भनेको चाहिँ कुनै व्यक्ति वस्तु कतिखेर प्राप्त हुन्छ होला, भेट्न सकिन्छ, आइपुग्छ भनेर पर्खिने प्रक्रिया भएकोले एउटा भित्रैदेखि उत्साह पनि हुन्छ प्रतीक्षामा। मनोवैज्ञानिक रूपले यसलाई बुझ्न खोज्दाखेरि प्रतीक्षा भनेको भविष्यमा हुने अपेक्षित अपेक्षा राखिएको परिणाम, जसको आशामा हामी वर्तमान इच्छालाई केही समयको लागि नियन्त्रण गर्दै मानसिक अवस्था हो कि भनेर पनि बुझ्न सकिन्छ। त्यस्तै प्रिय श्रोता, प्रतीक्षा भनेको समय, आशा, धैर्य बीचको सम्बन्धलाई स्वीकार गर्दै भविष्यतर्फ उन्मुख रहने मानवीय अनुभवलाई पनि हामी प्रतीक्षाको रूपमा परिभाषा गर्न सक्छौ। पवित्र शास्त्र बाइबलले प्रतीक्षा भनेको विश्वास, धैर्य, आशा सहित परमेश्वरको समय र इच्छामा भरोसा गर्दै उहाँको कार्यको अपेक्षा गर्नु चाहिँ खास गरिकन प्रतीक्षा हो भनेर बताउँदछ। त्यसैले प्रतीक्षा समयको बर्बादी होइन, सही समयका लागि गरिने धैर्यतापूर्ण पर्खाई या तयारी भन्दा अतियुक्ति नहोला जस्तो मलाई लाग्छ। प्रिय श्रोता, त्यसैले तपाईँ खास के कुराको प्रतीक्षा गर्दै हुनुहुन्छ भनेर मैले तपाईँलाई प्रश्न सोधे भने सायद तपाईँका मनमा अनगिन्ती उत्तरहरू सलबलाउन थाल्छन् होला। तपाईँ एकैछिन सोचेर विचार गरेर मनन गर्नुहोस् है त, तपाईँ के कुराको खास गरिकन प्रतीक्षा गर्दै हुनुहुन्छ? पवित्र शास्त्रले भन्दछ, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले नयाँ बल पाउनेछन्। प्रिय मित्र, तपाईँ जे कुराको प्रतीक्षा गर्दै हुनुहुन्छ पक्कै पनि तपाईँ दृढ विश्वासका साथ ठूलो आशा लिएर प्रतीक्षा गरिराख्नु भएको हुन सक्छ। जब हामी परमेश्वरमा प्रतीक्षा गर्दछौ, परमेश्वरले हामीले प्रतीक्षा गरिरहेका कुरा कोही कोही बेला समयमा, कोही कोही बेला बेसमयमा, तपाईँ र मेरो समय होइन परमेश्वरको समयमा, र कोही कोही बेला अलि ढिलो गरेर पनि हाम्रो प्रतीक्षाको प्रतिफल परमेश्वरले पठाइराख्नु भएको हुन्छ। यो चाहिँ हाम्रो अनुभव, हाम्रो विश्वास र हाम्रो पर्खाईमा आधारित हुन्छ। खास गरिकन प्रतीक्षा दण्ड हो कि तयारी हो भनेर मानिसलाई कता कता शंका लाग्न सक्छ, कन्फ्युज हुन सक्छ मानिस। पर्खनुको वास्तविक अर्थ बाइबल धर्मशास्त्रमा चाहिँ धैर्यता हो, विश्वास हो, आशा हो र परमेश्वरमाथिको निर्भरता हो। पवित्र शास्त्रले विभिन्न ठाउँमा हामीलाई स्पष्टसँग यी कुराको जानकारी गराएकै छ, तर हामीले प्राय गरेर आत्मा संयमताका साथ प्रतीक्षा गर्नु पर्दछ। हतार हतारमा प्राप्त भएको प्रतीक्षाको प्रतिफल नमिठो पनि हुन सक्ला, क्षणिक आनन्द दिने खालको हुन सक्ला, तर जुन सफलता धैर्यतामा प्राप्त हुन्छ अर्थात ढिलो प्राप्त हुन्छ अवश्य त्यो टिकाउ हुन्छ भन्ने कुरा हामीले कहिले पनि भुल्नु हुँदैन। प्रेमित्र, उत्पत्तिको पुस्तकमा हामीले कयौं पात्रहरूलाई भेट्दछौं। सन्तानको प्रतीक्षा गर्दा गर्दै 25 वर्ष बितेको छ कसैको जीवनमा, हागारसँग एक प्रकारको सम्बन्ध अब्राहमले राख्नु पर्यो पवित्र शास्त्रमा अधैर्यताको कारणले, तर परमेश्वर प्रतिज्ञाको परमेश्वर हुनुहुन्छ। जब हामी यो कुरा बुझ्दछौं उहाँको प्रतिज्ञा अन्तत पूरा हुन्छ र उहाँको पर्खाईमा ढिलै भए पनि असल हुन्छ भन्ने कुरा चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन। हाम्रो हतारले केही केही समस्याहरू उत्पन्न गर्न सक्दछ, तर प्रिय मित्र, जब हामी परमेश्वरमा प्रतीक्षारत रहन्छौं र परमेश्वरबाट आउने कुराले चाहिँ हामीलाई एउटा हाम्रो सपना साकार पार्नका निम्ति मद्दत पुर्याउँदछ। अर्को कुरा, हामी कुनै पनि कुराको दासत्वमा अल्झिरहेका हुन सक्छौं, त्यसबाट हामीलाई छुटकारा मिल्न सक्छ, तर कोही कोही बेला हामीलाई प्रतीक्षा गर्ने क्रममै हामी कतै अन्धकारमा, कतै अप्ठ्यारोमा, कतै बन्धनहरूमा जाकिन सक्छौ, बाँधिन सक्छौ, अड्किन पनि सक्छौ। योसेफको कुरा हेर्दाखेरि विभिन्न परिस्थिति आए योसेफको जीवनमा, योसेफलाई अन्धकार जस्तो महसुस भएको थियो होला, निराशै निराशा छाएको थियो होला, तर जब अन्तत एउटा देशको उच्च शासकको जिम्मेवारी योसेफको हातमा आयो, परमेश्वरले धैर्यतामा कसरी प्रतिफल दिनुहुन्छ, कस्तो खालको प्रतीक्षा गर्दा असल परिणाम प्राप्त हुन्छ भन्ने कुरा हामी यहाँ स्पष्टसँग बुझ्न सक्दछौं कि जसमा योसेफ जस्ता पात्र, जसले परमेश्वरमा राखेको विश्वासको कारणले गर्दा गैर मुलुकमा एउटा उच्च स्थान हासिल गरेको कुरा हामी पवित्र शास्त्रमा पाउँदछौं, जसले हामीलाई एउटा उत्साह दिन्छ। परमेश्वर पर्दा पछाडि काम गरिराख्नु भएको हुन्छ, तर हामीले त्यसलाई अनुभव गर्न सक्नुपर्छ। कठिन समयको हामीले सामना गर्न सक्नुपर्छ धैर्यतामा, प्रतीक्षामा। जब जब कठिन समयमा हामी हार खान्छौ, हामी पक्कै पनि हाम्रो प्रतीक्षामा निराश बन्न सक्छौ। प्रिय मित्र, कतिपय समयमा भने जस्तो हुँदैन, सामुएलको राजा अभिषेक भइसकेपछि पनि सिंहासनमा बस्ने मौकै मिलेन शुरूआतमा, तर धेरै वर्षपछि मात्र सिंहासन प्राप्त भयो। पर्खाईमा धेरै चुनौतीहरू हुन सक्छन्, लुक्नु पर्ने हुन सक्छ, कोही बेला भाग्नु पर्ने हुन सक्छ, विश्वासमाथि परीक्षा आउन सक्छ, अनि तपाईँ अन्तर मनदेखि टुट्न सक्नुहुन्छ, विचलित बन्न सक्नुहुन्छ। यद्यपि प्रतिज्ञाको परमेश्वर जो हुनुहुन्छ, जसको पर्खाईमा जब हामी हुन्छौं, प्रेमित्र, हामीलाई अवश्य पनि हाम्रो प्रतीक्षाको मिठो फल परमेश्वरले दिने आफ्नो प्रतिज्ञा राख्नु भएको छ। जब जब हामी पवित्र आत्माको प्रतीक्षामा रहन्छौं या परमेश्वरको दर्शनको प्रतीक्षामा रहन्छौं, हामीले होसियारीपूर्वक बुझ्नुपर्ने कुरा चाहिँ यो हाम्रो समयमा नभएर उहाँको समयमा हुन्छ भन्ने कुरामा हामी तटस्थ रहन सक्नुपर्दछ, विश्वासयोग्य भएर जिउन सक्नुपर्दछ। प्रिय मित्र, हामी हतार हतारमा यस्तो होस् उस्तो होस् भन्ने अपेक्षा राख्दै गर्दा जब ती अपेक्षाहरू हाम्रो निम्ति प्राप्ति हुँदैनन् तब हामी अलिकति विचलित हुन सक्दछौं। खास गरिकन विभिन्न कुरामा हामीले प्रतीक्षा गरिरहेका हुन्छौं। हामीले गरेको प्रार्थनाको उत्तर कहिले आउँछ? जवान भाइ बहिनीहरूले खास गरिकन मेरो विवाह कहिले हुन्छ प्रतीक्षा गरिरहेका हुन्छन्। विवाहितहरूले सन्तान कहिले हुन्छ? बेरोजगारहरूले रोजगार कहिले पाउँछु भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। स्वास्थ्य अवस्था कमजोर हुनेहरूले म कहिले चंगाई पाउँछु कहिले निको हुन्छु भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। सेवकाईमा मेरो सफलता कहिले हुन्छ कहिले म धेरै आत्माहरूलाई जित्न सक्छु भन्ने पर्खाई हुन्छ। कसैलाई मेरो जीवनमा आत्मिक जागृति कहिले आउँछ र म सेवकाईमा अगाडि बढ्न सक्छु भन्ने प्रतीक्षा गरिरहेको हुन्छ। र कतिपयले ख्रिस कहिले आउनुहुन्छ भनेर ख्रिसको दोस्रो आगमनको प्रतीक्षा गरिरहेको हुन्छ। अर्थात भनौं प्रतीक्षाको यदि हामीले लिस्ट बनाउने हो भने नि प्रिय मित्र, धेरै लामो लिस्ट बन्न सक्छ। मानिसले यस्ता अनगिन्ती हजारौं हजार कुराको प्रतीक्षा गरिरहेका हुन्छन्। तर तपाईं र मैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने प्रिय मित्र, जब हामी प्रतीक्षा गर्दछौ नि प्रतीक्षामा चाहिँ हामीले प्रार्थना निरन्तर गरिराख्नु पर्दछ। पवित्र शास्त्रबाट वचनको अध्ययन गरिराख्नु पर्दछ। धन्यवादी भएर जी राख्नु पर्दछ। विश्वासलाई दृढ बनाउनु पर्दछ, बलियो बनाउनु पर्दछ। आफ्नो सेवामा, जुन सेवामा तपाईँ र म समर्पित छौं त्यसमा हामी निरन्तर लागिरहनु पर्दछ। हाम्रो आशा टुट्नु हुँदैन कहिले पनि। अधैर्यता जब हाम्रो जीवनमा आउँछ भने हामी धैर्यतामा जिउनलाई प्रयत्न गरिरहनु पर्दछ, नत्र भने हाम्रो प्रतीक्षा केवल प्रतीक्षा मात्र हुन्छ। प्रिय मित्र, हामी विचलित हुन्छौं। त्यसैले धैर्यताका साथ, साहसका साथ चुनौतीहरूसँग लड्दै जब तपाईँ प्रतीक्षा गर्नुहुन्छ नि त्यो प्रतीक्षाको प्रतिफल पक्कै पनि मिठो हुन्छ। फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ।

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एमपी खतिवाको साथमा प्रविधिमा प्राविधिक द्वय विजय र सन्ध्याले मलाई साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आजको बसाईमा म तपाईँसँग कुराकानी गरिरहेको छु। पर्खाई वास्तवमा अर्थपूर्ण कतिखेर हुन्छ? तपाईँ र मैले बुझ्नै पर्ने कुरा चाहिँ के छ भने नि प्रिय मित्र, परमेश्वरको समय उत्तम हुन्छ भन्ने कुरा जब बुझ्छौ नि हाम्रो पर्खाई आनन्दको पर्खाई बन्द छ। पर्खाई भनेको एउटा विश्वासको परीक्षा हो। तपाईँ विश्वासमा कति परिपक्व हुनुहुन्छ? तपाईँको पर्खाईले निर्धारण गर्दछ, पर्खाईले चरित्र पनि निर्माण गर्दछ। जो मान्छे एकदमै सहनशीलताका साथ पर्खिन सक्छ नि, त्यो व्यक्तिले आफूलाई अनुशासित बनाएर उभिरहेको हुन्छ। पर्खाईले मानिसलाई नम्र पनि बनाउँछ, किनभने हतारमा मैले यस्तो प्राप्ति गरे उस्तो प्राप्ति गरे, एउटा ह्युमिलिटी भन्छ नि, ह्युमिलिटी, एउटा झुक्ने स्वभाव पैदा गरिदिन्छ पर्खाईले। जब जब पर्खाईमा प्रार्थना हुन्छ नि, त्यो गहिरो प्रार्थना हुन्छ, परमेश्वरसँगको निरन्तर सम्बन्ध हुन्छ र अटुट प्रार्थनामा कुराकानी भइरहन्छ परमेश्वरसँग, र तपाईँको पर्खाई सँगसँगै र तपाईँको प्रार्थना सँगसँगै तपाईँको कुराकानी परमेश्वरसँग भइरहन्छ, किनभने परमेश्वर तपाईँको हृदयमा बोल्नुहुन्छ। धैर्य त सिकिन्छ पर्खाईमा, आशा झनझन बढ्दै जान्छ, आशाका मुनाहरू पलाउँदै जान्छन् पर्खाईमा। तपाईँको पर्खाईमा नै परमेश्वरले ढोका खोल्नुहुन्छ। पर्खाई कहिले व्यर्थ हुँदैन प्रिय मित्र, किनभने परमेश्वर चाहिँ प्रतिज्ञा प्रति विश्वासी हुनुहुन्छ। ढिलाइ भनेको अस्वीकार होइन। तपाईँले कोही कोही बेला म अस्वीकृत पो भएँ कि भनेर सोच्दै गर्दा, त्यही सोच्दै गर्दा तपाईँले अचम्मको प्रतिफल हासिल पनि गर्न सक्नुहुन्छ। त्यसैले पर्खाईले तपाईँलाई त्यो प्रतिफल प्राप्त गर्ने तयारीमा लैजान्छ प्रिय मित्र। पर्खाईले परमेश्वरको महिमालाई प्रकट गरिदिन्छ। अन्तिम विजय त्यसैको हुन्छ जसले धैर्यतापूर्वक प्रतीक्षा गर्न जानेको हुन्छ, सहनशीलतामा प्रतीक्षा गर्न जानेको हुन्छ। आज कतिपय आँसु, पीड़ा, बेरोजगारी, रोग, पारिवारिक समस्या, प्रार्थना गर्दा गर्दा हैरान भइसक्यो, कुनै उत्तरै आएको छैन, निराश हुनुपर्ने आवश्यकता छैन। यहाँ यदि साँच्चै तपाईँमा अन्तर आत्मामा परमेश्वरको प्रतिज्ञा प्रति भरोसा छ भने है, उदाहरणको लागि अब्राहम, योसेफ, दाउद, सिमोन, हन्ना लामो प्रतीक्षा गर्नुभएको छ। उहाँहरूले यस्ता पात्रहरू हुनुहुन्छ उहाँहरू जसले एकदमै लामो प्रतीक्षा गर्नुभएको छ। याद गर्नुहोस् प्रिय मित्र कि परमेश्वरले उहाँहरूलाई कहिले बिर्सनु भएको छैन। त्यसैले तपाईँ र मलाई पनि परमेश्वरले बिर्सनु भएको छैन भन्ने कुरामा हामी निश्चिन्त हुन सक्नुपर्दछ। परमेश्वरको घडी चाहिँ नि ढिलो हुँदैन रे। तपाईँ र मेरो घडी ढिलो चाँडो कुद्न सक्दछ, तर वचनले भन्दछ उहाँले सबै कुरा आफ्नो समयमा सुन्दर बनाउनुहुन्छ। तर हामीलाई विश्वासका साथ उहाँको प्रतीक्षा अर्थात पर्खिनु, उहाँलाई पर्खिनु जरूरी छ। प्रिय साथी, जब जब परमेश्वरले प्रतीक्षाको समयमा हामीलाई यस्ता यस्ता कुराहरू सिकाउनुहुन्छ जुन कुरा हामी तत्काल नबुझ्न सक्छौ, आशिष पाएको अनुभव नगर्न सक्छौ। अनि कतिपय समयमा परमेश्वरको मौनतालाई हामी के सोच्छौं भन्दा परमेश्वरले मलाई छोडिदिसक्नु भयो, त्यागिसक्नु भयो। हो, यही समय हो खास गरिकन हामीले सर्वोत्तम तरिकाले परमेश्वरलाई अझ थाहा गर्ने, किनकि यो समयले नै हामीलाई हाम्रो विश्वासमा परिपक्व हुनलाई मद्दत गर्दछ। परमेश्वरमा खास गरिकन हामीले भरोसा राखेको कारणले पर्खाईमा परमेश्वर उत्तर भन्दा बढी हाम्रो चरित्र कस्तो छ भनेर जाँच्न चाहनुहुन्छ। परमेश्वरको लक्ष्य केवल हाम्रो समस्या समाधान गर्नु मात्र होइन, हामीलाई क्रमशः परिवर्तन गर्दै ख्रिस्टको रूपमा बदली गर्न चाहनुहुन्छ। द्याट इज भेरी इम्पोर्टेन्ट। उहाँको स्वरूपमा बदली हुनका निम्ति हामीलाई प्रोत्साहित गर्नुहुन्छ। ढिलाइलाई अस्वीकार कहिले पनि हामीले सम्झनु हुँदैन। मानिसले भनेको सुन्दछौ हामी, ए परमेश्वरले ढिलो गर्नुभयो, उत्तरै दिनु भएन। तर एउटा कुरा, प्रतिज्ञा तपाईँ र मेरो जस्तो प्रतिज्ञा होइन। वी मेक प्रमिसेस टु ब्रेक, बट द गॉड मेक प्रमिसेस टु किप। हामी तोड्नका लागि हाम्रा प्रतिज्ञाहरू बनाउँछौ, तर परमेश्वर जोड्नका लागि प्रतिज्ञाहरू दिनुहुन्छ। प्रतीक्षा विश्वासको परीक्षा मात्र होइन, प्रेमको पनि परीक्षा हो। के उत्तर आएन भने हामी परमेश्वरलाई त्यागिहाल्छौं त? यदि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ भने हामी परमेश्वरलाई प्रेम गरिरहन्छौ कि रहँदैनौ? के साँचो सम्बन्ध हामीले स्थापित गरिरहन सक्छौ या सक्दैनौ? त्यो कुरा पनि हाम्रो प्रतीक्षामा जाँच हुन्छ। ढोका, अवसरका ढोकाहरू, तपाईँले जुन कुराको लागि प्रतीक्षा गर्दै हुनुहुन्छ, ती ढोका खुल्नु अघि हाम्रो हृदयको ढोका खोलिनु जरुरी हुन्छ प्रेमित्र, किनभने परमेश्वरले चाहिँ हृदयको ढोका खोल्न चाहनुहुन्छ। सर्वप्रथम हामी त धेरै जसो अवसरको प्रतीक्षा गर्छौँ, होइन त प्रेमित्र? तर परमेश्वरले पहिला हाम्रो सोच, हाम्रो विश्वास र चरित्रलाई जब हृदयको ढोका खोलेर परिवर्तन गरिदिनुहुन्छ नि, अनि तपाईँले अन्य ढोकाहरू तपाईँको निम्ति खुलेको स्पष्ट देख्नुहुन्छ। देख्नु मात्रै हुन्न, तपाईँले प्रवेश पाउनुहुन्छ, त्यहाँ जाने मौका पाउनुहुन्छ। प्रतीक्षाको सबैभन्दा ठूलो शत्रु चाहिँ तुलना गर्नु हो। अरूलाई त सफलता मिलिरहेको छ, मैले त यत्रो प्रतीक्षा गरिसकेँ, मलाई त सफलता नै मिल्दैन। अरूलाई चाहिँ उच्च, आफूलाई चाहिँ तुच्छ जब हामी ठान्न थाल्छौ नि, सोच्न थाल्छौ नि, तब समस्या आइपर्छ हाम्रो प्रतीक्षामा। प्रत्येक व्यक्तिको समय, प्रत्येक व्यक्तिका निम्ति छुट्टा छुट्टै तरिकाले परमेश्वरले निर्धारण गर्नुभएको छ। तर हामी चाहिँ के गर्न पुग्छौं? मेरो नजिकैको साथीको यति ठूलो उन्नति भयो, मेरो त भएकै छैन, कहिले मेरो हुन्छ? हामी के बुझिरहेका हुँदैनौ भन्दा, त्यो व्यक्तिको भन्दा मेरो र मेरो भन्दा अर्को व्यक्तिको, सबैको समय परमेश्वरले फरक किसिमले राख्नु भएको छ, अनि फरक तवरले नै उहाँ हरेकलाई प्रतीक्षाको प्रतिफल दिन तयार हुनुहुन्छ। तर हामी तत्काल उत्तर खोज्दै, तत्काल परिणाम हात लागोस् भन्दै हामी यता उता गर्न थाल्ने बित्तिकै हामीले हाम्रो मार्ग भुलिसकेका हुन्छौं। ख्रिस्ट स्वयंले आफ्नो जीवनमा धेरै वर्ष आफूलाई कामकाजमा लगाएर बिताउनु भयो। तपाईँलाई थाहा छ, 30 वर्षसम्म त खासमा परमेश्वरको राज्यको सेवकाई पनि ख्रिस्टले गर्नुभएको हामीलाई थाहा छैन। तर 3 वर्षको अवधिमा जे जति गर्नुभयो त्यो एउटा पर्खाईको र एउटा तयारीको समय थियो। अर्को, जब लाजरसको मृत्यु भयो, लाजरसका आफन्तहरूले चाँडो ख्रिस्ट आइदिनु भए लाजरस निको हुन्थे भनेर प्रतीक्षा गरिरहेका थिए, तर उहाँले ढिलो गरिदिनु भयो। गेतसमनीको बगैँचामा ख्रिस्टले पिताको इच्छाको प्रतीक्षा गर्नुभयो। तर यी सबै कुराले के प्रश्न पार्दछ भने, प्रतीक्षा कमजोरी होइन, आज्ञाकारिताको चिन्ह हो। आज्ञाकारितामा प्रतीक्षा गहन हुन्छ। सबैभन्दा धेरै आक्रमण तपाईँलाई कतिखेर हुन्छ थाहा छ प्रेमित्र? जब तपाईँ प्रतीक्षामा हडबडाउनुहुन्छ, धैर्यता राख्नुहुन्न, तपाईँको जीवनमा जब प्रतीक्षाको प्रतिफल ढिलो हुन्छ, तपाईँको हृदयमा शंका, निराशा, अधैर्यता बढ्न थाल्दछ। त्यही समयमा हो तपाईँको हृदयमा आक्रमण हुने, त्यही समयमा हो तपाईँले कमजोर महसुस गर्ने। त्यसकारणले जब तपाईँ प्रतीक्षाको समयमा हुनुहुन्छ नि, परमेश्वरका हरेक वचनलाई समात्नुहोस्। परमेश्वरकै वचनमा तपाईँ सुत्ने उठ्ने गर्नुहोस्, उहाँकै वचनमा हिँड्ने डुल्ने गर्नुहोस्। तपाईँ चट्टानमा उभिएको महसुस गर्न थाल्नुहुन्छ। तपाईँ आफै भित्र एउटा यस्तो शक्ति प्रवाह भएको अनुभव गर्नुहुन्छ जहाँ अकाट्य परमेश्वरका प्रतिज्ञाले तपाईँलाई उत्साहित गर्छ। अहिले साँच्चै भन्ने हो भने धेरै जसो विश्वासीहरूको हृदयमा एउटै मात्रै कुराको प्रतीक्षा हुनुपर्दछ। सबैभन्दा ठूलो प्रतीक्षा ख्रिस्टको दोस्रो आगमन कहिले हुन्छ, किनभने सम्पूर्ण विश्वासी संसारमा एउटै कुरामा दृढताका साथ आशा गरिरहेका छन्। खास ठूलो सफलतामा होइन, सफलता सामान्य रूपले मानिसका कर्म अनुसार मानिसलाई मिलिरहेकै हुन्छ, तर उहाँको पुनरागमन कस्तो हुन्छ यो एउटा रहस्यको विषय पनि हो, तर यो एउटा प्रतिज्ञाको विषय पनि हो भनेर हामीले भुल्नु हुँदैन। तपाईँलाई किन परमेश्वरले पर्ख भन्दै हुनुहुन्छ कि, कहिले तपाईँले आत्मसात गरेर यो प्रश्न सोध्नु भएको छ प्रेमित्र? मानिलिनुहोस् तपाईँले बेजोड प्रार्थना गर्नुभयो अनि उत्तरको अपेक्षा आज राख्नुभयो, अब आज उत्तर पाउनु भएन भने के निर्णय लिनुहुन्छ होला भोलिदेखि? खासमा तपाईँ उत्तरलाई खोज्दै हुनुहुन्छ कि उत्तर दिने परमेश्वरलाई खोज्दै हुनुहुन्छ? एकदमै महत्वपूर्ण कुरा फेरि म तपाईँलाई जोड दिएर भन्न चाहन्छु। खासमा तपाईँ कसलाई खोज्दै हुनुहुन्छ? पहिला तपाईँले प्रतीक्षा गरेका उत्तर या तपाईँलाई उत्तर दिने परमेश्वर? महत्वको आधारमा तपाईँले विचार गर्नुपर्ने हुन्छ। प्रिय मित्र, मैले अघि पनि भनिसकेको छु कि प्रतीक्षा भनेको केवल हात बाँधेर चुप लागेर बस्ने होइन, तर एउटा कुरा मनन गरिराख्नु पर्दछ कि मेरो जीवनका हरेक मिनटहरू, सेकेन्डहरू, हरेक दिनहरू, महिना, वर्षहरू परमेश्वरले नै निर्धारण गरेर मलाई सेपिङ गरिराख्नु भएको छ। त्यसमा म मेरो विश्वासलाई अङ्गीकार गर्छु र स्थिर रहने प्रयत्न गर्छु। यो संकल्प तपाईँ र ममा छ कि छैन? एकछिन तपाईँ सोच्दै गर्नुहोस्, म फेरि पनि तपाईँको लागि एउटा अर्को सुमधुर गीत एकैछिन राख्न चाहन्छु।

0: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खटिवडाको साथमा। आज भने मैले तपाईँसँग कुराकानी गरिरहेको छु प्रतीक्षा अर्थात पर्खाई कस्तो हुनुपर्छ, के का निम्ति हामी प्रतीक्षा गरिरहेका छौ, खासमा हामीले गरेका प्रतीक्षा गरिएका आशा गरिएका कुराहरू हामीलाई प्राप्ति भएका छन् छैनन्, हुँदा कस्तो हुन्छ नहुँदा के हुन्छ, म यिनै विषयमा चर्चा गरिरहेको छु। केही विश्व प्रसिद्ध व्यक्तिहरूले पर्खाईको बारेमा यस्तो भन्नुहुन्छ, सबैभन्दा शक्तिशाली दुई योद्धा समय र धैर्य हुन्। समय सँगसँगै धैर्यतामा जिउनु पर्दछ भने लियो टल्स्टय प्रसिद्ध रूसी लेखकले भन्नुहुन्छ। अर्का त्यस्तै शक्तिशाली लेखक राल्फ वाल्डो एमर्सन भन्नुहुन्छ, धैर्य र समयले बल वा क्रोधले गर्न नसक्ने धैर्य काम गर्न सक्छन्। भारतका महात्मा गान्धीले धैर्य गुमाउनु भनेको युद्ध हार्नु हो भनेर बताउनु भएको छ। धैर्यता नै प्रतीक्षाको अर्को प्रारूप हो, स्वरूप हो भन्ने कुरालाई जोड़ दिनुभएको छ भने हेलन केलरले भन्नुहुन्छ, धैर्य केवल पर्खने क्षमता होइन, पर्खता राखिने सही मनोवृत्ति हो। धैर्यता भन्नाले चाहिँ जब हामी पर्खिन्छौ नि एउटा होपफुल आशावादी भएर, पर्खिन सक्ने क्षमतालाई संकेत गर्नुभएको छ। जोयस मेयरले भन्नुहुन्छ, धैर्य भनेको पर्खने क्षमता मात्र होइन, प्रतीक्षाको समयमा पनि राम्रो व्यवहार कायम राख्ने क्षमता हो। त्यस्तै अर्का प्रसिद्ध व्यक्ति सीएस लोइसले भन्नुहुन्छ, कठिनाईहरूले अक्सर साधारण मानिसलाई असाधारण गन्तव्यको लागि तयार पार्छन्। कठिनाईहरूले, चुनौतीहरूले साधारण मानिसहरूलाई पनि असाधारण गन्तव्यका लागि तयार गर्दछन्। दबोराको उदाहरण हामी लिन सक्छौ पवित्र शास्त्र बाइबलबाट। सामान्य महिला जसले एउटा ठूलो नेतृत्व लिएर उत्साहका साथ विजय हासिल गर्नलाई लक्षित पाइला चालेको कथा हामी पढ्न पाउँछौ पवित्र शास्त्रमा। एडब्ल्यू ट्रोजर भन्नुहुन्छ, परमेश्वरले कसैलाई धेरै प्रयोग गर्नु अघि उहाँले प्राय लामो समयसम्म उसको प्रतीक्षा र तयारी गर्नुहुन्छ। चार्ल्स स्पर्जनले भन्नुहुन्छ, परमेश्वरको प्रतीक्षा गर्नेहरू कहिल्यै निराश हुँदैनन्, उहाँले सधैँ आफ्नो समयमा उत्तर दिनुहुन्छ। अस्वाल्ड चेम्बर्सले भन्नुहुन्छ, परमेश्वरमा भरोसा राख्नुहोस् र धैर्यपूर्वक प्रतीक्षा गर्नुहोस्, उहाँले आफ्नो समयमा मार्ग खोल्नुहुन्छ। पवित्र शास्त्र यसैयाको पुस्तकमा, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले नयाँ बल पाउनेछन्, तिनीहरू चिल झै माथि माथि माथि माथि पखेटा फैलाएर उड्नेछन्। यी सुन्दर भनाइहरूले तपाईँ र मलाई यही कुराको संकेत गर्दछ कि जो धैर्यताका साथ प्रतीक्षा गर्न जान्दछ नि उसले सही समयमा ठूलो आशिष प्राप्त गर्न सक्छ भन्ने कुरा नै हो। किनकि परमेश्वरमा हतार भन्ने कुरा हुँदैन, चिल झै माथि माथि माथि माथि पखेटा फैलाएर उड्नेछन्। यी सुन्दर भनाइहरूले

होइन कि उहाँ ढिलो गर्नुहुन्छ, उहाँले ढिलो पनि गर्नुहुन्न। हो, प्रतीक्षाको समयमा परमेश्वर मौन जस्तो देखिनुहुन्छ, तर परमेश्वर कहिले पनि निष्क्रिय हुनुहुन्न, किनकि उहाँ कहिले ननिदाउने, कहिले नआउने परमेश्वर हुनुहुन्छ। पवित्र शास्त्रले दावी गर्दछ, आजको धैर्यता भोलिको विजयको जग हो। त्यसैले धैर्यतामा उभिन सक्नु पर्दछ। उत्तर ढिलो आउनुलाई तपाईँले अस्वीकृत भएको नठान्नुहोस्। त्यो त एउटा उत्तम समयलाई पर्खिने अवसरको रूपमा हामीले लिनुपर्दछ, किनकि यसले यही कुराको संकेत गर्दछ कि परमेश्वरले आफ्नो समयमा असल काम तपाईँ र मेरो निम्ति गर्दै हुनुहुन्छ। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले हाम्रो विश्वासको गहिराईलाई प्रकट गरिदिन्छ, जसले पर्खिन सिक्छ, परमेश्वरको सुन्दरता अनुभव गर्न सक्दछ, देख्न सक्दछ। पर्खाइले केवल इच्छा मात्र होइन प्रिय मित्र, तपाईँ र मलाई अन्तर आत्मादेखि नै हाम्रा चरित्र सहित बलियो र नयाँ तुल्याउँदछ। प्रतीक्षा गर्ने मानिसले घडी हेरिराख्दैन, उसले उप्रति गरेको भरोसामा, उप्रति गरिएको प्रतिज्ञामा खास गरिकन दृढताका साथ, संकल्पका साथ पर्खिरहेको हुन्छ। त्यसैले धैर्यपूर्वक गरिएको प्रतीक्षा कहिले पनि व्यर्थ जाँदैन र जाने छैन। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले आशालाई जीवित राख्ने काम गर्दछ। यदि तपाईँले परमेश्वरले तपाईँलाई पर्खाइमा राख्नु भएको कुरा महसुस गरिराख्नु भएको छ भने तपाईँको निम्ति उत्तम प्रतिफल तयार गरिराख्नु भएको छ भन्ने कुरा तपाईँले कहिले पनि बिर्सनु हुँदैन। प्रिय मित्र, बिउ रोप्ने र फल पाउने बीचको समय नै प्रतीक्षा हो। रोप्ने बित्तिकै कहाँ बोट बढेर फल फलाइहाल्छ त? जुन बिउ रोपिएको समय हुन्छ नि, त्यहीँबाट जीवन शुरूआत भइरहेको हुन्छ, पलाइरहेको हुन्छ, बढ़िरहेको हुन्छ। अनि त्यही बढ़ाईले के संकेत गरिरहेको हुन्छ भन्दा, जब यो पूर्ण रूपमा विकसित हुन्छ, यसले मिठो फल दिन्छ। र यदि प्रतीक्षामा विश्वास नगुमाउनेहरू, जसले विश्वास गुमाउँदैनन् प्रतीक्षा गर्दा, अन्तत परमेश्वरको महिमासम्म पुग्न सक्दछन्, परमेश्वरको महिमालाई देख्न सक्दछन्। कृपा गरी हामीले यो बुझ्नु पर्दछ कि प्रिय श्रोता, प्रतीक्षा अन्धकारको अन्त्य चाहिँ होइन, त्यो त एउटा उज्यालो तर्फ बिस्तारै बिस्तारै लम्किने कदम हो। यो एउटा आवश्यक अध्याय हो। विश्वासका साथ तपाई अडिक रहेर आफ्नो प्रतीक्षामा अगाडि बढ़िरहनुहोस्, किनकि परमेश्वरको समय सधैं उत्तम हुन्छ र सिद्ध हुन्छ। मैले तपाईसँग यो कुराकानी गर्दै गर्दा तपाईँको विचार मन कता कता, मैले पनि त यसरी नै प्रतीक्षा गरिरहेको छु नि, मैले पनि त पर्खिरहेको छु नि धैर्यताका साथ, तर खोइ त मेरो जीवनमा यदि यस्ता कुराहरू अहिले तपाईँको हृदयभित्र उब्जिरहेका छन् भने तपाईँ यो कुरालाई स्पष्टसँग बुझ्नुहोस् प्रिय मित्र, तपाईँको धैर्यता कतै कतै हराइरहेको छ। अझ तपाईँले आफूलाई बलियो र धैर्यवान बनाएर पर्खिरहनु जरूरी छ भन्ने कुरालाई बिर्सनु हुँदैन। मैले अघि नै तपाईँलाई बताइसकेको छु, प्रतीक्षामा धैर्यताको खाँचो हुन्छ। जब धैर्यता हामीसँग रहँदैन,
अनि हाम्रो

0: शिक्षाको कुनै अर्थ पनि रहँदैन होला। तपाईँले अनुभव गरिराख्नु भएको होला, कतिपय प्रतीक्षाहरू प्रतीक्षा नै भइरहेका होलान्, तर पवित्र शास्त्रले भन्दछ हरेक कुराको समय छ। जन्मिने एउटा समय छ, मर्ने एउटा समय छ, छर्ने एउटा समय छ, बटुल्ने एउटा समय छ, उखल्ने एउटा समय छ, निर्माण गर्ने एउटा समय छ, अर्थात भनौँ सबै कुराको लागि समय निर्धारित गरिएको छ। केवल बुझ्नुपर्ने यति नै हो कि मेरो समय कहिले आउँछ। मेरे बारी कब आएगा, एउटा सुन्दर भनाई। अब हामी यही कुरा भन्दै मेरो पालो कहिले आउँछ भन्दै जब हामी पर्खिन थाल्दछौ, यस एक न एक दिन तपाईँको पालो अवश्य आउँछ। मैले तपाईँलाई फेरि पनि जोड दिएर उत्साह यो दिन चाहन्छु कि प्रिय मित्र, विश्वासलाई हामीले बलियो बनाउनका लागि प्रतीक्षा गर्नु जरुरी छ, चरित्रलाई निर्माण गर्न प्रतीक्षा गर्नु जरुरी छ, परमेश्वरमाथि निर्भरता बढाउनलाई प्रतीक्षा गर्नु जरुरी छ, र आशालाई जीवित राख्नु हामीले प्रतीक्षा गर्नु जरुरी छ। तपाईँ पनि हतोत्साही नभइकन आफ्नो प्रतीक्षामा दृढ रहनुहोस्। तपाईँको प्रतीक्षाको प्रतिफल कहिले पनि नमिठो हुँदैन भन्ने सन्देश नै आज म तपाईँसँग छोड्न चाहन्छु। प्रिय श्रोता, अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु, र यतिन्जेल मलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। तपाईँले माया गरेर सुन्नु भएको छ र त म बोलिरहेको छु। विशेष गरी आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुलदुली उत्पन्न भएको छ भने निसंकोच हामीलाई टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ, पत्रचार गरेर कुराकानी गर्न सक्नुहुन्छ। नम्बर टिप्नुहोस् न, हाम्रो स्टुडियोको नम्बर 01477074। यदि तपाईँ व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर पनि टिपिराख्नुहोस् त, 98404043। दोहोऱ्याउँ, 98404043। अब भने प्राविधिकद्वय सन्ध्या विजय दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले अथक परिश्रम गरेर अन्तिमसम्म कार्यक्रमलाई ल्याउनलाई सहायता गर्नुभएकोमा पुनः एकपटक तपाईँ र मेरो प्रतीक्षालाई परमेश्वरले पूरा गर्नुभएको छ। गड ब्लेस यु अल। अब भन्छु छुटौं।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।